0: भएपुग्छ। सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। मुलुकको पर्यटन क्षेत्रको समग्र अवस्था सकारात्मक देखिए पनि नेपाल आउने पर्यटकले गर्ने औसत खर्च भने घटेको छ। सन् 2025 नेपालमा आउने पर्यटकको आगमन संख्या, उनीहरूबाट हुने आय, बसाई अवधि तथा पर्वतारोहण गतिविधिको विस्तारले रोयल्टी बढ़ेको छ। बसाई अवधि बढ़े पनि प्रति पर्यटक औसत दैनिक खर्च भने घटेको छ। सन् 2024 प्रति पर्यटक प्रतिदिन औसत खर्च 40.84 अमेरिकी डलर रहेकोमा सन् 2025 33.08 अमेरिकी डलरमा खुम्सिएको छ।
3: जिल्लाको पश्चिमी भेग भएर बग्ने लालबकैया नदी यति बेला नीति नियम र कानूनको धज्जी उडाउँदै भइरहेको व्यापक अवैध उत्खननका कारण अस्तित्वको संकटमा परेको छ। कानूनी रूपमा टेण्डर प्रक्रिया पूरा नभएको अवस्थामा पनि नदीका विभिन्न घाटबाट दैनिक सयौंको संख्यामा ट्र्याक्टरहरूले ढुंगा गिटी र बालुवा ओसार पसार गरिरहेका छन्। गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका अन्तर्गत पर्ने जंगल सहिया, सिमरी, रागी तथा बोटावा घाटहरू अहिले अवैध उत्खननका मुख्य केन्द्र बनेका छन्। यो रौतहटको खबर हो।
2: नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर 1900 गणतन्त्र दिवस भव्यताका साथ मनाइँदैछ। तत्कालीन सात राजनैतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा माओवादीको सशस्त्र संघर्षको जगमा 2065 साल जेठ 15 गते निर्वाचित पहिलो संविधान सभाको बैठकले 240 वर्ष लामो शाहवंशीय राजतन्त्रलाई विदा गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ।
3: नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले 56 जनाको धितोपत्र भएको लगानी रोक्का गरी अनुसन्धानमा सघाउन आग्रह गरेको छ। सीआईबीले नेपाल धितोपत्र बोर्डलाई जेठ 11 गते पत्राचार गर्दै व्यवसायी दीपक भट्टमाथि जारी अनुसन्धान सहयोग गर्न 56 जना व्यक्तिको धितोपत्र बजारमा भएको लगानी रोक्का राखी अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको हो। सीआईबीले धितोपत्र कारोबार रोक्का गर्न माग गरेका व्यक्तिहरूमा हिमालयन इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, नेपाल माइक्रो इन्स्योरेन्सका संचालकहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्री सिग्देल, प्रवीणा दाहाल र सुजन मल्ल रहेका छन्। भट्टको लगानी रहेका कम्पनीहरूको उच्च पदस्थ व्यक्ति तथा संचालकहरूको कारोबार विवरण माग गर्दै सीआईबीले कारोबार समेत रोक्न भनेको हो।
2: काठमाडौँ महानगरपालिकामा कक्षा 11 र 12 सिफारिश गर्ने छात्रवृत्ति परीक्षाका लागि 26,680 परीक्षार्थी सहभागी हुन योग्य भएका छन्। आवेदक 26,888 विद्यार्थी मध्ये 208 जनाको फारम अस्वीकृत भएको कामपाले जनाएको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विद्यार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्नेछन्। प्रवेश पत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नुपर्ने दायित्व उल्लेख गरिएको छ।

0: बजारमा त्यसो वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: खुसीको कनेक्सन सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबीचको झडपमा 48 जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। क्षेत्रीय राजधानी सान जोसे डेल ग्वाभियरका नगर प्रमुख बिली रोड्रिगेसले विघटित फाग छापामार आन्दोलनका दुई असन्तुष्ट समूहबीचको झडपमा 48 जनाको मृत्यु भएको उल्लेख गरेका छन्। शवहरू थुप्रोमा छन्, तिनीहरूलाई बाहिर निकाल्न आवश्यक छ, उनले भनेका छन्। सरकारसँग आधा शताब्दीको युद्धपछि सन् 2016 फार्कले हतियार बिसाएपछि भएको कोलम्बिया दशकको सबैभन्दा खराब हिंसाको कारण स्तब्ध भएको छ। कुनै समय विद्रोही सेनाको नियन्त्रणमा रहेको जंगल क्षेत्र नियन्त्रणका साथै लागू औषध ओसार पसार र अवैध उत्खननबाट प्राप्त हुने आमदानीका लागि विभिन्न साना छापामार समूहहरू अझै पनि प्रतिस्पर्धा गरिरहेका छन्। उदार टोलीहरू शवहरू निकाल्न घटनास्थलमा यात्रा गर्न गुभियारमा उपस्थित सशस्त्र समूहको अनुमतिको पर्खाईमा छन्।
4: एमएमए फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी सीजन 5 को सेमी फाइनलमा प्रवेश गरेका छन्। चीनको मकाउ स्थित ग्यालेक्सी एरेनामा बिहिबार भएको क्वार्टर फाइनल प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउण्डमा नकआउट गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। बझाङको बाघ उपनामले परिचित रविन्द्र रोड टू यूएफसीमा जित निकाल्ने पहिलो नेपाली फाइटर बनेका छन्। एशिया प्रशान्त क्षेत्रका उत्कृष्ट फाइटरलाई यूएफसीसम्म पुग्ने अवसर दिने यो प्रतियोगितामा सहभागिता जनाउने उनी पहिलो नेपाली खेलाड़ी समेत हुन्। यता नेपाली महिला क्रिकेट टोली एशियाली खेलकूद महिला क्रिकेट छनौट अन्तर्गत समूह बी को खेलमा इण्डोनेशियालाई पराजित गर्दै सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभल क्रिकेट मैदानमा बिहिबार भएको खेलमा नेपालले इण्डोनेशियामाथि 4 विकेटको जित निकाल्दै सेमी फाइनलमा पुगेको हो।
3: अब विचार तथा विश्लेषण। रूपान्तरणको पर्खाईमा शिक्षा शीर्षकमा नारायण प्रसाद भण्डारीको विचार हिमालयन टाइम्समा छापिएको छ। सबैभन्दा पहिलो कुरा हामीले हाम्रो सिकाइ पद्धतिलाई पूरै बदल्नुपर्छ। किताबको ज्ञानलाई खेतबारी उद्योग र समाजसँग जोड्नुपर्छ। विद्यार्थीलाई प्रश्न गर्न सिकाउने, आलोचनात्मक सोचको विकास गराउने र नयाँ कुराको खोजी गर्न प्रेरित गर्ने पाठ्यक्रम आजको प्रमुख आवश्यकता हो। अबका दिनमा कृत्रिम बुद्धिमत्ता जस्ता आधुनिक प्रविधिलाई पनि सिकाइको अभिन्न हिस्सा बनाउन ढिलाइ गर्नुहुँदैन, तर त्यसका लागि राज्यले आवश्यक भौतिक पूर्वाधार तयार गर्नुपर्छ र शिक्षकहरूलाई समय सापेक्ष तालिम दिनुपर्छ। नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न हरेक जिल्ला र स्थानीय तहमा प्रविधि मैत्री प्रयोगशाला स्थापना गरिनुपर्छ। विद्यार्थीले नयाँ कुरा आविष्कार गर्न सकुन् र आफ्नो ज्ञानलाई देश विकासमा लगाउन सकुन् भन्ने उद्देश्य राज्यले राख्नुपर्छ।
4: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अधिकुला 105.4
1: भोपुर सैनिक इंग्लिश बोर्डिंग स्कूल वालिंग में कक्षा 11 में नया भर्ना खुल्यो।
2: इस भोपुर सैनिक इंग्लिश बोर्डिंग स्कूल वालिंग में कक्षा 11 में होटल मैनेजमेंट कंप्यूटर साइंस र मैनेजमेंट में नया भर्ना खुले सहर्ष जानकारी गराउँछौं।
1: हाम्रा विशेषताहरू
2: उत्कृष्ट छात्रवृत्ति को व्यवस्था
1: दक्ष तथा अनुभवी शिक्षक द्वारा प्राध्यापन कराइने
2: सुविधा संपन्न होटल मैनेजमेंट लैब कंप्यूटर लैब लाइब्रेरी र कक्षा कोठा को व्यवस्था भएको
1: खेलकूद तथा अतिरिक्त क्रियाकलाप को व्यवस्था
2: प्रयोगत्मक र शैक्षिक क्षेत्र को भ्रमण कराइने
1: अन्य विस्तृत जानकारी को लागि संपर्क फोन नंबर 0364141223
2: मोबाइल नंबर 9841707552
1: र 9832640038
2: भोपुर सैनिक इंग्लिश बोर्डिंग स्कूल वालिंग आर्ट सेंजा
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9863686647
3: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा
2: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: खुलियो खुलियो खुलियो पाइनिज मा प्राविधिक शिक्षा मा भर्ना खुलियो
2: सिटी भेटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 का लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
1: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क नम्बर 063-441-2020 मोबाइल नम्बर 98-560-31-730 98-560-55-536 र 98-473-41-010
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा
0: रेडियो आदि खुला 105.4

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट थिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 भन्दा बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ भने नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि एकैसाथ प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 91.1 मेगाहर्जबाट पनि नेपाली बहस तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदैछ। महत्वाकांक्षी कार्यक्रम सहित 20 खर्ब हाराहारीमा बजेट आउने प्रक्षेपण गरिएको छ। करिब नेता कार्यक्रम महत्वाकांक्षी छ। नेता कार्यक्रम कार्यान्वयनमा आयो भने आजको दिनमा निकै धेरै एकैसाथ सुनिराख्नु भएको छ भने नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि एकैसाथ प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 91.1 मेगाहर्जबाट पनि नेपाली

0: 84 वार्षिक बजेट सार्वजनिक गर्दैछ। निजी क्षेत्रको अपेक्षा धेरै छ, कर्णालीलाई फोकस गरिएको छ। बजेट भाषण नयाँ हलबाट नहुने भएको छ किनभने त्यसको तयारी क्लियर भइसकेको छैन। संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ 15 गते गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार सरकारले आज अपरान्ह 4 बजे संघीय संसदको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्न लागेको हो। यसपटक सरकारले करिब 18 खर्ब 90 अर्बदेखि 20 खर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको बताइएको छ। अर्थ सचिव घनश्याम उपाध्यायले मंगलबार बसेको अर्थ समितिको बैठकमा बजेटको सिलिङबारे पनि जानकारी गराइसक्नु भएको थियो। बजेट जनमुखी आउनुपर्छ, जनताको भावना अनुसार बजेट आउनुपर्छ र जनताले चाहे अनुसारको बजेट आउनुपर्छ भन्ने विषयमा छलफल र बहस यतिखेर भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी आज अर्थतन्त्रको कुरा गर्न चाहन्छौ। देश यतिखेर अर्थतन्त्रमा टाँट पल्टिनु भएर देश बन्नुपर्छ, नेपाल बन्नुपर्छ, मुलुक बन्नुपर्छ। बजेटले जनताका ससाना आकांक्षाहरू, जनताका ससाना कुराहरू चाहिँ बजेटले समेट्नुपर्छ। बजेट जनताको मन र भावना अनुसारको बजेट अब यो देशले पाउनुपर्छ, ल्याउनुपर्छ। बजेटमा धेरै ठाउँबाट आश्वासनहरू हुन्छन्, बाह्य लगानीका कुराहरू हुन्छन्, बाह्य सहयोगका कुराहरू हुन्छन्, अनुदानका कुराहरू हुन्छन्, तर आउँदैनन् ती कुराहरू। त्यसैले गर्दाखेरि बजेटको खर्च गर्न सक्ने गरी, चलायमान हुने गरी तत्त्व क्षेत्रमा बजेट चाहिँ फोकस भएर आउनुपर्दछ। यदि बजेट खर्च गर्न नसक्ने स्थिति भयो भने यसले विकास समृद्धि हुँदैन। नेपालको हिजोको परम्परा थियो, बजेट आउँछ जेठ 15 गते, असार साउन भदौ असोज कार्तिक मंगिर पुष माघ फागुन चैतसम्म पनि बजेट कार्यान्वयन हुँदैन। तर जब वैशाख जेठ लाग्छ त्यसपछि बजेट कार्यान्वयन हुन्छ र असारमा त विकासको बाढी नै ल्याउने गरी जुन किसिमको काम हुन्छ तर त्यसले चाहिँ खासै उपलब्धि दिन सक्दैन। यहाँहरूले थाहा छ, अस्ति 8 मन्त्रालय र 2 निकायले करिब करिब 21 अर्ब बराबरको बजेट चाहिँ सरेन्डर गरे। किनभने हिजोको अवस्था हुन्थ्यो भने असारमा बाढ़ीको भेलमा बजेट बगाउने जुन प्रचलन थियो, तर आज हरेक मन्त्रालयबाट खर्च नभएको बजेट सरेन्डर हुँदैछ किनभने अहिले त्यस्ता योजनाहरू अहिलेको सरकारले तयार गर्दैन। असारमा बाढ़ीको भेलमा बजेट बगाउनु हुँदैन भन्ने ढंगले चाहिँ बहस र चर्चा यतिखेर भइरहेको छ। तर असार साउन भदौमा पनि धेरै कामहरू गर्न सकिन्छ। बाढ़ी पहिरो नजाने ठाउँमा, धेरै पानी नपर्ने ठाउँमा, डुबान नहुने ठाउँमा, हरेक क्षेत्रमा कुन ढंगले बजेट खर्च गर्नुपर्छ, कुन ढंगले बजेट खर्च गर्न सकिन्छ, त्यस विषयमा बढ़ी फोकस भएर छलफल र बहस यतिखेर चलाउनु पर्ने आवश्यकता छ। तर बजेट र पुँजीगत खर्च पनि धेरै नहुँदाखेरि नेपालले, देशले धेरै खर्च गर्न सकिरहेको छैन। त्यसैले गर्दाखेरि विकासमा बाधा पुगेको छ। आज करै करको मारमा मध्यम वर्ग यतिखेर परिरहेको छ। त्यसैले करका दर हेरफेर गर्ने कुरामा पनि यतिखेर सरकार तदारूकताका साथ अगाडि बढ़नुपर्छ। र अहिलेको अवस्था तपाईँले बुझिसक्नु भएको छ, जुन ढंगले नेपालमा परिवर्तन भयो, 2023 र 2024 जेएनजी विद्रोह भयो, विद्रोहपछि मानवाधिकार आयोगले एउटा प्रतिवेदन निकालेको छ। मानवाधिकार आयोगले भनेको छ तत्कालीन बेला धेरै मानवाधिकारको हनन भएको छ, नागरिकहरूले दुःख पाएका छन्, नागरिकहरूले पीड़ा पाएका छन्, हरेक नागरिकको वास्तव आउने अधिकारको हनन भएको छ। आज प्रधानमन्त्री बालिन शाहको भूमिकामाथि रहस्यमय मौनता छ। हिजोको गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनले पनि मौनता साध्यो, तर अहिले पनि मौनता छ। मानवाधिकार आयोगको प्रतिवेदन अनि मौनता छ। देउबा दम्पतिमाथिको कुटपिट र चर्चित घटना पनि उझेलमा परेको छ। आज यहाँहरूलाई थाहा छ प्रतिवेदनलाई तोडमोड गरिएको, एमाले आशंका गरेको छ, सेनालाई उन्मुक्ति दिन खोजेको पनि आरोप छ। राज्यसभाका सांसदहरूको पनि यतिखेर आक्रोश छ किनभने राष्ट्रिय स्वतन्त्र पार्टीका 17 सांसदहरू यसमा मुछिएका छन्, यसमा डामिएका छन्। उनीहरूमाथि अनुसन्धान हुनुपर्छ किनभने देशको संवैधानिक निकाय हो मानवाधिकार आयोग। यो प्रतिवेदन कार्यान्वयन हुन्छ कि हुँदैन, आज एउटा निकै ठूलो बहस र चर्चाको विषय हुन्छ। आजको नेपाली बहसमा हामी कुरा गर्नेछौ। आदरणीय श्रोता, छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुन्छौ।
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने,

0: टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
4: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
3: मोबाइल नम्बर 9855054313 र 9141443482।
4: मूल्य होइन स्वास्थ्य रोजौं।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
0: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
0: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
2: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: रेडियो आदिखोला 105.4।
9: त्यस सर्भिसलाई ऐना देखाउने कोसिस गर्नुभएको छ, तर सँगसँगै अलिकति वर्तमान चाहिँ सत्ताको दबाव, वर्तमान कार्यकारी प्रमुखको, वर्तमान चाहिँ राजनीतिको प्रभाव परेको देखिन्छ। खास गरिकन त्यो चाहिँ घटनाका त्यो बेलाका मुख्य नायके, मुख्य नेता, त्यही जगमा चाहिँ 24 गतेको जगमा चाहिँ बनेको सरकार हो भन्ने लाग्छ मलाई। मैले हिजो मेरो फेसबुक स्ट्याटसमा पनि लेखेँ, त्यो 24 गतेको घटना नेपालको तेस्रो र अपराधको सबैभन्दा ठूलो कालो धब्बा हो नेपालको सन्दर्भमा। त्यही घटनाको एक्ज्याक्टली त्यही घटनाको जगमा, त्यही 24 गतेको दिनको जगमा उभिएको सरकार हो र यसका मुख्य चाहिँ नायके, मुख्य नेता, त्यसको मुख्य योजनाकार, त्यसको मुख्य चाहिँ परिचालक कोही हुनुहुन्थ्यो भने वर्तमान प्रधानमन्त्री हुनुहुन्थ्यो, तर उहाँका बारेमा एक शब्द पनि नबोल्ने कुरा चाहिँ अलिकति संशयपूर्ण, अलिकति मान्छेले त्यसको निष्पक्षतामाथि, त्यसको विश्वसनीयतामाथि प्रश्न गरिरहेकै छन्।
10: हिजोको गौरी बहादुर कार्कीले पनि त बोलेन नि त उहाँको
9: विरुद्धमा। गौरी बहादुर कार्की त कसरी बोल्छन्, म आफै त्यो घटनाका दोषी हुन्, गौरी बहादुर कार्कीलाई नै दोषी र यसको चाहिँ एउटा अनुसन्धान गर्नु, त्यो घटना त्यो घटना घटाउने मान्छे हुन् भन्न यो आयोगले, यो आयोगको प्रतिवेदनले जब विश्वस्त पारेको छ भने गौरी बहादुर कार्कीले त त्यो नियोजित थियो, प्रायोजित ढंगले जे गर्नका लागि उनलाई त्यो आयोग खडा गरेर बनाइएको थियो, त्यही गरे आउनुहुन्थ्यो त बिचरा। त्यसैले
10: फेरि ठुलो माछा जोगाउन सानो माछाहरूलाई जालमा हालेर एउटा नाटक मञ्चन गरिएछ भन्नुभएको रहेछ नि त तपाईँले, होइन? यो के भन्नुभयो,
9: सानो माछालाई ठुलो माछालाई जोगाउन,
10: ठुलो माछा जोगाउन सानो माछाहरूलाई जालमा,
9: सानो माछालाई जालमा पारेको एउटा नाटक जस्तो देखियो होला अन्तिममा.
10: ठुलो माछा भनेर रवि लामिछानेदेखि लिएर चाहिँ गौरी बहादुर कार्कीहरू सुशीला कार्कीसम्म ठुलो माछा होइन सानो माछा हो र
9: वर्तमान प्रधानमन्त्री पनि वर्तमान प्रधानमन्त्रीलाई चाहिँ उहाँले के गर्नुहुन्छ जो मुख्य योजनाका जो मुख्य त्यो घटनाका जसको चाहिँ ब्याकमा होइन जसको चाहिँ अब बलमा त्यो घटना घटाइयो त्यो बेलाका वर्तमान प्रधानमन्त्रीका स्टेटसहरू हामीले अध्ययन गर्ने हो भने ती सबै भड्काव खालका थिए उचाल्ने खालका र त्यो घटनासम्म पुर्याउनका लागि एउटा रोड म्याप जस्तो स्टेटसदेखि थियो र त्यो घटनाकै बीचमा पनि जे जसरी जस्तो तपाईँको एउटा म स्मरण गराउँछु एउटा चाहिँ भिडियो है पोखराको चाहिँ प्रदेश सभा हल जल्दै थियो साह्रो जल्दै थियो एकजना मान्छेले चाहिँ फोनमा कुरा गरेको कुरा एकदम भाइरल भएको थियो त्यो बेला होइन हामीले यहाँ प्रदेश सभा जला यो सबभन्दा ठुलो उपलब्धि भयो के भयो अनि हाम्रो नेताको बाले नै होइन त बाले नै हो नि त ठिक छ बाले नेता होइन हाम्रो भन्दै हिँडिरहेको थियो नि त होइन त्यसैले मैले भने मानव अधिकार आयोगको रिपोर्टले चाहिँ अलिक सत्य तथ्य ल्याउने घटनालाई यथार्थमा सबै कुरा ल्याउने चाहिँ कोसिस भएको छ त्यो स्वागतिकै छ सम्मानपूर्ण पनि छ तर सँगसँगै त्यसका मुख्य योजनाकारलाई मुख्य चाहिँ त्यसका नेता
10: तपाईँहरूले त संशय पैदा गर्नुभयो जोगाउने काम गरियो चोख्याउने काम गरियो यो प्रतिवेदनको पनि त खासै अस्तित्व औचित्य छैन भन्ने यस्तो कुरा गर्नुभयो नि त तपाईँले होइन
9: ए होइन त्यस औचित्य छैन भने होइन मानव अधिकार आयोगको रिपोर्टको त औचित्य भएर त यति कुरा भनेको त मैले किन औचित्य छैन औचित्यपूर्ण छ यो त के हो भने नि यो तपाईँको गौरीबहादुर कार्कीको आयोग र मानवाधिकार आयोगलाई एकै ठाउँमा मानिसले मानिसहरूले जसरी एउटै चाहिँ तुलोमा राखेर जान्ने कोसिस गरिरहेको छ त्यो सर्वथा गलत सर्वथा भ्रमपूर्ण र सर्वथा चाहिँ त्यो नबुझेको कुरा हो होइन मानवाधिकार आयोग भनेको यो संवैधानिक अङ्ग हो र इन्टरनेसनल्ली रिकग्नाइज चाहिँ चिज हो है इन्स्टिट्युसन हो यसले चाहिँ गरेको चाहिँ अध्ययन अनुसन्धान यसले तयार पारेको रिपोर्टले चाहिँ त्यसको ग्लोबल्ली चाहिँ त्यसले मिनिङ राख्छ ग्लोबल्ली त्यसको चाहिँ इम्पोर्टेन्स हुन्छ होइन चाहिँ ग्लोबल फोर्सेसहरूले बाहिरी चाहिँ शक्तिहरूले अरू देशहरूले अन्तर्राष्ट्रिय समुदायले इन्टरनेसनल कम्युनिटीहरूले पनि यसका बारेमा यो यसलाई चाहिँ अथेन्टिक रूपमा लिन्छ र उनीहरूले यसका आधारमा यसको पर्सपेक्टिभमा चाहिँ आफ्नो दृष्टिकोण बनाउँछ आफ्नो चाहिँ एउटा गाइडलाइन तयार पार्छ तर गौरीबहादुर कार्कीको आयोग भनेर तत्कालीन सरकारले प्रतिशत सामनाका लागि आफू अनुकूलको बनाएको त्यो चिज हो होइन त्यही भएर उसले जे उद्देश्यका साथ खडा गरिएको थियो त्यसको गठन गरिएको थियो त्यही उद्देश्य पूरा गर्यो गौरीबहादुर कार्की किनभने उनी आफै पनि अभियुक्त थिए मैले हामीले बारम्बार भन्दै आइरहेका छौँ कि गौरीबहादुर कार्की त्यो आयोगको चाहिँ अध्यक्ष बन्नुभन्दा अगाडि त्यो घटना भइरहेको बेलाका उनका फेसबुक स्टेटस हामीले त्यो बेला हेऱ्यौँ भने अहिले त
10: अनुसन्धान गर्न भन्यो नि त प्रतिवेदनले
9: एक्ज्याक्टली सुशीला कार्कीका पनि अभिव्यक्ति सडकमा गएर चाहिँ यिनलाई मार्नुपर्छ यिनलाई कहाँ यसरी छोड्नुहुन्छ यिनका
10: नेपालको झण्डा आकारमा राखेर होइन उहाँको पनि त भूमिका कडै थियो
9: युवाहरूलाई भड्काउने युवाहरूलाई त्यो बेला होइन म्यानिपुलेट गर्ने त्यो बेला चाहिँ आन्दोलनलाई भड्काउने आन्दोलनमा चाहिँ आगोमा घिउ थप्ने काम र खास गरिकन त्यसलाई हिंसात्मक बनाउने तोडफोड बनाउने र त्यो ज्यान लिनेसम्म ठाउँमा पुर्याउनु जाने चाहिँ उहाँहरूको योगदान छ एकदम छ त्यही यी सबै कुरामा चाहिँ आयोगले जे
10: चाहिँ
9: स्वागतिक छ तर यसमा वर्तमान प्रधानमन्त्रीका सन्दर्भमा एक शब्द पनि नबोल्ने कुरा चाहिँ अदालतमा जसरी कार्यपालिकाको
10: भूमिका छ र मानव अधिकार उल्लङ्घन गर्नमा उहाँ त सडकमा आउनु भएन नि त होइन
9: बालेन शाहजीको सडकमा आउने कुरामा त सबै कुरा होइन नि अहिले पनि उहाँ संसदमा आइरहनु भएको छ सडकमा कसरी आउनुहुन्छ अहिले उहाँ संसदमा आउनु भएको छैन यसको अहिले सरकार उहाँले चलाउनु भएको छैन
10: संसदमा त आउने नआउने कुरा त उहाँहरूका नेताहरू आइरहनु भएको छ तपाईँले बोलै गरिसकेको धेरै भ्यालु क्रिएट गरिदिनु भएको छ क्या प्रधानमन्त्रीको त्यहाँ विरुद्ध
9: भौतिक उपस्थिति चाहिँ पनि एउटा महत्वपूर्ण कुरा त हो तर नेतृत्व मुख्य नेतृत्व कहिले चाहिँ भौतिक रूपमा उपस्थित नहुन पनि सक्छ उसले आफ्नो विचार उसले आफ्नो योजनाहरू उसका निर्देशनहरू के रहे कसा रहे भन्ने कुरा हो नि त बालनजी जब त्यो आन्दोलनका त्यो घटनाका मुख्य चाहिँ नेता थिए मुख्य योजनाकार थिए मुख्य त्यसका परिचालक थिए भने भौतिक रूपमा सडकमा कहाँ उभियो भनेन भन्ने कुराले म्याटर गर्दैन उनले के चाहिँ योजना दिए के कसरी परिचालन गरे कुनै बेला त भने नि त सिंहदरबार जलाइदिन्छु त्यो नगर्नु गल्ती थियो त्यो एउटा चाहिँ जिम्मेवार ठाउँमा बसेको व्यक्तिले त्यस्ता खालका अभिव्यक्तिहरू दिएर समाज भड्काउने समाजलाई उशृङ्खल बनाउने उनलाई चाहिँ अहिले एउटा यस्तो समय तयार भयो भने बिस्तारै समयक्रमले त्यसमा अब के कसो कति चाहिँ जिम्मेवार छन् त्यो आफ्नो ठाउँमा होला तर बारेनले एक शब्द बोलेर एउटा चाहिँ आह्वान गर्दा चाहिँ हजारौं मान्छेहरूले ज्यान थाल्ने आहुति दिने त्यो खालको परिस्थिति बन्यो नि त उहाँको चाहिँ त्यो फेसबुक स्टेटसले जुन 23 गते भन्दा अघिल्लो दिन तपाईँले 22 गतेको स्टेटस हेर्नुसँग सायद साँझको जस्तो लाग्छ भदौ 22 गतेको उहाँले को चाहिँ जाने त्यो आन्दोलनमा जाने भन्ने एउटा चाहिँ सीमारेखा तयार पार्नुभयो नि त कसलाई जाऊ भन्नु कसलाई नजाऊ भन्नु बेलुका त्यो आन्दोलनमा त्यसपछि भोलिपल्ट पनि उहाँले चाहिँ ल अब होइन आऊ फर्क्यौ अब यो यसो गरौँ उसो तिमीहरू देश चलाउने हामी छौ भन्नुभयो उहाँले एक खालको त गर्नुभयो तर त धेरै बिग्रिसकेका छ होइन र घटनामा त धेरैले बालनको नाम लिए नि त बालनले हामी अनि उहाँ त्यसपछि त्यो घटना पनि कम भयो 24 गते उहाँले जब आह्वान गर्नुभयो
10: 24 गते
9: एक्ज्याक्टली सबै कुरा पुरा भयो त्यतिखेर सिंहदरबार जलिसकेका थियो राष्ट्रपति भवन
10: जलिसकेका
9: केही राज्य पक्षबाट विद्या चाहिँ कोही आफै लुटपाट गर्न जाँदा मरिसकेहरू झन् 70-75 मान्छे मरिसकेका थिए तब उहाँले के भन्नुभयो भने अब उद्देश्य पुरा भयो फर्किनुहोस् भन्नुभयो फर्के भोलिपल्टबाट आन्दोलन भएन त भन्दा त उसको मुख्य नेता को रहेछ को थियो कसको चाहिँ त्यसले जाने कसले परिचालन गरेको थियो भन्ने कुरा त पुष्टि भएको कुरा थियो नि त त्यसपछि त्यो त्यो त्यो परिस्थितिलाई त्यो परिस्थितिलाई चाहिँ भड्काउँदै होइन म्यानुपुलेट गर्दै यहाँसम्म पुर्याउने र त्यसको जगमा प्रधानमन्त्री बन्ने कुरा 182 सिट ल्याउने कुरा साथसाथै त्यो बेला राष्ट्रिय स्वतन्त्र पार्टी तपाईँलाई सुन्नुहोस् एउटा सिरियसली एउटा कुरा त्यो बेला राष्ट्रिय स्वतन्त्र पार्टीलाई त मान्छेले ललकाइसकेको थियो राष्ट्रिय स्वतन्त्र पार्टीले यो तल सिट ल्याउने कुरामा मुख्य बालन जब जोडिए राष्ट्रिय स्वतन्त्र पार्टीसँग रवि जेलबाट जेल ब्रेक गरेर आइसकेको थियो राष्ट्रपति धुलोमा गएको थियो त्यस कारणले त्यतिखेरका चाहिँ चर्चित राष्ट्रपति
10: धुलोमा जान्छ उहाँलाई चाहिँ जेलमा सुरक्षित गर्नुको साटो चाहिँ भिडमा फालिदिएर उहाँको ज्यानको असुरक्षा गरायो भनेर आयो नि त पछि धेरै कुराहरू
9: मेरो कुरा त सुन्नुहोस् म तपाईँलाई तथ्यहरू खोल्छु नि जस्तो त्यो बेलाका चर्चित नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीका बाहिर रहेका सुमना श्रेष्ठ सन्तोष परियार जस्ता अरू पनि अनिल केसरी शाह रमेश खरेल जस्ता अलिकति
10: रमेश खरेल पनि छैनन् अनिल पनि छैनन् सुमना पनि छैनन् होइन तपाईँले नाम लिएको
9: उनीहरूले त्यो बेला सुन त्यो बेला राष्ट्रपति परित्याग गरेको भन्दा राष्ट्रपा परित्याग उनले मात्र होइन धेरै राष्ट्रपाका कार्यकर्ताले मैले राष्ट्रपा परित्याग गरेको थियो र राष्ट्रपा अब सक्यो राष्ट्रपाले अबको नेतृत्व गर्न सक्दैन राष्ट्रपा पुरै चाहिँ भाषियो अपराधीकरणतिर लाग्यो
10: किन त भने
9: त्यसको पछाडिको कारण थियो रविले जब जेल ब्रेक गरेर बाहिर आयो नि त्यस्तो थियो भन्दा मैले तपाईँले यस प्रसङ्ग किन जोडेको त भन्दा राष्ट्रपा त्यो आन्दोलनपछि त्यसरी चाहिँ एकदम कमजोर भइसकेका छ तर पछि चुनावमा कसरी माथि उठेर यो ठाउँमा यो तहको चाहिँ जनमत ल्याउने ठाउँमा कसरी पुगेको त भन्दा बालनको एन्ट्रीले हो बालन राष्ट्रपासँग जोडिएर हो है बालन राष्ट्रपासँग जोडिएपछि बालनलाई प्रधानमन्त्री बनाउने भनिसकेपछि मान्छेले विश्वास गरेर ठिक छ बालनलाई प्रधानमन्त्री बनाउने कुरा हो हामीले त्यस कारण घन्टीलाई छापा हालौँ भनेर रवि अथवा अरू राष्ट्रपा हेरेर राष्ट्रपाका भिजन दृष्टिकोण होइन बालनप्रति विश्वास गरेर हो किन त भन्दा बालन त्यो 24 गतेको घटनाका मुख्य योजनाकार थिए है त्यसैले अनि अब अहिले बालनलाई चाहिँ अस्तित्व राख्ने कुरा बालन वर्तमान प्रधानमन्त्रीका सन्दर्भमा केही पनि एक शब्द नबोल्ने कुरा त्यो त अलिकति सत्ताको चाहिँ दबावमा छायामा परेको अनुभूति तपाईँलाई पनि भयो होला नि तपाईँले त्यही भएर सुरुमै मलाई त्यही क्वेसन गरिदिनु होला
10: होइन अब नेपाली सेनाको भूमिकामाथि पनि त यहाँको प्रश्न छ नि त होइन उहाँ नेपाली सेनाले त यदि एक्सन चालिदिएको भए त धेरै हतार हुन्थ्यो भन्ने रिपोर्ट आयो नि त पछि
9: भने नि मानवको रिपोर्टले भनेन त भयो नि त नेपाली सेनाको भूमिका पनि प्रश्न चाहिँ गर्ने खालको छ 24 गते चाहिँ जब परिचालन भएन होइन त्यसपछि त त्यो त रह्यो नि त संशय त बन्यो नि
10: होइन संसदमा बालिन साले खोज्या खोजै खोज्या खोजे अरू एजेन्डाहरू छैनन् बहिनी
9: अनि के भालेन भालेनको त्यो कालो चस्मा हेर्न मन लागेर कालो कोट हेर्न मन लागेर दारी पाला हेर्न मन लागेर खोजेको होइन नि प्रधानमन्त्री नभए देशपाल त के किन प्रधानमन्त्री चाहियो बालेनलाई खोजे होइन नि प्रधानमन्त्रीलाई खोजे
10: प्रधानमन्त्री
9: कानुन संसद भनेको संसदको नेता भनेको प्रधानमन्त्री हुन्छ है र संवैधानिक कतिपय कानुनी दायित्वहरू संवैधानिक दायित्वहरू प्रधानमन्त्रीका दायित्वहरू हुन्छन् प्रधानमन्त्रीसँग जोडिएका विषय हुन्छन् देश अगाडि बढ्ने कसरी बढ्ने देशमा के हुँदैछ भन्ने कुराको जवाबदेही र त्यसको चाहिँ रेस्पोन्सिबल जिम्मेवार प्रधानमन्त्री हुन्छ अनि प्रधानमन्त्रीलाई चाहिँ तपाईँले अनि नखोज्ने त कसलाई खोज्नु त प्रधानमन्त्री नखोजे अनि के
10: भयो भने जस्तो तपाईँहरू पनि त त्यस्तो झिटी झिपी नगर्नुहोस् न मलाई
9: हामी खोज्दैनौँ प्रधानमन्त्री पद छोडिदियो भइगयो नि त उहाँले
10: संसदमा किन चाहियो काम कारबाहीहरू अगाडि बढिरहेको छैन संसदमा
9: के काम गर्दै हुन्छ त्यो संसद अनि संसद किन चाहियो त्यसो भए संसदमा प्रधानमन्त्री किन चाहियो भन्नुहुन्छ भने संसद किन चाहियो
10: संसदमा त अब विधेयकहरू बन्छन् नीति बन्छन् ऐन बन्छन् प्रधानमन्त्री अरू काममा हुनुहुन्छ सिंहदरबारमा
9: प्रधानमन्त्री त्यो संसदको सदस्य होइन
10: हो आवश्यकता आउनुहुन्छ भन्नुभएको छ नि त अस्ति भर्खर
11: आवश्यकता भनेको उहाँको आवश्यकता होइन नि संविधानले तोकेको आवश्यकता संविधान बमोजिम चल्या सरकार हो नि त्यही हो संविधानको आवश्यकता कानुनको आवश्यकता संसदको आवश्यकता अनुसार आउने उहाँको आवश्यकता अनुसार होइन
10: होइन प्रधानमन्त्री संसदमा नआउने भइसकेपछि तपाईँहरू चाहिँ विरोध गरे त्यसो भए
11: विरोध होइन हामीले आउनुहोस् भनेको त्यसलाई विरोध मान्नुहुन्छ भने ठिक छ हामी त चाहिँ सही कुरा
10: नेसनल लागेर हो प्रधानमन्त्रीलाई बोलाउनु भएको
11: संविधानको अधीनमा रहेर यो सरकार चल्नुपर्छ देश चल्नुपर्छ
10: कालो लाएर चाहिँ अगाडि बसेको देख्यो भने तपाईँहरू सन्तुष्ट हुनुहुन्छ होइन संसदमा
11: प्रधानमन्त्रीको त्यो कालो संसदमा कालो चस्मा पनि वास्तवमा लाउन पाइँदैन नि
10: पावर हो सांसदहरूले त कालो चस्मा लाउनु भएको छ नि त संसदमा
11: उहाँहरूले चाहिँ अब संसदीय अभ्यास नबुझ्नु भएको कतै कानुनीका अब कानुनी अध्ययनको अभाव छ कानुनको जानकारीको अभाव छ उहाँहरूमा एउटा दम्भ घमण्ड छ र चक्क कालो चस्मा लाएपछि दारी चाय पालेपछि चिटिक्क लुगा लाएपछि देश बन्छ भन्ने भ्रम पर्याप्त छ
10: खगेन्द्र
11: व्यक्तितिर नजाउँ तर जुन प्रवृत्ति देखिया छ संसदलाई चाहिँ एउटा होइन एउटा फेसन गर्ने थलो जस्तो एउटा चाहिँ त्यसको मर्यादा होइन कोही चाहिँ अब के गरी कोही के गरी जस्तो हाम्रो चाहिँ सभ्यता हाम्रो चाहिँ स्थापित मान्यताहरू हाम्रो संस्कार संस्कृति जसरी चुनौती दिँदै दिइँदैछ त्यसले त्यस्तै राम्रो गरिराखेको छैन
10: कार्यक्रममा एकदमै महत्वकांक्षी आयो होइन बजेट राम्रो आउँछ यो पाला 18-20 खर्ब बराबरको बजेट ल्याउने तयारी
11: मलाई त्यस्तो धेरै उत्साहित त्यस्तो धेरै मलाई विश्वास त छैन तर पनि आशा गरौँ न राम्रो ल्याउनु होइन देश बन्ने बजेट ल्याओस् भन्ने
10: प्रतिपक्षीले त
11: त्यस्तो होइन खेलजी धर्म होइन हामीले सही कुरा देखाइदिने हो हेर्नुहोस् खेमजी हार्वर्ड युनिभर्सिटी पढेर होइन तपाईँको अक्सफोर्ड पढेर क्याम्ब्रिज पढेर म्यासाचुसेट्स पढेर काबिल हुने भए भए है त तपाईँको तपाईँको कति नै पढे त के हुन्थ्यो होइन विकास गर्नु छ नेपालको बुझ्नु छ नेपालको समाज है अन्त्य गर्नु छ नेपाली समाजका विभेद र शोषणहरू अन्त होइन यहाँका जाने अन्यायहरू अत्याचारहरू समृद्ध बनाउँछ नेपाली समाज नेपाली समाज एउटा डाइभर्सिटीयुक्त समाज हो बहुभाषी बहुधार्मिक बहु चाहिँ जातीय बहु चाहिँ भौगोलिक है समाज छ र यहाँ समाजका चाहिँ अब उता बगाङको साइपाल हिमालका चाहिँ समाजका आफ्ना विशेषता छन् तराईको समाजका आफ्ना विशेषता छन् माथि हिमालका समाजका आफ्ना विशेषता छन् होइन तपाईँको डोटीका समाजका आफ्ना विशेषता छन् त्यो पढ्ने कुरालाई त्यो बुझ्ने कुरालाई त्यो समाज बुझेर ल्याएको कुरालाई चाहिँ बौद्धिक भन्ने कि तपाईँको हार्वर्डमा मात्र पढेका राम्रो अङ्ग्रेजी शब्दहरू घुसाउने कुरालाई बौद्धिक भन्ने है यो आफ्नैमा प्रश्न छ एक त म आशा गरौँ विश्वास गरौँ
10: विश्वका धेरै सिस्टमहरू प्रणालीहरू बुझेर विश्वलाई बुझेर नेपालमा लागू गर्ने कुरा विश्वका धेरै विकसित देशहरूका होइन विषयहरूलाई चाहिँ ल्याएर चाहिँ नेपालमा चाहिँ त्यसको एक्सन प्लान बनाउने कुरा त राम्रो हुन्छ नि त भोलि देशलाई त राम्रै हुन्छ नि होइन
11: नेपाली समाज बढी बुझ्नु पर्यो विश्वको समाज
10: नेपाली समाज बुझ्नु भएको छैन डाक्टर सोनी वाग्लेले अहिलेको सरकारले समाज बुझाएको छैन यसै समाजबाट उत्पादित होइन नि त सांसदहरू पात्रहरू
11: ठिक छ हेर्दैछौ न बुझ्नुभएछ भने राम्रो अहिलेलाई यति भनौँ नेपाली समाज बुझ्नु पर्यो
10: राम्रो बजेट आउँछ जनमैत्री आउँछ भन्ने कुरामा
11: आशा गरौँ न किन अहिले विश्वास छैन अहिले किन भनिहालौ आशा गरौँ तर मलाई चाहिँ तपाईँले भने जस्तै पुरै भरोसा विश्वास सारा राम्रो गर्छ भन्ने विश्वास दिलाएको छैन
10: गणतन्त्र दिवस हो नि त आज त होइन मुलुकमा गणतन्त्र
11: गणतन्त्र दिवसको सम्राट शुभकामना छ अब हेर्नुहोस् न कतिसम्मको उपद्रव कतिसम्मको
10: लोकतन्त्र छ नि त देशमा होइन आज
11: एक्ज्याक्टली तर मैले सुन्दैछु आज गणतन्त्र दिवसको सन्दर्भमा पनि प्रधानमन्त्रीले नबोल्ने रे
10: शुभकामना
11: अच्छा अचम्मको विषय के छ भने संसदमा पनि एक शब्द नबोल्ने यत्रो चाहिँ जनमत प्राप्त गरेर प्रधानमन्त्री बनाइसके धन्यवाद नभन्ने जनतालाई अनि आज गणतन्त्र दिवसको दिनमा पनि जनतालाई चाहिँ सम्बोधन नगर्ने देशलाई सम्बोधन नगर्ने भन्दा प्रधानमन्त्री अब गणतन्त्रमा पनि प्रतिबद्ध छन् कि छैनन् यो गणतन्त्र सहायता हुन् कि होइनन् यो संसद सहायता हुन् कि होइनन् यो व्यवस्था यो संविधान प्रधानमन्त्रीको रुचिको विषय हो कि होइन अब यो त प्रश्नको चिन्हमा बनाउ कता
10: तर प्रधानमन्त्रीले चाहिँ बेला आएको बेला चाहिँ म चाहिँ सबै जवाब दिन्छु 100 दिन मलाई काम गर्न दिनुहोस् म चाहिँ रिजल्ट ल्याएर आउँछु भन्नुभएको छ
11: यो भने उहाँले कि प्राइभेट कम्पनी चलाएको हो भने देश चलाएको हो नि
10: हर्क सामानजी बहिष्कार गर्दै हिँड्नु भएको छ नि त तपाईँहरू त त्यहाँ बसिया बसै हुनुहुन्छ नि त होइन हर्कजीले बरु एक्सपिरियन्स गर्नु भएको छ नि त
11: हर्कजीलाई र हामीलाई केही ठाउँमा नराख्नु न, उहाँहरू संसदीय व्यवस्थामा यहाँ हुनुहुन्छ, उहाँलाई त्यो सबै नै हुन्छ, हामीलाई त्यस्तो मिल्छ र हामी त नियम कानुन प्रतिसभा नियमावली संविधान बमोजिम होइन आवश्यकता अनुसारमा हामीले गर्ने हो। हामीले जस्तै अस्ति तपाईँको जेठ 7 गते प्रधानमन्त्री आउनुपर्छ भन्यो तर जेठ 1 गतेदेखि त त्यो कुरा गरेनौ नि त होइन, 28 गते 29 गते नीतिका कार्यक्रममा प्रधानमन्त्रीले चाहिँ दिने चलन छ त्यो दिन चलाउनुहोस् भन्यो होइन त्यसको जवाब, अनि त्यो उहाँहरूले गर्नुभयो भने त्यसपछि अब हप्ताको पहिलो दिनभित्र संसद चलिरहेको बेलामा महिनाको कुनै पनि महिनाको पहिलो हप्ताभित्र कुनै एक दिनको पहिलो एक घण्टा चाहिँ प्रधानमन्त्रीमा प्रश्नोत्तर कार्यक्रम राखिनेछ भनेर प्रतिनिधिसभा नियमावलीले व्यवस्था गरेको छ।
10: प्रतिनिधिसभा नियमावलीले त होइन यसलाई के अरे
11: त्यो नियमावलीको कारण गर्नु पर्यो, त्यसलाई किन अन्धेरा
10: प्रधानमन्त्री नभए पनि उहाँले तोकेको व्यक्तिले चाहिँ उत्तर दिन सक्नेछ जवाब दिन सक्नेछ,
11: त्यो त्यो चाहिँ नीति तथा कार्यक्रमको सन्दर्भ हो कि नियम 56 एकले के भन्छ प्रतिनिधिसभा नियमावलीको भने प्रत्येक संसद चलिरहेका वखत प्रत्येक महिनाको पहिलो हप्ता कुनै एक दिनको पहिलो एक घण्टा सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ भनेको छ क्या, गर्नेछ भनेको छ, त्यो गर्न सकिनेछ गर्नुपर्नेछ भनेको छैन, अनिवार्य गर्नेछ गर्नुपर्नेछ भने
10: सभामुखले पनि त मनाउन सक्नु भएन नि त, उहाँ पनि त बोलाउन जानु भएको थियो नि त होइन,
11: हेर्नुहोस् न अब राज्यका 3 अङ्ग व्यवस्थापिका कार्यपालिका न्यायपालिका हरू चाहिँ जुन सेपरेसन अफ पावर र जुन चेक एन्ड ब्यालेन्स हुनु पर्थ्यो सबैको आफ्नो चाहिँ नि, अनि त्यो त एउटा जातका 3 खम्बा हो नि त, एउटा लोकतन्त्रका 3 खम्बा हुन्, तर के भयो त भन्दा सबै अब कार्यपालिकाको छायामा भयो क्या, व्यवस्थापिका पनि न्यायपालिका पनि,
10: न्यायपालिका त कसरी छाया हुन्छ, योग्यताको आधारमा डाक्टर मनोज कुमार शर्मा आइसक्नु भएको छ नि त होइन प्रधान
11: न्यायाधीश, योग्यता होइन इतिहासमा सबभन्दा बढी चाहिँ दलीयकरण गरेको र राजनीतिकरण गरेर चाहिँ सारा स्थापित मूल्य मान्यता सारा चाहिँ स्थापित चाहिँ होइन अहिलेसम्मका चिजहरूलाई विध्वंस बनाएर पुरै तोडेर घण्टीकरण गरिएको दलीयकरण गरिएको घटना हो न्यायपालिका भनेको सबभन्दा बढी इतिहासमा यति यति छ त विश्वमा, एकचोटि 1973 चाहिँ इन्डियामा त्यस्तो कोसिस भएको थियो इन्दिरा गान्धीले जतिखेर ठुलो जनमत ल्याउनु भएको थियो पछि त्यस्तो पनि त्यहाँ सच्याए होइन, यो पनि यहाँ सच्याउनु पर्ला, नेपालमै हो
10: कसरी सचिन्छ, संवैधानिक परिषदले न्याय परिषदले सिफारिस गर्यो 6 जनालाई 6 जनालाई योग्य हो भनेर सिफारिस गर्यो, त्यही अनुसारको चाहिँ संवैधानिक परिषदले 1 जनालाई प्रधान न्यायाधीशमा नियुक्त
11: गर्यो, पृथ्वी गोलो छ, पृथ्वी गोलो छ, समय गतिशील छ, सबै कुरा हेर्दै जाउँ किन,
10: यसको मतलब न्यायालयमा पनि राजनीतिकरण कम्फर्टेबल खोज्यो होइन, तर मनोज कुमार शर्मा डाक्टर मनोज कुमार शर्मा पनि त काबिल न्यायाधीश हो नि त होइन, उहाँले चाहिँ गोविन्द्र शमशेर जमानाले चाहिँ मलाई भने जस्तो लाग्छ उतिखेर चाहिँ हो मैले त न्यायको हिरा लिएर आएँ भन्नुभएको थियो क्या त्यतिखेर नियुक्ति हुँदाखेरि,
11: ठिक छ व्यक्तिको विरोध गरेको छैन, व्यक्ति काबिलै हुनुहुन्छ होला मनोज शर्मा होइन, तर अरू पनि बेकाबिल थिएनन् है, बेकाबिल भए
10: सर्वोच्चन भन्ने हो तपाईँहरूको
11: एक्ज्याक्टली क्रम मगाउँदा हुन्छ नि, त्यहाँको स्थापित मान्यतालाई स्थापित मूल्यलाई चाहिँ स्थापित गर्न त्यसलाई चाहिँ कन्टिन्यू गर्नु पर्थ्यो, त्यहाँ चाहिँ हस्तक्षेप गर्न हुँदैन थियो होइन भन्ने कुरा हो, त्यो विधि पद्धतिको कुरा त्यहाँको नियत
10: जाँदा जाँदै प्रधानमन्त्री संसदमा नआउने तपाईँहरूले विरोध गरे गर्ने अब के हुन्छ,
11: अस्ति एक हप्ताभित्र आउनुहुन्छ भनेर सत्ता पक्षले अब त्यहाँबाट आश्वस्त पारेका छन् कमिटमेन्ट गरेका छन्, हेरौँ
10: कविन्द्र बुर्लाकोटीले एक हप्ताभित्र भन्नुभएको थियो अस्ति
11: भन्नुभएको छ, हेरौँ अब
10: एक हप्ताभित्र भनेर
11: ठिक छ, त्यसपछि हामी थप कुराकानी गरौँला नि, किन आउनु भएन भनेर सोधौँ
10: हस्, यहाँको महत्वपूर्ण सबैलाई धेरै धेरै धन्यवाद, थ्याङ्क यू, नेकपा एमालेका प्रमुख सचेतक ऐन महर आधुनिक श्रोता नेपाली बहसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
12: ए अप्सरा किन बोलाएको मलाई, हे ना मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन, अरे कतै छैन अलि विश्वासिलो ज्योतिष,
13: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र, तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि हिँड,
14: हाम्रा विशेषताहरू
15: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ,
14: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ,
15: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
14: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
15: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
14: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
15: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
16: यता नआऊ है बुहारी, तलै बस, छाचुट नगर। आज कति दिन रे?
17: 3 दिन भयो।
16: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
17: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
17: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
18: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
19: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड,
8: रेडियो आदिखोला 105.4।
10: साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
11: हस् खेम सर, यहाँलाई धन्यवाद।
10: आज गणतन्त्र दिवस पनि, बजेट आउने दिवस पनि, गणतन्त्र छ नेपालमा यतिखेर डाक्टर साहब?
11: खै नेपालमा यतिखेर के तन्त्र छ भन्ने कुरामा चाहिँ म पनि खोज्दैछु है।
10: भेटाउनु भएको
11: राष्ट्रपति भएकोलाई गणतन्त्र नै भन्छन् दुनियाँमा, तर राष्ट्रपतिको हालत हेर्दा र संविधानको हुर्मत लिएको देख्दा चाहिँ खोइ खासै गणतन्त्र भएको आभास मलाई चाहिँ भएको छैन।
10: तर शुभकामना त दिनु पर्यो नि त देशवासीहरूलाई।
11: शुभकामना त दिने, सम्पूर्ण श्रोता र नेपाली जनता विश्वमा जहाँसँगै बस्नु भएकोहरूलाई पनि यो गणतन्त्र दिवसको चाहिँ शुभकामना।
10: तपाईँले गणतन्त्र दिवस कहाँ कहाँ खोज्नुभयो, गणतन्त्र कहाँ कहाँ खोज्नुभयो, नभेटाएको कहाँ कहाँ, कुन कुन ठाउँमा भेटाउनु भएन गणतन्त्र?
11: मैले सबैभन्दा पहिला त
10: कार्यान्वयनमा
11: नै गणतन्त्र खोजे एक नम्बरमा, होइन अब मैले त्यहाँ नै खासै गणतन्त्र भेटिनँ। अहिले पछिल्लो बीचमा विभिन्न खाले नियुक्ति लगायत चाहिँ सर्वोच्चकै नियुक्तिको कुरादेखि लिएर अन्य जुन 1100-1200 जुन अध्यादेश मार्फत नियुक्ति खारेजीदेखि जस्तै अहिले चाहिँ यदि ल्याएका अध्यादेशहरू चाहिँ राष्ट्रिय सभाले पास गरेन भने दुईटैको संयुक्त बैठक बसेर पनि बहुमत ल्याउने भन्ने खालको जुन कुराहरू ती जुन लिएर आइएछ आइराखिएको छ जुन संविधानभन्दा बाहिरबाट, यी सबै कुराहरू खोज्दै जानुभयो। तपाईँले अब बोल्न पाउने अधिकारकै कुरा खोज्नुभयो, अभिव्यक्ति दिने अभिव्यक्ति स्वतन्त्रताका कुराहरू खोज्नुभयो भने पनि खासै त्यस्तो धेरै गणतन्त्र आएको आभास चाहिँ हुँदैन।
10: अब आज त बजेट आउँदैछ नि त, नेपालीहरूको भाग्य र भविष्य कोर्ने बजेट, होइन? बजेट चाहिँ कार्यक्रम राम्रो आएको, महत्वकांक्षी आयो बजेट, अब कस्तो आउँछ, अलिकति ड्रास्टिक चेन्ज हुन्छ बजेटमा?
11: यस्तो छ, अहिले एउटा कुरा चाहिँ अब सकारात्मक कुरा चाहिँ के हुन सक्छ भने, अब यो अनुमान मात्रै हो तपाईँ, हाम्रो सरकार परिवर्तन भएको छ, अरू त्यस्तो व्यवस्था सिधा हेर्दा त व्यवस्था परिवर्तन भएको जस्तो मलाई अहिलेसम्म लाग्दैन, किनभने राष्ट्रपति हुई, संविधान हुई, संसद हुई भएपछि चाहिँ त होइन, तर पनि सरकार चाहिँ एक त बहुमतको छ, सिधा सिधी हेर्दा उहाँहरूको आफ्नै कारण बाहेक अरू कारणले
20: सत्ता ढल्ने सम्भावना छैन. त्यो हिसाबले पनि बजेट र उहाँको बहुमत भएको कारणले पनि र अर्थमन्त्रीले आफूलाई म अब्बल हो भनिरहेको सन्दर्भ यद्यपि नेपाली काङ्ग्रेसमा लामो इतिहास बोकेर धेरै कुरा सिकेर एडिबीमा जाहिर खाएर आएको व्यक्ति भए पनि उहाँले आफूलाई म चाहिँ अब्बल अर्थशास्त्री हो भनिरहेको सन्दर्भमा र जुन बाहिर हल्ला खालको खालको पिटाइएको छ त्यो हिसाबमा चाहिँ एउटा अलिक फरक ढङ्गको बजेट आउनुपर्ने जस्तो लाग्छ मलाई र जनताका समस्याहरू पनि सम्बोधन भइदिए हुन्थ्यो. यो बेलामा उहाँहरूको चाहिँ स्पष्ट मेजोरिटी भएको बेलामा जनताको समस्या सम्बोधन गर्नको लागि उहाँहरूलाई कसैले पनि रोक्दैन थियो. त्यो खालको बजेट आइदियोस् भन्ने अपेक्षा छ. र तपाईँलाई अर्को कुरा पनि भनिहालौँ, मैले यो बजेटको बिचमा धेरै अध्ययनहरू अनुसन्धानहरू पनि गरेँ. यो बिचमा तपाईँले पनि कतिपय हेर्नु होला मेरो सामाजिक सञ्जालहरूमा धेरै मान्छेले चाहिँ अपेक्षा यसपालि चाहिँ फरक ढङ्गले आउँछ कि भनेर चासोका साथ चाहिँ बसेका छन् है. पोहोर पोहोर भन्दा
10: पोहोरको तुलनामा चाहिँ काबिल अर्थमन्त्री छन् देशमा भन्ने भान भएको छ.
20: होइन त्यो त मैले भनिनँ. यस्तो हो, मैले अर्थमन्त्रीमा के के गुण खोज्छु एउटा अर्थशास्त्रको विद्यार्थी भएर भने एउटा चाहिँ अर्थको राम्रो ज्ञान हुनुपर्छ भन्ने मेरो सधैँभरि नै सुरुदेखि जो जो अर्थमन्त्री बन्नुभयो तपाईँले मेरा 10 वर्षदेखिका लेख र अन्तर्वार्ताहरू हेर्नुभयो भने मैले एउटै कुरा के भनिरहेको छु भने सबैभन्दा पहिला अर्थको राम्रो ज्ञान भएको हुनुपर्छ अर्थमन्त्रीमा एउटा कुरा. त्यो अर्थका कतिपय काम चाहिँ तपाईँले बुझा ल्याउँदा यसको साइड इफेक्ट थाहा पाउने हुनुपर्छ. अर्को कुरा चाहिँ नेपाली माटो चिनेको हुनुपर्छ, नेपाली जनता चिनेको हुनुपर्छ, नेपाली भूगोल चिनेको हुनुपर्छ, होइन नेपाली उत्पादन नेपालीका समस्या चिनेको दुईटा गुण चाहिँ कम्तीमा पनि र अर्को राजनीति क्षमता त हुनै परिहाल्यो. यी दुईटा तिनवटा गुण चाहिँ कमसेकम पनि अर्थमन्त्रीमा हुनुपर्छ भन्ने मलाई लाग्छ.
10: त्यसले
20: त्यो पहिलो अर्थको ज्ञान त उहाँसँग छैन भन्न सकिँदैन. होइन भलै पछि राजनीतिमा लागेपछि कतिपय कुराहरू उहाँले ट्विस्ट गर्नुहुन्छ त्यो एउटा पाठ हो. तर तपाईँले अस्ति एउटा जुन स्थिति पत्र अथवा श्वेत पत्र ल्याउनु हो तपाईँ हामीले पनि धन्यवाद दियौँ टेलिभिजनबाट. त्यो पाटो त उहाँको सकारात्मक थियो नि त. त्यो हिसाबमा अर्थको ज्ञान छैन चाहिँ त भन्न सकिँदैन भन्ने हुँदैन त्यो. तर जुन दोस्रो पाटो जुन नेपाल चिनेको, नेपालको भूगोल चिनेको, नेपालको गरिबी चिनेको, नेपाली चिनेको सन्दर्भ चाहिँ मलाई त्यति धेरै अहिलेसम्मको उहाँका गतिविधि र अभिव्यक्ति हेर्दा त्यस्तो देखिँदैन.
10: बजेट कस्तो आउँछ? राम्रो आउँछ? कस्तो आकारको बजेट?
20: यस्तो हुन्छ,
10: बजेट आउँछ जनताका जनमैत्री बजेट आउँछ
20: दोस्रोमा चाहिँ म तपाईँसँग छलफल गर्न चाहेँ. पहिलोमा तपाईँले जहाँसम्म बजेट कस्तो आउँछ भन्नुभयो यो त तपाईँले सबै 47 साल पछिका बजेट हेर्नुभयो भने सबै एभरेज भन्दा राम्रा नै छन्, 50% भन्दा राम्रा नै छन्. त्यो हिसाबमा यो बजेट पनि नि त्यो 50% भन्दा राम्रो नै आउँछ, यस्तै शङ्कै छैन. किनभने धेरै लामो समयदेखि मिलाएर लेखिएको हुन्छ. त्यहाँमाथि उहाँले त चुनावभन्दा अगाडिदेखि नै उहाँको सभापतिले उहाँलाई लेख्न बजेट लेख्नलाई लगाउनु भएको हुनाले उहाँको त झन् अझ राम्रो बजेट आउँछ. त्यसमा दुई मात्रै भएन होइन. तर एउटै कुरालाई मात्रै मैले बजेट राम्रो मान्छु, उहाँ आफैले प्रणयन गर्न सक्ने बजेट ल्याउनु भयो भने त्यो बजेटलाई चाहिँ राम्रो मानिन्छ. हरेक अर्थमन्त्रीको विषयमा मैले भन्ने यही हो. तर उहाँले ल्याएको बजेट उहाँ आफैले कार्यान्वयन गर्न सक्नु भएन भने चाहिँ त्यो बजेटलाई राम्रो मान्न सकिँदैन. त्यसले गर्दाखेरि अहिलेको नेपालको वर्तमान राजस्वको स्रोत हाम्रा प्राथमिकता क्लियर भएर आउने र सबै कुरा विदेशी ऋणमा जुन खालको अहिले बाढी छ विदेशी ऋणको, त्यो खालको विदेशी ऋणमा मात्रै भर नपर्ने खालको गरी बजेट लिएर आउनु हो र तमाम जनताका अहिलेका अपेक्षा जस्तै कृषिका होलान्, तपाईँको पर्यटनका होलान्, स्वास्थ्यका होला, शिक्षाको होला, उद्योगको होला, यी क्षेत्र समेटेर आयो र त्यसलाई उहाँले आफैले कार्यान्वयन गर्न सक्नु हो भने त त्यसलाई नराम्रो पनि त किन भन्नु र हामी जनता नै हो.
10: तर बजेटले समेट्नु पर्ने तपाईँलाई थाहा छ, 8 वटा मन्त्रालय र 2 निकायले चाहिँ अस्ति करिब करिब 20-21 अर्ब जति चाहिँ सरेन्डर गरेछन् होइन, खर्च गर्न सकेनन्. यो विषयमा निकै चर्चा छ. हिजो भएको भए चाहिँ साह्रै भेलमा बग्थ्यो होला केही पैसा भनिन्थ्यो, तर अहिले चाहिँ तत्कालीन सरकारले त्यो काम गर्दैन, त्यो चाहिँ चाहँदैन उसले, त्यो कारणले चाहिँ सरेन्डर भयो भन्ने खालको पनि विषयहरू आएको छ. त्यो किन खर्च हुँदैन, पुँजीगत खर्च किन गर्न सक्दैन राज्यले राष्ट्रले?
20: यस्तो छ, अब योभन्दा विगतमा पनि बजेटहरू चाहिँ सरेन्डर भएका छन्, फ्रिज भएका छन्, फिर्ता आएका चाहिँ छन्. तर तपाईँले भनेको एउटा कुरामा दम चाहिँ के छ भने असारे बजेट जसरी हुन्थ्यो योभन्दा अगाडि त्यो ढङ्गले खर्च
10: असारमा त बाढी नै बग्थ्यो नि त बजेटको, अहिले त सेटिङ गर्न सकिएन, बिचरा धेरैलाई तनाव भएको छ नि त.
20: हो, त्यो त्यो त्यो विषय सत्य हो. त्यो कारणले पनि एउटा फ्रिज चाहिँ भयो. त्यो सकारात्मक नै भनौँ त्यसलाई अथवा त्यसको कमजोर बाटो पनि छ अहिलेलाई त्यति भनिरहेको र दोस्रो जहाँसम्म तपाईँले महत्वपूर्ण सवाल छ बजेट किन खर्च हुँदैन भन्ने सन्दर्भ चाहिँ अघि नै मैले पनि तपाईँलाई भने त्यो अर्थमन्त्री मात्रै सफल हुन्छ जसले आफैले ल्याएको बजेट खर्च गर्न सक्छ भनेको कारण नै त्यहीँनिर हो। अब तपाईँलाई त्यहाँ हेर्नुभयो भने उहाँले अहिले जुन आर्थिक सर्वेक्षणमा भनेका कुराहरूमध्ये एउटा बुदा उहाँले के भन्नुभएको छ भनेदेखि पुँजीगत खर्च अब पनि अपेक्षा गरे जति गर्न सकिएन 25% भन्दा माथि गएन र राजस्व सङ्कलन पनि लक्ष्य भन्दा कम भयो भनेर उहाँले स्वीकार्नु भएको छ। अहिले अब त्यो खर्च गर्न नसक्नु चाहिँ सबैभन्दा पहिला चाहिँ सरकारमा जो बस्छ सरकारमा बस्नेहरूको कमजोरी देखिन्छ एउटा, दोस्रो कुरा अर्थमन्त्रीको आफै कमजोरी देखिन्छ, तेस्रो कुरा चाहिँ हाम्रा विभिन्न नियम विनियम उपनियमहरूले पनि कै हात बाँधेको कारणले विशेष गरेर हाम्रा चाहिँ कर्मचारीहरूलाई काम गर्न सहज नभएको कारणले पनि हामी सार्वजनिक खरिद ऐनको कुरा पनि कहिलेको उठाउँछौ त्यो कारणले पनि बजेट खर्च हुँदैन। तर अहिले चाहिँ त्यो अवस्था होइन, अहिले चाहिँ सबै कानूनहरू उहाँले आफ्नो ढङ्गले चाहिँ बनाउनु भएको हुनाले त्यसले पनि अहिले रोक्ने स्थिति म देख्दिन। अर्को कुरा चाहिँ हाम्रा अन्तर मन्त्रालयहरूको बीचमा समन्वय नहुँदा पनि हाम्रा बजेटहरू चाहिँ समयमा कार्यान्वयन हुँदैनन्। अनि अर्को कुरा बजेट समयमा कार्यान्वयन हुने नहुने कुराहरू चाहिँ के हो त भन्दा हाम्रा मुआवजाका कुराहरू कतिपय चाहिँ कानूनमा गएर चाहिँ मुद्दा मामिला परेका कुराहरू यी सारा कुराहरूले गर्दाखेरि चाहिँ हाम्रा बजेटहरू कार्यान्वयन हुँदैनन्। र सबैभन्दा खतरनाक कुरा के हो त भन्दाखेरि बजेट ल्याउँदाखेरि जुन जुन शीर्षकमा बजेट ल्यायो भने खर्च गरिन्छ अथवा आवश्यक छ अथवा सिस्टमले माग्छ तीमा नल्याएर पहुँचका भरमा आउने बजेटहरू पनि खर्च सही ढङ्गले हुँदैनन्। किनभने पहुँचमा ल्याइएको हुन्छ त्यो ठाउँमा आवश्यक पनि हुँदैन, पूर्वाधार पनि तयार भएको हुँदैन, व्यक्ति पनि तयार हुँदैन, त्यो कारणले पनि पुँजीगत खर्च वा बजेटहरू समयमा खर्च नहुने समस्याहरू हामी कहाँमा लामो समयदेखि छ।
10: हस् डाक्टरको महत्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। अर्थवेद अर्थशास्त्री डाक्टर दिलार दङ्गाल बजेटका विषयमा कुराकानी गर्दै हुनुहुन्थ्यो। नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
21: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
21: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
22: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
22: मोबाइल नम्बर 9856019076, 9861179076 र 9817682123।
1: होइन, के भयो, किन बन्द भएको गाडी?
22: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
1: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
22: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
22: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
23: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
23: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 0364415502, मोबाइल 9856405502 र 9864051401।
0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
3: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
3: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु
24: नेपाल सरकार विज्ञापन बोर्ड
25: रेडियो आदिखोला 105.4
10: सदन प्रति उत्तरदायी जवाबदेही हुनु नखोज्या हो
20: होइन त्यस्तो केही पनि होइन उहाँले अब आफ्नो वाचा पूरा गरेपछि म आउँछु 100 दिनमा मैले यो काम गर्छु भनेर भनेको छ त्यो काम पूरा गरेपछि आउँछु र तपाईँहरूको जवाब दिन्छु भनिसक्नु भएको छ त
10: मानव अधिकार आयोगको पनि त प्रतिवेदन आएछ तपाईँ त पढ्नु भएको छैन नि त्यसमा होइन
20: मैले कहाँ के गरेको छु र पढ्नुपर्ने
10: राष्ट्रिय स्वतन्त्र पार्टीका 17 जना सांसदहरू त आयो नि त त्यसको नाम लिस्टै आयो नि त कारवाही
20: होइन मानव अधिकार आयोगको विषय चाहिँ कस्तो हो भने विगतका आन्दोलनहरूमा पनि राज्य सत्ताका विरुद्धमा यसै गरेर लागि आयोगहरू संघ संस्थाहरू लाग्थे र उनीहरूले एउटा खालको वातावरण के बनाउनु भने सरकारलाई दबाव सिर्जना गर्नका निमित्त अन्तर्राष्ट्रिय क्षेत्रमा यी चिजहरू लाने र सरकारलाई दबाव सिर्जना गर्नका लागि एक खालको भूमिका खेल्छन् त्यसकै पर्याय हो भनेर मान्छु म यसलाई
10: तर इतिहासमा चाहिँ मानव अधिकार आयोगले स्ट्रङ प्रतिवेदन सार्वजनिक गर्यो नि त होइन अहिले चाहिँ
20: होइन मानव अधिकार आयोगले जुन प्रतिवेदन सार्वजनिक गर्यो मानव अधिकार आयोगले प्रतिवेदन सार्वजनिक गर्दै गर्दा मानव अधिकारका क्षेत्रमा मानव अधिकार उल्लङ्घनका क्षेत्रमा उहाँहरूले इंगित गर्न खोजेको हो भने त्यो सराहनीय विषय हो अब एउटा राजनीतिक अविष्टता पूरा गर्नका लागि कसैको गोटी भएर उहाँहरूले काम गर्नु भएको हो भने त्यो राम्रो होइन
10: कसरी गोटी हुन्छ सरकार त तपाईँहरूको छ नि त उहाँहरू कसरी गोटी हुन्छ संवैधानिक अङ्ग होइन मानव अधिकार आयोग अब त कार्यान्वयन गर्नुपर्छ नि त अन्तर्राष्ट्रिय समुदायमा के जान्छ यसको म्यासेज यदि कार्यान्वयन भएन भने कार्यान्वयन हुन्छ प्रतिवेदन
20: होइन प्रतिवेदन कार्यान्वयन गर्नलाई सरकारले हेर्छ कार्यान्वयन गर्नुपर्ने अवस्था आएछ भने कार्यान्वयन गर्छ अब कारण प्रतिवेदन कुन मनसायबाट आएको छ पहिला त्यसलाई हेर्नुपर्छ मैले अघि नै भने तपाईँको हरेक चिजहरू चाहिँ कस्तो हुन्छ भने हिजो विगतका दिनहरूमा पनि जब जब सरकार गठनहरू हुन्छन् ती सरकारहरूलाई दबावमा पार्नका निमित्त र सरकारलाई चाहिँ बाह्य हस्तक्षेप गराउनका निमित्त यो खालको चाहिँ भूमिका निर्वाह हुने गर्थ्यो संघ संस्थाहरूबाट मानवाधिकारका नाममा यो खालको भूमिका हुन्थ्यो अहिले पनि हाम्रो सरकारमाथि चाहिँ दबाव पार्नका लागि यो खालको भूमिका आएको हो भनेर हामीलाई लाग्छ तर सरकारले यदि मानवाधिकारको क्षेत्रमा साँच्चै मानवाधिकारको हनन भएको छ भने सरकारले मानवाधिकारको क्षेत्रमा संवेदनशील भएर यसको कार्यान्वयन गर्नुपर्छ
10: होइन अहिलेको अवस्थामा चाहिँ जुन जुन व्यक्तिहरूलाई त्यहाँ केटान गरिएको छ सबैभन्दा घटनाको मुख्य योजनाकारदेखि लिएर घटनाको मुख्य पात्र प्रधानमन्त्री बालेन्द्र शाह र सेनाको भूमिकामाथि त प्रतिवेदन यो प्रतिवेदनले पनि त त्यति राम्रो बोलेन नि त होइन
20: होइन होइन प्रतिवेदन कसरी बनाइयो भन्ने कुरा नै मुख्य कुरा हुन्छ हेर्नुहोस् होइन प्रतिवेदन बनाउने कुरामा कहाँ कहाँ गएर उहाँहरूले चाहिँ त्यसको सर्वेक्षण गर्नुभयो को कोसँग त्यस विषयमा छलफल गर्नुभयो स्टेक होल्डरहरूसँग पीड़ितहरूसँग त्यस पछाडि तपाईँको जलका संरचनाहरूमा उहाँ पुग्नुभयो कि पुग्नु भएन त्यो सम्पूर्ण कुरा अहिले प्रतिवेदन नहेरेसम्म केही भन्न सकिने अवस्था छैन प्रतिवेदनका केही आंशिक खण्डहरू मात्रै बाहिर आएको छन् समग्र हेरेपछि थाहा हुन्छ
10: 10,000 पेजको रहेछ प्रतिवेदन तपाईँले हेर्नु भएको छैन राष्ट्रिय स्वतन्त्र पार्टीका
20: हामीले प्राप्त गरेका छैनौँ हामीले प्राप्त गरे पछाडि हामी हेर्छौँ र प्रतिवेदनले ठ्याक्कै भन्न खोजेको कुरा के हो हेरौँला र मैले अघि नै भने यदि गम्भीर प्रकृतिका मानवाधिकार हनन भएका विषयहरू छन् भने त्यो विषयमा चाहिँ कडाभन्दा कडा चाहिँ कार्यान्वयनमा सरकार जानुपर्छ कारवाहीका प्रक्रियाहरू अगाडि बढाउनुपर्छ
10: होइन तपाईँको पार्टी सभापतिले पनि त जेल ब्रेक गरेको कुरा आयो नि त होइन त्यसमा
20: होइन यस्तो छ पार्टी सभापतिको कुरोमा चाहिँ अब यहीँनिर क्या मानवाधिकार पनि कता कता मानवाधिकारका नाममा के पार्टी सभापतिलाई त्यहीँभित्र जल्न दिनु पर्थ्यो अनि उहाँहरूको मानवाधिकार रक्षा हुन्थ्यो
10: आगो लाग्यो त
20: भन्न खोजेहरू
10: आगो लाग्यो नको कारोबारमा त्यसो भए
6: अनि त्यहाँ मारिनु पर्थ्यो हाम्रो पार्टी सभापति, अनि उहाँहरूको उहाँहरूले चाहेको मानव अधिकारको रक्षा हुन्थ्यो उहाँहरूलाई।
10: आगो त लागेन नि त, नको कारागार जलेन नि त, जल्यो र
6: होइन, जल्ने अवस्था हुन्थ्यो नि त, त्यहाँ जल्थ्यो, जल्ने अवस्था हुन्थ्यो।
10: तर तत्कालीन
6: एउटा सुरक्षा उहाँलाई त उहाँले कुनै ब्रेक गरेको ए गरेको भनेर भन्ने मान्छेहरूले त्यत्रो सुरक्षा निकायले घेरामा हालेर लिएर आएर त्यस पछाडि उसलाई जिम्मा लगाएको छ, पार्टीका मान्छेहरूलाई जिम्मा लगाएको छ भनेपछि घेरामा हालेर लिएर आउँछ एउटा कुरा। त्यो दोस्रो कुरो त्यस पछाडि लगत्तै जब चार पाँच दिन पछाडिका घटनाक्रमहरू अगाडि बढे, कारागार विभागले पनि सूचना के जारी गरेका छ भने कारागारमा असुरक्षा भएको कारणले गर्दाखेरि कारागारभन्दा बाहिर जानुभएकोहरू सबैलाई चाहिँ फर्कन आह्वान गरेका छ। यदि जेल ब्रेक गरेर भागेको हो भने सरकारले त्यो गर्छ र खोजी गरेर समाचार लिएर आउँछ नि त।
10: पछि त उहाँ फिर्ता हुनुभयो नि त होइन कारागारमा त,
6: उहाँ आफै जानु पछि सरकारले फिर्ता हुन आह्वान गर्यो, फिर्ता हुन आह्वान गरे पछाडि अब जेलमा कुनै समस्या छैन, जेल सुरक्षित छ, आउनुहोस् है तपाईँहरू भनेपछि जानुभयो।
10: तर उहाँको अहिलेको व्याख्या के छ भने उहाँका कारणले गर्दाखेरि भागेका कैदीबन्दीहरू करिब करिब 5,000 त अझै पनि बाहिर छन् नि त होइन।
6: ए बाबा, सरकार सुरक्षा दिन नसक्ने, सरकारले अब सुरक्षा अङ्ग आफै असुरक्षित भएको बेलामा उहाँ भागेको कारणले गर्दाखेरि कैदीबन्दी बाहिर छन् भनेर भन्नु यो मानव अधिकारको निर्लज्जता हो क्या?
10: मानव अधिकार आयोगको प्रतिवेदन मिलेन त्यसो भए?
6: मिलेन, त्यो हिसाबले मिलेन, किनभने तपाईँको जतिखेर देशको प्रमुख नै असुरक्षित छ हेलिकप्टरमा भागिरहेछ एकातिर, अर्कोतिर जसले सुरक्षाको जिम्मा ल्याएको छ ऊ आफै तपाईँको प्रताडित भएको छ, ऊ आफै असुरक्षित भएर, हामीले देखाएका थियौँ नि त कस्ता कस्ता दृश्यहरू देखाएका थियौँ, खोलामा हालेर लखटी लखटिकन मान्छेहरूलाई चाहिँ ढुङ्गामुडा गरेको पनि हामीले देखाएका थियौँ, उहाँहरू बसेका आफ्ना चौकीहरू जलाएको, हतियारहरू लुटेर लगेको, त्यो सबै कुरा त हामीले देखाएका थियौँ नि त। त्यस्तो परिस्थितिमा एउटा रवि लामिछाने असुरक्षित भएको बेलामा, त्यहाँ कारागार असुरक्षित भएको बेलामा कारागारबाट कैदीबन्दीहरू बाहिर गएको, त्यस पछाडि फेरि कारागारले बोलाए पछाडि आएको, अब केही आपराधिक मान्छेहरू आएनन् भने त त्यो राज्यले खोज्ने, राज्यले लिएर आउने, कतिपयलाई अहिले ल्याइरहेछ, समाचार लिएर आएकै छ राज्यको तर्फबाट, भनेपछि राज्यलाई यो विषयमा त प्रयोग गर्ने हो यसले। यसो गरिदिँदाखेरि त उहाँहरूको कुरा के हुन्छ भने झन् ती अपराधीहरू चाहिँ बाहिरै बस्छन्, तिनीहरू आउने सम्भावना न्यून हुन्छ, हामीले फेला पार्ने सम्भावना न्यून हुन्छ, किनभने तपाईँको यस्ता चिजहरूलाई हामीले बाहिर लिएर जाँदाखेरि सुरक्षामा उहाँहरूले आफ्नो सुरक्षामा अब चाहिँ म कतै असुरक्षित हुन्छु कि भन्ने लाग्छ ती जो अहिले बाहिर बसेका कैदीबन्दीहरू छन्, त्यसकारणले उनीहरूले स्थानान्तरण गर्न सक्छन्, ठाउँ छोडिदिन सक्छन्, त्यसले गर्दा नजिकै पुगेको सुरक्षा निकायले उसलाई पक्राउ गर्न सक्दैन। कम्तीमा यस्ता चिजहरू सुरक्षाको दृष्टिकोणले पनि हामीले चाहिँ गोप्य राख्नुपर्ने चिजहरू उहाँहरूले छताछुल्ला बनाइदिनु भयो, अब उहाँहरूले कस्तो खालको मानव अधिकारको परिकल्पना गर्नुभएको हो उहाँहरूलाई नै सोधिदिनु होला।
10: होइन, अहिले भर्खरै चाहिँ नेकपा एमालेका प्रमुख सचेतक ऐन मुहारसँग मैले कुराकानी गरेँ, अहिले न्यायालय चाहिँ घन्टीमै भयो भन्नुभयो, उहाँले घन्टीमै भएको छ न्यायालय
6: के भन्नु फेरि भन्नुहोस् त?
10: न्यायालय सर्वोच्च यतिखेर घन्टीमय भएर क्या, यो क्रमभङ्गता भयो, ब्रेक गरियो, परिस्थिति मिचियो भन्नुभयो क्या मुख्य सचेतक ऐन मुहारले भर्खर।
6: हामीले बाहिरबाट लग्या हो र, हामीले बाहिरबाट लग्या त होइन, त्यहीँभित्रबाट संवैधानिक तपाईँको न्याय परिषदले हामी छजना प्रधान न्यायाधीशका लागि उपयुक्त पात्र हौ, हामी छजना प्रधान न्यायाधीशका लागि हाम्रो योग्यता र क्षमता पुग्छ भनेर संवैधान त्यहाँ न्याय परिषदले सिफारिस गरेर पठाएको व्यक्ति मध्येबाट एउटा व्यक्तिलाई संवैधानिक परिषदले सिफारिस गरे होइन भने, अनि उहाँहरू कसरी देख्नुहुन्छ त्यहाँ त्यो घन्टीमय भयो भनेर? काङ्ग्रेसमा बनाउनु भएको थियो,
10: ब्रेक गर्नुभयो तपाईँहरूले चाहिँ, वरिष्ठ मिस्नुभयो, छिमेकी मुलुकमा नि भएको छैन नेपालको इतिहासमा 80 वर्षको होइन इतिहास।
6: ब्रेक त यस्तो छ तपाईँको 2033 सालमा पनि ब्रेक भएको थियो हेर्नुहोस् होइन, त्यतिखेरको र यतिखेरको मिलेको भनेको चाहिँ के हो भने त्यतिखेर पनि तीनजनाको सिनियरिटी मिचेर अनि त्यस्तो चौथो व्यक्तिलाई बनाइएको थियो, अहिले पनि तीनजनाको सिनियरिटी मिचेर चौथो व्यक्तिलाई बनाएको, यहाँ कुनै ऊ छैन न योभन्दा अगाडि मिच्दै नमिचेको सिनियरिटी नमिचेको भन्ने नेपालको न्यायिक इतिहासमा छ भनेर जसरी साथीहरू भन्दै हुनुहुन्छ उहाँहरूलाई त्यो न्यायिक इतिहास एकचोटि हेरिदिनलाई म अनुरोध गर्छु।
10: तर कम्फर्टेबल खोज्यो नि त होइन न्यायालयमा राष्ट्रिय स्वतन्त्र पार्टी,
6: होइन कम्फर्टेबल भन्ने कुरै हुँदैन, न्यायपालिकामा कम्फर्टेबल भन्ने नै हुँदैन, न्यायपालिकामा स्वच्छ र स्वतन्त्र न्यायपालिका बनोस् भन्ने कुरा हो, हामीले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरे हौ, हामीले कम्फर्टेबल न्यायपालिकाको परिकल्पना गरे होइन।
10: तर जुन ढंगले चाहिँ न्यायपालिका आज कार्यपालिकाको छाया बनिरहेको छ यो त राम्रो होइन राज्यका लागि, दुर्भाग्य होइन। म त सोलागाईजी, तपाईँ त कानूनको जानकार हुनुहुन्छ, अधिवक्ता हुनुहुन्छ, अब चाहिँ बारले चाहिँ एक्सन लिन खोजिरहेको छ न्यायालयमा, स्याडो वार, स्याडो वार छ होइन, स्याडो वार हुँदाखेरि त न्यायमा त प्रभावित हुन्छ नि त
6: होइन? आम सञ्चार माध्यमले पनि यो खालको भाषा सिर्जना नगरिदिऊ, त्यहाँ हामीले कुनै पनि खालको चाहिँ हस्तक्षेप गरेका छैन, कार्यकारीले कुनै हस्तक्षेप गरेका छैन, कार्यकारीको हैसियतले सिफारिस भएको हो र भने संवैधानिक परिषदको हैसियतले सिफारिस भएको हो,
10: संवैधानिक परिषदमा पनि त कम्फर्टेबल खोज्यो नि त, अध्यादेश ल्याएर
6: सिफारिस गरौ,
10: अध्यादेश ल्याएर तीनजनाले निर्णय गर्न पाउने गरी त काम भयो नि त त्यहाँ पनि होइन,
6: होइन अध्यादेश किन खाँचो रहेछ भन्ने कुरो त अहिले सदनमा देखिएका गतिविधिले तपाईँले देखिराख्नु भएको छ,
10: सदनमा तपाईँहरूको बहुमत छ, पेलेर जानुहोस् न तपाईँहरू संसदीय क्रियाकलापमा भाग लिनु,
6: सबभन्दा पहिलो कुरा त बहुमत छ पेलेर जाने भन्ने कुरामा पनि के हुन्छ भने एउटा कानून बन्नका लागि तपाईँको त्यहाँ हामीलाई दुई महिना तीन महिना लाग्छ, हामीले
7: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
9: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
12: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आधीखोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म तोलाकान्त। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगअन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुनेछ।
1: यस आधीखोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधीखोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। रगत अभाव भएपछि वालिङमा रक्तदान, 45 प्रिन्ट रगत संकलन, आधीखोलामा किसानलाई अनुदानमा सुन्तला र कागतीका बिरूवा वितरण र पोखराको पृथ्वी चोकमा संरचना भत्काइँदै बाइपास सड़क बन्ने। वालिङमा आयोजित रक्तदान कार्यक्रममा 45 पिण्ट रगत संकलन भएको छ। नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। रक्तदान जीवनदान भन्ने नाराका साथ वालिङमा रहेका 11 रेडक्रस उपशाखाहरूले रक्तदान कार्यक्रमको समन्वय गरेका हुन्। 40 पुरूष र 5 महिला गरी 45 रक्तदान गरेका रक्त संचार केन्द्र स्याङ्जाका संयोजक विष्णु प्रताप खानले बताउनु भएको छ। जिल्ला अस्पताल स्याङ्जामा रगतको अभाव भएपछि आकस्मिक रूपमा बिहिबार वालिङमा रक्तदानको आयोजना गरिएको हो। रगतको अभावमा कसैले पनि जीवनसँग संघर्ष गर्न नपरोस् भन्ने हेतुले आकस्मिक रूपमा रक्तदानको आयोजना गरिएको भन्दै अकस्मात रूपमा गरिएको रक्तदानमा पनि 45 आफ्नो रगतदान गर्नुभएको संयोजक खानले बताउनु भएको छ। कार्यक्रममा समाजसेवी, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, व्यवसायीहरू लगायतको सहभागिता रहेको थियो। स्याङ्जाको आधीखोला गाउँपालिकाले पालिकाभित्रका किसानलाई अनुदानमा सुन्तला र कागतीका बिरूवा उपलब्ध गराएको छ। आधीखोलाको पहिचान सुन्तला र कागती अभियान भन्ने मूल नाराका साथ गाउँपालिकाले 50% अनुदानमा सुन्तला र कागतीका बिरूवा वितरण गरेको अध्यक्ष विश्व पौडेलले जानकारी दिनुभएको छ। पालिकाले बिजु बिरूवाका लागि 35 रूपियाँ र कलमी बिरूवाका लागि 75 रूपियाँमा किसानलाई उपलब्ध गराएको हो। यसका लागि पालिकाको वडा नम्बर 1 पञ्चमूलका किसानले उत्पादन गरेका बिरूवा नर्सरी मार्फत 70 रूपियाँमा खरिद गरिएको र भिरकोट नगरपालिका 1 पैरघारीबाट 150 रूपियाँमा कलमी बिरूवा खरिद गरी किसानलाई वितरण गरिएको जनाइएको छ। किसानको माग अनुसार बिजु र कलमी दुवै प्रकारका बिरूवा उपलब्ध गराइएको हो। पहिलो चरणमा 18,000 बिरूवा वितरण गरिएको र कुल 40,000 बिरूवा वितरण गरिने अध्यक्ष पौडेलले बताउनु भएको छ। गाउँपालिकाको वडा नम्बर 2 चिलाउनेवास र वडा नम्बर 6 फापर्थुम सुन्तलाका पकेड क्षेत्र मानिन्छन्। वडा नम्बर 1, 3, 4 र 5 पनि सुन्तला तथा कागती खेती राम्रो हुने गरेको छ। स्थानीय जातका सुन्तला तथा सुन कागती 2 नामक बिरूवा किसानलाई वितरण गरिएको हो। गाउँपालिका सुन्तला तथा कागती खेतीका लागि उपयुक्त हावापानी रहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले बिरूवा रोपेर राम्रो आय आर्जन गर्न किसानलाई आग्रह गर्नुभएको छ। प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने सवारीलाई नियन्त्रणमा लिएको छ। बिना रसिद तथा बिना भ्याट बिल नदीजन्य पदार्थ तथा छपनी ढुंगा ओसार पसार गरेको अवस्थामा प्रहरीले विभिन्न स्थानहरूबाट ट्रिपर तथा ट्याक्टरहरू नियन्त्रणमा लिएको हो। दहथुम प्रहरी चौकीले G1K 3831 नम्बरको ट्रिपर भिरकोट 2 सपौदेबाट चोकर सहित नियन्त्रणमा लिएको हो। उक्त ट्रिपरलाई कार्यवाहीको लागि भिरकोट नगरपालिका पठाइएको प्रहरीले जनाएको छ। त्यस्तै प्रहरी चौकी फेदीखोलाले G1J 5865 नम्बरको क्याब जीप फेदीखोला 2 सिद्धार्थ राजमार्गमा चलिएको छ। बिना रसिद तथा बिना भ्याट बिल नदीजन्य पदार्थ तथा छपनी ढुंगा ओसार पसार गरेको अवस्थामा प्रहरीले विभिन्न स्थानहरूबाट ट्रिपर तथा ट्याक्टरहरू नियन्त्रणमा लिएको हो।

0: अवस्थामा नियन्त्रणमा लिएर कार्यवाहीको लागि फेदीखोला गाउँ कार्यपालिकामा पठाएको प्रहरीले जनाएको छ। त्यसै गरी प्रहरी चौकी फेदीखोलाले प्रदेश 3001/003-6290 नम्बरको ट्रिपर फेदीखोला बजारबाट अवैध रूपमा ढुंगा ओसार पसार गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी चौकी चिलाउनेवासले G1/4366 नम्बरको ट्राक्टर आदिखोला गाउँपालिका 4 फूलबारी सरादी खोला किनारबाट चोकर सहित नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयले G1/6609 नम्बरको ट्राक्टर मालेबगर स्थित भित्री सड़क खण्डबाट बालुवा सहित नियन्त्रणमा लिए कार्यवाहीको लागि नगरपालिकाको कार्यालयमा पठाएको जनाएको छ। अस्थायी प्रहरी पोस्ट रामबाछाले G1/6362 नम्बरको ट्राक्टरलाई चोकर सहित जैसी पदराबाट नियन्त्रणमा लिएर कार्यवाहीको लागि नगरपालिका कार्यालय पठाएको छ। प्रहरीले दुईजना फरार प्रतिवादी मध्ये एकजनाको लगत कट्टा र अर्का एकजनालाई पक्राउ गरेको छ। अदालतले दोषी ठहर गरेको तर फरार रहेका मध्ये एकजनालाई नियन्त्रणमा लिई कैद तथा जरिवाना भुक्तानका लागि अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले बताउनु भएको छ। अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त दुरूस्त र प्रभावकारी बनाई न्यायिक कार्यवाहीलाई पूर्णता दिएर न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि प्रहरीले फरार रहेका प्रतिवादीलाई खोजी नियन्त्रणमा लिएर अदालत पठाउने गरेको छ। बिरुवा गाउँपालिका वडा नम्बर 3 का सूर्यबहादुर थापा डाँका मुद्दामा दोषी ठहर भई फरार रहेकोमा 500 जरिवाना असूल गरिएको प्रहरीले जनाएको छ। त्यस्तै साबिक भिरकोट गाविस हाल बिरुवा 3 सबौदे गौरी स्वारामा घर भएका लोकबहादुर कुंवरका छोरा प्रेमबहादुर कुंवर चोरी मुद्दामा दोषी ठहर भई फरार रहनु भएको थियो। कुंवरको लगत कट्टा गरिएको प्रहरीले जनाएको छ। उहाँले 1 महिना 15 दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो। त्यस्तै वडा प्रहरी कार्यालय वालिङले फरार रहेका 2 प्रतिवादी मध्ये एकजनालाई पक्राउ गरेको छ भने अर्को लगत कट्टा गरिएको जनाएको छ। वालिङ 11 घर भई हाल वालिङ 1 बस्ने टुकराम बिक राष्ट्रिय वन क्षेत्रको सल्लाह रूख अवैध कटान गरेको मुद्दामा दोषी ठहर भई फरार रहनु भएको थियो। बिकलाई अदालतले 3,19,010 रूपियाँ जरिवाना तोकेको थियो। त्यस्तै वालिङ 14 का भद्रबहादुर खाम्चा कुटपिट मुद्दामा फरार रहनु भएको थियो। फरार खाम्चालाई कुटपिट मुद्दा थियो। उहाँले 3 महिना कैद र 1500 जरिवाना तिर्न बाँकी रहेको थियो। बिकको निधन भएपछि उहाँको लगत कट्टा गरिएको प्रहरीले जनाएको छ। रेडियो आधीखुलाको समाचार मूलक प्रस्तुति आधीखुला खबरमा अन्य खबरहरू पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 को अवसरमा वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 औं श्रृंखला कार्यक्रम वालिङ नगरपालिकाको आयोजना तथा भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 15 गते शुक्रबार। स्थान वालिङ नगरपालिकाको सभा हल। बिहान 11 बजे। आयोजक वालिङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय वालिङ स्याङ्जा। संयोजन भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जा।
0: रेडियो आधीखुलाको समाचार मूलक प्रस्तुति आधीखुला खबरमा यहाँहरूलाई पुनः स्वागत छ। अब बाँकी खबर। पोखराको पृथ्वी चोकमा बिहिबार बिहानदेखि अतिक्रमित संरचना हटाउन थालिएको छ। पृथ्वी चोकबाट नयाँ बजारतर्फ जाने हङकङ बजार अगाडि विभिन्न संघ संस्थाका भवन भत्काउने काम शुरू गरिएको हो। विभिन्न सरकारी संस्थानका जग्गामा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदूर संगठनहरूले भवन निर्माण गरी कार्यालय सञ्चालन गर्नुका साथै भाडामा समेत लगाउँदै आएको पाइएको छ। सोही क्षेत्रमा सहारा क्लब, हिमाली सांस्कृतिक परिवार र सामुदायिक प्रहरी सेवाका बहुतले भवन समेत रहेका थिए। महानगर प्रमुख धनराज आचार्यले उक्त क्षेत्रमा सड़क फराकिलो बनाइने बताउनु भएको छ। त्यहाँ बाटोमै भवन बनाइएको थियो। अब डबल लेनको बाइपास सड़क निर्माण हुनेछ जसले नयाँ बजारतर्फको आवागमन सहज बनाउनेछ। उहाँले भन्नुभयो, मापदण्ड विपरीत बनेका ती संरचनामा स्थानीय सरकारकै ठूलो रकम लगानी भएको देखिएको छ। सहारा क्लबले बनाएको शौचालयमा महानगरको 17 लाख रूपियाँ र पोखरा महानगरपालिका 9 को 70,000 रूपियाँ लगानी भएको शिलालेखमा उल्लेख छ।

ती संरचना हटाउन अन्तिम पटक 35 दिने सूचना दिएकोमा सूचनाको म्याद जेठ 9 गते सकिएको थियो। यसैबीच पोखराको फिर्के खोलाको खोला घर खाली गर्ने अभियान जारी रहेको छ। करिब 8 किलोमिटर लामो फिर्के खोलाको बहाव क्षेत्रमै 160 भन्दा बढ़ी संरचना रहेको बताइएको छ। लामजुङको मर्स्याङदी गाउँपालिका 6 र 7 का स्थानीयले वडा नम्बर 6 को दोभानचौरदेखि नाइचेसम्म सड़क कालोपत्र गरिदिन गाँधी करिडोरमा संचालित जलविद्युत आयोजनासँग माग गरेका छन्। स्थानीयले जलविद्युत आयोजनाले पटक पटक सड़क स्तर उन्नतिको प्रतिबद्धता जनाए पनि काम अघि नबढ़ाएको भन्दै गाँधी खोला करिडोर संघर्ष समिति गठन गरेर दबावमूलक कार्यक्रम शुरू गरेका हुन्। गाँधी करिडोरमा रहेका 30 मेगावाटको न्यादी जलविद्युत आयोजना र 5 मेगावाटको सिउरी खोला जलविद्युत आयोजना निर्माण सकेर उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान भइसकेको छ। 6.82 मेगावाटको हिदी खोला जलविद्युत आयोजना निर्माण सकेर उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने तयारीमा छ। 40.27 मेगावाटको सुपर न्यादी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। 21.4 मेगावाटको न्यादी फेरी जलविद्युत आयोजना र 12.6 मेगावाटको तल्लो न्यादी जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ। स्थानीयले आयोजना निर्माणका क्रममा पक्की सड़क बन्ने आशामा कम मूल्यमा जग्गा उपलब्ध गराएको उल्लेख गर्दै अहिले धूलो र हिलोका कारण दैनिक यात्रा जोखिमपूर्ण बनेको गुनासो स्थानीयले गरेका छन्। सुक्खायाममा खोलामा न्यूनतम 10% पानी नियमित छान्न स्थानीयलाई उपलब्ध गराइने 10% शेयरमा कोरिडोर क्षेत्रका अति प्रभावित बासिन्दालाई प्राथमिकता दिनुपर्ने माग स्थानीयको रहेको छ। संघर्ष समितिका संयोजक झपेन्द्र अधिकारीले वातावरणीय प्रभाव मूल्यांकन ईआईए अनुसारका दायित्व कार्यान्वयन नभएकाले स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएको बताउनु भएको छ। निधारमा चन्दनको टीका, गलामा रुद्राक्षको माला, शिरमा ढाका टोपी लगाउनु भएका नवलपुरको मध्यबिन्दु नगरपालिका 11 का बुद्धिसागर आचार्यको उमेर 93 वर्ष पुगिसकेको छ। छाला चाउरिए पनि ओठमा मुस्कान जवानीको जस्तै छ। छोरा बुहारी नाति नातिना काठमाण्डुमा बसोबास गरेपछि घरमा छोरीले उहाँहरूको रेखदेख गरिरहनु भएको छ। दिनभरि घरमा बसिरहन पनि दिक्क लाग्छ, त्यसैले दिउँसोको समय कटाउने सजिलो माध्यम बनेको घर नजिकै रहेको सिद्धेश्वर महादेव मन्दिर। आचार्य जस्तै टोलभरिका 15-20 जना ज्येष्ठ नागरिक बिहानको खाना खाइसकेपछि यो मन्दिरमा भेला हुन्छन् अनि शुरू हुन्छ भजन कीर्तन। कसैले मादल र हार्मोनियम बजाउने, कसैले झ्याली मजुरा र खैजडी त कसैले डम्फू बजाउँछन्, बाँकीले थपडी बजाउँदै तालमा लय मिलाउँछन्। यहाँका ज्येष्ठ नागरिकले कीर्तन मण्डली नै बनाएका छन्। 10 वर्षदेखि कीर्तन मण्डली बनाएर भजन कीर्तन गर्न थालेको अर्का स्थानीय ज्येष्ठ नागरिक हिमलाल वासिष्ठले बताउनु भएको छ। उहाँहरूको सम्मान स्वरूप नगरपालिकाले वाद्य वादनका सामान पनि उपलब्ध गराएको छ। भजन कीर्तन पनि हुने, समय बिताउन पनि सजिलो हुने भएकाले मन्दिरमा आउने गरेको कीर्तन मण्डलीका संयोजक 71 वर्षीय काशीराम भण्डारीले बताउनु भएको छ। अब अन्त्यमा आधीखोला खबर सक्नु अघि मुख्य मुख्य खबरहरू पुनः एकपटक। रगत अभाव भएपछि वालिङमा रक्तदान, 45 पिण्ट रगत संकलन, आधीखोलामा किसानलाई अनुदानमा सुन्तला र कागतीका बिरूवा वितरण र पोखराको पृथ्वी चोकमा संरचना भत्काइँदै बाइपास सड़क बन्ने। आधीखुला खबर सकियो। साँझ 6:30 बजे अर्को आधीखुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोक अनि म तोलाकान्त सँगै विदा हुन्छौ। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधीखुला। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम गुड मर्निङ आदिखोलामा। गुड मर्निङ आदिखोला तपाईले सामुदायिक रेडियो आदिखोला 105.4 मेगाहर्जमा सुन्न सक्नुहुनेछ। यहाँले यो कार्यक्रम बिहान 7:15 देखि 7:30 बजेसम्म 15 मिनटको समय अवधिमा रहेर सुन्न सक्नुहुनेछ। गुड मर्निङ आदिखोलाको आजको श्रृंखलामा पनि उपस्थित भइसकेको छु म तोलाकान्त, र यति बेला मलाई प्रविधि कक्षबाट साथ दिनुहुन्छ साथी अशोकले। गुड मर्निङ आदिखोलामा सदाको जस्तै दुईवटा स्तम्भहरू रहनेछन्। पहिलो स्तम्भ रहनेछ तपाईँको आज अर्थात राशिफल स्तम्भ, जहाँ तपाईँको राशिफलमा के लेखिएको छ अथवा तपाईँको आजको दिन कस्तो रहनेछ त्यो बारेमा हामी तपाईँलाई जानकारी गराउनेछौं। पहिलो स्तम्भ तपाईँको आज अर्थात राशिफल स्तम्भमा रहेर भने दोस्रो स्तम्भ रहनेछ शुभकामना अर्थात बधाई प्रशंसा स्तम्भ, जहाँ तपाईँले आफ्नो आफन्तका लागि आज जन्मदिन परेको हुनसक्छ अथवा अन्य कुनै शुभ कार्यको थालनी हुनसक्छ अथवा त्यस्ता बधाई प्रशंसा प्रदान गर्न मिल्ने त्यस्ता कुनै कार्यहरू हुन सक्छन् भने तपाईँले डायल गर्नुपर्ने हुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0364142585। हामी झण्डै 7:30 बजेसम्म यहाँहरूसँगै रहनेछौ। आशा छ यो समय अवधिमा पक्कै पनि यहाँहरूले हामीलाई सुनेर साथ दिनुहुनेछ। आज मिति 2083 साल जेठ महिनाको 15 गते, तदनुसार सन् 2026 मे 29 तारीक आज शुक्रबार रहेको छ। ज्येष्ठ अधिक शुक्ल पक्षको त्रयोदशी तिथि आज रहेको छ। राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आमदानी बढ़ाउने काम शुरू गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ। त्यस्तै गरी वृष राशि रहेको छ। वृष राशि हुनेहरूको लागि विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हात पार्न बढ़ी परिश्रम गर्नुपर्ला। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनु पर्ने हुन सक्छ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। त्यस्तै गरी मिथुन राशि रहेको छ। मिथुन राशि हुनेहरूको लागि मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उचुन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। त्यस्तै गरी कर्कट राशि रहेको छ। कर्कट राशि हुनेहरूको लागि हिस्सेदारसँग समझदारी बन्नाले समस्या आउन सक्छ। अनावश्यक साइनो गास्नेहरूसँग सावधान रहनुहोला। मेहनत र बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन हुनेछ। आजको कामबाट दिगो फाइदा उठाउन सकिनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। परिवारमा अभिभावकको सहयोग लिँदा विशेष काम सम्पादन हुन सक्छ। त्यस्तै गरी सिंह राशि रहेको छ। सिंह राशि हुनेहरूको लागि पहिलेको सफलताले धन आर्जन हुनेछ। तर मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन्। चिताएको काम स्थगित हुन सक्छ। तर प्रयत्न गर्दा चुनौती पन्छाएर पनि व्यवसायको जग बसाउने मौका छ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा लिने समय छ। त्यस्तै गरी कन्या राशि रहेको छ। कन्या राशि हुनेहरूको लागि बोलीको प्रभाव बन्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आमदानीका स्रोत बन्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि सामान्य फाइदै हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। त्यस्तै गरी तुला राशि रहेको छ। तुला राशि हुनेहरूको लागि तारीफ योग्य काम सम्पादन हुनाले प्रशंसकहरू बन्नेछन्। ज्ञान कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ। त्यस्तै गरी वृश्चिक राशि रहेको छ। वृश्चिक राशि हुनेहरूको लागि खर्च लागे पनि लगानी बढ़ाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौड़धूप गर्नुपर्ला तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ़न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बन्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्जा बढ़े पनि धन प्राप्त हुनेछ। राशिफलको क्रममा धनुराशि रहेको छ। धनुराशि हुनेहरूको लागि कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आय आर्जन बन्नेछ भने उठ्नुपर्ने रकम हातलागि हुनेछ। चल अचल धनको उपयोग गर्ने समय छ। मेहनत गर्दा ऋण तथा कर्जा चुक्ता गर्न सकिनेछ। तर फाइदाका लागि केही प्रिय वस्तु त्याग्नु पर्ला। आफ्नो मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। सजग रहनुहोला। त्यस्तै गरी मकर राशि रहेको छ। मकर राशि हुनेहरूको लागि अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनले समस्या पर्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाब किताब सुल्झाउन समय लाग्नेछ। लगनशीलताले लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। प्रयत्नले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। त्यस्तै गरी कुम्भ राशि रहेको छ। कुम्भ राशि हुनेहरूको लागि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागि हुनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। समाजमा तारीफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मेहनत गर्नुहोला। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्। अध्ययनमा समय दिन नसकिएला। आफू काममा हात हाल्नु अघि विचार पुर्याउनुहोला। आफ्ना कमजोरी बाहिर आउनाले व्यवहारमा केही अप्ठ्यारो पर्न सक्छ। तपाईको आज अर्थात राशिफल स्तम्भमा रहेर तपाईको राशिफलमा के लेखिएको छ अथवा तपाईको आजको दिन कस्तो रहनेछ यो सम्बन्धी यहाँहरूलाई जानकारी गरायो। राशिफल हामीले जानकारी गरायौं। यो सँगै हाम्रो पहिलो स्तम्भ तपाईको आज अर्थात राशिफल स्तम्भ सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं दोस्रो स्तम्भ शुभकामना अर्थात बधाई प्रशंसा स्तम्भमा, जहाँ तपाईले आफ्ना आफन्तका लागि शुभकामनाका सन्देशहरू अन्य बधाई प्रशंसाका सन्देशहरू आफ्ना आफन्त समक्ष पुर्याउन सक्नुहुनेछ। यदि तपाईले आफ्ना आफन्त समक्ष बधाई प्रशंसा अथवा शुभकामनाका सन्देशहरू पठाउन चाहनुहुन्छ भने तपाईले डायल गर्नुहोस् हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0363 441 2085।

योसँगै हाम्रो गुड मर्निङ आलिफुलाका लागि छुट्याएको निर्धारित समय सकिएको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो त्यसका लागि यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। यतिन्जेल यान्त्रिक कक्षबाट साथ दिनुहुने साथी अशोकप्रति विशेष आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म तोलाकान्त पनि विदा हुन्छु। यहाँको दिन शुभ रहोस्। नमस्कार।

0: रेडियो आधी खुला 105.4
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842939399
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
4: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
5: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
7: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363443031 मोबाइल 9856553031 साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ

0: हरे कृष्णा कृष्णा। ए हुलाकी बाबू, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चोरली मा बता चलू बता चलू बता चलू।
4: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
5: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
4: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
5: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एक रुमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
4: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637 70771।
4: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
6: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए नानी, त्यो पानी नपिउ त।
8: किन र काका?
7: त्यो पानी फोहोर छ।
8: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
9: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
10: होइन, के भयो, किन बन्द भएको हो गाडी?
11: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
10: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
11: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
10: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पँधेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
11: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
12: एक्साइट ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्री में दुई देखि पांच वर्ष सम्म को वारेन्टी पनि रहेको छ।
13: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
12: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिमनी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
13: फोन नम्बर 0364415502 मोबाइल 9850405502 र 9860051401।
14: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
15: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
16: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
17: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
16: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
18: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
19: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
5: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
19: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
5: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
19: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
5: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
19: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
19: सम्पर्क मोबाइल 9842698145।
5: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
20: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
20: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 98560501119 र 98560333246

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: छ्या, कस्तो सास गनाएको तिम्रो त,
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
8: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
8: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
8: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821440029।
9: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, AC पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
11: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
9: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
11: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, AC, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, TV, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
11: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
9: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9800847723।
0: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
0: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
0: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए ₹10,000 जरिवाना र एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
13: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
14: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
13: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
14: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
13: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
14: हाम्रा सेवाहरू:
13: दाँत तथा मुखको परीक्षण,
14: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
14: दाँत टल्काउने,
13: मुख गनाउने समस्याको उपचार,
14: दाँत रङको सिमेन्ट भर्ने,
13: दाँतको जरेदेखिको उपचार,
14: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
13: साधारण दाँत निकाल्ने,
14: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
13: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
14: गिजाको शल्यक्रिया,
13: कृत्रिम दाँत राख्ने,
14: दाँत रङको वा मेटलको खुर लगाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार
14: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
15: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
13: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
14: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
16: यस समयको साथमा जितु सुनचाँदी पसल
17: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
18: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
7: रेडियो आदि खोला 105.4।
19: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
18: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
19: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
18: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
19: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
18: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
19: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
18: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
19: मोबाइल नम्बर 9806641870 र 9665494497।
18: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
20: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
21: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
22: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
21: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
22: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
21: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
23: हो र, मैले नि राम्रो लागेर गोली स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
21: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
23: गोल्ड स्टारको आधिकारिक शोरूम, अथोराइज शोरूम, आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
21: गोल्ड स्टारको अथोराइज शोरूम, आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोक।
23: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
21: मोबाइल 9849618921 र 9842349।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसा फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
5: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन 0364-40-051, मोबाइल 9850-52-49।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन? यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अङ्कल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिलकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
0: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
8: सम्पर्क मोबाइल 97484-34484।
9: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
0: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364-41-6024।
3: मरेँ के हो?
4: हेर त, रगतै रगत भयो। छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: फुटबल प्रतियोगिता हुने बारे सूचना।
8: 2050 को दशकमा वालिङ क्षेत्रमा मात्र नभएर स्याङ्जा जिल्ला भरि नै फुटबल खेलको विकास र राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादनमा महत्वपूर्ण भूमिका निभाएको स्याङ्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टुर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ।
7: आयोजक वालिङ युवा क्लब, वालिङ आठ स्याङ्जा।

0: access to all.
1: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
2: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
3: नमस्ते डाक्टर सर
4: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
3: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
4: यहाँ यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
3: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
4: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
3: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
3: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
4: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो
1: एसई परीक्षा 2082 यसरी पूर्णामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान बाली विज्ञान व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
7: पुनामृत नै किन
1: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
7: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% छात्रवृत्ति लिन
1: गुणस्तरीय सिकाइ वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन
7: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
1: आफ्नै समेतमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
7: मनकारी अक्षय कोष दाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
1: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
7: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
1: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा छ खाजाको आनन्द लिन
7: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
7: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेशागत दक्षताका लागि शिक्षा लिन
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाइ वातावरण र मनपर्ने पोसाकको आनन्द लिन
7: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
1: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
7: सम्पर्क नम्बर 063412021 मोबाइल नम्बर 9856028432
1: समयमै पूर्णामृत जाऊ आफ्नो भविष्य बनाऊ
7: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
1: उपलब्धि मापन परीक्षा जेठ 16 गते
0: रेडियो आदिखोला 105.4

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही जेठ 16 गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लोवालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0363-441-163, मोबाइल 9841-98870।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।
2: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856-075-56 र 9846-065-56। नेपाल आदर्श माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
3: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 मा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
1: नेपाल आदर्श नै किन रोज्ने त?
3: अनुभवी, दक्ष र समर्पित शिक्षक वृन्द,
1: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
3: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
1: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
3: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
1: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
3: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
1: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
3: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556-50-143,
1: 9556-50-142
3: र 9556-50-133।
1: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भीमटारी स्याङ्जा। प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा बिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856-27971 र 9861-00-867। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9841-24-288 र 9863-86-647।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ। साफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250।
6: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता, स्पेन बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ, पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210, 585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
1: SEE पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
3: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
1: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेसन,
3: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
1: हाम्रा विशेषताहरू:
3: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
1: पुस्तकालयको समुचित व्यवस्था,
3: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
1: ICT स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
3: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
1: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
3: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
1: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
3: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श।
1: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
3: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
1: हामी बनाउँछौ हाम्रो रणवीर।
3: सम्पर्क मोबाइल नम्बर 98-560-29-222 र 98-469-27-2847।
1: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
7: बुढी, योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
8: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
7: त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
8: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
5: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुन चाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
5: सम्पर्क मोबाइल नम्बर 9842252767 र 9806617137।
1: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
9: सरा किन बोलाको मलाई?
10: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
9: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु तनि।
11: हाम्रा विशेषताहरू:
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
11: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्ना सुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
9: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
11: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
11: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
9: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ मेटी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052।
12: रेडियो आदि खोला 105.4

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 9860216629 र 9861168251।
5: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
5: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
5: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
6: मुटुको जाँच, ईसीजी सेवा,
5: भाँचिएको हड्डी प्लास्टर सेवा,
6: डिजिटल एक्सरे सेवा,
5: चिरफार गर्ने,
6: थाइराइड जाँच,
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
5: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364140087, मोबाइल 9849701744।
1: अब सुन्नुहोस् पूरा समाचार।
0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मध्यपान र धूम्रपान सेवन नगरौ,
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
7: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
6: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
7: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
6: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
7: पाण्डे सु सेन्टर, वालिङ बजार।
6: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
7: मोबाइल नम्बर 9840686005।
1: एक युनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ।
0: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
0: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
0: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
9: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
8: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
9: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
8: मोबाइल 9815564496।
10: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: देख्नु भएन, औषधी हालेको।
10: लौ न, शरीर ढाक्ने कपडा, माग छ पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
10: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
13: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
12: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
13: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
12: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
13: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
12: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
14: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
13: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
16: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जण्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
15: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
16: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
15: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
16: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
17: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
16: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
17: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
16: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
17: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
16: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
17: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
16: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
17: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
16: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
17: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
16: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
17: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
16: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
17: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
16: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनत न अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा टुडी खेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने। सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी। पूर्वाधार विकास डिजिटल प्रविधि रोजगारी र उत्पादनमा जोड़। आज सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना। केही ठाउँमा हावाहुरी समेत चल्ने भएकाले सावधानी अपनाउन आग्रह। बढ़दो तनावी शान्ति स्थापनामा संयुक्त राष्ट्र संघको जोड़। सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य। र नेपाल ए क्रिकेट टीम भारत प्रस्थान। नेपाल खबरमा अब पूरा खबर। नागरिकको त्याग जनसंघर्ष र जनआन्दोलनबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा भएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। 240 वर्षदेखि कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ। विश्वमा अभ्यासमा रहेका शासन व्यवस्था मध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले नागरिकको जीवनस्तरमा सुधार राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास सुशासन समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेमा नागरिक अगुवाहरूले जोड़ दिँदै आएका छन्। राजनैतिक स्थिरता र आर्थिक विकासले मात्रै गणतन्त्र सुदृढ हुने उनीहरूको भनाई छ। गणतन्त्र दिवसको अवसरमा काठमाण्डौको सैनिक मंच टुडी खेलमा अहिले विशेष समारोह हुँदैछ। अघिल्ला वर्षहरूमा राष्ट्रपति सहित विशिष्ट व्यक्ति सहभागी समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा भए पनि यसपटक प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने हुनुभएको छ। सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती निजी क्षेत्रको प्रवर्धन वित्तीय अनुशासनको परिपालना सहित सुशासन आर्थिक पुनर्संरचना तथा समृद्धि एकीकृत पूर्वाधार लगानी आकर्षण तथा प्रवर्धन पूर्वाधार विकास डिजिटल प्रविधि रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था कमजोर व्यवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। यसैगरी निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड्ने तथा राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी रहेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले गएको फागुन 15 सरकारलाई आगामी आर्थिक वर्षका लागि करिब 18 खर्ब 90 अर्ब 44 करोड़ रूपियाँको बजेट सिलिङ निर्धारण गरेको थियो, जसमा चालुतर्फ 7 खर्ब 55 अर्ब 24 करोड़ र वित्तीय हस्तान्तरणतर्फ 4 खर्ब 19 अर्ब 15 करोड़को सीमा दिएको थियो। यसैगरी पूँजीगततर्फ 3 खर्ब 67 अर्ब 10 करोड़ र ऋणको ब्याज सावा भुक्तानीतर्फ 3 खर्ब 48 अर्ब 95 करोड़को सिलिङ तय भएको थियो। तर सरकारले समितिले तोकेको सिलिङ भन्दा माथिको बजेट ल्याउने तयारी गरेको छ। पछिल्ला वर्षहरूमा बजेटको आकार 2 गुणा बढ़ीले विस्तार भए पनि त्यसै अनुसार राजस्व र खर्च भने बढ़ेको देखिँदैन। बजेटको मुख्य स्रोत राजस्व संकलन बजेटको तुलनामा विस्तार नहुँदा सरकारलाई हरेक वर्ष स्रोत व्यवस्थापनको दबाव पर्ने गरेको छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भूभागमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभाग सहित देशका अरू ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। हिजो बेलुकीदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ, केही ठाउँमा हावाहुरी समेत चलेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन्। पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेकोमा पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभाग सहित देशका अरू ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। हिजो बेलुकीदेखि नै देशका

0: 美国嫂。उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा, प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो। आवेदन दिने अन्तिम समय जेठ 22 गतेसम्म तोकिएको छ। राजदूतका लागि आवेदन दिन कम्तीमा 35 वर्ष उमेर पुगेको नेपाली नागरिक तथा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएको हुनुपर्नेछ। भ्रष्टाचार, नैतिक पतन वा सरकारी सेवाबाट बर्खास्त भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ। विदेशी स्थायी वा अस्थायी बसोबास अनुमति भएका तथा अन्तर्राष्ट्रिय सहायता प्राप्त गैर सरकारी संस्थामा कार्यरत व्यक्तिहरू पनि अयोग्य हुनेछन्। मन्त्रालयले विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति अनुभव, अंग्रेजी भाषामा दक्षता र उच्च नैतिक चरित्रलाई अनिवार्य योग्यता मानेको छ। परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत लगायत झण्डै 1.5 दर्जन देशमा रिक्त रहेको राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाउँदै खुल्ला आवेदन आह्वान गरेको हो। आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ। सन् 1953 मे 29 तारीकका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे 29 का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघले विश्वभर बढ़दो द्वन्द, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन बढ़दै गएको बताएको छ। विगत 78 वर्षदेखि यो विश्व संस्थाले द्वन्द प्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ। महासचिव एन्टोनियो गुटेरेजले पनि वर्तमान समयमा शान्ति स्थापना, स्थायित्व, सुरक्षा र आशा पुनर्स्थापित गर्ने प्रभावकारी तथा कम खर्चिलो माध्यम भएको बताउनु भएको छ। अब खेल खबर। भारतको उत्तराखण्डमा आयोजना हुने 42 अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाल ए टोली भारत प्रस्थान गरेको छ। प्रशिक्षक राजु बस्नेत र कप्तान अनिल कुमार शाहको नेतृत्वमा रहेको टोली हिजो भारत गएको हो। टोलीमा ललितराज वंशी, देव खनाल, पवन सराफ, रसिद खान, मयन यादव, पृथ्वीराज दास, बसीर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त थामी, दीपक डुमरे, युवराज खत्री, विपिन खत्री र अर्जुन कुमार रहेका छन्। नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेल भोलि केरला विरूद्ध खेल्नेछ। त्यसपछि पर्सी गोवा तथा आउने मंगल

बार ओडिशासँग खेल्ने तालिका छ। प्रतियोगिताको क्वार्टर फाइनल जेठ 21 गते, सेमी फाइनल जेठ 23 गते र फाइनल खेल जुन जेठ 24 गते हुनेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा, टुरी खेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने। सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी। पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनमा जोड़। आज सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, केही ठाउँमा हावाहुरी समेत चल्ने भएकाले सावधानी अपनाउन आग्रह। बढ़दो तनावबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघको जोड़। सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य। र नेपाल एक क्रिकेट टीम भारत प्रस्थान।

0: रेडियो आधी खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन लखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469-18921 र 98462-39399.

0: हेलो
1: हजुर हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्छु
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: के भयो दाइ हजुरलाई त्यसले रातो पिरो भएको छ त अनुहार
6: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
5: हो र दाई मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
7: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
6: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
7: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
8: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050 सहयोगका लागि मोबाइल 9805123051
9: छिटो भनेको वर्ल्ड लिङ्क
10: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
7: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
10: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
7: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
10: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक
10: मोबाइल नम्बर 9856054313 र 9841443432
7: मूल्य होइन स्वास्थ्य रोजौ
11: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7363443031 मोबाइल 9856055331
12: साथै कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: access to all.
1: Subhaprabhat, Guru Mama.
2: Subhaprabhat, Bossa. आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
8: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदार नाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
8: मोबाइल नम्बर 9865019076, 9861971076 र 9817682223।
11: रेडियो आदिखोला 105.4

0: माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 होइन के भयो किन बन्द भएको हो गाडी
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको हो बन्द भएको भइस
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
2: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
3: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364-41-502 मोबाइल 98560-40-502 र 98460-51-401 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको सरल पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
3: सम्पर्क मोबाइल 98462-98145
5: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
5: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
5: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।
0: छ्या, कस्तो सास गनाएको तिम्रो त।
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र।
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
2: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856303829।
9: ए बाबु, हतियारहरू छ चर्च बालेर जाऊ।
10: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
9: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
10: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
9: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन।
10: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
9: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
11: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
13: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
13: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
14: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
14: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
14: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
14: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
0: फोन 063-44-6600।
15: रेडियो आदिखोला 105.4 MHz।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ आठ मोड,
4: फोन 0364142558।
5: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
10: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
9: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
10: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 सेवा प्रदान गरिनेछ।
9: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
10: हाम्रा सेवाहरू:
9: दाँत तथा मुखको परीक्षण,
10: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
10: दाँत टल्काउने,
9: मुख गनाउने समस्याको उपचार,
10: दाँत रङको सिमेन्ट भर्ने,
9: दाँतको जरेदेखिको उपचार,
10: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
9: साधारण दाँत निकाल्ने,
10: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
9: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
10: गिजाको शल्यक्रिया,
9: कृत्रिम दाँत राख्ने,
10: दाँत रङको वा मेटलको खुर लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा। प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
11: समयको साथमा जितु सुनचादी पसल
12: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
13: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
11: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
14: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
15: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
13: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
15: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
13: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
15: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
13: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
15: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
13: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
15: मोबाइल नम्बर 9806641870 र 9865494497।
13: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
16: एसईई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा
17: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
16: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेसन,
17: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
16: हाम्रा विशेषताहरू,
17: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
16: पुस्तकालयको समुचित व्यवस्था,
17: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
16: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
17: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
16: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
17: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
16: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
17: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
16: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
17: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
16: हामी बनाउँछौ हाम्रो रणवीर।
17: सम्पर्क मोबाइल नम्बर 9556029222 र 9849727847।
16: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।

0: थाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 063-441-0044, मोबाइल 98-65-81-173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।
2: फुटबल प्रतियोगिता हुने बारे सूचना।
0: 2050 दशकमा वालिङ क्षेत्रमा मात्र नभएर स्याङ्जा जिल्ला भरि नै फुटबल खेलको विकास र राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादनमा महत्वपूर्ण भूमिका निभाएको स्याङ्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टुर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ।
2: आयोजक वालिङ युवा क्लब, वालिङ आठ स्याङ्जा।
0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरखारीमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, बिरकोट बैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 98-560-27971 र 98-461-00-867। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।
3: रेडियो आदिखोला 105.4।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
7: यही जेठ 16 गते शनिबारका दिन
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
7: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँख खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
6: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 063-441-163, मोबाइल 98461-98870।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 063-441-6024।
9: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
10: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
9: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
10: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64-44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
9: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
7: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560-51068 र 98-36-70-771।
9: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
11: रेडियो आदिखोला 105.4

0: अमृत भवानी माविमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
1: एसईई परीक्षा 2082 यसरी पूर्णामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा एघारमा विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: पुनामृत नै किन,
1: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन।
0: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन।
1: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन।
0: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श, जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन।
1: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन।
0: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन।
1: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी सिप विकास गरी आनन्द लिन।
0: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन।
1: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन।
0: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन।
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन।
0: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन।
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय, बसाई व्यवस्थापन, सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन।
0: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
1: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय, वालिङदास, फुलबारी, स्याङ्जा।
0: सम्पर्क नम्बर 0638412021, मोबाइल नम्बर 9856288432।
1: समयमै पूर्णामृत जाऊ, आफ्नो भविष्य बनाऊ।
0: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि।
1: उपलब्धि मापन परीक्षा जेठ 16 गते।

0: breakfast to all.
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
3: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
4: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौं। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारीमुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98-560-075-56 र 98-466-075-56।

0: सरा किन बोलाएको मलाई?
1: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806161052।
4: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट, अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता, स्पेन बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ, पढाइ तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210, 585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
5: होइन, के भयो, किन बन्द भएको हो गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भएछ।
5: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनआर स्टार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी पन्धेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41-087, मोबाइल 98469-71-7740।
2: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाएन त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाज, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।
4: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98461-24288 र 98463-86-647।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
5: मोबाइल 98135-56496।
7: रेडियो आदिखोला 105.4

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
1: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
1: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
10: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805230050, सहयोगका लागि मोबाइल 9805230051।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएको

0: हैरान मा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए कुरो त्यस्तो भयो, पीर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9800847723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
0: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439399।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 7364403031। मोबाइल 9856055331।
0: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: रेडियो आदिखोला 105.4

0: unlimited access to all.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9856019076, 9861790076 र 9817682223।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615855905746044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: ओ माइलाबा, बिरामी हुनु भयो कि कस्तो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बात, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9864 85411।

0: ए अंकल गाला में हाथ राखेर अध्यारो मुख लाएर बस्ते हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
1: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खासु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
0: दाँत सफा गर्ने टल्काउने
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
0: दाँतको जरासम्म सफा गरी भर्ने
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
0: दाँतमा खोल राख्ने
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
0: बाङ्गो टिङ्गो दाँत मिलाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
0: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
0: मोबाइल 9846221629 र 9861668251
3: नाक छोडी कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो
4: होइन ए दाई बिमारले फेरि च्याप्यो कि क्या हो गुनगुनाइ रहनु भएको छ त
3: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
4: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
4: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
3: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 9556085667
4: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
5: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
4: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
5: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
5: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
4: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
5: सम्पर्क मोबाइल 9462698145
6: सुन्नु न
1: भन त
6: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
1: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9556031966
7: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
8: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
7: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
7: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ्गाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9855501119 र 9855332246
9: रेडियो आदिखोला 105.4

0: नौ हेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
0: च्या कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
0: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
4: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याएस यो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
5: मोबाइल नम्बर 98460-86005।
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560-30829।
7: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
7: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
7: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने,
7: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
7: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन
8: गरी विभिन्न किसिमका बचत सुविधा भएको हो।
1: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
8: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
1: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा।
8: फोन 0364460000।
9: रेडियो आदिखोला 105.4

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलर कुखुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062860 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815564496।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0638-440-594।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
6: फोन 0638-441-258।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा
2: नपाएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू: दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रङको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: Sınır sınır. अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्षा
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
3: रेडियो आदिखोला 105.4
4: सरकार 20 खर्ब भन्दा माथिको हुने सुशासन र आर्थिक पुनर्संरचनामा जोड अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट फेरि उडानमा फर्किने कम्पनीको प्रतिबद्धता र काबा महिला भलिबलको तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर आज देशभर गणतन्त्र दिवस मनाइँदैछ दिवसका अवसरमा काठमाण्डुको सैनिक मञ्च टुडीखेलमा बिहान विशेष समारोह भएको छ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति रामशाह यादव प्रधानमन्त्री बालेन्द्र शाहसहित उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको बताउनुभयो प्रधानमन्त्री शाहले समारोहमा सम्बोधन नगर्ने भएपछि सरकारले समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गरेको थियो यसअघि गणतन्त्र दिवसको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते निरंकुश तन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो 240 वर्षदेखि कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ पर्सी आइतबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरी सहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ आज राति र भोलि तराई र पहाड़का केही ठाउँमा तथा पर्सी आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगका थोरै ठाउँहरूमा पनि हावाहुरीको सम्भावना छ आज सुदूरपश्चिम र गण्डकी प्रदेश पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ गएको छ घण्टामा सबैभन्दा बढ़ी नवलपरासीमा 117 मिलिमिटर वर्षा भएको छ गैरातीदेखि सुदूरपश्चिम कर्णाली गण्डकी बागमती र मधेस प्रदेशका धेरै जसो भागमा पानी परेको छ पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन् पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम केही घट्न थालेको छ सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ सरकारले अनावश्यक खर्च कटौती निजी क्षेत्रको प्रवर्धन वित्तीय अनुशासनको परिपालना सहित सुशासन आर्थिक पुनर्संरचना तथा समृद्धि एकीकृत पूर्वाधार लगानी आकर्षण तथा प्रवर्धन पूर्वाधार विकास डिजिटल प्रविधि रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी गरिरहेको अर्थमन्त्री डाक्टर वाग्ले बताउँदै आउनुभएको छ आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्न अर्थमन्त्रीको तयारी छ बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ यसै गरी निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत हुने सरकारले तयारी गरेको छ सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको छ आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड्ने तथा राष्ट्रिय अनुसन्धान तथा नव प्रवर्तन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिजो 5,500 घटेको सुनको भाव आज 5,600 बढ़्यो, आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
5: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
6: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856 21314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइदै आज सुदूरपश्चिम र गण्डकीमा ठूलो वर्षाको सम्भावना। दिउँसो 4 बजे संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। सुनको भाव फेरि बढ़ेको छ। हिजो तोलामा 5,500 रूपियाँले घटेको सुनको भाव आज 5,600 रूपियाँले बढ़ेको हो। आज सुन तोलामा 2,90,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 2,85,000 रूपियाँ थियो। यस्तै चाँदीको भाव पनि बढ़ेको छ। हिजो तोलाको 4,865 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 5,040 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ। सन् 1953 मे 29 तारीकका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सतोलाको 4,865 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 5,040 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे 29 का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। पर्यटन विभागका अनुसार 8,000 भन्दा बढ़ीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विश्वका 14 अग्ला हिमाल मध्ये 8 नेपालमा छन्। यस दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसाय, पर्वतारोहण सम्बन्धी संघ संस्था तथा स्थानीय तहले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम आयोजना गरेका छन्। जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लने, हिमतालको जोखिम बढ़ने तथा वातावरणीय प्रभाव देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने सरकारवालाले बताएका छन्। पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण आधार मानिन्छ। हरेक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौं पर्यटक तथा पर्वतारोही नेपाल आउने गरेका छन्। सगरमाथा आरोहणले नेपाललाई विश्व पर्यटन नक्सामा विशेष पहिचान दिलाउन महत्वपूर्ण योगदान पुर्याएको मानिन्छ। अब विदेशको खबर। अमेरिकी अर्बपति जेफ बेस जोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठूलो धक्का लागेको छ। कम्पनीको महत्वाकांक्षी न्यू ग्लेन रकेट फ्लोरिडाको केप क्यानाभेरलको लन्च प्याडमा हिजो परीक्षणका क्रममा विस्फोट भएको हो। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको भए पनि यसले कम्पनीको अन्तरिक्ष कार्यक्रममाथि नयाँ प्रश्न खड़ा गरेको छ। कम्पनीका अनुसार हट फायर परीक्षणका क्रममा अप्रत्याशित समस्या उत्पन्न भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा करिब 98 मिटर अग्लो न्यू ग्लेन रकेटको तल्लो भागबाट बाक्लो धुवा निस्किएको र केही क्षणमै विशाल आगोको मुस्लोमा परिणत भएको देखिएको छ। न्यू ग्लेन रकेट कम्पनीको दीर्घकालीन अन्तरिक्ष रणनीतिको केन्द्रमा रहेको परियोजना रहेकाले यो दुर्घटना ब्लू ओरिजिनका लागि पछिल्लो चुनौती बनेको छ। विस्फोटपछि जेफ बेजोसले घटनाको कारण तत्काल पहिचान गर्न समय लाग्ने उल्लेख गर्दै अनुसन्धान भइरहेको बताउनु भएको छ। उहाँले कठिन परिस्थिति स्वीकार गर्दै आवश्यक सबै संरचना पुनर्निर्माण गरिने र कम्पनी फेरि उडानमा फर्कने प्रतिबद्धता व्यक्त गर्नुभयो। नासा र ब्लू ओरिजिन हाल आर्टेमिस चन्द्र अभियानका लागि चन्द्र ल्याण्डर विकासमा सहकार्य गरिरहेका छन्। अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दैछ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवच हलमा दिउँसो 1 बजे खेल शुरू हुनेछ। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। यसैगरी आज इरान र काजकिस्तान उपाधिका लागि खेल्दैछन्। यो खेल दिउँसो 4:30 बजे शुरू हुनेछ। प्रतियोगितामा 8 टोलीहरू थिए। समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स रहेका थिए भने समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै काठमाडौँको टुडीखेलमा भएको कार्यक्रममा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिको सम्बोधन। आज सुदूरपश्चिम र गण्डकीमा ठूलो वर्षाको सम्भावना, केही ठाउँमा पर्सिसम्म हावाहुरी चल्ने। दिउँसो 4 बजे संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी। बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड़। अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट, फेरि उडानमा फर्किने कम्पनीको प्रतिबद्धता। र काबा महिला भलिबलमा तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
1: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
0: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
1: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
0: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
0: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98-560-54-963, 98-560-55-104 र 98-028-47-723।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
6: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
6: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
3: मोबाइल नम्बर 9847621380।
7: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
8: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
7: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
6: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
8: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
6: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
9: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9015230050 सहयोगका लागि मोबाइल 9015230051।

नमस्ते, म हो तपाईहरुको आफ्नै गायक तिलक बम्मल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदिखोलाको स्पन्दन, सामुदायिक रेडियो आदिखोला 105.4।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443482।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 9855553031।
1: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ। नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
0: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 4 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
1: नेपाल आदर्श नै किन रोज्ने त?
0: अनुभवी, दक्ष र समर्पित शिक्षक वृन्द,
1: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
0: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
1: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
0: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
1: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
0: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
1: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
0: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9855501043,
1: 9855501042
0: र 9855501033।
1: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ आठ भीमटारी स्याङ्जा।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू,
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
1: सम्पर्क फोन नम्बर 0363441646224। भिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक बिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
3: त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
4: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
3: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
5: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
6: जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
3: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
5: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
7: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
7: मुटुको जाँच, ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
7: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
7: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
7: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
7: फोन नम्बर 063-4-41-087, मोबाइल 98469-7071-7440।
8: कस्तो सास गनाएको तिम्रो त?
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
8: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
8: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
11: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
7: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049।
8: ए
12: दिदी पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
13: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
12: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
13: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
14: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा।
15: मोबाइल 9856309888 र 9856555988।
16: पुरामृत भवानी माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
17: एसईई परीक्षा 2082 मा एसरी पुरामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
16: पुरामृत नै किन,
17: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन।
16: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन।
17: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन।
16: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन।
17: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन।
16: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन।
17: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन।
16: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन।
17: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन।
16: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन।
17: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन।
16: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन।
17: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय, बसाई व्यवस्थापन, सिकाई वातावरण र मनपर्ने पोसाकको आनन्द लिन।
16: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
17: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ 10 फुलबारी स्याङ्जा।
16: सम्पर्क नम्बर 0638412021, मोबाइल नम्बर 9856288432।
17: समयमै पूर्णामृत जाऊ, आफ्नो भविष्य बनाऊ।
16: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि।
17: उपलब्धि मापन परीक्षा जेठ 16 गते।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 0364141258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
6: एसईई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
7: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ 1 खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राथमिक धार तर्फ भर्ना खुल्यो।
6: साधारण विषय तर्फ म्यानेजमेन्ट र एजुकेशन,
7: प्राथमिक धार तर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
6: हाम्रा विशेषताहरू:
7: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
6: पुस्तकालयको समुचित व्यवस्था,
7: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
6: ICT स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
7: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
6: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
7: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
6: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
7: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
6: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
7: कक्षा सञ्चालन प्रसारण एजेट 18 गते देखि
6: हामी बनाउँछौ हाम्रो रणवीर।
7: सम्पर्क मोबाइल नम्बर 9855329222 र 9849727847।
6: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
9: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
9: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
6: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
6: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
6: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
6: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
6: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
6: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
8: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364147769 र 0364142068।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
6: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
10: रेडियो आदिखोला 105.4

0: I'm coming to through, shitting the fools, cutting the moves, sucking the booze, spitting that cool, rocking the fools, stroking the
1: through. अहिले हाम्रो गर्नेमा एक बजेको छ।
2: यस समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
4: नमस्कार म लोक गायक अर्जुन गैरे तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदिखोला FM 105.4 MHz।

0: नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ। साथमा सांगीतिक अभिवादन रखाउँछौ। कार्यक्रमका मिस्तिका भाकाका सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रमका मिस्तिका भाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका अवसरहरूमा जस्तै आज पनि घड़ी रेडियोको एक बजा आउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम कामबस्तीका भागका यहाँहरूले साङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट लाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम कामबस्तीका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रमको अन्तिम श्रृंखला शुक्रबार यो श्रृंखलाको यस सन्दर्भ बसाईमा छौ र हामी आजको व्यवसायमा तपाईँहरूसँग कुराकानी गर्नेछौ। यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यति बेला हाम्रो टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छौ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ त? हेलो हजुर, नमस्कार।
1: नमस्ते नमस्कार दादाजी।
0: हजुर नमस्ते नमस्कार, आराम हुनुहुन्छ?
1: आरामै भनौँ कि के भनौँ, बिरामी बिरामी छु र अस्ति नै आँटे रुगा लगाएको भन्थे नि हजुरलाई।
0: हजुर रुगा अझै सन्चो भएको छैन?
1: त्यो बिग्रेछ र टाइफाई भएर भएछ, हेल्पस गएको टाइफाई भएछ, त्यहाँ दबाई खाएको अलि बिसेको आहा
0: अलि कम भएको छ। हेल्पस वालिङमै आउनुभयो?
1: वालिङमै गएको टाइफाई भएछ भने थियो, खुन टेस्ट गरेको थियो, रिपोर्ट त राम्रै आयो, टाइफाई भएछ, धेरै दिन भएछ, हजुरले मुख छोड्नु भएछ भने थियो, के अरे मुख त के छोड्ने हो र नि भयो नि, यता त्यता बिग्रियो होला मेरो मेसो।
0: एक दिन त्यो फ्रेन्चको चिसो खानुभयो, त्यस पछाडि टाइफाइड भएछ है?
1: त्यो चिसो हो, त्यो चिसाले गर्दा आएर चाहिँ मलाई कति दुःख दियो के,
0: अनि
1: एकछिनलाई त मजा भयो होइन, त्यहाँ त्यस्तो हुँदो रहेछ, बुढेसकाल लगाएपछि त नहुँदो रहेछ।
0: बुढेसकाल नलाए पनि कहिले काहीँ त्यो समय परिस्थिति त्यस्तो भयो भने चाहिँ हुन्छ त्यस्तो।
1: हजुर धन्न बिर्ता ना बिर्ता बिमा थियो र पोचन आयो भने पल्प पोखेर जानु पर्यो बा धेरै नै गर्दो हुने थियो।
0: पक्कै पनि ठिकै छ, बिमाले चाहिँ काम गरे होइन त?
1: हजुर त्यहाँ त्यहाँ गरेको थिएँ, टाइफाइडको बिमा भित्र पर्दैन भनेको थिएँ, मैले त कल सल गरेर मिलाएँ।
0: भनेपछि कल गरेरै भए पनि मिलाउनु भयो है?
1: के
0: पक्कै पनि हुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछौ। अनि के छ दौखोलातिरको खबर मित्रजी?
1: दौखोलातिरको गुम्मा गुम्मा छ, बाजा दिया छ, पानी आउने हो कि घाम लाउने हो कि, त्यसै किसिम पानी परेको छ, अब बर्खा लायो, खेती लाउने बेला भयो, पानी पनि आउनै पर्यो, आज चाहिँ झ्याउ मानेर नि भएन।
0: पक्कै पनि अब बर्खा लाग्न थालिसक्यो, अब झ्याउ मानेर त हुँदै भएन, आज पानी पर्यो ठुलै है, बिहानै
1: बिहानै पनि पर्यो, लगातारै परिहाल्यो, अहिले कालीसम्म लायो।
0: अब आइतबारदेखि मौसममा सुधार आउने भन्ने चाहिँ देखिएछ, हेरौँ अब के हुन्छ।
1: त्यसै भन्नुभएको थियो गरे हजुरहरूले।
0: पक्कै पनि हुन्छ मित्रजी, आवाज सुनिहालौ।
1: हजुर बिरामी बिरामी छु के अरे, सोहले त्यति काम गरे होइन, फेरि कार्यक्रम आएपछि बिराउनु मन लाग्यो, अलि गन्तव्यमा पुग्न त सक्दिनँ, फेरि पनि गाइहाल्छु।
0: हुन्छ हुन्छ, सुरु गर्नुहोस्।

ಮೊದಲ ಈ ಕೋಲ್

是你我来都是来了是非的在未来有定了

0: हजुर
1: अत्यन्त सुमधुर खालको भाका गुनगुनाउनु भयो मित्रजी, धेरै धन्यवाद छ यो भाकाको लागि। र भाका कुन रोज्नुहुन्छ मित्रजी आज? हजुर राम्रै भएको थियो, राम्रै सुनिरहेको थियो, हामी एकदमै सुनिरहेको थियौँ, अझै रेडियो खोलेर सुनिरहेको थियौँ म त। हजुर कस्तो सुनिया छ भनेर यता माइक अफ गरेर रेडियो सुनेको थिएँ, राम्रै सुनेको थिएँ मित्रजी।
0: बुढो पानी भएको र बुढाले नि यतिको विधाको मानिदिनु होला।
1: अत्यन्तै सुमधुर खालको भाका गुनगुनाउनु भयो मित्रजी, धेरै धन्यवाद छ यो भाकाको लागि। र भाका कुन रोज्नुहुन्छ मित्रजी आज?
0: तानिया तानिया त्यहाँ त आएर

0: जाम कि अर्को रोड्न भन्ला त्यो चिरफुल खस्यो भएन अनि कि बजाइदिनु नि त
1: सिरफुल खस्यो भुइँमा है अनि
0: सिरफुल खस्यो भाइमा माया माया पोको पारेर रौमालाई जाले रुमालाईमा
1: हुन्छ साथीहरूलाई सम्झनुहोस् त
0: यो भाका त बजाइदिनु हुन्छ के अरे होइन
1: पक्कै पनि
0: सर्वप्रथम स्पेसल त हजुरलाई
1: धन्यवाद
0: र नानीकोलाई एफएममा अहिले त हजुर मात्रै हुनुहुन्छ के अरे
1: उहाँहरूमा
0: भए पनि सम्पूर्ण परिवारमा र उहाँसित यहाँ एउटा नाति केत्रो छ हजुर हजुरले गिराउनुहुन्छ अरे भनेर सुनेर गीत सुन्न आएको भने हा मुसु मुसु हाँदै भएको अरे या त विजय रेग्मी रुमा ढकाललाई ढकालजीलाई चोकपासा ढकालजीलाई ताबुङको शिवाजीलाई चौगात कुमारलाई अथवा हामीको लागि रेडियो ट्युनन गरेर को कोले सुन्नुभयो त सम्पूर्णलाई र मेरा आफ्ना आफन्तलाई सुनाउन चाहन्छु म लगायत सम्पूर्णलाई सुनाउन चाहन्छु र ओजेल पर्छु है तारा दिदी
1: हस् हुन्छ मित्रजी धेरै धन्यवाद यो कार्यक्रममा सहभागिता गराउनु भयो अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ भन्दै थिए र उहाँसँगको सम्पर्क जुटिसकेको छ उहाँले सिरफुल खस्ते भूमिमा भन्ने भाका पनि रोज्नु भएको छ र हामी उहाँको आवाज पनि सुन्यौं सुमधुर खालको भाका गुनगुनाएर गइसक्नु पनि भएको छ मित्रजी यहाँ पनि हामीलाई 03-6440-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला राखेका छौं तपाईँहरूको लागि यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला

आहा सुफु खसि भुइमा माया माया पोको पारेर ल्याउ मलाई जाले रुमालैमा यस्तो मधुर खालको भाका विष्णु माझी अनि पुष्कर शर्माका आवाजमा सजिएको सुमधुर खालको भाकालाई रोजाइमा पार्नु भएको थियो। वालिङ दुई ढोकलादेखि हुनुहुन्थ्यो मित्र केसीजी, वहाँको रोजाइमा रहेको भाकालाई हामी कार्यक्रममा जोड्यौं। यहाँहरू पनि हामीलाई 03-4140-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आफूलाई मनपर्ने भाका रोजाइमा पार्न चाहनुहुन्छ र भाका गुनगुनाउन चाहनुहुन्छ भने पनि हामीलाई 03-4140-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँहरूको लागि खुला राखेका छौं। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेलाको क्रममा हामी सुमधुर खालको भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पनि बाँच्न नै छौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना। यस वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही जेठ 19 गते मंगलबार दिनको ठिक 2 बजे भुमरी सामुदायिक भवनमा वालिङ नगरपालिका वडा नम्बर 9 र 10 का जोन नम्बर 27, 28, 29 ठाडो लाइन, जोन नम्बर 30 पुरानो बस्ती, जोन नम्बर 31 मन्दिर लाइन, जोन नम्बर 32 सातधारा, जोन नम्बर 33, 34, 35 पर्वत रोड का सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
1: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
2: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
2: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
1: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 98462-98145।
3: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
5: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 03-64-41-246, मोबाइल 98-560-50-119 र 98-560-33-246।
6: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98-560-30-829। बोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
7: यस भूपू सैनिक इङ्ग्लिस बोर्डिङ स्कूल वालिङमा कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र म्यानेजमेन्टमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू,
7: उत्कृष्ट छात्रवृत्तिको व्यवस्था,
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा प्राध्यापन गराइने
7: सुविधा सम्पन्न होटल म्यानेजमेन्ट ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी र कक्षा कोठाको व्यवस्था भएको,
0: खेलकुद तथा अतिरिक्त क्रियाकलापको व्यवस्था,
7: प्रयोगत्मक र शैक्षिक क्षेत्रको भ्रमण गराइने।
0: अन्य विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर 0364142023,
7: मोबाइल नम्बर 9841707552
0: र 9842360038।
7: भोपु सैनिक इङ्ग्लिश बोर्डिङ स्कुल, वालिङ आठ स्याङ्जा।
8: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
9: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
8: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
9: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
7: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
7: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
9: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
10: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
9: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबबाट जाँच हुन्छ नि, प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा, डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
10: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 9846485411। होइन, के भयो, किन बन्द भएको गाडी?
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
7: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
11: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
11: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, NS तार, RO फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460051
12: रेडियो आदि खोला 105.4
13: हजुर कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रम गाम्बुसीका भाग्यमा यहाँहरू भर्खरै मात्र रेडियो खोल्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ स्वाङ जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला FM 105.4 MHz इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि साथ सुन्दै आइरहनु भएको छ। आज हामी कार्यक्रम गाम्बुसीका भाकाको अन्तिम श्रृंखला हप्ताको अन्तिम श्रृंखला शुक्रवारीय श्रृंखलाकै सन्दर्भ सायमा छौं। शुक्रवारीय व्यवसायमा रहेर हामी दबहर समक्ष सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिने जमर्कमा जुटेका छौं, विशेष गरी दबहरका रुचाइमा रहेका भाकाहरूलाई र साथसाथै हामी दबहरका आवाजलाई पनि कार्यक्रममा स्थान दिने जमर्कमा जुटिरहेका छौं। यहाँहरू हामीलाई 0364415085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आफूले मनपर्ने भाका रुझ्न चाहनुहुन्छ र भाका गुनगुनाउन चाहनुहुन्छ भने पनि यति बेलाको हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, उहाँलाई कार्यक्रममा स्वागत गर्छौं। हेलो हजुर नमस्कार भन्दै थिए। कोही साथी हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा, उहाँसँगको सम्पर्क टुटिसकेको छ। हामीले फेरि पनि फोन प्रयास गर्न सक्नुहुनेछ 0364415085 हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला राखेका छौं, यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला कोही साथीको आगमन भइसकेको छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छौं। हेलो हजुर नमस्कार। हेलो
14: हजुर नमस्ते।
13: नमस्कार हजुर, आराम हुनुहुन्छ?
14: ठिक छ हजुर, ठिक छ।
13: अहा, के गर्दै हुनुहुन्छ यति बेला?
14: हेलो, आवाज के भयो बराबर सुन्ने कि?
13: अहा, अहिले पनि सुन्नु भएको छैन?
14: अहिले सुन्ने छ हल्का।
13: हो, अनि के गर्दै हुनुहुन्छ, गर्मी हुनुहुन्छ?
14: हजुर, आज त घरमै हो।
13: पानी पर्यो
14: ड्युटीको लागि।
13: हजुर हजुर,
14: आज ड्युटी होइन।
13: आहा, आज चाहिँ पानी परेर गर्मी हुनुहुन्छ है?
14: हजुर घरमै।
13: मेरो आवाज सुन्न समस्या भएको छ तपाईँलाई?
14: हजुर,
13: मेरो आवाज सुन्न समस्या भएको छ हो तपाईँलाई?
14: घरिघरि एकदम सुसाएर आएको छ, नत्र त ठिक छ।
13: आहा, अहिले पनि त्यस्तै भइरहेको छ होला है? अनि अरू के छ?
14: हजुर
13: ठिक छ। अनि के गरिदिनुहुन्छ त्यति बेला?
14: घरमै हो, केही
13: होइन। रेडियो सुन्दै बस्दै गर्नु, सुत्नु भएको थियो क्या?
14: हजुर हजुर।
13: अहा, आवाज चाहिँ सुतेर उठे जस्तो चाहिँ सुनेको थिएँ मैले। पक्कै पनि हुन्छ। आज भाका कुन रोज्नुहुन्छ त्यसो भए?
14: आज चाहिँ यो हाम्रा धेरै साथीहरू चाहिँ आउनु भएन, त्यही भएर हुनै छोड्यो भेट हो खैरेनीमा गेट भन्ने चाहिँ सबै नआउने साथीहरूको लागि भनेर।
13: हुन्छ, साथीहरूलाई सम्झनुहोस्।
14: नआउने चाहिँ त्यो सबैको लागि, आइसक्नु भयो मित्र केसीजी, आउनु भयो अरू कोही आउनु भयो होइन, अरू नआउने चाहिँ सबैलाई।
13: आहा, नआउने जति सबैलाई सम्झिनुहुन्छ यही भाका मार्फत है? हुन्छ, साथीहरूलाई सम्झिसक्नु भयो, नआउने साथीहरूलाई चाहिँ भन्नुभयो। हुन्छ, तपाईँले भन्नुभएको भाका चाहिँ बस्नेछ, अन्य श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ। आज पनि छुटिन्छ है त, नमस्ते।
14: नमस्ते।
13: यो आवाजले पनि एकदमै डिस्टर्ब गरेर चाहिँ के भइरहेको छ है? हार्नु भएको जिउ घरिघरि के हुन्छ बुझ्नुहुन्छ यहाँहरूले। र हामी कुराकानी गऱ्यौँ रुकमाको झकाल्ती वालिङ दसको मान्छे हुनुहुन्थ्यो, आज गर्मी हुनुहुन्छ र एकदमै पानी परेको बर्खाको सिजन पनि छ, यति बेला खासै काम त धेरै छैन, पक्कै पनि यहाँहरू गर्मी हुनुहुन्छ होला। हामीले फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला रुकमा गप्त झकाल्तीको रुचाइमा रहेको भाका श्री गणेश्वरको साईमा।

अन्तैतिर बसेकी निर्माया हुनै छाड्यो भेट। यसमा धेरै खालको भाका रुचाइमा पार्नु भएको थियो। रुकमाको ढगालजीले उहाँको रुचाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दियौं र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

हियारे जलाउने रहेछ पियारा यो सुमधुर खालको भाकासँगै अब पनि हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं। नभहरू माझ रहेर यिनै अनि सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा अग्रिम श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दछौ। विशेष गरी हामी कार्यक्रममा सहभागिता जनाउनुहुने साथीहरूमा धेरै धेरै धन्यवादको शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँमा जोरको सुमधुर खालको भाका छोड्दै आजकै सुन्दर बसाई शुक्रबारी व्यवसायबाट म कार्यक्रम संचालिका आरती कुंवर पनि ओझेल पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आँधीखोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: लागेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: from the Zaka. I know you the Sata Yakshi part of Lutar Mira Osgo Radio Arikwala.
1: नमस्कार म देवीराम पराजुली जिरेको छनीको भोकलायो तपाईं यतिखेर सुन्दै हुनुहुन्छ आदिखोला एफएम 105.4।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9847918921 र 9862349390।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9808447723।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
0: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
0: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
6: छिटो बनेको ओल्ड लिङ्क।
0: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
7: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
8: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन? यो घर कहाँबाट ल्याउनु भएको?
9: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
8: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
9: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
8: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
10: प्रोप्राइटर रत्नबहादुर गुरुङ। सम्पर्क नम्बर 0363-691-0004।
1: सम्पर्क मोबाइल 97484-34484।
11: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363440331, मोबाइल 98560553031। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री आउँदै हुनुहुन्छ।
2: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छाली रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्ग पिता रामलाल मल्ल, फोन 0363440151, मोबाइल 98560552049।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।
3: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही जेठ 16 गते शनिबारका दिन
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
3: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन 0364141163, मोबाइल 98461898070।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार। छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो, फोन 0363440044, मोबाइल 98560183।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन।

0: अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364 41 6024।

0: access to all.
1: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोध भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861179076 र 9817682123।
3: ओल्ड टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
0: यही जेठ 16 गते शनिबारका दिन
3: हाडजन्य नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी, नसा तथा बाथरोग सम्बन्धित समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
3: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
0: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0363414006, मोबाइल 9865652666।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: गत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना, दुखको खजना।
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 0363440235, मोबाइल नम्बर 9855552550।
8: सरा, किन बोलाएको मलाई?
9: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
10: हाम्रा विशेषताहरू
11: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
10: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
11: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
10: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
10: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
11: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052।
12: ए अंकल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
13: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
12: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
14: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
12: दाँत सफा गर्ने टल्काउने,
14: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
12: दाँतको जरासम्म सफा गरी भर्ने,
14: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
12: दाँतमा खोल राख्ने,
14: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
12: बाङ्गो टिङ्गो दाँत मिलाउने,
14: बच्चाहरूको दाँतको विशेष उपचार,
12: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
14: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
12: मोबाइल 9864221629 र 9861868251।
15: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
16: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
15: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
16: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
15: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
16: जनरल मेडिसिन, फिजिसियन, मुठु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
15: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9560585667।

0: फुटबल प्रतियोगिता हुने बारे सूचना।
1: 2050 को दशक में वालिङ क्षेत्र में मात्र नभएर स्याङ्जा जिल्ला भरि नै फुटबल खेल को विकास र राष्ट्रीय स्तर का खिलाड़ी उत्पादन में महत्वपूर्ण भूमिका निभाएको स्याङ्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टूर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौं।
0: आयोजक वालिङ युवा क्लब, वालिङ आठ, स्याङ्जा।
2: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
3: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
3: मुटुको जाँच, ईसीजी सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा,
3: डिजिटल एक्सरे सेवा,
2: चिरफार गर्ने,
3: थाइराइड जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
3: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
3: फोन नम्बर 0364-41-087, मोबाइल 98469-71-7140।
4: चिया कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
4: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
7: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
3: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल, एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049-29।
8: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू, गण्डकी प्रदेशमै 2079 कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट, अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू, ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता, स्पेन्टी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ, पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210, 585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टू एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
4: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
9: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल, ठिक गरिस्।
3: विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
9: पाण्डे सु सेन्टर वालिङ बजार,
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
9: मोबाइल नम्बर 98460-86005।
10: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
11: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
10: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
11: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
10: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
11: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
10: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
11: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
10: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
11: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
10: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
11: त्यस्तै IMF, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
10: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
11: फोन 0364-46-600।
3: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिवारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कोठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, सिउसिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
12: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य निक वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 0364-41-87, मोबाइल 98469-71-47।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिवार।

0: दिदी पक्लिस्टा भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
3: मोबाइल 9815356496
0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना यही जेठ 16 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने उमेर अनुसार तौर्न पर्ने कुपोषण भएको रोइरहने झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 9855627971 र 9847100867 स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
6: किन चिन्ता लिएकी तिमीले अब झगडा आउने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
6: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
5: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
6: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
0: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
6: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 0638445094
7: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
7: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
8: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133। सुवर्ण अवसर।
3: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
3: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
2: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813969611।
3: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
9: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: ना, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4 वर्मा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड। गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडियो, राष्ट्रपतिबाट सम्बोधन, राजनैतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने, राष्ट्रपति पौडेलको भनाई। कम्बोडिया सरकारले 602 जना नेपालीको जरिवाना मिनाहा गर्यो, तत्काल स्वदेश फर्किन आग्रह। इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। सरकारले आज आउँदो आर्थिक वर्ष 83-84 बजेट ल्याउँदैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा अहिले दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आउँदो वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्री वाग्लेको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाको सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समय अनुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलता जोड्ने तथा राष्ट्रिय अनुसन्धान तथा नव प्रवर्धन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी छ। आउँदो आर्थिक वर्षको बजेटको प्रत्यक्ष प्रसारण तपाईले उज्यालो रेडियो नेटवर्कबाट पनि सुन्न सक्नुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनैतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा आज सैनिक मंच टुनीखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधारसहित राज्य सत्ताको चरित्र, राजनैतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम भइरहेका छन्। सैनिक मंच टुणीखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो, तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभएन। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोड़िएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनुभएन। पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बसोबास गर्दै आएका 602 जना नेपाली नागरिकको जरिवाना शुल्क मिना गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिना गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह समेत गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ। सरकारले देशभरबाट 14 जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। आज राष्ट्रपति भवन चितल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनै 2,00,000 रूपियाँ पुरस्कारसहित उत्कृष्ट 14 जना किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा, उत्साह र मनोबल बढ़ाएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333 4935555।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी समायोजन भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री ददिराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका 7 बुदा उल्लेख छन्। दुवै पक्षबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढ़ाउने सहमति भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा आज भएको कार्यक्रममा दुई पार्टीबीच एकताको सहमति भएको घोषणा समेत गर्नुभयो। पर्सि आइतबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको केही ठाउँमा हावाहुरी सहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। आज राति र भोलि तराई र पहाड़का केही ठाउँमा र पर्सि आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भेगका थोरै ठाउँमा पनि हावाहुरीको सम्भावना छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने तथा कतै कतै असिनासहित पानी पर्ने महाशाखाले जनाएको छ। अब विदेशको खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले युद्धबारे सम्झौता हुनु अघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दाहरू समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विरामलाई 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यको बारेमा वार्ता शुरू गर्ने उल्लेख छ। यससँगै हिजो अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाली ढाँचामा सहमति भएको बताएका बीबीसीको खबरमा उल्लेख छ। तर यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अर्धसरकारी समाचार संस्था तस्मिनले यो समय नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले युद्धबारे सम्झौता हुनु अघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दाहरू समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ।

0: भएको वा पुष्टि नभएको भनेर उल्लेख गरेको छ। अमेरिकी उपराष्ट्रपति भान्सले अहिलेसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। गएको अप्रेल महिनाको शुरूमा युद्धविराममा सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप पनि लगाउँदै आएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ। अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवड हलमा केही बेर अघि सम्पन्न खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जितेको थियो। यससँगै भारतले कांस्य पदक जितेको छ। प्रतियोगिताको उपाधिका लागि अहिले दिउँसो 4:30 इरान र काजकिस्तानले खेल्दैछन्। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएका थिए। प्रतियोगितामा 8 टोली सहभागी थिए। समूह एमा नेपाल, भारत, किर्गिस्तान र माल्दिप्स तथा समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका थिए। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड़। गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोड़ियो। राष्ट्रपतिबाट सम्बोधन, राजनैतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने, राष्ट्रपति पौडेलको भनाई। कम्बोडिया सरकारले 602 नेपालीको जरिवाना मिनाहा गर्यो, तत्काल स्वदेश फर्किन आग्रह। इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित।
1: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बम्मल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन, सामुदायिक रेडियो आदि खोला 105.4।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439399।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
5: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856025271।
6: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
7: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन्ड वाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
6: मोबाइल नम्बर 9856054313 र 9141443842।
7: मूल्य होइन स्वास्थ्य रोजौ।
8: नमस्कार हल्दार साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
9: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
8: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त छमछम्ती हिँड्ने भाइ। साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूगोल सैनिकको लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
9: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
10: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूपो सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
11: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
10: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
12: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
13: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुरसँगै जान्छु है।
12: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
13: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
12: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
13: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने। मोबाइल 98-560-51-068 र 98-673-70-771।
12: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
14: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्यूरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: होइन बहिनी, आँगन सफा गरेर फोहोरे त ल्याएर किन फ्याँकेको हो?
1: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
0: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
1: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौँ।
0: बाहिर जथाभावी दिसा पिसाब नगरौँ, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौँ।
1: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौँ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौँ।
0: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
2: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोफी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461-24288 र 98463-86646। प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना। यस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधि मूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही जेठ 19 गते मंगलबार दिनको ठिक 2 बजे भुमरे सामुदायिक भवनमा वालिङ नगरपालिका वडा नम्बर 9 र 10 का जोन नम्बर 27, 28, 29 ठाडो लाइन, जोन नम्बर 30 पुरानो बसी, जोन नम्बर 31 मन्दिर लाइन, जोन नम्बर 32 सातधारा, जोन नम्बर 33, 34, 35 पर्वत रोडका सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
0: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि, त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
4: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्, शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश
1: जितु सुनचादी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
5: सरा किन बोलाको मलाई
6: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु तनि हिँड
7: हाम्रा विशेषताहरू
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
7: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
8: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
7: रक्षादि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052

0: मनाउनको कति हुने क्या पाइन्या छ आफ्ना मनाउनको
1: कणाले घुमाउँदो पर्यो रारा डाँडैमाथि मनका कुरा नपुग्या पनि

0: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही जेठ 16 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ, मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 063-441-0087, मोबाइल 9849-71-4147।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 16 गते शनिबार।
3: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
3: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।
0: बोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
5: यस बोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र म्यानेजमेन्टमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू:
5: उत्कृष्ट छात्रवृत्तिको व्यवस्था,
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा प्राध्यापन गराइने,
5: सुविधा सम्पन्न होटल म्यानेजमेन्ट ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी र कक्षा कोठाको व्यवस्था भएको,
0: खेलकुद तथा अतिरिक्त क्रियाकलापको व्यवस्था,
5: प्रयोगत्मक र शैक्षिक क्षेत्रको भ्रमण गराइने।
0: अन्य विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर 063-441-2023,
5: मोबाइल नम्बर 9841-70-05-52
0: र 9842-67-38।
5: भोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल, वालिङ आर्ट सेन्चा।
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
3: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आर्ट नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आर्ट नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856-30-829।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
7: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
7: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
9: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोवेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
10: पर्वत जाने गेट, सहारा एग्रोवेट।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-441-258।
2: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
3: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856705656 र 9846605556।
4: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। ईशान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता, स्पेन बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ, पढाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210, 580-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
5: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा, सम्पर्क नम्बर 063-441-6696।
7: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
7: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
7: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
7: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
7: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल, कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
7: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
7: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
7: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
7: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
8: म्युजिक नेपाल मुभी।

0: कहिले हाम्रो गर्नेमा
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: सुख दुःखका तरेलीहरूसँग रम्दै
4: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
3: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन
4: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
3: 105.4 मेगाहर्ज
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
6: होइन के भयो र किन हल्लाखोर गरेको हो
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
6: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
6: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723
7: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
8: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चुरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
7: ए हो र अङ्कल अनि यो चुरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
8: सुन नानी भिरकोट चुरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
7: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 063-691-0004
5: सम्पर्क मोबाइल 97484-34484
9: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ सन्ध्या
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 063-44-331 मोबाइल 98560-55331 साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
10: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
11: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए हामी पनि जहाँको त्यही
11: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
10: हाम्रा सेवा तथा सुविधाहरू
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
10: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
11: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
5: सम्पर्क फोन नम्बर 0367414624

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162823।

0: प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, आधुनिक नेपालका प्रथम अर्थमन्त्री श्री सुवर्ण शमशेरबाट करिब 75 वर्ष अघि प्रारम्भ भएको मुलुकको आय र व्यय विवरण पेश गर्ने प्रणालीलाई निरन्तरता दिँदै यो सम्मानित सदनमा उभिदा गौरवान्वित छु। जनताको जीवनस्तर बेहत्तर पार्ने तत्कालीन उद्देश्य आज पनि उत्तिकै सान्दर्भिक छ। यस अवसरमा नागरिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार, सामाजिक न्याय र समुन्नत नेपालका लागि भएका विभिन्न आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै आन्दोलनमा आहत नागरिकहरूप्रति समानुभूति व्यक्त गर्दछु। उत्तरदायी शासन, सदाचार र नागरिक सम्मानको पक्षमा उठेको परिवर्तनकामी युवा शक्तिको जागरणबाट स्थापित नयाँ राजनीतिक जगमा प्राप्त विपुल जनादेशले वर्तमान सरकारलाई असाधारण जिम्मेवारी सुम्पिएको छ। अर्थमन्त्रीका रूपमा मैले यसलाई केवल संवैधानिक औपचारिकताको रूपमा मात्र होइन, राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप फेर्ने दायित्वका रूपमा ग्रहण गरेको छु। यो बजेट स्वदेश र विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएको छु। नेपालको राजनीतिमा उमेरको पुस्तान्तरणसँगै राष्ट्रिय जीवनका सबै आयाममा रूपान्तरणको उत्कट प्रतीक्षा छ। अप्रतिगम्य परिवर्तनले ल्याएको यो अनुकूलतालाई आत्मसात गर्दै नीति, कानून, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व र नियतमा परिष्कारपूर्वक सुशासनका मानक स्थापित गर्न हामी कटिबद्ध छौं। नीतिगत अन्योल, ढिलासुस्ती, संस्थागत कब्जा र राज्य स्रोतको दोहनको अन्त्य गर्दै परिणाम दिने शासन प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो। वर्तमान संविधानले सामाजिक तथा सांस्कृतिक बहिष्करणको चक्र तोड्ने महत्वपूर्ण आधार तयार गरेको भए पनि आर्थिक अवसरहरूमा समान पहुँचका लागि अझ गहिरो संरचनात्मक सुधार आवश्यक छ। सूचना तथा संचार एवं कृत्रिम बुद्धिमत्ता, वित्त, व्यापार र लगानीको विशिष्टीकृत विविधीकरण र त्यसको निसीम विस्तार संसारभर फैलिएको नेपाली समुदायको सामूहिक सामर्थ्य र प्रविधिकरणको आक्रामक उपयोगले जन्माएका चुनौती र अवसरहरूलाई पर्गेल्ने समय आएको छ। समन्यायिक आर्थिक वृद्धिको सूचक र निर्माण गर्ने जिम्मेवारी हाम्रै काँधमा छ। यस यात्रामा रचनात्मक सुझाव र सहकार्यका लागि संघीय संसद, राज्यका सबै निकाय, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनता समक्ष सरकारका तर्फबाट हार्दिक अनुरोध गर्दछु। मुलुकको विद्यमान आर्थिक अवस्थाका परिसूचकहरू, प्रगतिका अवरोध तथा तिनको समाधानका सम्भावित मार्गहरूबारे वर्तमान आर्थिक स्थिति पत्र 2083 सार्वजनिक गरिसकेको छु। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबाट सरकारको सारभूत नीतिगत दिशाबारे प्रकाश पारिसकिएको छ। त्यसै गरी विस्तृत तथ्याङ्कीय चित्रणको दस्तावेज आर्थिक सर्वेक्षण 2082-83 संसदमा पेश भइसकेको छ। मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ़ विदेशी विनिमय संचिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसांख्यिक शक्ति ठूलो पूँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकैसाथ उकास्नु छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, शुरूमा म आर्थिक वर्ष 2083-84 बजेट मार्फत बसाल्न खोजिएको थिति र सर्वाङ्गीण विकासको जगसँग सम्बन्धित केही उल्लेख्य सुधारहरूको घोषणा गर्दछु। उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा वृहत पुनरावलोकन गरेको छु। करको बोझ घटाउन आयकरको छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10,00,000 रूपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरेको छु। हाल 360 वस्तुमा लागि आएको अन्त शुल्क खारेज गरेको छु। भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तूर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। प्राकृतिक व्यक्तिको मृत्यु पश्चातको अस्वैच्छिक निसर्ग एवं निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 दफा 57 आकर्षित नहुने व्यवस्था गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छूट पाउने व्यवस्था कार्यान्वयन गर्नेछ। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौं। वस्तु वा सेवाको खरिद बिक्रीमा बीजक लिने दिने संस्कृति प्रोत्साहन गर्न लटरी जस्ता आकर्षक कार्यक्रम शुरू गरिनेछ। मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्नेछौं। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौं। कानूनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छूट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छ। सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा 1% थप गरी तोकिएको म्यादभित्र बुझाएमा मुद्दा फिर्ता लिई शुल्क जरिवाना थप दस्तुर विलम्ब शुल्क वा ब्याज मिनाह हुने व्यवस्था मिलाएको छ। नेपाल सरकारको विद्यमान बुझिलो संगठन संरचना अब चुस्त बन्नेछ। संघीय मन्त्रालयको संख्या 22 18 कायम भइसकेको परिप्रेक्ष्यमा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको छ। 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गर्दैछौं। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती जंगी प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौं। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौं। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खड़ा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौं। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छूट हटाएको छु। गाभिएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ। लगानी प्रवर्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहको समुचित नीतिगत तथा कानूनी प्रबन्ध गरिनेछ। यसका लागि दर्जनौ ऐन नियम कार्यविधि र निर्देशिकाको निर्माण प्रतिस्थापन वा परिमार्जन गर्नेछौं। यसअघि नै घोषणा गरिएका 15 कानून तुरन्त खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसदमा प्रस्तुत गर्नेछौ। कम्पनी कानूनमा संशोधन गरी स्वार्थको द्वन्द्व र विवरण खुलासा लगायतका विषयमा स्पष्टता कायम गर्दै कम्पनी खारेजी प्रक्रियालाई सहज बनाउनेछौ। थप मुलुकसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्नेछौ। दामाशाही सम्बन्धी ऐन 2063 संशोधन गरी उपभोक्ता लघु साना तथा मझौला उद्योगका समेत वित्तीय समस्या समाधान गर्नेछौ। लगानी प्रवर्धनका लागि सीमित दायित्वको साझेदारी कानून तर्जुमा गर्नेछौ, जसबाट एन्जल इन्भेस्टमेन्टलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फण्डमा लगानी गर्न प्रोत्साहन हुनेछ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउनेछौ। औद्योगिक व्यवसाय ऐन संशोधन गरी उद्योगको क्षमता वृद्धि, स्वामित्व परिवर्तन, पूँजी वृद्धि लगायतका विषयमा उद्योग विभागलाई जानकारी मात्र गराए पुग्ने व्यवस्था गर्नेछौ। विदेशी लगानी तथा प्रवृत्ति हस्तान्तरण ऐनमा संशोधन गरी लगानी फिर्ताका लागि नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने र जानकारी दिए पुग्ने व्यवस्था गर्नेछौ। वैदेशिक लगानीको दायराभित्र कन्भर्टेबल उपकरणहरू, परियोजना आबद्ध फण्डिङ लगायत अन्य हाइब्रिड उपकरणलाई समेट्नेछौ। वैदेशिक लगानीको स्वचालित स्वीकृति प्रक्रियामा पूर्व स्वीकृतिको व्यवस्था हटाउनेछौ। विदेशमा सेवा शुल्क भुक्तानी, रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउनेछौ। उधारो असुली सम्बन्धी कानून व्यवस्था गर्नेछौ। बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून छिट्टै निर्माण गर्नेछौ। विगतको समग्र आर्थिक गतिविधिलाई विश्लेषण गरी व्यक्ति तथा व्यवसायीको साख मूल्यांकनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्नेछौ। व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्नेछौ। मेलमिलाप ऐनमा सुधार गर्नेछौ। गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पूँजीगत लाभकर सम्बन्धी कानूनी व्यवस्थामा परिमार्जन गर्नेछौ। मुलुकी देवानी संहिता 2074 संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ संस्था, बहुराष्ट्रिय कम्पनीका शाखा वा आवास प्रयोजनका लागि जम्मा एकाईको 25% भन्दा नबढ़ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन लीजमा लिन सक्ने व्यवस्था गर्नेछौ। साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट लस रिकभरी हुने गरी कर्जा सुरक्षण गर्नेछौ। कार्यगत सुधारको आक्रामक श्रृंखला शुरू गरी पूँजीगत खर्चको गति र लय फेर्न प्रतिबद्ध छौं। खरीद प्रक्रियामा सुधार, रकमान्तर सहित स्रोत व्यवस्थापनमा लचकता, वैकल्पिक वित्त परिचालन एवं आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिशन मोडमा काम गराउनेछौ। चालू आर्थिक वर्षभित्रै विकास आयोजना सम्बन्धी सनसेट कानून संसदमा पेश हुनेछ। मोबिलाइजेशन पेस्कीको रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्र्याकिङ गर्ने व्यवस्था मिलाउनेछौ। हाइब्रिड एन्युइटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन 3 महिनाभित्र तयार हुनेछ। मध्य पूर्वको द्वन्द्वबाट इन्धन, बिटुमिन लगायत निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाईको सम्बोधन गर्नेछौ। सफा शहर, सहज यातायात र सुरक्षित सड़क चलायमान अर्थतन्त्रको अभिन्न अंग बनाउनेछौ। सड़क यातायात, खानेपानी, सरसफाई र आर्थिक पहुँच पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नेछौ। आगामी 5 वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड्ने सड़क तथा पुलको स्तरोन्नति गर्नेछौ। यात्रा सुरक्षा र सड़क स्तर सुधार गरी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नेछौ। विकास र वातावरण बीच द्वन्द होइन सामञ्जस्य स्थापित गर्नेतर्फ सरकार सचेष्ट रहनेछ। यसका लागि वातावरण संरक्षण ऐन 2076 र वन ऐन 2076 परिमार्जन गरिनेछन्। स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेखित वनको क्षेत्रफल वा कटान हुने रूखको संख्या घटेको अवस्थामा पूरक वातावरणीय प्रभाव मूल्यांकन गर्न नपर्ने व्यवस्था गर्नेछ। वन क्षेत्रको स्वीकृति र रूख कटानको आदेशसम्मका निर्णयको बहुश्रृंखलालाई उल्लेख्य रूपमा घटाउनेछ। नवीन एवं वैकल्पिक वित्तीय उपकरणको प्रबन्ध मार्फत सरकारको वित्तीय चाप घटाइनेछ। यस क्रममा सरकारको ब्यालेन्स शीट बाहिरबाट नै पूँजी परिचालन गरी सार्वजनिक लगानी एवं प्रविधि भित्र्याउन नयाँ वित्तीय उपकरण प्रस्ताव गरेको छु। पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पिक विकास वित्त कोष सम्बन्धी कानून प्रतिनिधि सभाबाट पारित भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफशोर बण्ड शीघ्र जारी हुनेछ। स्वच्छ ऊर्जा बण्ड र डायस्पोरा बण्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको छु। हाल वैदेशिक मुद्राको सुविधाजनक संचित रहेको अवस्थामा केही प्रतिशत रकम सोभरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने नीति लिएका छौं। कम्तीमा तीन महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्नेछौं। विदेशी ऋण वा लगानीमा आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाएको छु। पहिलो र दोस्रो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त नतिजामा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गर्नेछौ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउनेछौ। सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पूँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गरेको छु। राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको छु। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौ। राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्नेछौ। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउनेछौ। गोरखकाली रबर उद्योग लगायत सातवटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन डीडीए गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछ। सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुन दृष्टि रहनेछ। नेपाल टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर पुष्टि गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौं। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानूनी प्रबन्ध मिलाउनेछौ। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना गर्नेछौ। नागरिक एपमा दर्जनौं सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिशियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका छौं। काठमाण्डुको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौं। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौं। स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु। एआई को युगमा महत्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौं। लामो समयदेखि थाकिरहेको नेपाल विद्युत प्राधिकरणको पुनसंरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्नेछौं। विद्युत खरिद सम्झौता भएका तर निर्माण शुरू नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध गर्नेछौं। 10 MW भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पीपीए गर्नेछौं। सुक्खा याममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौं। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौं। प्रसारण लाइन बनाउने र व्हीलिङ चार्ज लिई
1: विद्युत व्यापार गर्न सक्ने कानूनी व्यवस्था समेत मिलाउनेछौ। जल विद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रूख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौ। ठूला तथा जलाशययुक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्धकले 100% रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै 40% शेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिनेछौ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वृद्धिको उत्तम सम्भावना भएका ग्रामीण एवं शहरोन्मुख क्षेत्रको चतुर्दिक प्रादेशिक विकासमा लगानी बढ़ाउनेछौं। यस्ता क्षेत्रलाई ग्रोथ पोल र क्वाडका रूपमा विकसित गर्न नीतिगत र भौतिक पूर्वाधारको एकीकृत योजना कार्यान्वयन गर्नेछौं। सुनकोशी मरीन डाइभर्जनबाट सिंचित हुने 1,22,000 हेक्टर कमाण्ड क्षेत्रलाई आधार बनाउँदै हुलाकी र पूर्व पश्चिम राजमार्ग विस्तारका बाँकी काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्रको मध्य मधेश चतुर्भुज क्वाड्राङ्गल बनाइनेछ। मध्य पहाड़ी पुष्पलाल लोकमार्ग, कर्णाली राजमार्ग, भेरी कोरिडोर र रारादेखि जुम्ला हुँदै फोक्सुण्डोसम्मको कर्णाली चतुर्भुजमा जड़ीबुटी, जलविद्युत, पर्यटन र खानीजन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था मिलाइनेछ। पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड र मुगलिन दमौली पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौ। सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरको रूपान्तरण शुरू गरी काली गण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाउनेछौ। त्रिवेणी धाम, देवघाट, रूरू क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्नेछौ। लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान, साधना, योग, बौद्ध वैदिक दर्शन तथा मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गर्नेछौ। मध्य पहाड़ी राजमार्गसँग ओलाङचुङ्गोला, किमाथाङका, तातोपानी, रसुवागढ़ी, कोरला, हिल्सा जस्ता उत्तरी पर्या व्यापारिक गन्तव्यहरूसँग जोड्ने लक्ष्य राखेका छौं। कोशी टप्पूदेखि कञ्चनजंघासम्मको क्षेत्रलाई समेटी जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकास केन्द्रित कोशी करिडोरको योजना अगाडि बढ़ाउनेछौं। रामा रोशन, खप्तड़, बड़ी मालिका, शैलेश्वरी, उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट पर्यटकीय चतुर्दिक विकास अगाडि बढ़ाउनेछौं। भिजन काठमाण्डु 2040 दीर्घकालीन योजना कार्यान्वयन शुरू गर्नेछौं। काठमाण्डु उपत्यकाको समग्र शहरी सेवा व्यवस्थापनका लागि अण्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी कोरिडोरको पूर्वाधार, पार्क निर्माण, फोहोर मैला व्यवस्थापन, युटिलिटी डक्ट, विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउनेछौ। प्रदेश र स्थानीय तहसँगको सहकार्यमा वित्तीय प्रोत्साहन सहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल गर्नेछौ। काठमाण्डु उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेशन, ट्र्याकिङ प्रणाली, स्मार्ट बस पार्क, सुदृढ़ संस्थागत व्यवस्था सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम छिट्टै शुरू हुनेछ। पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा शुरूआत गर्नेछौ। भिजिट नेपाल वर्ष 2085 र नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन सघन तयारी गर्नेछौ। उच्च मूल्यका पर्यटक लक्षित रिजोर्ट र होटल निर्माण र संचालनलाई भौतिक एवं वित्तीय प्रोत्साहन दिने व्यवस्था गरेको छु। पर्यटन गतिविधिहरूलाई आरोग्य पर्यटनको मूल विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोत मुलुकहरूमा विविधीकरण गरिनेछ। नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरी नियामक र संचालकको पृथक भूमिका स्थापित गर्नेछ। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौ। व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौ। न्यूनतम 2 करोड़सम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पूँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छ। उत्पादन शुरू भएको मितिबाट लगातार चार वर्षसम्म यस्तो अनुदान वार्षिक 10% का दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बीउ मल सिंचाई विद्युत तथा कृषि बीमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरूपयोग रोक्नेछौ। कृषि र पशु बीमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु। ठूला र निर्माणाधीन सिंचाई आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु। देशभर साना तथा मझौला सिंचाई आयोजना विस्तार गर्न नेपाल सरकारको लगानीमा च्यालेन्ज फण्ड स्थापना गरी स्थानीय तहलाई प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउनेछौ। किसानबाट सीधै कृषि उपज खरिद गर्दा सहुलियतपूर्ण ऋण ब्याज अनुदान जस्ता सहुलियत उपलब्ध गराउने नीति लिएको छु। दुर्गम क्षेत्रमा स्थापना हुने र अर्ग्यानिक उच्च मूल्य र बौद्धिक सम्पत्तियुक्त जीआई वस्तुको प्रशोधन गर्ने उद्योगलाई उत्पादन र ब्राण्डिङमा सहयोग उपलब्ध गराउनेछौ। कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनः संरचना गर्नेछौ। वर्षैभरि कृषि प्राविधिक सेवा डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत कृषकको घर दैलोमै कृषि सेवा पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौ। देशभरिका कृषि अनुसन्धान तथा विकास केन्द्रहरूलाई पुनरूत्थान गरी उन्नत बीउ विकास स्थानीय हावापानी अनुकूलको जात कृषि जैविक प्रविधि तथा उत्पादकत्व वृद्धि केन्द्रित अनुसन्धानलाई प्राथमिकतामा राखेको छु। कृषि उपजको उचित मूल्य सुनिश्चितता किसान र क्रेताबीच करार अनुदान तथा नियमन सहितको कानूनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेश गर्नेछौ। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन वनमा आधारित उद्योग जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका क्रममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी संकलन ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्राण्डिङ र उद्यम संचालनमा थप स्वायत्तता प्रदान गर्नेछौ। वन वातावरण उद्योग ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा नीतिबीचको असंगति हटाउनेछौ। वन क्षेत्रको कार्बन स्टक इकोसिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्यांकन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। लगानी एक्सप्रेसको अवधारणा कार्यान्वयन गर्न आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्नेछौ। कम्पनी र उद्योगदर्ता वित्तीय सेवा कर प्रणालीमा सहभागिता भिसा आवेदनसम्मका सबै सेवा आबद्ध गरी सूचना प्राप्ति अनुपालना प्रतिवेदन र जोखिममा आधारित परीक्षण हुने व्यवस्था गर्नेछौ। लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्नेछौ। स्वीकृत परियोजनाको लगानी सम्बद्ध अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउनेछौ। शेयर हस्तान्तरण कर चुक्ता सम्पत्ति मूल्यांकन ऋण भुक्तानी लाभांश वितरण र लिक्विडेशन प्रक्रियालाई सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाउनेछौ। उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार तत्वचित्त रहनेछ। गुणस्तरीय औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति अनुरूप मोतीपुर र मयूर धाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालन गर्नेछन्। पाँच खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिनेछौ। महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्नेछौ। विशेष आर्थिक क्षेत्रलाई कर भन्सार आयात निर्यात र लगानीको सम्पूर्ण निर्णय एकै थलोबाट हुने विशेष आर्थिक प्रशासन क्षेत्रको व्यवस्था मिलाउनेछौ। उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमाण्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसूलमा छूट दिने व्यवस्था गर्नेछौ। उद्योगीहरूले औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र तथा लीजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्नेछन्। पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्नेछौ। नव उद्यम स्टार्टअप नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दर आधार बनाउनेछौ। नव उद्यमलाई पहिचान सीप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत सार्वजनिक खरिदमा प्राथमिक पहुँच डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ़ बनाउनेछौ। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पूँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौं। विज्ञान प्रविधि अनुसन्धान र नव प्रवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पीयर टू पीयर पीटूपी लेनदेनलाई नियमन सहित सञ्चालन गर्नेछौ। कृषि उद्योग पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गर्नेछौ। बैंकिङ क्षेत्रमा बढ़दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानूनी अधिकार सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तसम्म स्थापना गर्नेछौ। समग्र शैक्षिक इको सिस्टममा प्रणालीगत पुनर्संरचना गर्नेछौ। राष्ट्रिय विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण, एआई तथा एडटेक तत्परता मूल्यांकन समेतका आधारमा नव प्रवर्तन तथा सिप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढ़ाउनेछौ। शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएका छौं। विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउनेछौ। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्नेछौ। उच्च शिक्षालाई अनुसन्धान नवप्रवर्तन ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा पुनः संरचना गर्नेछौ। चिकित्सा नर्सिङ सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालू आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौ। उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गर्नेछौ। राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाई मान्यता लागू गरी प्रवासी अनौपचारिक तथा अनुभवी श्रमिकको सिपलाई औपचारिक मान्यता दिनेछौ। पारिश्रमिक सहितको इन्टर्नशिप प्रणालीलाई संस्थागत गरिनेछ। यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छ। दक्ष स्वास्थ्य जनशक्ति प्रयोगशाला अत्यावश्यक औषधि डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवा सहितका आधारभूत संस्थाहरूलाई स्वास्थ्य सेवाको प्रथम बिन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौं। सरकारले निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौ। सार्वजनिक साझेदारी मोडल पब्लिक पार्टनरशिप मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौ। स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौ। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउनेछौ। स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी 3 वर्षमा 90% नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौ। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सड़क दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौ। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्नेछौ। आगामी 3 वर्षभित्र 65% र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनेछौ। खानेपानी आपूर्तिको गुणस्तर शुल्क संरचना तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ पार्नेछौ। काठमाण्डू उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौ। काठमाण्डू उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाण्डू उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना बनाउनेछौ। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौ। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौ। त्यस्तो योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौ। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक ₹1,000 बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यतः मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु। श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गर्नेछौं। यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बीमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ। श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंक मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्नेछौं। कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दावी प्रणाली थप प्रभावकारी बनाउनेछौ। पुष मसान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लंघन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानूनी दायरामा ल्याउने प्रणाली विकास हुनेछ। अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौ। पूँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौं। नेपाल स्टक एक्सचेन्जको पुनसंरचना अघि बढ़ाई, इन्ट्रा डे, शर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध शुरूआत गर्नेछौ। शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पूँजी बजारमा हुने अवांछित गतिविधि विरूद्ध शून्य सहनशीलताको नीति लिनेछौ। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउनेछौ। सौम्य शक्तिको विस्तार गर्दै डायस्पोराको सीप, पूँजी र सञ्जालको सदुपयोग गर्नेछौं। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानूनी, प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौं। भिसा प्रणालीमा व्यापक सुधार गरी लगानी मैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौ। अति कम विकसित मुलुकको राष्ट्रसंघीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को दुई वर्ष घनीभूत आर्थिक, सामाजिक, राष्ट्रीय पुनर्जागरणको आड़मा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौं। त्यस्तो स्तरोन्नति अप्रतिगम्य होस् भन्ने चाहेका छौं। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौं। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिनेबारे वृहत राजनीतिक बहस गराउनेछौं। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। प्रमाणमा आधारित नीति निर्माण, कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउनेछौ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र, कृषि तथ्याङ्क प्रणाली तथा नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको उपभोक्ता मूल्य सूचकांक सम्बन्धी तथ्याङ्क प्रणाली लगायतलाई राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत एकीकृत गरिनेछ। त्यसै गरी नीति अनुसन्धान प्रतिष्ठानलाई राष्ट्रिय योजना आयोग अन्तर्गत राखी सरकारको दीर्घकालीन सोच र नीति निर्माण गर्न सक्षम निकाय बनाउनेछौ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। सड़क आगामी आर्थिक वर्ष करिब 1000 किलोमिटर सड़क कालोपत्रे र 275 वटा सड़क पुल निर्माण हुनेछ। 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ़ बुटवल सड़क खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकड़भिट्टा लौकही, कमला बागमती, बुटवल गोरूसिंगे र धानखोला लमई खण्ड अन्तर्गत 80 किलोमिटर सड़क स्तरोन्नति गर्नेछौ। बागमती पथलया, नारायणगढ़ हेटौड़ा र गोरूसिंगे चन्द्रौटा खण्डको स्तरोन्नति शुरू गर्नेछौ। पकली कञ्चनपुर, चन्द्रौटा धानखोला र कोलपुर गड्डा चौकी सड़क खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौ। पूर्व पश्चिम राजमार्गको लागि रू 37.46 अर्ब विनियोजन गरेको छु। काठमाण्डू तराई मधेस द्रुत मार्गमा आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौ। द्रुत मार्गको लिंक रोड निर्माण शुरू गर्नेछौ। यस मार्गको लागि रू 17.64 अर्ब विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौड़ा गर्ने कार्य शुरू गर्दै 8 वटा सड़क पुल निर्माण सम्पन्न गर्नेछौ। यस राजमार्गको लागि रू 4.65 अर्ब विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगड़ी सड़कको स्तरोन्नतिको लागि रू 1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाड़ी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौं। यस अन्तर्गत 65 किलोमिटर सड़क स्तरोन्नति र 5 वटा पुल निर्माण सम्पन्न गर्न रू 2 अर्ब 16 करोड़ विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सड़क कालोपत्रे गर्न र पुल निर्माण गर्न रू 1 अर्ब 46 करोड़ विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सड़कमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौं। राष्ट्रीय राजमार्गमा पर्ने 40 वटा ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौं। राष्ट्रीय राजमार्ग तथा रणनीतिक सड़क पुल, विशेष महत्वका पुल र स्थानीय सड़क पुलका लागि रू 9 अर्ब 87 करोड़ विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबु खैरेनीदेखि पोखरासम्मको 4 लेन सड़क निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आबु खैरेनी खण्डको निर्माण कार्य शुरू गर्नेछौं। नागढुङ्गा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सड़क स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरूङ मार्ग आगामी साउनदेखि संचालनमा ल्याउनेछौं। यो यी सड़क खण्डको लागि रू 6 अर्ब 55 करोड़ विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौं। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौं। यी 3 वटा कोरिडोरका लागि रू 6 अर्ब 25 करोड़ विनियोजन गरेको छु। गल्छी स्याफ्रुवेसी रसुवागढ़ी सड़क खण्डलाई स्तरोन्नति गर्न रू 1 अर्ब 35 करोड़ विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौं। आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरूङ मार्ग सम्पन्न हुनेछ। महाकाली कोरिडोरको दार्चुला टिंकर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु। मेची अरूण तमोर भेरी सेती कोरिडोर र खुटिया दिपायल सड़कको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाण्डु चक्रफत विस्तार अन्तर्गत कलंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गर्नेछौं। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौं। टोखा छहरे सुरूङ मार्गको विस्तृत सम्भावित अध्ययन गर्नेछौं। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मूलसामदेखि जुम्लाको टोपला सुरूङ मार्गको सम्भाव्यता अध्ययन गर्नेछौं। खुरकोट चियाबारी थानकोट चितलाङ मझेमटार शक्तिखोर र चिसापानी बबई सुरूङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौं। प्रमुख सड़क चोकमा ट्राफिक संकेत चोक सुधार सड़क रेखांकन क्रैश ब्यारियर र डिभाइडर जडान तथा मरमतलाई निरन्तरता दिई सड़क सुरक्षाका लागि रू 2 अर्ब 46 करोड़ विनियोजन गरेको छु। बर्दीवासदेखि काठमाण्डू तराई मधेश द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढ़ाउनेछौं। निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दीवास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु। आगामी वर्षदेखि काठमाण्डु उपत्यका लगायतका प्रमुख शहरी सड़कको नियमित मरमत सम्भार गरी धूलो मुक्त एवं खाल्टाखुल्टी मुक्त बनाउनेछौ। सड़कको राष्ट्रव्यापी मरमत सम्भार अभियानका रूपमा सञ्चालन गर्न रू 28 अर्ब 52 करोड़ विनियोजन गरेको छु। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्नेछौ। पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न रू 3 अर्ब 17 करोड़ विनियोजन गरेको छु। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौ। शहरी विकास मध्य पहाड़ी लोकमार्ग आसपासका 12 स्थानमा पहिचानयुक्त शहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन रू 1 अर्ब 83 करोड़ विनियोजन गरेको छु। देशका प्रमुख शहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन ढलमुक्त नदी अभियान र नदी किनारामा हरियाली प्रवर्धनका लागि रू 4 अर्ब 19 करोड़ विनियोजन गरेको छु। जेएनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनेछौ। जाजरकोट तथा रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुननिर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु। हालसम्म सड़क सञ्जालबाट नजोड़िएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सड़कमा जोड़ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढ़ाउनेछौ। नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढ़ाउन बढ़ीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ़ने गरी झोलुङ्गे पुल निर्माण गर्न रू 5 अर्ब 14 करोड़ बजेट विनियोजन गरेको छु। राष्ट्रीय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना संचालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौ। सड़क तथा शहरी पूर्वाधार विकासका लागि 286 अर्ब 48 करोड़ विनियोजन गरेको छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खानेपानी तराई मधेशमा सुक्खा याममा हुने खानेपानीको चरम अभावलाई दिगो रूपमा समाधान गर्न समुदाय स्तरमा डीप बोरिङ सहितको खानेपानी प्रणालीको विकास गर्नेछौं। आर्सेनिक मुक्त तराई अभियान सञ्चालन गर्नेछौं। तराई मधेशमा अधूरा रहेका 280 खानेपानी आयोजना सम्पन्न गर्न ₹2,50,00,00,000 विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष याङरी र लार्के खोलाबाट मेलम्चीमा पानी पठान्तरणका लागि अध्ययन सम्पन्न गर्नेछौ। किर्तिपुर, मध्यपुर थिमी, जोरपाटी, पेप्सीकोला, नागार्जुन र महालक्ष्मी लगायतका स्थानमा पाइप सञ्जाल विस्तारको कार्य थालनी गर्नेछौ। यस आयोजनाका लागि ₹7,26,00,00,000 विनियोजन गरेको छु। शहरी क्षेत्रमा बिजुली ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौ। दमक, धरान, इटहरी, वीरगंज र हेटौड़ा लगायत प्रमुख शहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न ₹2,34,00,00,000 विनियोजन गरेको छु। उन्नत फिल्ट्रेशन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र क्यूआर कोडमा आधारित अनुगमन गर्नेछौ। काठमाण्डू उपत्यकाको सल्लागारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा दैनिक 7,27,00,000 लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नेछौ। यस कार्यका लागि ₹3,46,00,00,000 विनियोजन गरेको छु। उपत्यका बाहिर खाँडबारी, बेलौरी, टाउन बजार, बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेछौ। खानेपानी तथा सरसफाईतर्फ ₹37,17,00,00,000 विनियोजन गरेको छु। स्वच्छ ऊर्जा आगामी आर्थिक वर्ष जल विद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य आयोजनाबाट 370 मेगावाट गरी 1,040 मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता 5,535 मेगावाट पुग्नेछ। 40 मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौ। निर्माणाधीन तनहुँ जलाशयुक्त आयोजना माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशुली 3B र बुढ़ी गंगा आयोजना निर्माणलाई तीव्रता दिनेछौ। 1,061 मेगावाटको माथिल्लो अरूण, 828 मेगावाटको उत्तर गंगा, 210 मेगावाटको चैनपुर सेती, 79 मेगावाटको तामाकोशी 5 र 77 मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौ। 417 मेगावाटको नलगाड़, 490 मेगावाटको अरूण 4 र 281 मेगावाटको नौमुरे आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढ़ाउनेछौ। कर्मचारी संचय कोषका संचयकर्ता समेतको लगानीमा 439 मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया शुरू गर्नेछौ। 1,200 मेगावाटको बुढ़ी गण्डकी जलाशयुक्त आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अगाडि बढ़ाउनेछौ। 670 मेगावाटको दूधकोशी जलाशयुक्त आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौ। 900 मेगावाटको अरूण तेस्रो, 669 मेगावाटको तल्लो अरूण लगायत लगानी बोर्ड मार्फत निर्माण कार्य अगाडि बढ़ाइएका करिब 3,000 मेगावाट क्षमताका आयोजना विकास गर्न सरकारले आवश्यक सहजीकरण गर्नेछ। निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेशन निर्माण सम्पन्न गर्न ₹70,00,00,000 विनियोजन गरेको छु। हेटौड़ा ढल्केबर इनरुआ 400 केवी प्रसारण लाइन चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनेछ। 400 केवी का नयाँ खिम्ती, 1200 काठमाण्डू र हेटौड़ा रातमाटे लप्सीवेदी न्यू दमौली न्यू बुटवल प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौ। अन्तर्देशीयतर्फ बुटवल गोरखपुर र इनरुआ पूर्णिया प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौ। ढल्केबर मुजफ्फरपुर सीतामढ़ी, लम्की दोदोधरा बरेली, लमही लखनऊ, निजगढ़ मोतिहारी र चिलिमे हब केरूङ प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण शुरू गर्नेछौ। कर्णाली कोरिडोर राष्ट्रिय प्रसारण लाइन निर्माणलाई तीव्रता दिनेछौ। राष्ट्रिय ग्रिड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिनेछौ। ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भ गर्न हेटौड़ामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्वयन गर्नेछौ। सुक्खायामको पीक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकामा 100 मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्नेछौ। ग्रीन हाइड्रोजन उत्पादन कार्यलाई अगाडि बढ़ाउन आवश्यक बजेटको व्यवस्था गरेको छु। ऊर्जा उत्पादन प्रसारण र वितरण लाइन निर्माणका लागि ₹85,54 करोड़ विनियोजन गरेको छु। सिंचाई आगामी आर्थिक वर्ष थप 15,800 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्याउनेछौ। यसबाट खेतीयोग्य सिंचित जमीनको अनुपात 64% पुग्नेछ। नदी नियन्त्रणतर्फ 70 किलोमिटर तटबन्ध निर्माण र 210 हेक्टर जग्गा उकास गर्नेछौ। बबई सिंचाई आयोजना अन्तर्गत आगामी आर्थिक वर्ष 1,066 हेक्टर जमीनमा सिंचाईको सुविधा पुर्याउनेछौ। राजापुर सिंचाई आयोजनाको पुनर्स्थापनाको कार्य अगाडि बढ़ाइनेछ। भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क्स निर्माण कार्य सम्पन्न गर्नेछौ। यी आयोजनाका लागि ₹5,63 करोड़ विनियोजन गरेको छु। सिक्टा सिंचाई आयोजना अन्तर्गत बाँके पूर्व र पश्चिमतर्फ 5,000 हेक्टर जमीनमा थप सिंचाई सुविधा पुर्याउनेछौ। यसका लागि ₹2,55 करोड़ विनियोजन गरेको छु। सुनकोशी मरीन डाइभर्जन आयोजनाको बाँध र विद्युत गृह निर्माणको लागि पुनः ठेक्का लगाई 4 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य शुरू गर्नेछौ। यस वर्ष यसका लागि ₹2,98 करोड़ विनियोजन गरेको छु। बागमती सिंचाई आयोजनाको स्तरोन्नति गरी सुनकोशी मरीन डाइभर्जन आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा रौतहट सर्लाही महोत्तरी र धनुषा जिल्लाका 1,22,000 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा विस्तार गर्न ₹53 करोड़ विनियोजन गरेको छु। महाकाली सिंचाई आयोजनाको कमाण्ड क्षेत्र विस्तार गर्नेछौ। रानी जमरा कुलरिया आयोजनाको लम्की खण्डको पूर्वाधार विकास गर्नेछौ। वृहत दाङ उपत्यका सिंचाई आयोजना र प्रगन्ना बड़कापथ सिंचाई आयोजनाबाट 2,380 हेक्टर जमीनमा थप सिंचाई उपलब्ध गराउन ₹1,21 करोड़ विनियोजन गरेको छु। नौमुरे बहुद्देश्य सिंचाई आयोजनाबाट कपिल वस्तुमा सिंचाई गर्ने गरी आवश्यक पूर्व तयारी सम्पन्न गर्नेछौ। बाढ़ गंगा सिंचाई आयोजनाको पुनर्स्थापना र मरमत सम्भार गर्नेछौ। नारायणी सिंचाई आयोजना पुनर्स्थापनाका लागि बजेट छुट्याएको छु। सुनसोरी मोरङ चन्द्र नहर कमला नारायणी गण्डक कोशी पम्प लगायतका सिंचाई प्रणालीको मरमत सम्भार तथा पुनर्स्थापनाका लागि ₹44 करोड़ विनियोजन गरेको छु। सतह सिंचाईको सेवा नपुगेका तराई मधेशका थप 3,980 हेक्टर खेतीयोग्य जमीनमा भूमिगत सिंचाई सुविधा पुर्याउन ₹1,83 करोड़ विनियोजन गरेको छु। त्यसै गरी सर्लाही र धनुषा जिल्लामा स्मार्ट प्रविधिको प्रयोग गरी भूमिगत सिंचाई सुविधा पुर्याउन आवश्यक रकम व्यवस्था गरेको छु। पहाड़ी तथा हिमाली क्षेत्रका कृषि योग्य टारहरूमा लिफ्ट सिंचाई प्रणाली मार्फत भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन ₹80 करोड़ विनियोजन गरेको छु। पहाड़का टारहरूमा लिफ्ट सिंचाई आयोजनाबाट आगामी वर्ष 2,230 हेक्टर जमीनमा थप सिंचाई सुविधा विस्तार गर्नेछौ। महाकाली कर्णाली नारायणी कोशी लगायतका ठूला तथा मझौला नदीहरूको व्यवस्थापन कार्यका लागि रकम विनियोजन गरेको छु। सूचना तथा संचार दूरसंचार प्राधिकरण विधेयक संसदमा पेश गर्नेछौ। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसंचार सेवाको पहुँच बढ़ाउनेछौ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ। सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एक आपसमा गाभी एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गर्नेछौ। नेपालमा दर्ता भएका सामाजिक सञ्जाल मार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्नेछौ। छापा तथा विद्युतीय संचार माध्यमबाट हुने लोक कल्याणकारी ज्ञापनका लागि ₹33 करोड़ विनियोजन गरेको छु। सूचना तथा संचार क्षेत्रका लागि ₹5,93 करोड़ विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय सम्माननीय अध्यक्ष महोदय खेलकुद खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौ। प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्नेछौ। विराटनगर लहान काठमाण्डू पोखरा बुटवल सुर्खेत र धनगढ़ीको फाप्लामा कम्तीमा 2,000 क्षमताका इण्डोर मल्टीपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौ। मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौ। खेलकुदमा विशेष रूचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधा सहित तालिम दिने व्यवस्था मिलाउनेछौ। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाड़ीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौ। सुर्खेतमा दशौं राष्ट्रिय मोडालिटी तयार गर्नेछौ। खेलकुदमा विशेष रूचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधा सहित तालिम दिने व्यवस्था मिलाउनेछौं।

र मधेश प्रदेशमा प्रस्तावित 11 औं राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि ₹4.3 करोड़ विनियोजन गरेको छु। गुणस्तरीय शिक्षा मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि ₹1 अर्ब विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र 83-84 एमबीबीएस लगायत चिकित्सा शिक्षाका 4 विधामा कार्यक्रम सञ्चालन गर्नेछौं। विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि ₹8.60 करोड़ विनियोजन गरेको छु। संगीत कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गर्नेछौ। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्यूट एवं एथ्नो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौ। स्वदेशी र विदेशी प्राध्यापकहरू बीच प्राज्ञिक आदान प्रदान कार्यक्रम शुरू गर्नेछौ। विश्वविद्यालयलाई शैक्षिक प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडेलमा सञ्चालन गर्न कानूनी प्रबन्ध मिलाउनेछौ। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौ। विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा 5 कक्षा 8 अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौ। मानव विकास सूचकांकमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट शुरू गर्नेछौ। शिक्षा क्षेत्रका लागि 218.30 अर्ब विनियोजन गरेको छु। स्वास्थ्य सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101.95 अर्ब विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बीमा कार्यक्रममा 15 अर्ब बजेट विनियोजन गरेको छु। विपन्न नागरिक उपचार आमा सुरक्षा कार्यक्रम निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि ₹13.15 करोड़ विनियोजन गरेको छु। रोगको बदलिदो प्रकृति र भार एवं लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौ। निर्माण शुरू भएका 336 आधारभूत अस्पताललाई आगामी 3 वर्षमा निर्माण सम्पन्न गर्नेछौ। मानव विकास सूचकांक कम भएका हरेक प्रदेशका एक स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण शुरू नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि 5.90 अर्ब विनियोजन गरेको छु। स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौ। कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौ। संघीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्नेछौ। जलनको सघन उपचारको लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछौ। मधेस प्रदेशमा मृगौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण शुरू गर्नेछौ। बाल बालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था मिलाएछौ। नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौ। यस अन्तर्गत धुलीखेल सामुदायिक अस्पताल र काठमाण्डू इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु। तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु। हाई अल्टिट्यूड सिकनेस उपचार सेवा विस्तार गर्नेछौ। महामारी रोकथाम एवं प्रतिकारका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्नेछौ। देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न

सामग्रीहरूको गुणस्तर र नियमन सुनिश्चित गर्न फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन स्थापना गर्नेछौं। सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउनेछौ। सामुदायिक सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्नेछौ। राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्नेछौं। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पीईटी स्क्यान साइक्लोट्रोन मेसिन खरिद तथा जडान गर्न पुँजीगत अनुदानका लागि रू 32 करोड़ विनियोजन गरेको छु। राष्ट्रिय आयुर्वेद पंचकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर र पोखरा स्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्नेछौ। मधेस प्रदेश स्थित नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ़ाउनेछौं। कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा शुरू गर्नेछौं। नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर गरेको छु। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु। दलित समुदायको परम्परागत सिप संरक्षण, आय आर्जन, प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलित केन्द्रित लगानी बढ़ाउनेछौं। देशैभरिका 5 वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि रू 3 अर्ब विनियोजन गरेको छु। जेएनजी आन्दोलनका शहीदको सम्मान गरिनुका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ। आन्दोलनका घाइतेका लागि निशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौं। सरकारी कार्यालयले निर्माण गर्ने भौतिक संरचना, डिजिटल प्रविधि, वेबसाइट र सफ्टवेयरहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ढाँचामा विकास गर्दै लैजानेछौ। सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जानेछौ। अटिज्म भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमूना विद्यालय सञ्चालन गर्नेछौ। गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याउनेछौं। जीवन चक्रका विभिन्न चरणमा हुन सक्ने जोखिमबाट संरक्षण प्रदान गर्न सामाजिक सुरक्षातर्फ रू 120 अर्ब विनियोजन गरेको छ। लैंगिक हिंसा निवारण सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्नेछौं। प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा सड़क बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गर्नेछौ। नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र घोषणा गर्नेछौ। समतामूलक सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछूत तथा भेदभाव विरूद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नेछौ। बाल श्रम, लैंगिक हिंसा, यौन दुर्व्यवहार, छाउपड़ी, महिनावारी विभेद, बाल विवाह जस्ता सामाजिक विकृतिको अन्त्यका लागि तीनै तहबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्नेछौ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको मर्यादित जीवनयापनका लागि सामाजिक अन्तर्घुलन कार्यक्रम सञ्चालन गर्नेछौ। महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्नेछौ। बाल सुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि रू 31 करोड़ विनियोजन गरेको छु। दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरेको छु। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यकतर्फ रू 2 अर्ब 27 करोड़ विनियोजन गरेको छ। कृषि विकास तथा भूमि व्यवस्थापन, रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी रू 32 अर्ब 46 करोड़ पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि रू 2 अर्ब 7 करोड़ विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौं।

कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौं। सिराहा र सप्तरीमा आँप तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्नेछौं। कर्णालीमा स्याउ ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना कार्य अगाडि बढाउनेछौं। उपयोग नभएको खेतीयोग्य व्यक्तिगत जमीनलाई व्यावसायिक कृषि कम्पनीको शेयरमा परिणत गरी कृषि तथा पशुपालन फर्म सञ्चालन गर्न प्रोत्साहित गर्नेछौ। प्रांगारिक मल र हरियो मल प्रवर्धन गर्न स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरण गर्न रू 36 करोड़ विनियोजन गरेको छु। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडलमा ग्रीन यूरिया मल उद्योग सञ्चालन गर्न दिनेछौं। निजी क्षेत्रबाट ग्रीन यूरिया उत्पादन प्रवर्धन गर्न खरीद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था मिलाउनेछौं। कृषि बीमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि रू 2 अर्ब 19 करोड़ विनियोजन गरेको छु। किसानलाई वित्तीय पहुँच प्रदान गर्न र नगद प्रवाह व्यवस्थापन गर्न कृषि उपज भण्डारणको प्रमाणीकरणका आधारमा वेयर हाउस रिसिट फाइनान्सिङ गर्ने व्यवस्था मिलाउनेछौ। पशु पक्षीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खोप निजी क्षेत्र समेतको सहभागितामा स्वदेशमै उत्पादन गर्नेछौ। खोरेत लगायतका रोग नियन्त्रण गर्न रू 24 करोड़ विनियोजन गरेको छु। हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टीन स्थापना गर्नेछौं। 35 वटा नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा शुरूआत गर्नेछौ। घर जग्गा खरीद बिक्रीलाई सहज बनाउन जग्गा धनी संकेत नम्बर जारी गरी घर जग्गा रोक्का फुकुवा खरीद बिक्री र राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्नेछौ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउनेछौ।

कृषि तथा पशुपन्छी विकासका लागि रू 46.92 अर्ब विनियोजन गरेको छु। वन वातावरण तथा जलवायु अनुकूलन, चुरे तथा तराई मधेस क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण तथा पोखरी निर्माण, पहिरो नियन्त्रण, तटबन्ध निर्माण लगायतका क्रियाकलाप सञ्चालन गर्न करिब रू 1 अर्ब विनियोजन गरेको छु। जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य शुरूआत गर्नेछौ। कर्णालीमा जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्नेछौ। कार्बन उत्सर्जन कटौती बापत प्राप्त लाभमा स्थानीय समुदायलाई प्राथमिकता दिई उत्सर्जन न्यूनीकरणका लागि नतिजामा आधारित रेड प्लस कार्यक्रम सञ्चालन गर्नेछौ। अन्तर्राष्ट्रिय जलवायु कोषको सहुलियतपूर्ण पुँजीमा निजी क्षेत्रको पहुँच पुग्ने व्यवस्था गर्नेछौ। डडेलो नियन्त्रणका लागि ड्रोन तथा सैटेलाइटको उपयोग गरी रियल टाइम सूचना आदान प्रदान गर्नेछौ। जोखिमयुक्त क्षेत्रमा मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रम सञ्चालन गर्नेछौ। प्रमुख शहरहरूमा वायु प्रदूषण मापन केन्द्र र केन्द्रीय वातावरण प्रयोगशालाको स्वरणति गर्नेछौ। वन वातावरण तथा जलवायु क्षेत्रको लागि रू 12.31 अर्ब विनियोजन गरेको छु। संस्कृति तथा पर्यटन, ऐतिहासिक स्थलहरू तिलौराकोट, देवदह, कपिल वस्तु र रामग्रामको वृहत पूर्वाधार विकास गर्नेछौ। वृहत लुम्बिनी विकास कार्यक्रमका लागि यो वर्ष 83 करोड़ विनियोजन गरेको छु। जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्राण्डिङ गर्नेछौ। राम जानकी पथ र राम जानकी परिक्रमा सड़क स्वरोन्नतिका लागि रकम छुट्याएको छु। पर्यटकीय दृष्टिले महत्वपूर्ण पहाड़ी क्षेत्रमा हिल स्टेशनको प्रवर्धन गर्न पूर्वाधार विकासमा जोड़ दिनेछौ। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउनेछौ। मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका 200 वर्षभन्दा पुराना कम्तीमा पनि 2 दर्जन ऐतिहासिक बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौं। कपिल वस्तुको तिलौराकोट, धनुषाको जनकपुरधाम र काठमाण्डुको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन कार्य अगाडि बढ़ाउनेछौं। खक्तड बढ़ीमालिका, शुक्लाफाटा, काँक्रे विहार, पञ्चकोशी रारा, ठाकुरद्वार, स्वर्गद्वारी, रूरू क्षेत्र, देवघाट, मुक्तिनाथ तिलिचो, कालिचोक, जुगल, गोसाईकुण्ड, सखडा, धनुषाधाम, गढ़ीमाई, हलेसी, चतरा, पाथीभरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्धन गर्नेछौं। ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रूपमा विकास गर्नेछौ। खप्तड, रामारोशन, बढ़ीमालिका, बुढ़ी नन्दा रारा, स्वर्गद्वारी, मुक्तिनाथलाई जोड़ने गरी उच्च पहाड़ी परिया पर्यटन पदमार्ग डाफे रूटको विकास गर्नेछौ। अपी हिमाल, दुर्दी हिमाल, सिक्लेस कहुपुचे मनाङ, तीनजुरे पाथीभरा ट्रेकिङ रूट विकास गर्नेछौ। साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशका मध्य पहाड़मा परीक्षणका रूपमा कास्की, लिपेनी, थुम्सीकोट, भाचोक, लम्तरी, प्रिन्स चार्ल्स रूट हुँदै करापुसम्म र ब्यास, छाद्दी बाराही, बन्दीपुर, छिम्केश्वरी, लाब्दी, देवघाट रूट निर्माण गर्नेछौं। आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि किर्तिपुर स्थित संग्रहालयको विस्तार गर्नेछौं। दलित समुदायको परम्परागत मौलिक सीप कला तथा पेशाको प्रवर्धन गर्न मधेस, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना होमस्टे सञ्चालन गर्नेछौ। 6000 मिटर भन्दा बढ़ी उचाई भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्नेछौ। नागरिक उड्डयन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रू 1.53 अर्ब विनियोजन गरेको छु। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकीन गर्नेछौ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उड़ान सञ्चालन गर्नेछौ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौ। मुगुको तालचा र दाङको टरीगाउँ विमानस्थल स्तरोन्नति गर्नेछौ। संस्कृति तथा पर्यटन क्षेत्रका लागि रू 7.34 अर्ब र नागरिक उड्डयन क्षेत्रका लागि रू 2.93 अर्ब विनियोजन गरेको छु। श्रम तथा वैदेशिक रोजगार,
रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलानको सञ्चालन गर्नेछौ। वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान सीप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्नेछौ। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सीपयुक्त बनाउनेछौ। वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्नेछौ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको छु। सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनेछौ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र स्वचालित बनाउनेछौ। वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिक मैत्री बनाउनेछौ। औपचारिक च्यानलबाट भित्रिने रेमिटेन्सलाई थप प्रोत्साहित गर्न रेमिटेन्स आप्रवाहको हरेक रिसिटमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्नेछौ। अनौपचारिक क्षेत्रका श्रमिकको जीवनयापन र आधारभूत स्वास्थ्यलाई सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम प्रारम्भ गर्नेछौ। श्रम तथा रोजगार क्षेत्रमा रू 3,63,00,00,000,000 विनियोजन गरेको छु। औद्योगिक विकास निर्यातको सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा हलुका उत्पादन लगायतका श्रम प्रधान उद्योगको विकास तथा विस्तारका लागि नमूना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र इम्प्लोयमेन्ट लिंक्ड प्रोडक्शन जोन सञ्चालन गर्नेछौ। उद्योग प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानूनी प्रबन्ध मिलाउनेछौ। सरकार र निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधिको प्रयोग गरी ट्रिटमेन्ट प्लान्ट सहितको सिवरेज प्रणाली सञ्चालन गर्नेछौ। उद्योग प्रतिष्ठानमा रहेका परम्परागत बोइलरलाई इलेक्ट्रिक बोइलरले प्रतिस्थापन गर्न सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछौ। 100 उद्योगहरूलाई विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरमा रूपान्तरण गर्न रू 22,00,00,000 विनियोजन गरेको छु। औद्योगिक पूर्वाधार विकासका लागि रू 65,00,00,000 विनियोजन गरेको छु। खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्नेछौ। नयाँ खानीको अन्वेषणका क्रममा फेज 2 सम्मको अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गर्नेछौ। खानी क्षेत्र ठूला उद्योग र 5 MW भन्दा बढ़ी विद्युत खपत गर्ने निजी क्षेत्रबाट विकास हुने औद्योगिक क्षेत्रसम्मको सहज पहुँच तथा विद्युत आपूर्ति एवं प्रसारण लाइन निर्माण गर्नेछौ। भारी सवारी सञ्चालन हुने औद्योगिक तथा खानी पहुँच सड़कलाई विशेष मापदण्डसहित डिजाइन निर्माण र मर्मत गर्न रू 50,00,00,000 विनियोजन गरेको छु। खनिज तथा निर्माणजन्य सामग्री उत्खनन उत्पादन आपूर्ति र प्रयोगको समग्र नियमन तथा व्यवस्थापनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्नेछौ। दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढ़ाउनेछौ। धौवादी फलाम उद्योगमा रहेको नेपाल सरकारको शेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्यविधि अघि बढ़ाउनेछौ। वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाउँ पहिचान गरी ढुंगा गिटी बालुवा उत्खनन तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था मिलाउनेछौ। विश्व बजारमा उल्लेख्य परिमाणमा निर्यात गरी ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्नेछौं। व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरू योजना कार्यान्वयनमा ल्याउनेछौ। राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरू योजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रू 1,18,00,00,000,000 विनियोजन गरेको छु। भैरवामा एकीकृत जाँच चौकी आईसीपीको निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँच चौकी 2 वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका गलैंचा कार्पेट धागो तयारी कपड़ा सिमेन्ट लगायतका वस्तु तथा कम तौल उच्च मूल्यका वस्तुको निर्यात अभिवृद्धिका लागि वस्तुगत निर्यात रणनीति तयार गरी कार्यान्वयन गर्नेछौ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्यूचर्स कन्ट्राक्ट गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ। पेट्रोल पम्पमा न्यूनतम पूर्वाधार सहित ईवी चार्जिङ स्टेशन जडान गर्न प्रोत्साहन गर्नेछौ। नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्नेछौ। नियामक निकायलाई सुदृढ़ गरी सबै किसिमका सिन्डिकेट कार्टेलिङ कालोबजारी नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नेछौ। उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि रू 8,31,00,00,000,000,000 विनियोजन गरेको छु। स्टार्टअप तथा नवप्रवर्तन स्टार्टअप साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा नेपाल एन्टरप्राइज फेसिलिटी स्थापना गर्नेछौं।
प्लेटफर्मले उद्यम सम्बन्धी नीतिगत व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच, इन्क्युबेशन सहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अगाडि बढ़ाउनेछ। कृषि एवं पशुजन्य उद्यम गर्न चाहने 1,000 युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउनेछौ। युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छु। खगोलीय पर्यटन प्रवर्धन गर्न सगरमाथा आधार शिविरमा अब्जर्भेटरी केन्द्र स्थापनाका लागि रकम विनियोजन गरेको छु। विज्ञान प्रविधि र नवप्रवर्धनका लागि ₹4 अर्ब र नेपाल एन्टरप्राइज फेसिलिटीका लागि ₹50 करोड़ विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सौम्य शक्ति र डायस्पोरा, पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ़ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति परिचालन गर्नेछौं। आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्नेछौ। संयुक्त राष्ट्र संघ लगायत अन्य बहुपक्षीय तथा क्षेत्रीय मंचहरूमा नेपालको भूमिकालाई सशक्त बनाउनेछौ। क्षेत्रीय सन्निकटताका लागि सुदृढ़ कूटनीति अगाडि बढ़ाउनेछौ। नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा, हिमालय श्रृंखला, योग ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी राष्ट्रको छवि र अन्तर्राष्ट्रिय शान्ति मिशनमा सहभागिता लगायतका विषयहरूको उन्नत प्रसार गर्नेछौं। विदेशस्थित नेपाली नियोगको सशक्तिकरण गरी निर्यात क्षमता, द्विपक्षीय व्यापार तथा लगानी, पर्यटन प्रवर्धन गर्न आर्थिक कूटनीति सबल बनाउनेछौं। संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौ। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौ। बैंकिङ क्षेत्र, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बैंकिङ कसूर तथा सजाय ऐनमा समयानुकूल संशोधन गर्नेछौं। विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम, साना किसान विकास लघु वित्त वित्तीय संस्था मार्फत सञ्चालन गर्न रकम विनियोजन गरेको छु। बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषमा रहेको रकम हकवालाले दावी गरेको बखत उपलब्ध हुने सुनिश्चित गरी तोकिएको कानूनी प्रक्रियाका आधारमा उत्पादनमूलक कार्यमा परिचालन गर्नेछौ। वाणिज्य बैंक तथा भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न सक्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट एग्रिगेटर तथा नेशनल पेमेन्ट स्विचलाई प्रभावकारी बनाउनेछौ। पेमेन्ट एग्रिगेटरको नियमनको लागि कानूनी र संस्थागत व्यवस्था गर्नेछौ। सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने गरी तेस्रो पक्षबाट कर्जाको गुणस्तर मूल्यांकन गराउनेछौ। जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई समेत यस कार्यक्रमको लाभग्राहीको रूपमा सहभागी गराउनेछौ। विद्युत खपत बढ़ाउन र प्रदूषण नियन्त्रण गर्न घरायसी प्रयोजनको लागि वाशिङ मशिन, रेफ्रिजरेटर, भ्याक्युम क्लीनर जस्ता विद्युतीय उपकरण समेत हायर पर्चेसमा खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाउनेछौं। बीमा धितोपत्र तथा सहकारी, नेपाली बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा 20% नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था मिलाउनेछौ। दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गर्नेछौ। जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था मिलाउनेछौ। लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्क ₹10 लाख पुर्याइनेछ। सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था गर्नेछौ। दुर्घटना, घातक रोग, ढुवानी लगायतको बीमा अनिवार्य गर्नेछौ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले संचालन गर्ने सुरक्षण कार्यक्रमको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था मिलाउनेछौ। शहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रूपमा बीमा गर्ने व्यवस्था गर्नेछौ। धितोपत्र बजार व्यवस्थापन र कसूर तथा सजाय सम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्नेछौ। वित्तीय ट्रस्टीको नियमन गर्न ट्रस्टी विधेयक तर्जुमा गर्नेछौ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउनेछौ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट शोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ। सुशासन, स्वार्थको द्वन्द सम्बन्धी कानून तर्जुमा गरी नीतिगत भ्रष्टाचार अन्त्य गर्नेछौं।
कसुरजन्य सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई एकीकृत सूचना पद्धतिमा आबद्ध गरी असूल उप जफत प्राप्ति तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछौं। निजामती कर्मचारी अस्पतालबाट बहुविशिष्टीकृत सेवा विस्तार गर्न अत्यावश्यक उपकरण जडान र भौतिक संरचना निर्माण गर्नेछौं। हेलो सरकार संयन्त्रलाई सरकार नागरिक सम्वादको प्लेटफर्मको रूपमा विकास गर्नेछौं। सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्नेछौं। राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रवाहको आधारभूत परिचय पत्रको रूपमा प्रयोग गर्दै मालपोत यातायात राहदानी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढ़ीकरण गर्नेछौं। बदलिदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दु सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा विशाखापट्टनममा रहेको दूतावासको शाखा खारेज गर्नेछौं। संवैधानिक निकायहरूको कार्य सम्पादन सुदृढ़ गर्न साधन स्रोत सम्पन्न बनाइनेछ। पछिल्लो चार वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलबमानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब ₹40,000 देखि ₹1,00,000 माथि कायम हुनेछ। नयाँ तलब स्केल सम्बत 2083 साउन 1 गतेदेखि लागू हुनेछ। कानूनी शासन र राष्ट्रिय सुरक्षा न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्नेछौं। विपन्न तथा दूरदराज क्षेत्रका नागरिकका लागि निशुल्क कानूनी सहायता कार्यक्रम सञ्चालन गर्नेछौं। शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ। राष्ट्रिय सुरक्षा नीति 2075 को पुनरावलोकन गर्नेछौं। नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै ₹2 अर्ब विनियोजन गरेको छु। ऐतिहासिक गढ़ी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्नेछौं। नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड़ दिनेछौं। विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौं। नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्त भ्रहण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्नेछौं। सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सको रूपमा विकास गर्नेछौं। कारागारको सुदृढ़ीकरण क्षमता विस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लगिनेछ। विपद प्रति कार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्नेछौं। विपद पश्चातको क्षतिपूर्ति राहत र पुनर्निर्माणका लागि बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्नेछौं। संघ प्रदेश र स्थानीय तहबीचको अधिकार जिम्मेवारी र कार्य सम्पादनको दोहोरोपना हटाउन कार्य विस्तृतीकरणको पुनरावलोकन गर्नेछौं। तीन तहबीच विद्यमान दोहोरो करको विवादलाई क्षेत्राधिकारको स्पष्टता र कानूनी सुधार मार्फत समाधान गर्नेछौं। संघीयता सुदृढ़ीकरण र स्थानीय सेवा सुधारका लागि शासकीय नवप्रवर्तन चुनौती फण्ड स्थापना गर्नेछौं। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म माथि उल्लेखित क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्षका लागि कुल खर्च ₹2,124,34 करोड़ विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ ₹1,270,58 करोड़ अर्थात कुल विनियोजनको 59.8%, पूँजीगत तर्फ ₹431,10 करोड़ अर्थात 20.3%, वित्तीय व्यवस्था तर्फ ₹422,64 करोड़ अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान
चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट ₹1,405,31 करोड़ र वैदेशिक अनुदानबाट ₹61,74 करोड़ बेहोर्दा ₹657,29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट ₹247,28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने ₹410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ। आगामी आर्थिक वर्ष ₹245,89 करोड़ आन्तरिक ऋणको सावा भुक्तानी हुने हुँदा खुद ₹164,11 करोड़ मात्र आन्तरिक ऋण परिचालन हुनेछ। अब नेपालको संविधानको धारा 60 अनुसार वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेश गर्दछु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश अनुसार आगामी आर्थिक वर्ष 83-84 प्रदेशका लागि ₹61,50 करोड़ र स्थानीय तहका लागि ₹90,20 करोड़ वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु। प्रदेश र स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयन गर्ने क्रमशः ₹4,60 करोड़ र ₹8,93 करोड़ समपूरक अनुदान उपलब्ध गराएको छु। साथै प्रदेश र स्थानीय तहमा क्रमशः ₹3,82 करोड़ र ₹9,40 करोड़ विशेष अनुदान छुट्याएको छु। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा क्रमशः ₹39,72 करोड़ र ₹206,08 करोड़ सशर्त अनुदान विनियोजन गरेको छु। प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कुल ₹175 अर्ब हस्तान्तरण हुने अनुमान छ। आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड रोयल्टी समेतबाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा ₹600 अर्ब भन्दा बढ़ी परिचालन हुने प्रक्षेपण गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म आर्थिक वर्ष 83-84 को राजस्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। व्यवसाय मैत्री कर नीति, सरल एवं स्पष्ट कर कानून, स्वैच्छिक कर सहभागिता र चुस्त कर प्रशासनको विकास गरी आर्थिक क्रियाकलाप विस्तार गर्न दिइएका उद्देश्य लिएको छु। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोड्दै औपचारिक अर्थतन्त्रको विकास गर्ने, स्वचालित प्रविधि मैत्री सदाचारयुक्त र उत्प्रेरित कर प्रशासनको विकास गर्ने, स्वैच्छिक कर सहभागिताको माध्यमबाट राजस्व अभिवृद्धि गर्ने, लागत परिपूरण र तिर्न सक्ने क्षमताको आधारमा गैर कर राजस्व परिचालन गर्ने, लगानी प्रोत्साहन र संरक्षण, सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयमा 50% कर छूट दिएको छु। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आय गणनामा 100% छूट हुने व्यवस्था मिलाएको छु। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क डोमेस्टिक प्रडक्ट प्रमोशन फी लगाएको छु। नाफा नकमाउने गरी स्थापना भएका मित्र राष्ट्रको पूर्ण स्वामित्वका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था गरेको छु। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था मिलाएको छु। परिवर्तित सन्दर्भमा दक्षिण एसियाली व्यापार सम्झौता साफ्टा को संवेदनशील सूचीलाई पुनरावलोकन गर्नेछौ। स्वैच्छिक अनुपालन र करको दायरा विस्तार, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरेको छु। अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु। इलेक्ट्रिक सवारी साधनमा पीक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु। यस्ता सवारी साधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्रीको व्यवस्थापनका लागि पैठारू बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु, क्लीन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी।
नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्पिरिट उत्पादन तथा म्याचुरेशन कार्यलाई प्रोत्साहित गरिनेछ। आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रूपमा दर्ता गरी अन्त शुल्कको दायरामा ल्याउने व्यवस्था मिलाएको छु। सुरोटमा करिब 10% र मदिरा तथा बियरमा लाग्ने अन्त शुल्कमा वृद्धि गरेको छु। गैर कर राजस्व परिचालनलाई प्रभावकारी बनाउन छापा कानून ल्याउनेछौं। राजस्व प्रशासनमा आधुनिकीकरण। राजस्व अनुसन्धान विभाग खारेज गरी यसले गर्दै आएका कार्य विषयगत निकाय मार्फत सम्पादन हुने व्यवस्था मिलाउनेछौं। वार्षिक रू 10 करोड़ भन्दा माथि कारोबार गरी विद्युतीय बिजक जारी गर्ने सबै व्यवसायलाई अनिवार्य रूपमा केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्नेछौं। साना व्यवसायीलाई विद्युतीय माध्यमबाट भुक्तानी लिन प्रोत्साहन गर्नेछौं। कर परीक्षण गर्नुपर्ने अवधि 3 वर्ष कायम गरेको छु। जोखिममा आधारित कर अनुसन्धान तथा परीक्षणका लागि कृत्रिम बुद्धिमत्ता सहितको ई असेसमेन्ट पद्धतिको विकास गर्नेछौं। डिजिटल अन्तशुल्क टिकटको शुरूआत गर्ने व्यवस्था मिलाएको छु। अन्तशुल्क चुहावट नियन्त्रण गर्न विद्युतीय ट्र्याक एण्ड ट्रेस प्रणालीको शुरूआत गर्नेछौं। भौतिक नियन्त्रणमा आधारित अन्तशुल्क प्रशासनलाई जोखिमको आधारमा क्रमशः स्वयं निष्कासन प्रणालीमा रूपान्तरण गर्ने व्यवस्था मिलाइनेछ। पेपरलेस फेसलेस र कन्ट्याक्टलेस राजस्व प्रशासनको विकास गर्नेछौं। कर विवरण बुझाउने भुक्तानी गर्ने फिर्ता लिने लगायतका सेवाहरू स्वचालित रूपमा प्रवाह हुने व्यवस्था मिलाउनेछौं। कर्मचारीको मनोबल उच्च बनाई राजस्व परिचालन वृद्धि गर्न राजस्व प्रशासनमा कार्य सम्पादन सूचकका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। एक ठाउँबाट अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एक भन्दा बढ़ी स्थानीय तहमा लगाइने गरेको निकासी कवाड़ी लगायत बहुकर लिन पाइने छैन। प्रदेश प्रदेश र स्थानीय तहका कर भुक्तानी गर्दा स्थायी लेखा नम्बर खुलाउनुपर्ने व्यवस्था गर्नेछौं। असल व्यवसायीको सम्मान एवं व्यापार सहजीकरणको लागि अथोराइज बिजनेस पर्सनको पहिचान सहित भन्सारमा ब्लू लेन मार्फत जाँच पास गर्ने व्यवस्था मिलाउनेछौं। कारोबार मूल्यमा आधारित अनलाइन भन्सार जाँच पास प्रणालीलाई थप सुदृढ़ पारदर्शी र यथार्थपरक बनाउनेछौं। भन्सार जाँच पास पछिको परीक्षण कार्यालयको पुनर्संरचना गर्नेछौं। स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको सहजीकरणका लागि सबै मूल भन्सार कार्यालयमा सवारी साधनको अस्थायी पैठारी घोषणा गर्ने र शुल्कको भुक्तानी अनलाइनबाट हुने व्यवस्था मिलाइसकेको छु। वैवाहिक पर्यटनलाई प्रोत्साहन गर्न विवाह प्रयोजनका लागि ल्याउने सामान घोषणा धरौटी लिने र विवाह सकेर फर्कदा धरौटी फिर्ता दिने व्यवस्थालाई स्वचालित बनाउनेछौ। पर्यटकलाई कानून बमोजिम तोकिएको सीमाभित्र परिवर्तीय विदेशी मुद्रा ल्याउन पाउने सरल व्यवस्था गर्नेछौ। प्रविधि मैत्री निगरानी र संयुक्त रूपमा बजार अनुगमनबाट सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्नेछौं। अन्तर्देशीय भन्सार प्रशासनसँग माल वस्तु आइपुग्नु अगावै सूचना आदान प्रदान गर्ने सम्झौता थप विस्तार गर्नेछौ। कर सहुलियत छूट तथा सुविधा। नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैछारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छूट दिएको छु। आवासीय भवनको बीमा बापत अधिकतम 10,000 रूपियाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु। विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घर जग्गा रजिस्ट्रेशनको लागि तोकिएको सरकारी मूल्याङ्कनसम्मको रकममा पूँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको छु। कृषि प्रशोधन उद्योगमा पहिलो 10 वर्षको आयकर पूर्ण रूपमा छूट र कोल्ड स्टोर प्याकेजिङ तथा टेस्टिङ ल्याब सहितका मेसिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छूट हुने व्यवस्था मिलाएको छु। कर परिपालना गर्ने करदातालाई उच्च सम्मान सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिनेछ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वर्ष 2081-82 यथार्थ खर्च, चालू आर्थिक वर्ष 2082-83 को संशोधित अनुमान र आगामी आर्थिक वर्ष 2083-84 को स्रोत सहितको व्यय अनुमान यसै साथ पेश गरेको छु। अनुमानित आय व्ययको विवरण अनुसूचीमा उल्लेख गरेको छु। दात्री राष्ट्र र निकायबाट प्राप्त हुने प्राविधिक सहायता र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट परिचालन हुने सहायता सम्बन्धी विवरण समेत यसै साथ पेश गरेको छु।
अन्त्यमा यो बजेट राज्य सञ्चालनको नयाँ सोच र संकल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु हो। सुशासन, मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत यो बजेटले राज्यको भूमिकालाई नियन्त्रक र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनः परिभाषित गर्न खोजेको छ। यो बजेटले ऊर्जा, कृषि, वन, उद्योग, पर्यटन, सूचना प्रविधि र मानव पूँजीलाई आगामी दशकको आर्थिक समृद्धिका संवाहक क्षेत्रका रूपमा अघि बढ़ाई अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण प्रारम्भ गरेको छ। यस बजेट मार्फत राजकाजमा थिति बसाल्ने, निजी क्षेत्रको आत्मविश्वास पुनस्थापित गर्ने, सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई प्रविधि अनुकूल र जवाफदेही बनाउने तथा उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित नयाँ आर्थिक सूचक्र प्रारम्भ गर्ने आधार तयार गरिएको छ। कर प्रणालीलाई सरल, न्यायोचित र उत्पादनमुखी बनाइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी र परिणाममुखी बनाइएको छ। सुधार र रूपान्तरणका यी कार्यक्रमहरूको प्रभाव स्वरूप आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित रहने विश्वास लिएको छु। बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ। सुशासन, सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित यिनै कार्यक्रमहरूको इमानदारीपूर्ण कार्यान्वयनबाट नै नेपाललाई आगामी 5 वर्षभित्र सुशासित, समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरित गर्दै 16 योजना र दिगो विकासका अधिकांश लक्ष्यहरू हासिल हुने विश्वास लिएको छु। बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष र राजनीतिक दलका नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बजेट निर्माणका क्रममा रचनात्मक सुझाव, तथ्यपरक विश्लेषण र सहकार्यात्मक सहयोग प्रदान गर्नुहुने माननीय सांसदहरू, निजी क्षेत्र, श्रमिक, किसान, युवा, विकास साझेदार, राष्ट्र सेवक कर्मचारी, विज्ञ समुदाय, संचार जगत तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु।

0: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओर्लिङले त निशुल्क 5G को ट्युल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्व स्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
3: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
3: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9841624288 र 9843686646।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
6: यस समयको साथमा जितु सुनचादी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
6: विश्वासिलो, भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4।
8: रेडियो आदि खोला 105.4।
9: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
10: आउँदो आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब बराबरको बजेट सार्वजनिक, 10 लाख रूपियाँसम्मको व्यक्तिगत आयमा कर छुट, 31 सरकारी निकाय खारेज र 18 वटाको पुनर्संरचना गरिने।
9: बजेट मार्फत 360 वस्तुको अन्तशुल्क खारेज, औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घट्यो, कर्मचारीको तलब बढ्यो, सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा।
10: गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम, सगरमाथामा सफल आरोहणको 73 वर्ष, आकर्षण बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण।
11: जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौतीहरू पनि बढ्दछ।
9: ईरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई
10: र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल चौथो आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान र गुजरात खेल्दै
11: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
12: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
11: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
12: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
11: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं शर्त तथा बन्देजहरू लागू हुनेछ
14: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
15: जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौती
9: नेपाल दर्पणमा अब खबरको सिलसिला सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 बजेट ल्याएको छ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुभयो सरकारले आउँदो आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो चालू खर्च 12 खर्ब 70 अर्ब 58 करोड़ अर्थात 59.8% पूंजीगत तर्फ 4 खर्ब 31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थापन तर्फ 4 खर्ब 22 अर्ब 24 करोड़ रूपियाँ अर्थात विनियोजन गरिएको छ बजेट बिहोर्ने स्रोतमध्ये राजस्वबाट 14 खर्ब 5 अर्ब 31 करोड़ वैदेशिक अनुदानबाट 61 अर्ब 64 करोड़ त्यसै गरी वैदेशिक ऋणबाट 2 खर्ब 47 अर्ब रूपियाँ जुटाइने भएको छ आन्तरिक ऋणबाट 4 खर्ब 19 अर्ब बिहोरिने भएको छ चालू आर्थिक वर्षमा सरकारले 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ बराबरको बजेट विनियोजन गरेको थियो बजेट मार्फत सरकारले करका दरमा वृहत पुनरावलोकन गरेको छ प्रति व्यक्ति आयकर छूट दोब्बर गरी 10 लाख पुगेको छ 10 लाख रूपियाँसम्मको व्यक्तिगत आयमा कर छूट घोषणा गरिएको हो त्यस्तै 360 वस्तुको अन्त शुल्क खारेज गरेको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो अर्थमन्त्री वाग्लेले विभिन्न 11 तहको भन्सार दर 7 तहमा सीमित गरेको पनि घोषणा गर्नुभएको छ त्यस्तै 31 सरकारी निकाय खारेज हुनेछन् 18 निकायको पुनर्संरचना गरिने भएको छ धारका कदमबाट 20 अर्ब रूपियाँ बचत हुने अर्थमन्त्रीले बताउनु भएको छ नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थाको सहजीकरण गरिने आजको बजेट वक्तव्यमा उल्लेख छ सरकारले बजेट वक्तव्य मार्फत 273 प्रकारको कच्चा पदार्थमा भन्सार दर घटाएको छ अर्थमन्त्री वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसूल घटाएको उल्लेख गर्दै औद्योगिक कच्चा पदार्थको भन्सार महसूल तयारी वस्तुको भन्दा कम्तीमा 1 तह कम हुने गरी 273 प्रकारको कच्चा पदार्थमा भन्सार दर घटाएको जानकारी दिनुभयो सरकारले आउँदो आर्थिक वर्षदेखि पूँजीगत लाभ करलाई अन्तिम करका रूपमा घोषणा गरेको छ शेयर कारोबारमा लाभ भएको अवस्थामा लगानीकर्ताले तिर्ने पूँजीगत लाभ कर तिरेपछि थप कर नलाग्ने घोषणा गरेको हो त्यस्तै गरी सरकारले नेपाल टेलिकमको 66% शेयर मात्र सरकारसँग कायम राखी बाँकी शेयर नागरिक स्तरमा बिक्री गर्ने भएको छ सरकारले विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्धनलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ एआईको क्षेत्रमा लगानी गरिने भएको छ सरकारले काठमाण्डौको सिउचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने घोषणा गरेको छ। त्यसै गरी अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालन सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र कृषिलाई प्राथमिकताका साथ बजेटले समेटेको छ। सरकारले ठूला किसानलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ र न्यूनतम 2 करोड़सम्म पूँजी लगानी गर्ने किसानलाई 40% प्रोत्साहन अनुदान दिने पायलट कार्यक्रम संचालन गरिने आउँदो आर्थिक वर्ष 83-84 बजेट वक्तव्यमा उल्लेख छ। रासायनिक महलका लागि 32.46 अर्ब रूपियाँ विनियोजन भएको छ। चालू आर्थिक वर्षमा रासायनिक महलको बजेट 28 अर्ब हाराहारी रहेको थियो।
16: सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने घोषणा गरेको छ। सरकारले भिजन काठमाण्डौको 2040 दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा समेत गरेको छ। त्यसक्रममा अण्डरपास, ओभरपास, विद्युतीय तार, भूमिगत खोला, खुला क्षेत्र विकास सहितका योजना एकीकृत रूपमा गरिने अर्थमन्त्री वाग्लेले बताउनुभयो। सरकारले सड़क र शहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि 2.86 अर्ब रूपियाँ बराबर बजेट विनियोजन गरेको छ। सरकारले आउँदो वर्षमा 1000 किलोमिटर सड़क कालोपत्री गर्ने घोषणा गरेको छ। साथै 200 सड़क पुल निर्माण गरिने अर्थमन्त्रीले घोषणा गर्नुभयो। पूर्व पश्चिम राजमार्ग 4 लेनमा विस्तार गर्ने काम 5 वर्षभित्र सम्पन्न गरिने भएको छ। हुलाकी राजमार्गलाई 4.65 अर्ब रूपियाँ विनियोजन गरिएको छ। कर्णाली राजमार्गलाई 1 अर्ब र मध्य पहाड़ी लोकमार्गलाई 2.16 अर्ब रूपियाँ विनियोजन गरिएको छ।
9: दलित बाल बालिकाले पाउने बाल पोषण भत्ता दोब्बर बनाइएको छ भने महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गरिने भएको छ। अहिले मासिक 500 रूपियाँ रहेको दलित बाल बालिकाले पाउने भत्ता मासिक 1000 रूपियाँ पुर्याइएको छ। सरकारले सामाजिक सुरक्षा स्वैच्छिक अभियान पनि चलाउने भएको छ। सामाजिक सुरक्षामा 1.20 अर्ब रूपियाँ बराबर बजेट विनियोजन भएको छ। अर्थमन्त्री डाक्टर सोणी वाग्लेले नेपाललाई सड़क बाल बालिका मुक्त घोषणा गर्ने समेत बताउनुभयो। त्यस्तै 3 वर्षमा 90% नागरिक स्वास्थ्य बीमाको दायरामा ल्याउने सरकारले लक्ष्य राखेको छ। नेपाल औषधि लिमिटेडलाई सक्षम बनाइने र स्वास्थ्य सेवामा फड्को मार्ने अर्थमन्त्री वाग्लेले बजेट भाषणमा घोषणा गर्नुभएको छ। सरकारले निशुल्क वितरण गर्ने मध्ये 25 प्रकारको औषधि नेपालमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको हो। सरकारले 7 प्रदेशको सरकारी अस्पताललाई विशिष्टीकृत स्वास्थ्य केन्द्रका रूपमा रूपान्तरण गर्ने घोषणा पनि गरेको छ।
16: सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ। भत्ता निरन्तरता सहित शुरू स्केलमा 10% वृद्धि र 10% प्रोत्साहन सहित खुद 21% वृद्धि गरिएको अर्थमन्त्रीले घोषणा गर्नुभएको छ। न्यूनतम पारिश्रमिक अब 40,000 र अधिकतम 1,00,000 माथि हुने अर्थमन्त्री वाग्लेले घोषणा गर्नुभयो। विगत 4 वर्ष यता कर्मचारीको तलब बढ़ेको थिएन। बढ़ेको नयाँ तलब स्केल साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले औपचारिक क्षेत्रका श्रमिकको सरकारले अनौपचारिक क्षेत्रका श्रमिकको सिपलाई औपचारिक सिपको मान्यता दिने घोषणा पनि गरेको छ। पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गरिने भएको छ। नव उद्यम, स्टार्टअप, नव प्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने उल्लेख छ। शिक्षामा प्रणालीगत सुधार र उच्च शिक्षाको कोटामा वृद्धि गरिने घोषणा गरिएको छ। शिक्षकको क्षमता परीक्षण गर्ने उल्लेख छ। नव प्रवर्तन र सिपमूलक शिक्षा केन्द्रित हुने घोषणा अर्थमन्त्रीले गर्नुभयो। सरकारले शिक्षा क्षेत्रका लागि 2.18 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ। सरकारले महिलाका लागि सीसी क्यामेरा सहितको ब्लू बस सेवा सञ्चालनको घोषणा गरेको छ। त्यस्तै सरकारले आउँदो वर्ष खेलकुद क्षेत्रका लागि 4.03 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ।
9: यस्तै अर्थमन्त्री वाग्लेले बजेट पेश गर्दै नयाँ जनादेशले असाधारण जिम्मेवारी सुम्पिएको बताउनु भएको छ। वहाँले यो बजेटले अर्थतन्त्र बदल्ने दावी समेत गर्नुभयो। अर्थमन्त्री डाक्टर सोणी वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने पनि बताउनु भएको छ। लगानी प्रक्रिया छिटो, पारदर्शी र झन्झटमुक्त बनाउन लगानी एक्सप्रेस अवधारणा कार्यान्वयन गर्ने सरकारले घोषणा गरेको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत क्षेत्रीय सन्तुलित विकास, कृषि पुनरुत्थान, पर्यटन प्रवर्धन तथा लगानी मैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। त्यस्तै नेपाललाई युरोपेली संघ यूको कालो सूचीबाट हटाउन आउँदो पुषभित्र नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरिने भएको छ। अर्थमन्त्री वाग्लेले नेपाललाई यूको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न पुषभित्र प्राधिकरणको पुनर्संरचना गरी नियामक र संचालकको पृथक भूमिका स्थापित गर्ने बताउनुभयो। गएको भदौ 23 र 24
17: को नवयुवा आन्दोलन त्यसपछि भएको प्रतिनिधि सभा सदस्य चुनावपछि बनेको झण्डै दुई तिहाई बहुमत प्राप्त नयाँ सरकारको यो पहिलो बजेट हो। यसपटक यसअघि जस्तो झोलामा नभई नेपाली कागजको फाइलमा बजेट समेटिएको छ। बजेट संसदमा पेश गर्नुअघि आज दिउँसो बसेको मन्त्री परिषद बैठकले बजेट पारित गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह आजको संसद बैठकमा उपस्थित हुनुभयो। संवैधानिक व्यवस्था अनुसार संघ सरकारले हरेक वर्ष जेठ पन्ध्रमा बजेट प्रस्तुत गर्दै आएको छ। सीधा कुरा प्रश्न विचार यो हो। युवा आन्दोलन त्यसपछि भएको प्रतिनिधि सभा सदस्य चुनावपछि बनेको झण्डै दुई तिहाई बहुमत प्राप्त नयाँ सरकारको यो पहिलो बजेट हो। यसपटक यसअघि जस्तो झोलामा नभई नेपाली कागजको फाइलमा बजेट

0: उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सगरमाथा आरोहणमा आकर्षण बढेसँगै व्यवस्थापन चुनौती बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आउँदो आर्थिक वर्षका लागि 21,24,00,000 बराबरको बजेट सार्वजनिक, 10,00,000 रूपियाँसम्मको व्यक्तिगत आयमा कर छूट, 31 सरकारी निकाय खारेज र 18 वटाको पुनर्संरचना गरिने बजेट मार्फत 360 वस्तुको अन्तशुल्क खारेज, औद्योगिक कच्चा पदार्थमा भन्सार महसूल घट्यो, कर्मचारीको तलब बढ़्यो, सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा, प्रधानमन्त्री बालेन्द्र शाह पनि आजको संसदमा उपस्थित लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र सुशासकीय संरचनामा हुने परिवर्तनबाट मात्र यो युगमा अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मंच टोड़ी खेलमा आज भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधार सहित राज्य सत्ताको चरित्र, राजनैतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नवयुवा आन्दोलन उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिएको छ। सैनिक मंच टोली खेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो, तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभएन। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोड़िएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनुभएन। पहिलो संशोधन सभा, पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। गणतन्त्र स्थापनाको 18 वर्ष पूरा भएको छ। गणतन्त्र दिवसका अवसरमा आज सार्वजनिक विदा छ।
0: आज सगरमाथा दिवस विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको सम्झनामा आज विभिन्न कार्यक्रम गरिएको छ। सन् 1953 मे 29 तारीकमा न्यूजील्याण्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। सगरमाथा सफल आरोहणको 73 वर्ष पुग्दा सगरमाथा

0: मा विश्वकै आकर्षण बढ़ते गएको छ। सगरमाथा आरोहणमा आकर्षण बढ़ते गएसँगै यसको संरक्षण आरोहणमा चुनौती पनि देखिएका छन्। सगरमाथामा फोहोर थुप्रिदो छ। साथी सम्झना महर्जनले सगरमाथा आरोहणमा आकर्षण र चुनौती बारे सगरमाथा आरोही तथा नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष मिङमा ग्याम्बु शेर्पासँग कुराकानी गर्नुभएको छ।
1: सगरमाथा आरोहणमा नेपाल लगायत विश्वको पर्वतारोही क्षेत्रमा रहेको मानिसहरू बढ्नु नेपालको लागि एकदमै राम्रो सुनौलो अवसर पनि हो। तर चुनौती भनेको प्राकृतिक रूपमा बढ्दो तापक्रम क्लाइमेट चेन्जको इस्युले गर्दाखेरि भनेको समयमा समिट नहुने एटेम्प्ट गरेको समिट डेटमा पनि कतिपय स्नोफलको कारणले कतिपय हावाको कारणले गर्दा वेदरको कारणले गर्दा नहुने कारणहरू पनि त्यतिकै बढ्दो छ। र चुनौती जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौतीहरू पनि बढ्दो छ।
2: चौथो आधार शिविरमा चाहिँ उद्धार टोली चाहिँ जुन सहायता तैनात गर्नुपर्ने थियो तत्काल रेस्क्यूको लागि त्यसको लागि चाहिँ के कठिनाई छ र कस्तो खालको व्यवस्था हुनु जरुरी छ?
1: आजको दिनसम्म भन्ने भने सगरमाथा क्षेत्र र कुनै पनि नेपालीमा रेस्क्यू टिमको अग्रिम व्यवस्थापन गर्ने र भएको छैन। र जतिखेर इमर्जेन्सी सिचुएसन आउँछ तत्कालीन अवस्थामा जो पर्वतारोहण क्षेत्रमा लागेको छ जुन हिमालमा पर्वतारोहहरू छ त्यही क्षेत्रमा भएको पर्वतारोहहरूलाई बन्दोबस्त गरेर रेस्क्यू गर्ने कल्चर छ त्यो पनि आगामी दिनहरूमा त्यसलाई व्यवस्थापन गर्ने ठूलो चुनौतीको
2: यो व्यवस्थापन गर्ने जिम्मेवारी चाहिँ कसको हो त?
1: हरेक यसमा राज्य पक्ष र प्राइभेट सेक्टर विज्ञ टोलीको सबै संयुक्त रूपमा एउटा रेस्क्यू टिम बनायो भने चाहिँ त्यो चाहिँ प्रभावकारी हुने बुझिन्छ।
2: कस्ता खालका नीतिगत सुधारहरूको चाहिँ अपेक्षा गर्नुभएको छ?
1: उदाहरणको लागि सगरमाथाको प्रत्येक एउटा टिममा $4,000 चाहिँ गार्बेज डिपोजिटको नाममा रहन्छ। पर्वतारोहण सकिसकेपछि त्यसमा सगरमाथा पोल्युसन कमिटी SPCCले क्लिन चिट दिन्छ जसले चाहिँ सगरमाथामा फोहोर गरेको छैन भन्ने अर्थ राख्छ। र सरकारी तहबाट खटेको लेजन अफिसर भनिन्छ एलो भनिन्छ जसले चाहिँ निगरानी गर्छ र एउटा टिमको तर्फबाट ग्रुप लिडर पनि हुन्छ। हरेक जिम्मेवारी ठाउँबाट जिम्मेवारी मानिसहरू हुन्छ उहाँहरूको एउटा क्लिन चिट प्रसाद चाहिँ त्यो गार्बेज डिपोजिट पनि रिटर्न हुन्छ। त्यो खालको नीतिले चाहिँ सगरमाथामा फोहोर छैन भन्ने बुझिन्छ जुन चाहिँ पेपरबाट तर रियालिटीमा सगरमाथामा फोहोर छ। तर त्यो नीतिलाई परिवर्तन गरेर गार्बेज डिपोजिट होइन कि गार्बेज फीको रूपमा परिवर्तन गरेर गार्बेज फी ऊर्जा त्यसले चाहिँ सगरमाथामा क्षेत्रमा काम गर्ने कामदारहरूलाई फोहोर पर केजीको दरले किन्ने खालको वातावरणको नीति निर्माण भयो भने सगरमाथामा एक वर्षमा त भन्न सकिँदैन र कम्तीमा पनि 3 वर्षदेखि 5 वर्षसम्म सगरमाथामा फोहोर रहँदैन त्यो पैसामा परिवर्तन हुन्छ र रियालिटीमा सगरमाथा सफा भन्ने हुन्छ।
2: यसमा चाहिँ सबैको कस्तो खालको सहकार्य चाहिँ जरुरी देख्नुहुन्छ?
1: यसमा नीतिगत सुधार हुनु नम्बर वान र सम्बन्धित क्षेत्रमा काम गर्ने कामदार र व्यवसायीको रूपताबाट चाहिँ यो सगरमाथा सरसफाईको कुरा एउटा व्यावहारिक रूपमा रिजल्ट देखिने गरिकन यो कार्यलाई अगाडि बढाउन सकिन्छ। नीतिगत कार्यक्रममा अहिलेको सरकारले नीतिगत कार्यक्रममा थुप्रै पर्यटन भन्ने शब्द र पर्यटनमा थुप्रै चासोको क्षेत्रहरू देखाएको छ र आगामी दिनमा पर्यटन क्षेत्रमा लगानी पनि बढ्ने देखिन्छ र सगरमाथाको सरसफाईको कुरा होस् रेस्क्यू व्यवस्थापनको कुरा होस् सबै कुराले अहिलेको सरकारले चाहिँ रिजल्ट देख्ने गरी काम गर्छ भन्ने म पूर्ण विश्वस्त छु।
0: उहाँ हुनुहुन्थ्यो सगरमाथा आरोही तथा नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष मिङमा ग्याबु शेर्पा। फेरि पनि खबरकै सिलसिला, सरकारले देशभरबाट 14 जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। आज राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनै 2,00,000 रूपियाँ पुरस्कारसहित उत्कृष्ट 14 जना किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्य बाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा उत्साह र मनोबल बढ़ाएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 0152-5252-3553. के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
6: ओपीडी सेवा,
5: विशेषज्ञ ओपीडी सेवा,
6: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
6: पूर्व कर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
6: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। आज दिउँसो कोशी र बागमती प्रदेशको तराई भागमा थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित पानी परेको छ। सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भागको एक दुई ठाउँमा ठूलो पानी परेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भागमा थोरै ठाउँमा हावाहुरी पनि चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविदका अनुसार आज राति कुनै कुनै ठाउँमा ठूलो वर्षा तथा असिनासहित पानी पर्ने सम्भावना छ। साथै राति तराई र पहाड़ी क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना पनि छ। हिजो बेलुका र गइराति पनि काठमाडौँ उपत्यकासहित केही ठाउँमा ठूलो पानी परेको थियो। थोरै ठाउँमा हावाहुरी पनि चलेको थियो। भोलि देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, सुदूरपश्चिम, मधेश प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। देशका तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। पर्सि आइतबार बेलुकादेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको अनुमान छ।
3: कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका 602 जना नेपाली नागरिकको जरिवाना शुल्क मिना गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिना गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि तर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकेको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ।
0: उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी समायोजन भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री नदीराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका 7 बुदा उल्लेख छन्। दुवै पक्षबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढ़ाउने सहमति भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाण्डुमा आज भएको कार्यक्रममा दुई पार्टीबीच एकताको सहमति भएको घोषणा समेत गर्नुभएको छ।
3: मानव अधिकार तथा शान्ति समाजले गणतन्त्र दिवसको अवसरमा सरकार, संसद र न्यायालयको ध्यान आकर्षण गराउँदै आज काठमाण्डुमा प्रदर्शन गरेको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढ़ीकरणका लागि समाजले राज्यका तीनवटै प्रमुख अंगलाई खबरदारी गरेको हो। समाजकी सभापति रेणुका पौडेलले विगतका सरकार असफल हुनुका कारणबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गर्नुभयो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले युद्धबारे सम्झौता हुनु अघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विरामलाई 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता शुरू गर्ने उल्लेख छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाले ढाँचामा सहमति भएको बताएका बीबीसीले जनाएको छ। तर यस बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अधिकारी समाचार संस्था तस्मिनले यो सम्झौतालाई अन्तिम रूप नदिएको वा पुष्टि नभएको भनेर लेखेको छ। अमेरिकी राष्ट्रपति भान्सले अहिलेसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। गएको अप्रेल महिनाको शुरूमा युद्ध विराम सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्य पूर्वमा तनाव कायमै छ।
3: अब खेल खबर। सरकारले आउँदो आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले आज बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
0: काभा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आज भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जित्यो। यो सँगै भारतले तेस्रो स्थानमा रहेर काँस्य पदक जितेको छ। नेपाल चौथो स्थानमा रह्यो। घरेलु मैदानमा आयोजना भएका पछिल्ला 3 प्रतियोगितामा नेपाल पहिलो पटक पदकविहीन भएको हो। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो।
3: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल न्यू चण्डीगढमा बेलुका 8:15 शुरू हुनेछ। इलिमिनेटर खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। त्यस्तै पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले गुजरातलाई 92 रनले हराउँदै फाइनलमा पुगिसकेको छ। पहिलो क्वालिफायरमा पराजित गुजरातले आज दोस्रो क्वालिफायर खेल्न लागेको हो। आजको विजेताले उपाधिका लागि साबिक विजेता आरसीबीसँग खेल्नेछ। फाइनल खेल पर्सि आइतबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: आउँदो आर्थिक वर्षका लागि 21.24 अर्ब बराबरको बजेट सार्वजनिक, 10 लाख रूपियाँसम्मको व्यक्तिगत आयमा कर छूट, 31 सरकारी निकाय खारेज र 18 पुनर्संरचना गरिने,
3: बजेट मार्फत 360 वस्तुको अन्तशुल्क खारेज, औद्योगिक कच्चा पदार्थमा भन्सार महसूल घट्यो, कर्मचारीको तलब बढ़्यो, सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा,
0: गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम, सगरमाथामा सफल आरोहणको 73 वर्ष, आकर्षण बढ़ेसँगै व्यवस्थापन चुनौतीपूर्ण,
3: इरानसँगको सम्झौता निकै नजिक पुगेको, अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई,
0: र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल चौथो, आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान र गुजरात खेल्दै।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सेङ्ग जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 MHz र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। हिंसा पीड़ित महिलाको सहारा बन्दै स्याङ्जाको अल्पकालीन सेवा केन्द्र, वालिङ नगरपालिका व्यापी कविता वाचन तथा चित्रकला प्रतियोगिता सम्पन्न र गणतन्त्र दिवसका अवसरमा बैरघारी बजारमा सरसफाई कार्यक्रम। सेङ्गामा हिंसामा परेका महिलालाई तत्कालै संरक्षण र पुनस्थापनाको व्यवस्था गर्दै संचालनमा आएको अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ। परिवार, समाज र सड़कमा असुरक्षित अवस्थामा पुगेका महिलाका लागि केन्द्र अहिले सुरक्षित आश्रय स्थलका रूपमा स्थापित हुन थालेको छ। गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय सेङ्गाले पुतेल बजार नगरपालिकाको संयोजकत्वमा जिल्लाका 11 स्थानीय तहसँग सहकारी गरेर सेवा केन्द्र संचालनमा ल्याएको हो। हिंसा, पारिवारिक विवाद र बेवारिसी अवस्थामा भेटिएका महिलालाई उद्धार गरी सुरक्षित आश्रय दिने गरिएको छ। एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौड्यालका अनुसार हालसम्म 22 केन्द्रबाट सेवा लिइसकेका छन्। तीमध्ये अधिकांश बलात्कार र जबरजस्तीकरण जस्ता गम्भीर हिंसामा परेका महिलाहरू छन्। केही महिला पारिवारिक हिंसाका कारण आश्रयमा पुगेका छन् भने सड़कमा बेवारिसी अवस्थामा भेटिएका महिलालाई समेत केन्द्रले संरक्षण दिएको छ। केन्द्रमा बस्ने महिलालाई निशुल्क खाना, बसोबास, स्वास्थ्य उपचार, कानूनी सहायता र मनोसामाजिक परामर्श पनि उपलब्ध गराइदिएको छ। प्रदेश अस्पताल सेङ्गामा रहेको एकद्वार संकट व्यवस्थापन प्रणाली मार्फत उपचार र अन्य आवश्यक सेवा पनि समन्वय गरिने कार्यालयले जनाएको छ। पुतेलबजार नगरपालिका उपप्रमुख एवं केन्द्रकी संयोजक देवी अरियालले हिंसामा परेका महिलाको आत्मविश्वास कमजोर हुने भएकाले तत्कालै सुरक्षित वातावरण आवश्यक पर्ने बताउनुभयो। उहाँका अनुसार केन्द्रले पीड़ितलाई केही समय आश्रय दिएर मनोपरामर्श गर्ने, परिवारसँग पुनर्मिलन गराउने र आवश्यक परे न्यायिक प्रक्रियासम्म सहजीकरण गर्ने काम गरिरहेको छ। उहाँले सेवा केन्द्र प्रभावकारी बन्दै गए पनि अझै धेरै महिलासम्म यसको जानकारी पुग्न नसकेको उल्लेख गर्दै स्थानीय तह र सरकारवाला निकायले सचेतनामूलक अभियान अगाडि बढ़ाउनु पर्ने आवश्यकता औंल्याउनुभयो। सेङ्गाको वालिङ नगरपालिका व्यापी कविता वाचन तथा चित्रकला प्रतियोगिता गरिएको छ। गणतन्त्र दिवसका अवसरमा वालिङ नगरपालिकाको आयोजना र भेषजराज साहित्य प्रतिष्ठान सेङ्गाको समन्वयमा विद्यालय स्तरीय कक्षा 10 कविता वाचन तथा चित्रकला प्रतियोगिता गरिएको हो। कविता वाचन प्रतियोगितामा साइन भिलेज इन्टरनेशनल एकाडेमी वालिङका सूचना पराजुली प्रथम हुनुभएको छ। प्रथम स्थान हासिल गरेसँगै पराजुलीले नगद 5,000 प्रमाणपत्र प्राप्त गर्नुभएको छ। अर्मादिया आवासीय कि नेन्सी आले द्वितीय हुनुभएको छ भने सरस्वती माविका शंकर नेवाने तृतीय हुनुभएको छ। त्यस्तै जनसेवा माविका आशिका कनौजे र उपल्ल पेखु माविका समृद्धि पौड्याल सान्त्वना हुनुभएको छ। उहाँहरूले क्रमशः द्वितीय, तृतीय र सान्त्वनाले 3,000, 2,000 र 1,000 सहित प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै चित्रकला प्रतियोगितामा पायनियर्स माविका विश्व राणा प्रथम हुनुभएको छ। पिस्टोन इन्टिग्रेटेड एजुकेशनल एकाडेमीका सुमिन श्रेष्ठ द्वितीय हुनुभएको छ। साइन भिलेजका सुषमा सारू तृतीय हुँदा भूमरे माविका सागर परियार र जनसेवा माविका सुजन दुम्रे सान्त्वना हुनुभएको छ। प्रतियोगितामा उहाँले प्रथम, द्वितीय र तृतीय सान्त्वना हुनेले क्रमशः 5,000, 3,000, 2,000, 1,000 नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन्। कार्यक्रममा पुरस्कार वितरण गर्दै वालिङ नगर उपप्रमुख कविता तिवारी गैरेले गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। यसका साथै उपप्रमुख गैरेले आफूलाई पढ़ाइएका गुरूको स्मरणमा यति राम्रो कार्यक्रम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको भन्दै कार्यक्रमको समन्वय गरेको भेषजराज साहित्य प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो। प्रतियोगितामा विद्यालयमा कविता वाचन प्रतियोगितातर्फ विभिन्न विद्यालयका गरी 15 जनाको सहभागिता रहेको थियो भने चित्रकला प्रतियोगितामा 13 जना सहभागी थिए। कार्यक्रममा पुरामृत भवानी माविका प्रधान अध्यापक दीपक लम्सालले धन्यवाद मन्तव्य राख्नु भएको थियो भने वहाँले शैक्षिक उन्नतिका लागि नगरपालिकाको अभिभावकीय भूमिकाको साथमा शिक्षकहरूको लगाव पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो। कार्यक्रमको समन्वय गरेको प्रतिष्ठानले यस अवसरमा आफ्नो मासिक नियमित रचना वाचनको 97 श्रृंखला पनि समावेश गरेको थियो। झण्डै 1.5 दर्जन जनाले आफ्ना सृजनाहरू वाचन गरेका थिए। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव श्याम प्रसाद ढुंगानाले गर्नुभएको थियो। गणतन्त्र दिवसका अवसरमा सरसफाई कार्यक्रम गरिएको छ। सन्त निरंकारी मण्डल बैरघारी सैन्या शाखाको आयोजनामा वृहत सरसफाई एवं डेंगू सचेतना कार्यक्रम गरिएको हो। कृष्ण बहादुर थापाको नेतृत्वमा उद्योग वाणिज्य संघ पार्टी प्रतिनिधि समाजसेवीहरूको सहभागितामा सरसफाई र डेंगू रोग सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम गरिएको छ। वीरकोट दुईको दहथुमदेखि वीरकोट एकको प्रगति टोलसम्म सिद्धार्थ राजमार्ग वरपर सफाई गरिएको सफाईमा सहभागी नेपाली कांग्रेसका नगर सभापति याम प्रसाद अधिकारीले बताउनुभयो। डेंगू एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टुकाईबाट सर्ने संक्रामक रोग हो। डेंगूको भाइरसद्वारा संक्रमित भएको एडिस एजिटाई जातको पोथी लामखुट्टेले योग सार्ने गर्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढ़ी पाइने गर्छ। यसले ससाना सफा पानीमा जमेको पानीमा ससाना फूल पार्ने गर्छ। खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा र मटीतेलका खाली ड्रमहरू, फूलदानी, गमला र पानीका ट्याङ्कीहरूमा यसले फूल पार्ने गर्छ। नेपाल रेडक्रस सोसाइटी मापुर शाखाको आयोजनामा विपदमा रेडक्रसको भूमिका विषयक माध्यमिक स्तरीय व्यक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ। महापुर शाखा अन्तर्गतका सातविध माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा पिपल डाँडा माध्यमिक विद्यालय विद्यालयका बुद्ध रेग्मी प्रथम हुन सफल हुनुभएको छ। प्रतियोगितामा बालुदय आवासीय माध्यमिक विद्यालयकी सुविधा थापा तृतीय, महेन्द्र ज्योति माध्यमिक विद्यालयकी अंकिता रोकाहा तृतीय, भाग्योदय माध्यमिक विद्यालयकी सौजन्या रेग्मी सान्त्वना हुनुभएको छ। विजेतालाई नगद 2500, 1800 र 1200 तथा 500 सहित स्टेशनरीका सामग्रीहरू वितरण गरिएको कार्यक्रम संयोजक रिवन कुमार विश्वकर्माले बताउनुभयो। प्रतियोगितामा सहभागी विद्यार्थीले विपदको समयमा रेडक्रसले खेलेको भूमिका, मानवीय सहायता, उद्धार र राहतका कार्य, स्वयंसेवकको महत्व र समाजमा सेवा भागको आवश्यकता विषयमा आफ्ना धारणाहरू प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी सञ्जा शाखाका सभापति दिनेश अरियालले विद्यार्थीहरूलाई सानै उमेरदेखि सेवा, सहयोग र मानवताको भावनासँग जोड्न आवश्यक रहेको बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी महापुर शाखाका कार्यवाहक सभापति रामकृष्ण अरियालले विपद व्यवस्थापन, मानवीय सेवा र सामाजिक उत्तरदायित्वबारे विद्यार्थीमा चेतना अभिवृद्धि गर्न यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। रेडियो आँधी खुलाको समाचारमूलक प्रस्तुति आँधी खुला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना यस वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही जेठ 19 गते मंगलबार दिनको ठिक 2 बजे भूमरी सामुदायिक भवनमा वालिङ नगरपालिका वडा नम्बर 9 र 10 का जोन नम्बर 27, 28, 29 ठाडो लाइन, जोन नम्बर 30 पुरानो बस्ती, जोन नम्बर 31 मन्दिर लाइन, जोन नम्बर 32 सात धारा, जोन नम्बर 33, 34, 35 पर्वत रोडका सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। गणतन्त्र दिवसका अवसरमा म्याग्दीमा विकास आयोजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्ने 11 निर्माण कम्पनी र व्यवसायलाई सम्मान गरिएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा पूर्वाधार विकास कार्यालय, खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजनल कार्यालय र कालीगण्डकी करिडोर आयोजना मार्फत उत्कृष्ट कार्य सम्पादन गरेका निर्माण व्यवसायलाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो। पूर्वाधार विकास कार्यालय म्याग्दी, कालीगण्डकी करिडोर आयोजना तथा खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजनल कार्यालय मार्फत विभिन्न समयमा विकास योजनाहरू सम्झौता गरी निर्धारित समयभन्दा अगावै सफलतापूर्वक सम्पन्न गर्ने व्यवसायीहरू सम्मानित भएका हुन्। पूर्वाधार विकास कार्यालय मार्फत विभिन्न आयोजनाको ठेक्का लिई निर्धारित समयमै सम्पन्न गर्ने निर्माण कम्पनीहरूमा ओमेक अस्क निर्माण सेवा मालिका 5 म्याग्दी, रूपसे बिल्डर्स प्राली अन्नपूर्ण 3, सोमरस निर्माण सेवा बेनी 2, बीपीएल बीएसडी डीपीजेबी टोखा 10 काठमाडौँ, मंगला कन्स्ट्रक्सन प्रणाली मंगला 2, मंगला देवी सुभाष कन्स्ट्रक्सन प्रणाली सुन्दरा देवी 2 नुवाकोट र एसएस बिल्डर्स बेनी 8 रहेका छन्। त्यसै गरी खानेपानी, जलस्रोत तथा सिंचाई विकास कार्यालयबाट विभिन्न योजनाको ठेक्का सम्झौता लिई निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने रूपसे बिल्डर्स प्रणाली अन्नपूर्ण 3 दाना, महाशक्तिमाया कन्स्ट्रक्सन प्रणाली बेनी 6, धौलाश्री निर्माण सेवा रघुगंगा 3 पिप्लीलाई पनि सम्मान गरिएको हो। त्यस्तै गरी कालीगण्डकी करिडोर योजना अन्तर्गत बेनी जोमसुम कोरोला सड़क आयोजनाको बेनीदेखि घाँसा खण्डमा चुनौतीपूर्ण भूगोल र संवेदनशील भूवर्गीय अवस्थामा समेत सफलतापूर्वक सड़क निर्माण सम्पन्न गर्ने शर्मा गजुरमुखी जेबी काठमाडौँलाई पनि सम्मान गरिएको छ। मुस्ताङको घरबझोङ गाउँपालिका 4 जोमसम स्थित कालीगण्डकी नदीको तटीय क्षेत्रमा निर्मित 22 फीटको शालग्राम मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ। दक्षिणामान्य शारदापीठ श्रृंगेरीका शंकराचार्य श्री विदु शेखर भारती सनिन्धान ममले दीप प्रज्वलन र फूलमाला चढ़ाएर शालग्राम शिलाको प्राण प्रतिष्ठा गर्नुभएको हो। घरबझम गाउँपालिका र ललित कला प्रज्ञा प्रतिष्ठानको प्राविधिक सहयोगमा निर्मित शालग्रामको प्राण प्रतिष्ठा गर्दै शंकराचार्य श्री विदु शेखरले विश्वभर कालीगण्डकी नदीमा मात्र पाइने र हिन्दू धर्मावलम्बीहरूले पवित्र मान्ने शालग्रामको संरक्षणमा समुदाय स्तरबाट भइरहेको प्रयासको प्रशंसा गर्नुभयो। शालग्रामको महिमा सभ्यता र शालग्राम लोप हुनबाट जोगाउन तथा जल सम्पदा, जंगल, जमीन र प्रकृति पर्यावरण लगायतका धार्मिक पर्यटन प्रवर्धन भित्राउन अभियानमा समेत शंकराचार्य श्री विदु शेखरले सघाउने प्रतिबद्धता पनि जनाउनु भएको छ। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पनि एकपटक। हिंसापीड़ित महिलाको सहारा बन्दै सैन्याको अल्पकालीन सेवा केन्द्र, वालिङ नगरपालिकामा नगरपालिका व्यापी कविता वाचन र चित्रकला प्रतियोगिता सम्पन्न, र गणतन्त्र दिवसका अवसरमा बैरघारी बजारको सरसफाई। आधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

0: रेडियो आधी खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिणकालीन प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ आर्ट बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
7: मोबाइल नम्बर 9856054313 र 9841443432।
8: मूल्य होइन, स्वास्थ्य रोजौं।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
7: मोबाइल नम्बर 9856019076, 9861-71-9076 र 9917-1682-23।
8: होइन, के भयो, किन बन्द भएको हो गाडी?
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
8: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
7: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
11: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
11: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ आर्ट जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 063-441-5502, मोबाइल 9856-40502 र 9860-51-401।
12: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
1: हैन ए दाई बिमारले फेरि च्यापेबी क्या हो गुनगुनाई रहनु भएको त
12: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संघालेका विशेषज्ञहरू पनि आउँछन्
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पुच्छ रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
7: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
7: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
1: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
7: आधुनिक ल्याब प्रयोगशालामा रगत दिसा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
1: मुटुको जाँच ईसीजी सेवा
7: भाँचिएको हड्डी प्लास्टर सेवा
1: डिजिटल एक्सरे सेवा
7: चिरफार गर्ने
1: जाँच
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
1: सर्वसुलभ फार्मेसी सेवा
7: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
1: फोन नम्बर 63 4 41 87 मोबाइल 98 4 69 71 47 चा कस्तो सास गनाएको तिम्रो त
13: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
13: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
14: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465648622 र 98241400029
12: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
1: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
12: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
1: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 98560308029 ए दिदी पक्लिस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
13: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
1: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
13: ए साँच्चै हो र ल त्यसो भए त म त्यही गइहाले
15: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।
16: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
17: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एनी वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
16: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
17: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा ब्याङ्कको ओह्रालोमा।
16: मोबाइल 9815356496।
18: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
19: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
18: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्न।
19: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
18: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
19: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
18: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
20: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुच रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
19: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0663-440-594।
21: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
22: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
21: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
20: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
23: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
20: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 0363-412-133।
24: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना। यस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही जेठ 19 गते मंगलबार दिनको ठिक 2 बजे भूमरे सामुदायिक भवनमा वालिङ नगरपालिका वडा नम्बर 9 र 10 का जोन नम्बर 27, 28, 29 ठाडो लाइन, जोन नम्बर 30 पुरानो बस्ती, जोन नम्बर 31 मन्दिर लाइन, जोन नम्बर 32 सात धारा, जोन नम्बर 33, 34, 35 पर्वत रोडका सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
25: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
0: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरू सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855954963 9855554 र 9800847723

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटे छ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
2: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
5: मोबाइल नम्बर 9855054313 र 9141443 32।
0: मूल्य होइन स्वास्थ्य रोजौं।

0: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले सल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637071।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
3: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ। मैले

0: त्यसै गरेको छु।
1: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु। एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
1: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
0: फोन 0363 44 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
0: फोन 0364 41 258।
3: आहा, कति राम्रो हो बालीनाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारद्वारा 21 खर्ब 24 अर्ब 34 करोड़को बजेट प्रस्तुत। सड़क मरमत गर्न 28 अर्ब 42 करोड़ बजेट विनियोजन। कर्मचारीको तलब 21 प्रतिशतले बढ़्यो। न्यूनतम पारिश्रमिक 40,000 कायम। मूल्य वृद्धि पनि हुने।
1: उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु।
0: नेपाललाई एआई युगमा प्रवेश गराउने सरकारको घोषणा। सिउचाटारमा देशकै पहिलो एआई कम्प्युट स्थापना हुने। विकास र शहरी क्षेत्रमा ठूलो लगानी। बजेट महत्वाकांक्षी भएको प्रतिपक्षको भनाई। आज गणतन्त्र दिवस र सीआईएन दिवस। राजनीतिक अधिकारको ग्यारेन्टी दिएको राष्ट्रपति पौडेलको भनाई। आज राति 21 जिल्लामा हावाहुरीको खतरा। सतर्क रहन मौसम विज्ञान विभागको आग्रह।
2: केही स्थानहरूमा मेघगर्जन चट्टान सहित नै मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाटी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टान सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
0: र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जित्यो।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: जग्गा प्रशासन सम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गर्ने योजना सरकारले ल्याएको छ। अब जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व संकलन प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ। तर त्यसका लागि पालिकामा निष्पक्ष काम गर्न सक्ने भ्रष्टाचार रहित जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सञ्चालन गर्न सक्नुपर्दछ। त्यसको लागि जनशक्ति पनि व्यवस्थित हुनुपर्दछ।
4: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा आज बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट घोषणा गर्नुभएको हो। कुल बजेट मध्ये सबैभन्दा बढ़ी हिस्सा चालू खर्चमा छुट्याइएको छ। चालू खर्चतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़ रूपियाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब 59.8% हो। विकास निर्माणका लागि आवश्यक पूँजीगत खर्चतर्फ भने 4 खर्ब 31 अर्ब 10 करोड़ रूपियाँ छुट्याइएको छ। त्यस्तै ऋण भुक्तानी तथा वित्तीय व्यवस्थापनका लागि 4 खर्ब 22 अर्ब 24 करोड़ रूपियाँ विनियोजन गरिएको छ। तर बजेट कार्यान्वयनका लागि करिब 6 खर्ब 57 अर्ब रूपियाँ बजेट अपुग देखिएको छ। उक्त रकम वैदेशिक तथा आन्तरिक ऋण मार्फत पूर्ति गर्ने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले आगामी वर्षका लागि 2 खर्ब 47 अर्ब 28 करोड़ रूपियाँ वैदेशिक ऋण परिचालन गर्ने जनाएको छ। त्यस्तै करिब 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउने योजना भए पनि पुरानो ऋणको सावा भुक्तानीपछि वास्तविक आन्तरिक ऋण करिब 1 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ मात्र हुने बताइएको छ। सरकारले आगामी आर्थिक वर्ष विकास, शहरी पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कुल 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा शहरी विकास तथा पूर्वाधार क्षेत्रमा छुट्याइएको छ। शहरी विकासतर्फ मात्रै 2 खर्ब 86 अर्ब 48 करोड़ रूपियाँ विनियोजन गरिएको छ, जसमा सड़क विस्तार, आवास विकास र शहरी पूर्वाधार सुधारमा खर्च गरिने उल्लेख रहेको छ। खानेपानी तथा स्वच्छता क्षेत्रमा 37 अर्ब 17 करोड़ रूपियाँ छुट्याइएको छ। कृषि तथा पशुपालन क्षेत्रका लागि 32 अर्ब 46 करोड़ रूपियाँ, श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड़ रूपियाँ छुट्याइएको छ। यस्तै खेलकुद क्षेत्रलाई विस्तार र आधुनिकीकरण गर्ने लक्ष्यसहित बजेटमा 4 अर्ब 3 करोड़ रूपियाँ विनियोजन गरिएको छ। सरकारले कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले तलब संरचना पुनरावलोकन गर्दै कर्मचारीलाई राहत दिने निर्णय सार्वजनिक गर्नुभएको हो। बजेट अनुसार आधारभूत तलबमा 10% वृद्धि गरिएको छ भने थप 10% मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ। महँगी भत्ता पनि यथावत राखिएको छ। यसै गरी सबै सुविधा जोड्दा कुल तलब वृद्धि गरी करिब 21% पुग्ने सरकारले जनाएको छ। नयाँ व्यवस्था अनुसार सरकारी कर्मचारीको न्यूनतम पारिश्रमिक अब 40,000 रूपियाँ कायम गरिएको छ भने अधिकतम तलब 1,00,000 रूपियाँ भन्दा माथि पुगेको छ। अर्थमन्त्री वाग्लेले पछिल्ला 4 वर्षदेखि तलब वृद्धि नभएको र यस अवधिमा महँगी उल्लेख्य रूपमा बढ़ेकाले कर्मचारीको जीवनयापन सहज बनाउन यो निर्णय गरिएको बताउनुभयो।
1: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।
4: यसअघि आर्थिक वर्ष 2079-80 15% तलब वृद्धि गरिएको थियो भने त्यसपछि महँगी भत्ता मात्रै समायोजन गरिएको थियो। यस्तै सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर बनाएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि 50% वृद्धि गरिएको छ। सरकारले नेपाललाई आर्टिफिशियल इन्टेलिजेन्स एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा गरेको छ। सरकारले काठमाण्डुको शिवचारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट स्थापना गर्ने घोषणा गरेको छ। यसका लागि हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरिनेछ र स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको डिजिटल सेवा उत्पादनमा रूपान्तरण गरिने सरकारको योजना छ। एआई कम्प्युट केन्द्र मार्फत स्टार्टअप, अनुसन्धानकर्ता र प्रविधि कम्पनीहरूलाई सहुलियतपूर्ण कम्प्युटिङ क्षमता उपलब्ध गराइने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले एआई क्षेत्रलाई सुदृढ़ बनाउन अन्तर्राष्ट्रिय स्तरका कम्तीमा 15 जना प्रतिष्ठित शोधकर्तालाई फेलोशिप प्रदान गरी नेपाल फर्काएर अनुसन्धान र विकासमा संलग्न गराउने योजना पनि अघि सारेको छ। यसले आईटी क्षेत्रमा क्रियाशील युवाहरूमा आशा जगाएको भए पनि कार्यान्वयनको विषय चुनौतीपूर्ण रहेको उनीहरूले बताएका छन्। सीआईएनसँग कुरा गर्दै आईटी विज्ञ विजय लिम्बुले भन्नुभयो,
5: मेरो ओपिनियनमा चाहिँ जबसम्म एकाउन्टेबिलिटी हुँदैन र त्यो रेस्पोन्सिबिलिटीलाई चाहिँ कसैले त्यसलाई ल अगाडि बढाएर लान सक्दैन भने चाहिँ त्यो भाषणको भाषणमै हुन्छ कि। किन भन्दाखेरि एउटा
4: के भयो भने चाहिँ कार्यान्वयन हुन सक्ला त
5: यो अब डेडिकेटेड एउटा युनिटै बनाउनु पर्यो होइन, मन्त्रालय एउटा मन्त्रालय नभए पनि एउटा आयोग जस्तो हुनु पर्यो कि जसले चाहिँ त्यसलाई कार्यान्वयन गरोस् कि। तर अब गर्ने नै निकाय व्यक्ति कोही पनि छैन नि त तोकिएको, त त्यो हो मेन प्रब्लम चाहिँ अब भन्नुलाई त होइन।
4: यदि यो कार्यान्वयनमा गयो भनेदेखि नेपालको आईटी क्षेत्रमा चाहिँ कस्तो खालको प्रभाव पार्न सक्ला?
5: कार्यान्वयनमा गयो भने चाहिँ नेपालमा भएन, यो चाहिँ इन्टरनेसनल म्यासेज चाहिँ राम्रो जान्छ कार्यान्वयन भयो भने चाहिँ, किनभने नेपालको मा त म मार्केट होइन भन्छु, यसले के खासै नेपालको मार्केटलाई खासै असर गर्दैन, तर भनौँ न इन्टरनेसनल मार्केटमा चाहिँ इन्भेस्टरहरूले हेर्ने एउटा नजरिया हुन्छ नि त। नजरिया भनेको चाहिँ नेपालमा इन्भेस्ट गर्न खोजिरहेको छ तर नेपाल गभर्मेन्टले त्यो एउटा एस्युरेन्स नदिएको कारणले गर्दाखेरि त्यो इन्भेस्टमेन्ट आएको छैन। तर यो कार्यान्वयन भयो भने चाहिँ ठुलो एस्युरेन्स हुन्छ र त्यो भयो भने चाहिँ भनौँ न बाहिरकै कम्पनीहरू यहाँ आएर आफ्नो कम्पनी खडा गर्न सक्छ, इन्भेस्टमेन्टहरू आउन थाल्छ कि। जसरी तपाईँले इन्डियामा बेङ्गलोरमा होइन ठुल्ठुलो कम्पनीहरूको त्यहाँनिर अफिसहरू खोलेको छ नि, माइक्रोसफ्टको छ, मेटाको छ, सो त्यो चाहिँ एउटा पोसिबिलिटी चाहिँ हुन्छ यदि यो कार्यान्वयनमा गयो भने चाहिँ।
4: यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने सेवा शुल्कलाई श्रमिक मैत्री बनाउने घोषणा गरेको छ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था मिलाउने गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउने सरकारको भनाई छ। तर प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको टिप्पणी गरेका छन्। बजेट सार्वजनिकपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै विपक्षी दलका नेता नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले भन्नुभयो,
6: स्रोत चाहिँ आन्तरिक ऋण यति धेरै कि 4 खर्ब भन्दा बढी आन्तरिक ऋण भन्दा विगतमा 6 खर्ब 6.25 खर्ब ऋण उठाउने विगतमा स्थापित दलहरूले ऋण बढ़ी उठाए देश लुटे खाए भन्दा अहिले कस्तो भनेपछि ऋण लिएर घिउ खाने जस्तो ऋण निकाल्ने अनि कहाँ गर्ने भन्दा वितरण गर्ने ऋण निकाल्ने अनि त्यसको ऋण काटेर सबै खर्च धान्ने जस्तो जो गर्नुभयो यो चाहिँ उहाँहरूको प्रतिबद्धता विपरीत आएको छ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको बताउनु भएको छ। आज काठमाण्डुको टोलीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको उल्लेख गर्नुभयो। जनता आफैले बनाएको संविधान मार्फत देशलाई संघीयता समावेशिता सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मान्यताले सिंचित बनाएर थप व्यवस्थित गरिएको उहाँको भनाइ छ। आज राति तराई र भित्री मधेशका 21 जिल्लामा धेरै ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर कैलाली बर्दिया बाँके दाङ कपिलवस्तु रूपन्देही नवलपरासी पश्चिम नवलपरासी पूर्व चितवन पर्सा बारा रौतहट सर्लाही महोत्तरी धनुषा सिरहा सप्तरी सुनसरी मोरङ र झापामा आज राति ठूलो वेगले हावाहुरी चल्न सक्ने सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार हावाहुरीसँगै केही ठाउँमा असिना र पानी पर्न सक्ने सम्भावना रहेको छ। त्यसैले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। महाशाखाले विशेष गरी तराई क्षेत्रमा राति हावाहुरीको असर धेरै हुन सक्ने जनाएको छ। सीआईएनसँग कुरा गर्दै मौसमविद हरिप्रसाद दहाल
7: भरिकै मौसमको कुरा गर्नुपर्दाखेरि कोशी मधेस बागमती प्रदेश लगायतको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ अनि बाँकी भूभागमा आंशिक बादल लागिरहेको अवस्था छ। र साथसाथै अब यति बेलाको जुन पानी पर्नेको कुरा गर्नुपर्दाखेरि अहिले पानी पर्नेको अवस्थाको कुरा गर्नुपर्दाखेरि पछिल्लो एक घण्टाको विवरण अनुसार कर्णाली सुदूरपश्चिम र गण्डकी प्रदेशको एक स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ। साथसाथै अब आज रातिको मौसमबारे कुरा गर्नुपर्दाखेरि आज रातिको लागि चाहिँ कोशी प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेश अनि लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग र साथसाथै सुदूरपश्चिम र कर्णाली प्रदेशको केही स्थानहरूमा मेघगर्जन चट्टाङ सहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाँकी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टाङ सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
4: ताजा खबरमा अब खेल खबर। सरकारले आगामी 3 वर्षभित्र 8,000 दर्शक क्षमता भएका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट जडान गरी रात्रिकालीन खेल सञ्चालन गर्न सकिने गरी स्तरोन्नति गर्ने घोषणा गरेको छ। त्यस्तै प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ। विराटनगर लाहान काठमाण्डु पोखरा बुटवल सुर्खेत र धनगढ़ीको फाफला क्षेत्रमा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टीप्रपोज स्टेडियम निर्माण गरिने बजेटमा उल्लेख रहेको छ।
0: पाल्पाको निस्तीबाट रैथाने सेतुसिमी यस वर्ष पनि करिब 36,500 किलो युरोप निर्यात।
8: पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइएछ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइएछ।
0: रैथाने सेतो सिमीबाट राम्रो आमदानी लिन सकिने रिपोर्टसँगै अर्थविद र कृषिविदको आँखाबाट बजेटको समीक्षा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
12: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सीआईएन ले आज आफ्नो 18 स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ। समुदायलाई सूचना दिने कार्यमा विभिन्न गैर सरकारी संस्था विभिन्न सरकारवाला निकायहरूसँग सहकार्य गर्दै नयाँ प्रविधिको विकास सँगसँगै सीआईएनलाई रूपान्तरण गरेर लैजाने योजना रहेको सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले बताउनु भएको छ। 10 महिनामा मात्र नेपालले 5 अर्ब रूपियाँ भन्दा बढ़ीको सिमी आयात गरेको छ। तर पाल्पाको निस्ती गाउँपालिका 5 भने सिमी निर्यातले आमदानीको नयाँ आयाम कोरेको छ। त्यहाँ रैथाने सेतो सिमी यस वर्ष पनि करिब 36,000 किलो भन्दा बढ़ी यूरोप मात्र निर्यात भएको छ। यसले किसानमा नयाँ आशा जगाएको छ।
13: निस्ती 5 गीता गाहले यस वर्ष मात्रै करिब 1,00,000 रूपियाँ बराबरको सिमी बेच्नुभयो। घरमा आमदानीको अर्को भरपर्दो स्रोत नभएको अवस्थामा सिमी खेती नै परिवारको मुख्य सहारा बनेको उहाँ बताउनुहुन्छ।
14: घर खर्च अब खानु पर्यो होइन, जन खर्च गर्न पर्यो, त्यही हो। सिमी रोपेर मलाई पैसा कमाउने सजिलो छ, अनि फेरि सबै ठिकै छ, बेच्नलाई गाह्रो छैन।
13: सेतो सिमी साउन भदौमा छरेर कार्तिक मंगिरमा भित्राइन्छ। मकैसँगै सिमी खेती गर्न सकिने भएकाले कम लागतमा राम्रो आमदानी हुने किसानहरूको अनुभव छ। किसान विष्णुमाया सिंहजाले सिमी बेचेर आएको पैसाले बालबालिकाको पढ़ाईदेखि घर खर्चसम्म सहज भएको बताउनुहुन्छ।
14: मैले सिमी लाछु, सिमी लाएपछि मेरो छोराछोरीलाई पढाउन पाछु, यसमा यही सस्तामा बचत गरिन्छ, अनि त्यो बचत गरेर छोराछोरीलाई पढाउनलाई उस गर्नलाई निकाले।
13: निस्ती 5 ढुङ्गाना बेसी कि नारायणी ढुङ्गानाले 2 वर्ष अघि मात्रै सिमी खेती शुरू गर्नुभएको हो। 3 रोपनी बारीमा लगाएको सिमीबाट पहिलो वर्ष 45,000 रूपियाँ आमदानी गर्नुभएकी उहाँले यस वर्ष 55,000 रूपियाँमा सिमी बिक्री गर्नुभयो। सहकारी मार्फत आफ्नै गाउँमा उत्पादन भएको सिमी विदेश पुग्दा आफूलाई गर्व लागेको उहाँको भनाइ छ।
15: यो सहकारी मार्फत बेच्न पाएको छु र एकदमै धेरै खुसी पनि छु। पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइहाल्छ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइहाल्छ।
13: गल्दा सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत किसानले उत्पादन गरेको सिमी संकलन गरिन्छ। सहकारीकी अध्यक्ष अम्माया मसरांगीका अनुसार यस वर्ष नेदरल्याण्डबाट 40,000 किलो सिमीको माग आएकोमा करिब 80,00,000 रूपियाँ बराबरको 36,330 किलो निर्यात गरिएको छ। विषादी प्रयोग नगरी उत्पादन गरिएको गल्धाको सेतो सिमी वातावरण मैत्री मात्रै होइन दिगो कृषि प्रणालीको उदाहरण पनि बनेको छ। यही कारण यहाँको सिमीले अर्गानिक प्रमाणीकरण समेत पाएको उहाँ बताउनुहुन्छ।
14: हाम्रो एउटा सिरियस कम्पनीले यो अर्ग्यानिक हो भनेर प्रुभ गरेपछि विदेश पनि पठाउने गरेका छौं र हामीले यो काम विगत 2 वर्षदेखि गरिराखेका छौं।
13: अहिले गल्धाका किसानले सेतो सिमी बेचेर वार्षिक 20,000 2,00,000 रूपियाँसम्म आमदानी गरिरहेका छन्। उचित मूल्य र सुनिश्चित बजार पाएपछि गाउँका महिलाहरू झन बढ़ी सिमी खेतीतर्फ आकर्षित हुन थालेका छन्। रीमा सोमय, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकता भन्ने बजेट आए पनि बजेट आधाले घट्यो।
16: किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो।
0: बजेट समय सापेक्ष भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण विश्लेषण बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
18: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इंटरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइएको बजेट आए पनि करिब करिब कृषिको बजेट आधाले घटेको छ सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा करिब 32.46 अर्ब रूपियाँ विनियोजन गरेको छ चालू आर्थिक वर्ष 2082/83 करिब 57.48 अर्ब रूपियाँ छुट्याइएको थियो उल्लेखित रूपमा यो बजेट घटेको हो तर सरकारले भने कृषि क्षेत्रलाई यसपटक प्राथमिकता दिएको बताएको छ
20: संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोरिम वागले कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणलाई जोड्दै सम्पूर्ण इकोसिस्टम सुधार गरिने घोषणा गर्नुभएको छ
21: कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौ
20: सरकारले कृषिलाई परम्परागत निर्वाहमुखी पेसाबाट व्यावसायिक र लाभमुखी क्षेत्रतर्फ रूपान्तरण गर्ने लक्ष्य लिएको छ त्यसका लागि व्यावसायिक कृषि र पशुपालनलाई प्रोत्साहन गर्न न्यूनतम 2 करोड़ रूपियाँ लगानी गर्ने कृषकलाई 40% प्रोत्साहन अनुदान दिने पायलट कार्यक्रम सञ्चालन गरिने भएको छ त्यस्तै उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म वार्षिक 10% दरले शोध भर्ना अनुदान दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ वास्तविक किसानलाई लक्षित गर्दै उन्नत बिउ मल सिंचाई विद्युत दलहन खेती र कृषि बीमामा सहुलियत उपलब्ध गराइने सरकारले जनाएको छ कृषि अनुदान दुरूपयोग रोक्न विशेष निगरानी प्रणाली लागू गरिने उल्लेख गरिएको छ
21: कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु
20: कृषि तथा पशु बीमामा 80% प्रिमियम अनुदान दिने नीति निरन्तर रहनेछ भने रासायनिक मल खरिदका लागि बजेट बढ़ाएर 32.46 अर्ब पुर्याइएको छ मल अभाव नहोस् भन्नका लागि आपूर्ति क्यालेण्डर बनाएर मुख्य बालीको समयमा वितरण गरिने सरकारको योजना छ
21: चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ₹32.46 करोड़ पुर्याएको छ रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौ
20: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 अर्ब विनियोजन गरिएको छ साथै किसानको पहिचान पूरा गरी परिचय पत्र वितरण शुरू गर्ने तयारी छ बाँझो तथा उपयोग विहीन सरकारी जमीनलाई उपयोगमा ल्याउन स्थानीय तहमा भूमि बैंक स्थापना गरिने र निजी क्षेत्रलाई एग्रो पुलिङमा प्रोत्साहन गरिने घोषणा पनि बजेटमा समेटिएको छ
21: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ₹2.07 करोड़ विनियोजन गरेको छु किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौ
20: बजेट आकार घटे पनि सरकारले कृषिलाई संरचनात्मक सुधार र व्यावसायिक रूपान्तरणको दिशामा अघि बढ़ाउने दावी गरेको छ सरकारको यो दावी पूरा हुने सम्भावना कति होला कृषि अर्थविज्ञ कृष्ण पौडेलले भन्नुहुन्छ
16: प्रदेशलाई र स्थानीय तहलाई कृषिको ठूलो जिम्मेवारी थमाइया छ संवैधानिक हिसाबले भने अब उनीहरूलाई यस्तो सहयोग बजेटहरू कसरी दिइन्छ भन्ने कुराले फरक पार्छ त्यसले गर्दा घटेकै कारणले कार्यान्वयनमा के प्रभाव पर्छ भनेर अहिले भन्न अलिक कठिन हो तर नियत चाहिँ सिधा छ किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो अब त्यसो भएपछि अब यो त खालि ओठे भक्ति मात्रै हो भन्ने लाग्छ है मलाई
20: नीति कार्यान्वयन किसानसम्म पुग्ने कि नपुग्ने भन्ने चुनौती भने यथावत देखिने उहाँको भनाइ छ सन्तोषी रावल सीआईएन काठमाडौँ
0: यस वर्षको बजेटले केही पक्ष राम्रो उठाए पनि अझै यथार्थपरक बजेट नआएको कृषि विज्ञहरूले बताएका छन् र यो कार्यान्वयन पक्ष पनि विश्वास गर्नलाई निकै कठिन भएको अर्थविद डाक्टर चन्द्रमणि अधिकारी बताउनुहुन्छ साथै सुशीला श्रेष्ठले उहाँसँग कुराकानी गर्नुभएको छ
22: सुशासनका जुन कुराहरू गरेको छ ऐन कानूनमा भएका झन्झटहरू हटाउने त्यसलाई सरलीकरण गर्ने कुरा गरेका छ त्यो कुरा त्यस्तै कुरा मध्ये 60% गर्न सक्यो भने पनि आर्थिक वृद्धि दरको लक्ष्य पुग्न सक्ने सम्भावना छ।
4: आज सार्वजनिक भएको बजेटले नेपालको जुन अर्थतन्त्र छ यो अर्थतन्त्रलाई सुधार्नको लागि चाहिँ कतिको भूमिका खेल्छ अथवा सकारात्मक छ भन्ने लाग्छ यहाँलाई?
22: अब अर्थतन्त्र सुधार गर्ने भनेको चाहिँ मूल कुरा चाहिँ के हो भन्दा लगानी नै बढ्नुपर्छ, मान्छेको हातमा काम नै आउनुपर्छ। त्यस कारणले गर्दा काम आउनको लागि सरकारको लगानी बढ्नुपर्छ, निजी क्षेत्रको लगानी पनि बढ्नुपर्छ। तर सरकारको लगानी धेरै बढ्ने अवस्था देखिएन। गत साल 407 अर्बको पुँजीगत खर्च छुट्याइएको थियो चालू आवको लागि, तर अहिले पनि 422 अर्ब मात्रै छुट्याइएको छ। उता बजेट भने निकै झन्नै 2 खर्बले वृद्धि भएको छ, 21 खर्ब 24 अर्ब अहिले 1964 21-24 गराइएको छ। अब तर त्यो पैसा कहाँ जाने भएको छ भन्दा पुँजीगत चालू खर्चमा र वित्त व्यवस्थापनमा बढी जाने हुनाले यसबाट धेरै जुन ढंगले शब्दमा भनिएको छ त्यो ढंगको आर्थिक वृद्धि चाहिँ हुँदैन।
4: यसअघि अब धेरै अर्थविदहरूले भन्ने गरेको कुरा चाहिँ हाम्रो बजेटहरू चाहिँ महत्वाकांक्षी हुन्छ, यथार्थपरको हुँदैन, वास्तविक आधारमा टेकेर चाहिँ ल्याइँदैन, जसको कारणले कार्यान्वयन गर्न सकिँदैन र लक्ष्य चाहिँ प्राप्त गर्न सकिँदैन भनिरहँदाखेरि यो पालिको बजेट कतिको यथार्थपरक छ?
22: अब अलि यथार्थपरक चाहिँ जति सोचेको थियो त्यो अलि छैन, किनभने हामीले बजेट चाहिँ ठूलो घोषणा गर्ने तर कार्यान्वयन नगर्ने अवस्था हाम्रो हिजोको पनि हो अहिले पनि। अब त्यो कार्यान्वयन गर्ने क्षमता वृद्धि गर्ने मापदण्डहरू चाहिँ धेरै देखिएको छैन।
4: तपाईँ अब यो बजेटलाई लिएर के चाहिँ सम्भावना देख्नुहुन्छ? जस्तो यो चाहिँ एकदमै राम्रो पक्ष छ, यो कार्यान्वयन भयो भनेदेखि साँच्चै नै देशमा चाहिँ एउटा हुन्छ नि युवाले सोचेको जस्तै रोजगारी सिर्जना भएको देश, लगानी गर्न इच्छुक हुने त्यो वातावरण बन्ने देश, त्यसपछि वैदेशिक रोजगारीमा जानु नपर्ने जुन हामीले परिकल्पना गरिरहेका छौ नि त्यस्तै खालको देश चाहिँ बन्न सक्ने देख्नुहुन्छ?
22: यही बजेटबाट ती सबै कुरा एकैचोटि हासिल त हुँदै हुँदैनन्। तर मूल कुरा के हो भने केही कुराहरू राम्रा कुरा पनि आएको छन्। कर सुधारको विषयमा मैले भनिराखेका कुराहरू पनि आए यसपालि, त मान्छेको जीवन कठिन हुँदै गएको छ, मूल्य बढेर गएको छ, मुद्रास्फीति उच्च भएको छ, अथवा त्यो करमा दिएको छुटले पुग्दैन, त्यस कारणले करमा छुटलाई बढाइदिउँ, कमसेकम 10 लाख र 12 लाख बनाऊ भनेको त्यो कुरा आएको छ। त्यो राम्रो कुरा हो, त्यसले मान्छेको क्रय शक्ति अलिकति बढाइदिन्छ। अर्को कुरा यो अन्तशुल्कमा लामो सूचीमा अन्तशुल्क लाग्ने व्यवस्था थियो त्यो त्यसमा सूची घटाइएको छ, त्यो पनि राम्रो छ। र आयकरको दर माथिल्लो दरलाई अलि तल झारिएको छ, त्यो पनि राम्रो कुरा हो। त्यसले गर्दा करको सहभागिता बढ्ने र मान्छेमा कर धेरै तिर्नु परेको कारणले गर्दा कमाउनलाई अल्छी नगर्ने अवस्था हुन्छ। र मूल्य अलिकति करमा पनि 2 दर गरौं भनेर मैले भनिराखेको, तर त्यसो भने अध्ययन गर्ने कुरा भएको छ, त्यो पनि राम्रो कुरा हो।
0: सरकारले आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षमा विकास, शहरी पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। सरकारले सरकारी कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्ट एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा बजेटमा गरिएको छ। प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको र कार्यान्वयनमा समस्या हुने टिप्पणी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले टुँडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनैतिक व्यवस्था रहेको दावी गर्नुभएको छ। आज राति तराई र भित्री मधेसका 21 जिल्लामा ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिएको छ। र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यस समयको साथमा जितु सुनचादी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462939399।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
4: लो, किन नि, के भयो, सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
3: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर।
2: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
3: हो दिदी,

0: बुढी, योपाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
3: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्मार्ट डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846021629 र 9846168251।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओई एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
8: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
7: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
8: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
7: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
8: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
7: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
8: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
7: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
8: सम्पर्क मोबाइल 9842698145।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
2: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
2: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 03641460696।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: यो किचन को डेकोरेशन देखे पछि त खाना बनाउन नै मन लाग्दैन मलाई त
2: हेर हेर भाँडा सबै फेकेर नरिसाउ न तिमी भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेशन बनाउँछ त्यही गई हाले भइहाल्छ नि

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा कर्मचारीको तलब वृद्धि र आयकरमा छूट लगायत ठूलो आकार र महत्वाकांक्षा सहित रासोपा सरकारको पहिलो बजेट संसदमा पेश।
1: कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु।
0: विपक्षीलाई कस्तो लाग्यो त नयाँ सरकारको बजेट?
2: आकारमा धेरै नै ठूलो भयो। जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन।
0: अनि रुमेनियामा रूसी ड्रोन खसेपछि नेटो र ईयूद्वारा मस्कोलाई चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। रूसी ड्रोन खसेर रूमेनियाको एउटा अपार्टमेन्टमा क्षति पुगेपछि उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख मार्क रूटले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको प्रतिक्रिया दिएका छन्। युक्रेनसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा दुईजना घाइते भएका थिए। युक्रेन युद्ध शुरू भए यता नेटोको सदस्य राष्ट्र रूमेनियामा आक्रमण भएको यो पहिलो घटना हो। रूसी विदेश मन्त्रालयकी प्रवक्ताले उक्त ड्रोन रूसी भए या नभएको बारे प्रतिक्रिया दिन अस्वीकार गरिन्। उनले रूमेनियाले रूसी वाणिज्य दूतावास बन्द गरेर महावाणिज्य दूतलाई निष्कासन गरेको विषयमा छिटै प्रतिक्रिया दिइने बताएकी छन्। बीबीसी संवाददाता निर थोर्प भन्छन्, यो स्पष्ट रूपमा डेन्युप नदीको छेउमा रहेको रेनी बन्दरगाहमाथिको आक्रमणको एउटा हिस्सा थियो। डेन्युप नदी रूमेनिया र युक्रेन बीचको सिमाना हो र विगतमा युक्रेनतिरको सिमानामा धेरै आक्रमण भएका थिए। बीबीसी संवाददाताको भनाई। भारतीय अधिकारीहरूले यो वर्षको मनसूनमा 11 वर्ष यताकै कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन्। खेतीको समयमा खडेरीको पूर्वानुमानले खाद्यान्नको उत्पादन र खानेकुराको मूल्यबारे चिन्ता जन्माएको छ। विश्वभरि मौसमी प्रणालीमा हेरफेर ल्याउने एल निनोका कारण यो पटकको वर्षामा भारतमा कम वर्षा हुने आकलन गरिएको छ। साधारणतया जूनको शुरूआतबाट दक्षिणी राज्य केरला हुँदै भारतमा प्रवेश गर्ने मनसूनलाई देशको अर्थतन्त्रको ठूलो आधारका रूपमा लिइने गरिएको छ। घुस लिएको र अपचलनमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका एउटा चिनिया मन्दिरका प्रमुखलाई 24 वर्षको जेल सजाय सुनाइएको छ। जेन बौद्ध धर्म र कुङफूको जन्म भएको साओलिन मन्दिरका प्रमुख सी योन्जिनलाई सम्पत्ति हिनामिना गरेको आरोपमा गत वर्ष बर्खास्त गरी पक्राउ गरिएको थियो। हेनान प्रान्तको केन्द्रमा सन् 495 स्थापित भएको उक्त मन्दिरका प्रमुखसँग कैयौं विलासी गाड़ीहरू रहेको र कैयौं महिलाहरूबाट उनले बच्चा जन्माएको अन्य भिक्षुहरूले दावी गरेका थिए। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि थप आर्थिक सहयोगका लागि अपील गरेका छन्। किन्सासा पुगेका टेड्रोस एडहानम घेब्रेयेससले हालसम्म आवश्यकताको 1/3 सहयोग मात्र जुटेको बताए। इबोला संक्रमण देखिएका कंगो र युगाण्डामा इबोला नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले थप 8 करोड़ अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको छ। डब्ल्यूएचओले इबोलाबाट निको भएका पहिलो व्यक्ति अस्पतालबाट घर फर्किएको बताएको छ। र 16 जना बालबालिकाको ज्यान लिएको विद्यालय छात्रावासको आगलागीको घटना अनुसन्धानका क्रममा केन्याको प्रहरीले आगो लगाएको आशंकामा 8 जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूको बयान लिने काम भइरहेको अपराध अनुसन्धान निर्देशनालयले उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। झण्डै 2/3 बहुमत सहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकारले आफ्नो पहिलो बजेटले मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले बताएका छन्। यसले संरचनागत सुधारको नयाँ चरणको शुरूआत गर्ने उनले बताए। अघिल्लो वर्षको भन्दा करिब 2 खर्ब बढ़ी, करिब 21.25 खर्ब रूपियाँको बजेटले आउने वर्ष 7% वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। बजेटले कर्मचारीको तलबमा वृद्धि तथा आयकरमा केही छूट प्रस्ताव गरेको छ। एक रिपोर्ट। जेएनजी आन्दोलनले अघिल्लो सरकारलाई विस्थापित गरेपछि भएको आम चुनावमा सहज बहुमत ल्याएको स्थिर सरकारको पहिलो बजेटलाई धेरैले चासोका साथ हेरेका छन्। अर्थतन्त्रका जानकार भनेर परिचित मन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेटमा आकार र महत्वाकांक्षा दुवै ठूलो प्रस्तावित गरेका छन्। अघिल्लो बजेट 19.5 खर्ब रूपियाँको रहेकोमा पछि त्यति खर्च नहुने भन्दै 3 खर्ब जति घटाइएको थियो। अर्थमन्त्री वाग्लेले सो वास्तविकतालाई व्यवस्था गर्दै 21 खर्ब भन्दा धेरैको बजेट प्रस्ताव गरेका छन्।
1: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ रु 1270 अर्ब 58 करोड अर्थात कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431 अर्ब 10 करोड अर्थात 20.3%, वित्तीय व्यवस्था तर्फ रु 422 अर्ब 64 करोड अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो।
0: उनले प्रस्ताव गरेको विशाल आकारको बजेटका निम्ति आन्तरिक र बाह्य ऋण पनि धेरै आवश्यक पर्ने देखिएको छ।
1: आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौं। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौं।
0: गत तीनवटा बजेटमा पुनरावलोकन हुन नसकेको आयकरका दर हेरफेर गरेर मध्यमवर्गीय परिवारलाई सघाउ पुर्याउने मन्त्री बाग्लेले वाचा गरेका छन् भने कर्मचारीहरूलाई पनि उनले खाइपाई आएको तलबमा 21% वृद्धि गर्ने गरी खुशीको खबर दिएका छन्।
1: करको बोझ घटाउन आयकरको छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रूपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु।
0: बजेटले क्षेत्रगत रूपमा 2,86 अर्ब रूपियाँ सड़क तथा शहरी पूर्वाधार विकासमा विनियोजन गरेको छ भने शिक्षामा 2,18 अर्ब विनियोजन गरेको छ। तर जारी मध्यपूर्व युद्धका कारण भत्तै बढ़न आँटेको मुद्रास्फीति तथा आपूर्ति श्रृंखलामा देखा परेको गड़बड़ीले सरकारको लक्ष्यलाई थप चुनौतीपूर्ण बनाएको जानकारहरूले बताएका छन्। यसै सिलसिलामा हामीले पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई सम्पर्क गरी सरकारले आज प्रस्तुत गरेको बजेट कस्तो लाग्यो भनेर सोधेका छौं।
2: समग्रमा हेर्दा यो मिश्रित खालकै देख्छु मैले। आकारमा अलि धेरै नै ठूलो भयो। 1860 अर्बको सिलिङ योजना आयोगले दिएकोमा यो चाहिँ 2.5-3 अर्ब नै ठूलो हुनु भनेको यो अस्वाभाविक रूपले वृद्धि देखिन्छ। विज्ञ अर्थमन्त्री जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन। अर्कोतिर चाहिँ विगतमा म आफै अर्थमन्त्री हुँदा नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार हुँदा शुरू गरेका कैयौं कार्यक्रमहरू अगाडि बढाउनु भएको छ, त्यो चाहिँ मलाई खुशी नै लागेको छ। हामीले गण्डकी त्रिभुज भन्थ्यौं, उहाँले गण्डकी चतुर्भुज भन्नुभयो। कर्णाली क्षेत्र एउटा विशेष हर्बलको हब बनाउने भनेको उहाँले चाहिँ कर्णाली चतुर्भुज भन्नुभएको छ। सुदूरपश्चिममा पर्यटन गन्तव्य बनाउने प्राथमिकता, त्यो प्रदेशको पहिचान बनाउने भनेको उहाँले केही क्षेत्रहरू जोडेर त्यो चतुर्भुज भन्नुभएको छ। यस्ता कुराहरू छन्। मधेसमा चाहिँ कृषि जन्य उत्पादनका एउटा हब बनाउने कुराहरूलाई उहाँले अलिकति निरन्तरता दिनुभयो, अलि नयाँ ढंगले प्याकेजिङ गर्न खोज्नुभयो, त्यो कार्यक्रमहरू खुसी लागेको छ। एउटा
0: सरकारको नयाँ छनक चाहिँ के पाइन्छ यसमा?
2: अब नयाँ छनक भनेको अलिकति मध्यम वर्गलाई हामी वृद्धि गर्छौ भन्नुभएको छ। अलि मध्यम वर्गलाई खुसी पार्ने खालको करका दरहरूमा हेरफेर छुट दिनेहरू, व्यक्तिगत आयकरमा झन्डै दोब्बर नै 5 लाखसम्मकोलाई छुट थियो भने अहिले 10 लाख पुर्याएर मध्यमवर्गलाई अलिकति प्रोत्साहन अथवा खुसी पार्न खोजेका देखिन्छ। अर्कोतिर कहीँ न कहीँ उहाँहरूको दिमागमा कामले भन्दा पनि अलिअलि वितरण गरेर स्थानीय तहको चुनाव प्रभाव पार्ने भनेर, अबको यो बजेट त स्थानीय चुनाव गराउँछ, स्थानीय चुनावलाई दिमागमा राखेर अलिअलि वितरणमुखी अलिअलि छर्ने खालको गर्नुभएको छ। र खुसीको कुरा यसमा के भने विगतमा स्वयं अर्थमन्त्रीजी र यो पार्टीले वामपन्थी कम्युनिष्ट अर्थमन्त्रीहरू सरकारहरूलाई आरोप लाउनुहुन्थ्यो, त्यो कुरा उहाँहरूले स्वीकार्नु, पुनर्वितरणलाई अथवा चाहिँ अलिकति सामाजिक सुरक्षा क्षेत्रमा वितरण गर्ने कुरालाई वितरणमुखी यो अनुत्पादक भन्नुहुन्थ्यो, अहिले उहाँहरू पनि त्यसैमा जानुभयो, त्यो कुरा चाहिँ नराम्रो होइन। अर्कोतिर यो त ठूलो जनमत पाएको पार्टी हो, त्यो अनुसारको रूपान्तरणकारी खालको देखिएन, खास गरी रोजगारी सिर्जना गर्ने खालको। ठूलो रोजगारी सिर्जना हुने क्षेत्र कृषि क्षेत्र हो, अरू केही उत्पादनमूलक क्षेत्रहरू, त्यो ठाउँलाई प्रोत्साहन गर्ने देखिने गरी देखेन।
0: अर्थमन्त्रीले यसलाई एउटा संरचनात्मक सुधारको नयाँ चरण पनि भन्नुभएको छ, तपाईँलाई त्यस्तै लाग्छ यो त्यसले नयाँ चरण ल्याउँछ सुधारको?
2: नयाँ चरणको सुधार भनेको उत्पादन वृद्धि गर्ने, लगानीको वातावरण बनाउने कुरा हो, अनि त्यसरी प्राप्त भएको समृद्धिलाई न्यायोचित ढंगले पुनर्वितरण गर्ने भन्ने कुरा हो। हाम्रो संविधानले पनि समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गर्छ, त्यसो भए उहाँले त्यसो भनेको पनि त ठिकै हो, तर त्यतातिर भन्दा पनि अलि सार संग्रहतिरबाट अलिअलि बजारलाई जोड दिन खोजे, अलिअलि निजी क्षेत्रलाई जोड दिन खोजे, अलिअलि वितरण पुनर्वितरणलाई सामाजिक सुरक्षालाई जोड दिन खोजे हुनाले अलि मिसमास देखिन्छ। तैपनि अब जसरी भए पनि यो सामाजिक सुरक्षा क्षेत्रहरूका कार्यक्रमहरू स्वागतै गर्नुपर्ने हुन्छ।
0: यो कार्यान्वयन गर्न चाहिँ कतिको सक्ने क्षमता देख्नुहुन्छ यो सरकारमा? नयाँ ऊर्जा सहित आएको नयाँ सरकार छ।
2: एउटा कुरो त के भने आकार ठूलो भइसकेपछि, स्वयलिङ भइसकेपछि, सुनिसकेपछि त्यो अनुसारको स्रोत जुट्दैन, स्रोत नजुटेपछि कार्यान्वयन हुन सक्दैन। त्यसो गर्दा स्रोतका कारणले केही केही कुरा चाहिँ कार्यान्वयन क्षमताका कारणले कार्यान्वयन हुनेमा शंका छ।
0: अब बजेट भाषणको शुरूमै अर्थमन्त्रीले आयकरदेखि लिएर अन्य करहरूको फेरबदलको घोषणा गर्नुभयो, अनि सरकारको चाहिँ मनमा के देखिन्छ भने नागरिकसँग खर्च गर्न सक्ने रकम थप प्राप्त हुन्छ र यसले शिथिल भइरहेको अर्थतन्त्रमा माग बढ्छ भन्ने एउटा आश होला। तपाईँलाई चाहिँ कस्तो लाग्छ, यो हेरफेर गर्दाखेरि उसले राखेको आश पूरा होला?
2: त्यति सजिलै पूरा हुने देखिँदैन। उहाँले अपेक्षा त गर्नुभएको छ तर त्यो अनुसारको विगतका अनुभवहरू हेर्दा पनि देखिँदैन। अहिले पनि जसरी विभिन्न क्षेत्रहरूमा कर छुटका कुरा गर्नुभएको छ, नागरिकले अलिकति खर्च गर्ने अलिकति चाहिँ उत्साह बढाउने खालको कुरा गर्नुभएको छ, अर्कोतिर फेरि के अरे आकार एकदम बढाउनु भएको छ, हुन त अलिक विराजावासी कि स्रोत कहाँ त ल्याउने त त्यो खालको ऋणका कुरा पनि, ऋण चाहिँ असाध्य आन्तरिक ऋण ठूलो आकारमा लिने कुरा गर्नुभएको छ, त्यसले चाहिँ फेरि लगानी योग्य कुनै जम्मा नहुने रकम पनि नहुने प्राइभेट सेक्टरलाई, यस्ता विराजावासी छन्। अब उहाँको आश हेरौँ, पहिलो पटक अर्थमन्त्रीजीले पेश गर्नुभएको छ, कति कुराहरू त शंकाको लाभ पनि दिनुपर्ने हुन्छ। हामीले सरसर्ती विगतका अनुभवबाट हेर्दा चाहिँ यो स्रोत जुट्दैन एकातिर, अर्कोतिर कार्यान्वयन गाह्रो छ, अर्कोतिर उहाँले जुन स्तरको चाहिँ महत्वाकांक्षा राख्नु भएको थियो त्यो खालको चाहिँ अहिले परिस्थिति छैन। निजी क्षेत्र त्यसको चाहिँ मनोबल कमजोर छ, यो सबै हेर्दा उहाँको यो चाहिँ बजेट कार्यान्वयन हुने सम्भावना म देख्दैन।
0: अन्त्यमा तपाईँको आफ्नो दृष्टिकोणमा राजनीतिक रूपमा हेर्दा र अर्थतन्त्र रूपमा हेर्दाखेरि चाहिँ यसलाई 10 पूर्णाङ्कमा कति दिनुहुन्छ?
2: यो अप्ठ्यारो प्रश्न हो, अहिले त शंकाको लाभ दिनुपर्ने हुन्छ, त्यसो गर्दा अहिले मिश्रित खालकै मेरो प्रतिक्रिया हुन्छ। अहिले चाहिँ अङ्क दिनेतिर नलागौं, हामीले के आशा गरौं भने हामीले आलोचनात्मक रूपले जसरी राखेका छौं यो कुरा चाहिँ राम्रो ढंगले कार्यान्वयन होस्, हामी त एउटा आर्थिक समृद्धि होस्, रोजगारी सिर्जना होस्, नागरिकको जीवन स्तर माथि उठोस् भनेर कामना हो। पहिले नै यति अङ्क भनेर चाहिँ भन्ने भन्दा पनि शंकाको लाभ दिउँ।
0: उनी थिए पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य समेत रहेको युरोपेली राष्ट्र रुमेनियाको एउटा आवासीय भवनमा रूसी ड्रोन खसेपछि नेटो र युरोपेली युनियन ईयूले रूसलाई चेतावनी दिएका छन्। रुमेनियाका अधिकारीहरूले उक्त ड्रोन रूसी भएको आफूहरूले पुष्टि गरेको बताए पनि रूसले उक्त आरोपबारे प्रतिक्रिया दिएको छैन। घटनामा दुईजना घाइते भएका थिए। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
4: रुमेनियाको आपतकालीन सेवाका अनुसार अपार्टमेन्ट भवनको 10 तलामा ड्रोन खसेर आगलागी भएपछि 70 जनाको उद्धार गरिएको थियो। रुमेनियाका विदेश मन्त्रीले उक्त ड्रोन रूसकै भएको र त्यो विस्फोटक पदार्थले भरिएको बताएका छन्। राष्ट्रपति निकुसर डानले रुमेनियाको दक्षिण पूर्वी शहर कुन्स्तान्टामा रहेका रूसी महावाणिज्य दूतलाई निकाला गरिएको बताएका छन्। रूसले त्यसबारे प्रतिक्रिया जनाउने तयारी भइरहेको बताएको छ। यसअघि नेटोका प्रमुख मार्क रुटाले रूसको व्यवहारलाई लापरवाह भन्दै त्यो सबैका लागि खतरा भएको बताएका थिए। उनले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको चेतावनी रूसलाई दिएका छन्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लाइनले यूले मस्कोमाथि दबाव कायम राख्ने बताएकी छन्। यूके, जर्मनी र फ्रान्सले पनि रूसी ड्रोनले रुमेनियामा पुर्याएको क्षतिको निन्दा गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै यी समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: ए समयको साथमा जितु सुनचादी पसल
6: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
5: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: होइन यो त साथै 105.4 मेगाहर्जको रेडियो आदि खोलेर चाहिँ क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगाहर्ज।

0: एलिना हामी बिहे गरौँ न।
1: भर्खर त पढ्दैछौ, कहाँ बेको कुरा गरेको?
0: हामी लिभिङ टुगेदरमा पनि बस्न सक्छौ नि।
1: पछि गएर धोका त दिँदैनौ नि।
0: यस्तो कुरा नगर न।

0: सुनत न अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: मनमा सधैं हल्ली चल्ली हुन्छ अनेक खुल्दुली फ्रेंडशिप र रिलेशन

0: tragedy attracts them.
1: सुखी र सुरक्षित भाइ हो खुल्लुली.com तपाईँलाई हार्दिक स्वागत छ. हामी रेडियो हरियोको स्टुडियो कमेडी हाई त्रिनेश्वर मार्ग बानेश्वरबाट बोलिरहेका छौँ. स्टुडियोमा रविन्द्र, मेरो नाम दिपेन्द्र, र तपाईँलाई कस्तो छ कुनी? सन्तुष्ट छु. छेउमा पानी ल्याउनु नबिर्सनुहोस् अनि सकारात्मक सोच राखौँ, सकारात्मक व्यवहार गरौं. अनि अलिक फरक सोचौ प्रकाशजी, अलिक फरक सोचौ भनेपछि तपाईँले पर्सि 1 गतेदेखि भ्रिगुटी मण्डलमा गर्न खोज्नुभएको कामको बारेमा नि थोरै कुराकानी गरेँ. मैले तपाईँलाई अहिले एमएलए अखिलको सचिव भनेर चिनाउँदिन नि त है. त्यो पहिला त्यो कामको चाहिँ कुराकानी गरौँ.
2: हामीहरूले
1: अलिकति अगाडि आइदिनुहुन्छ.
2: हामीहरूले जेठको 1 गतेबाट 3 गतेसम्म स्पेसल्ली हामीले एउटा इभेन्टको रूपमा कसरी भने हाम्रो स्थापनाको 60 वर्ष हामीले मनाउँदैछौँ.
1: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको
2: स्थापनाको
1: 60 वर्षको
2: अवसरमा हामीले अघिल्लो वर्षहरूमा तीभन्दा अगाडि फरक फरक खालका कार्यक्रमहरू गर्यौं. हामीले यो 60 वर्षको अवधिमा चाहिँ हामीले के सोच्यौं भने पछिल्लो 59 वर्षले फर्केर हेर्दाखेरि नेपालको स्टार्टअप जागरणको आन्दोलनको दिनदेखि पहिलो पटक मानिसहरूलाई अवेरनेस गर्ने कुरामा रगत बगाउने मान्छेहरू विद्यार्थी थिए, गंगालाल श्रेष्ठहरू थिए. यो सबै खालको चेन्जको अभियानको अगुवाहरूको थिए, विद्यार्थीहरू थिए र समाजले यसले जागृत गर्ने काम गर्यो. विभिन्न खालका चरणका आन्दोलनको अगुवाई गर्ने काम गर्यो. जुनसुकै पनि अप्ठ्यारो राष्ट्र राष्ट्रियताको सबै खालको अभियानको चाहिँ संगठनको तर्फबाट विद्यार्थीहरूले अगुवाई गर्यो. हामीले आज के फिल छ भने आजको टाइम परिवर्तित छ र यो टाइमको अगुवाई पनि हामीले गर्नुपर्छ. जसरी हिजो विभिन्न शासनकालहरूमा आम जनताहरूलाई दमन गर्ने काम भएको थियो, आज पनि मानिसहरूलाई डिस्ट्र्याक्ट गर्ने काम भएको छ. आज मानिस दमनमा चाहिँ छैन, मान्छे डिस्ट्र्याक्ट भइरहेको छ. मानिसहरूलाई सम्भावनाको बारेमा बुझाइएको छैन, मानिसहरूलाई युवाहरूलाई विद्यार्थीहरूलाई प्रेरित गरिएको छैन. त्यसैले हामीले इम्पावरिङ माइन्ड सेपिङ फ्युचर भन्ने मूल नाराका साथ जेठको 1 गतेदेखि 3 गतेसम्म काठमाडौँको भ्रिगुटी मण्डपमा नेपालको इतिहासमा एकपटक हाम्रो अहिले म बधाई दिन चाहन्छु कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त हुनुभएको छ. हिक्मत कार्की अखिलको अध्यक्ष हुँदाखेरि यही टाइपको इभेन्टहरू चलेको थियो. त्यो पछि हाम्रो माधव ढुङ्गेल अखिलको अध्यक्ष हुँदाखेरि हामीले एउटा विज्ञान मेला गरेका थियौं, विभिन्न खालका कन्क्लुजनहरू निकालेका थियौं. र यो चाहिँ के हो भने मलाई लाग्छ नेपालको हिस्ट्रीमा स्टुडेन्ट युनियनको अथवा अर्गनाइजेसनको तर्फबाट आयोजना गरेको एउटा ओपन माइन्डेड पोलिटिकल फ्लेभर कम भएको सबैलाई यो प्रोग्राम हाम्रो भन्ने खालको चाहिँ फिल गराउन सक्ने खालको प्रोग्राम चाहिँ स्टुडेन्ट फेस्टिभल हो भन्ने लाग्छ. र हामी विभिन्न तयारीका साथमा यति बेला कार्यक्रमको सम्मान पुगेका छौँ.
1: एउटा विद्यार्थी अथवा एउटा अभिभावक जसले अस्ति भर्खर एसी दियो, प्लस टू सकायो, 11 एक्जाम दिएको छ, म भोलि के बन्ने भन्ने सपना बोकेको छ, त्यो युवा र त्यो किशोर 1 गते जेठको 1 गते 2 गते र 3 गते भ्रिगुटी मण्डलमा गएन भने के कुरा मिस गर्छ?
2: यति बेला तपाईँको रेडियो विभिन्न बसमा हजारौं विद्यार्थीले ट्राभल गर्दै पनि सुन्दै हुनुहुन्छ, धेरै घरहरूमा पनि सुन्दै हुनुहुन्छ. म के भन्न चाहन्छु भने त्यो एउटा कम्बो प्रोग्राम हो. जब भ्रिगुटी मण्डपमा विद्यार्थीभित्र प्रवेश गर्नुहुन्छ, अभिभावकहरूलाई म अनुरोध गर्न चाहन्छु कुनै पनि हालतमा आफ्नो विद्यार्थीहरूलाई पार्टिसिपेट गर्न पठाइदिनुहोला, विद्यार्थीहरू आउनुहोला. सबै खालको इन्ट्रीदेखि सबै कुरा फ्री छ. हामीले यसलाई किन एउटा कम्बो प्रोग्राम भनेका छौँ भने हामीले 14 फरक फरक इभेन्टमा चाहिँ त्यहाँ हामी कार्यक्रम गर्दैछौँ. त्यो केसँग सम्बन्धित छ भने आज सी इक्जाम दिएर रिजल्टको पर्खाइमा रहेको, हिजो मात्रै केही दिन अघि मात्रै कक्षा 12 परीक्षा दिएको र हामीले प्रोग्राम गर्ने अवधिमा चाहिँ कक्षा 11 परीक्षा पनि चलिरहेको हुनेछ. हामीले यी सबै कुरालाई मध्यनजर गर्दै भौतिक तथा भर्चुअल सबै माध्यमबाट हामी विद्यार्थीको घर घरमा उनीहरूको यो 6 इन्चको मोबाइलमा हामी पुग्नेछौँ. यो प्रोग्रामलाई किन स्केप नगर्न म अनुरोध गर्न चाहन्छु भने त्यहाँ हामीले बन्न चाहनेहरूको लागि काउन्सिलिङ, एकदमै गुड मोटिभेटरहरूबाट करियर काउन्सिलिङको प्रोग्रामहरूदेखि आफूले सपनामा देखेको अथवा केही टेक्निकल्ली बन्न चाहेका विद्यार्थीहरूले तयार गरेका विभिन्न विश्वविद्यालयहरू कलेजहरूको तर्फबाट तयार भएका चाहिँ लाइभ प्रोजेक्टहरू 50 भन्दा बढी स्टलमा लाइभ प्रोजेक्टहरू हुनेछन्। हामीले विभिन्न न्यूजहरूमा हामी सुनिराखेका हुन्छौँ, फलानु ठाउँको विद्यार्थीले यस्तो बनायो, फलानु ठाउँकोले हेलिकप्टर बनायो, फलानुकोले ड्रोन बनायो, यस्तो यस्तो खालका चाहिँ इनोभेसनहरू भइरहेका छन्। तर त्यो संस्थागत भएको छैन, त्यसैले पोलिसी मेकरहरूलाई पनि त्यहाँ टेबलमा ल्याएर हरेक स्टलहरूमा चाहिँ यो देशको मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म विद्यार्थीहरूले सिर्जना गरेका सृजनशीलता त्यहाँ प्रदर्शन हुन्छ. त्यसपछि हामीले त्यहाँ युनिभर्सिटीको सबैभन्दा आज हामीले हामीलाई विद्यार्थी वर्गलाई एउटा निराश पारेको हाम्रो पोलिसी चाहिँ युनिभर्सिटीको समस्याहरू छ। त्यसलाई चाहिँ हामीले के भने युनिभर्सिटी इन्फो भनेर फरक प्याकेजमा नेपालका सबै विश्वविद्यालयका एक एक स्टल रहने गरी, त्यहाँको अथोराइट रहने गरी, युनिभर्सिटीको प्रोग्रामहरूको बारेमा, युनिभर्सिटीको समस्याहरूको बारेमा, युनिभर्सिटीले गर्न सकेका कामहरू, नसकेका कुराहरूलाई सुझावको आधारमा एउटा कन्क्लुजन निकाल्ने गरी हामीले युनिभर्सिटी इन्फोको डेस्क पनि राख्दैछौं। त्यस्तै गरी हामीले पोलिसी मेकर तथा आवाजकर्ताहरूलाई समेट्ने गरी विभिन्न प्रख्यात अथवा ख्यातिप्राप्त आफ्नो क्षेत्रमा प्रख्यात बन्नुभएका मीडिया जगतका सर्दे व्यक्तिहरू, पोलिटिकल्ली चाहिँ पोलिसी मेकिङमा राम्रो रोल राख्न सक्ने हजुरको प्रतिभाशाली एकदमै हामी भन्छौ शक्तिशाली नेताहरू, सबै पार्टीका सबैले हामीले त्यो डिबेट एण्ड डायलगमा चाहिँ सहभागी बनाउनेछौ। र यो मुलुकको विशेष गरी हामी शिक्षा प्रणालीको लागि, विशेष गरी युवा विद्यार्थीहरूको यो प्लानको आजको कारण के हो, हामीले देखेको कुरा तथ्यसहित र यसलाई रोक्ने कुरा विषयवस्तु के हो, त्यो तथ्यसहित चाहिँ हामीहरू यी खालका प्रोग्रामहरू गर्नेछौं। त्यस्तै गरी हामीले विभिन्न स्कूलहरूलाई हामीले कस्तो, आज म रेडियोबाट पनि अनुरोध गर्न चाहन्छु, हामीले सरकारी स्कूलहरूले स्टल राख्न चाहँदाखेरि हामीले निशुल्क भनेका छौं। यसमा कुनै पनि खालको कन्सल्टेन्सीहरू, कुनै पनि विदेश प्रेरित गर्ने खालका कुनै, यसमा कुनै टाइटलको कुनै स्थानै छैन। हामीले त्यो त्यो प्रोग्रामतिर हामीले सोचेकै छैनौं। एकदम म यो कार्यक्रमको माध्यमबाट कतिपयलाई डाउट लाग्न सक्छ, किनभने हामी कार्यक्रमहरू आयोजना गर्छौं त्यसलाई धान्न नसक्दाखेरि हामी जुन पनि खालको कम्प्रोमाइज गर्ने हाम्रो पुरानो समस्या थियो, त्यसैले हामीले यसलाई त्यो छलफलमै राखेका छैनौं। कुनै पनि सरकारी स्कूलले, नेपालको कुनै पनि क्षेत्रमा सामुदायिक स्कूलले मेरो विद्यार्थीले यस्तो पेन्टिङ गरेको छ, मेरो विद्यार्थीले यस्तो इनोभेसन क्षेत्रमा काम गरेको छ, मेरो विद्यार्थीले यस्तो खालको चाहिँ प्रविधिको निम्ति चाहिँ उनीहरूले कन्सर्न गरिरहेका छन् भनेर उसले स्टल ल्याउन चाह्यो भने हामीले निशुल्क त्यसलाई प्रमोट गर्ने गरी हामीले सरकारी विद्यालयको लागि हामीले खुल्ला गरेर हामीले रजिस्ट्रेसन आह्वान पनि गरेका छौँ। काठमाडौँ लगायत देशका विभिन्न क्षेत्रबाट ठूलो मात्रामा विद्यार्थीहरूको त्यहाँ सहभागित हुँदैछ। त्यस्तै गरी विभिन्न प्राविधिक कलेजहरूमा आज वर्ल्ड एउटा चाहिँ रोबोटिक्स कम्पिटिसनमा गइरहेछ। उनीहरूले विज्ञान प्रविधिले युद्धदेखि सिर्जनासम्म सबै कामहरू रोबोटको माध्यमबाट गरिरहेका छन्, तर हामीहरू धेरै पछि छौं। हामीले तीन टाइटलमा चाहिँ नेपालका विद्यार्थीहरूले तयार गरेका रोबोटहरूको कम्पिटिसन गराउँदैछौं, रोबोटिक्स कम्पिटिसन। त्यो चाहिँ हाम्रो एउटा अर्को आकर्षणको कार्यक्रम हो, जसबाट धेरै हाम्रा प्रतिभाहरूले तयार गरेका सामग्रीहरू हेर्दै अगाडि आउनुहुनेछ। यहाँको शैक्षिक गुणस्तरीय सुधार भएको स्कूलहरू, त्यसपछि हामीले हाम्रो स्टेज शुरू हुन्छ भेलकुटी मण्डपको खुल्ला चौरमा, जब विद्यार्थीहरू जब अभिभावकहरू प्रवेश गर्नुहुन्छ दिनको 3-4 बजेको हुनेछ। त्यति बेला घडीमा हामीले प्रवेश पूर्ण रूपमा निशुल्क भनेका छौं। र हामीले नेपालमा एकदमै पछिल्लो समय आजको युवा पुस्ताका लोकप्रिय कलाकारहरू, आजको आधुनिकता र हिजोको क्रान्तिलाई हामी सँगै जोडेर एउटा स्टेजबाट पर्फर्मेन्स गराउँछौं। जेठको 1 गते हामी जोन चामलिङ एन्ड टिम, जेठको 2 गते डेली मेन्स, जेठको 3 गते हामीले निकै चर्चित ब्यान्ड अनुप्रस्थको प्रस्तुति हुन्छ। सँगसँगै के भने नेपालको रिभोल्युसनमा भएका धेरै कुराहरू छन् नि, हामीले यसलाई के भनेका छौं भने एउटा परिवर्तनको आन्दोलनमा संघर्षपछि आधुनिकतातर्फको एउटा प्रस्थान बिन्दु, नेपाली विद्यार्थीलाई आशा जगाउने। त्यहाँबाट जब निस्किन्छ विद्यार्थी 6:30-7 बजे घर पुग्छ नि, उसको मनमा फेरि होप ब्याक होस् क्या, ओ मेरो लागि यही ठिक रहेछ, त्यो झल्काउने गरी हाम्रो कार्यक्रम हो।
1: अखिलले प्रोग्राम गरेको रहेछ, त्यो पनि एमाले अखिलले प्रोग्राम गरेको रहेछ। निसङ्गको साथीले किन जाने र त्यो पार्टीको प्रोग्राम हो भन्ने भाव चाहिँ कसैले पनि नराखे हुनुभयो।
2: हामीले यति बेला 50,000 हाम्रो इन्भिटेसन पासहरू बजारमा छन्, विभिन्न एकदमै हाइपर हामीलाई राम्रो इन्फ्लुएन्स राख्न सक्ने सोसियल साइटहरू, मिडियाहरूले हामीलाई कोलाबोरेसन गर्नुभएको छ, सहयोग गर्नुभएको छ हाम्रो यो इभेन्टहरूलाई राम्रो मानेर। त्यहाँ कुनै पनि ठाउँमा झण्डा पनि छैन, नाम पनि छैन, किनभने यो विद्यार्थीको कार्यक्रम हो। हामीले के भनेका छौँ भने के हामी अपडेटेड हुनुपर्छ कि आउटडेटेड हुनुपर्छ। आज विद्यार्थी संगठन अथवा विद्यार्थी स्टुडेन्ट मुभमेन्ट भनेको नेभर इन्ड मुभमेन्ट हो, यो कहिल्यै सकिँदैन। तर हामी सकिन्छौँ भने त हाम्रो व्यवहारले सकिन्छौँ, त्यसैले यसमा कुनै पनि प्रतिस्पर्धा छैन। यो फेस्टिभलभन्दा अझ यसलाई एजुकेसन मानेर अरू मित्र संगठनहरूले पनि योभन्दा अझै अपडेटेड प्रोग्रामहरू गर्नको निम्ति म आह्वान गर्न चाहन्छु, किनभने मानिसहरू रह्यो भने, युवाहरू रह्यो भने, विद्यार्थीहरू रह्यो भने मात्रै देश रहन्छ, देश रहँदा मात्रै हामी रहन्छ।
1: सामान्यत विद्यार्थी संगठनहरूले कार्यक्रम गर्यो भने त त्यो आफ्नै बारेमा बढी व्याख्या गर्ने, आफ्नो विचारलाई लाद्ने कुरा हुन्छ। यसले चाहिँ विद्यार्थीको विचार विद्यार्थीको विचार बदल्नका लागि मद्दत गर्छ।
2: यसले हाम्रो कन्सर्नै यति मात्रै रह्यो कि मानिस नै नरहेको एक दिन कुनै बेला आज त्यो एउटा पोलिटिकल्ली स्टेटस अथवा उनीहरू एउटा स्टेटसमा बन्न सक्छन्। एक पाला भारतमा त्यहाँ धार्मिक हिसाबले लडाई प्रारम्भ भएको थियो, उनीहरूले त्यसलाई एजेण्डा बनाएका थिए र जो आज त्यहाँ रूलिङ पार्टीहरू गर्छन्। त्यति बेला मलाई बिहारमा लालु यादवले भनेको मलाई एउटा स्पिचको चाहिँ मलाई याद आउँछ। म त्योभन्दा अरू पोलिटिकल्ली अरू थटमा म जान चाहन्न। जति बेला उनले भनेका थिए बिहारमा एउटा रथयात्रा आरवाणीको रथयात्रा प्रवेश गर्दै थियो, जब मानिस नै रहेन भने मस्जिदमा को हुन्छ, के अरे पण्डितै रहेन भने मन्दिरमा घण्टी कसले बजाउँछ। त्यसैले यो मानव नरसंह विरूद्ध अभियानमा मेरो समर्थन हुँदैन। त्यस्तै विद्यार्थी नै नरहे, देशमा मानिसहरू नै नरहे, थटले कहाँनिर काम गर्छ। त्यसैले यो एउटा ब्रेक भन्छ नि, काहीँ न काहीँ एउटा आशा जगाउने, काहीँ अँध्यारोमा उज्यालो बत्ती बले जस्तो एकदमै अनकन्टार गुडिरहेको एउटा टायरलाई चाहिँ ब्रेक गर्न राखिएको ब्रेकर जस्तो, एउटा अब चाहिँ छैन है भन्ने ठाउँबाट, सुक्खा ठाउँबाट चिस्यान भेटिए जस्तो एउटा सम्भावनाको। र संसारमा भन्ने गरिन्छ स्वर्ग ब्रह्म नेपाल स्वर्ग, यो चीजलाई स्थापित गर्ने कुरा, र हामीहरू विभिन्न चक्रिय हिसाबले भूराजनीतिक हिसाबले ठूलो डोमिनेसनमा छौँ। हामीहरूकै माध्यमबाट मात्रै हाम्रो देश बन्न सक्छ, न ओभर इमोसनल, न धेरै एक्साइटेड, मात्र एक स्टेपको धक्का अथवा एउटा खालको चाहिँ मेहनतले निकाल्न सक्ने नतिजाको निम्ति चाहिँ हामी यो काम गर्दैछौँ।
1: रेडियो अडेको स्टुडियो कमेडी हाइट नारायण शर्माको बानेश्वरबाट बोलिरहेका छौ। मेरो नाम दिपेन्द्र, स्टुडियोमा आज प्रकाश पौडेल हुनुहुन्छ। अघि नै फर्मल्ली चिन्जान गराए गराइन,
2: र हामीहरू विभिन्न चक्रिय हिसाबले भूराजनीतिक हिसाबले ठूलो डोमिनेसनमा छौँ। हामीहरूकै माध्यमबाट मात्रै हाम्रो देश बन्न सक्छ, न ओभर इमोसनल, न धेरै एक्साइटेड।

तपाईँसँग प्रकाश पौडेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सचिव हुनुहुन्छ र केन्द्रीय प्रवक्ता पनि हुनुहुन्छ संगठनको, विद्यार्थी संगठनको, र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जेठको 1 गते 2 गते र 3 गते काठमाडौँको भ्रिकुटी मण्डपमा एउटा वृहत खुल्ला कार्यक्रम गर्दैछ, जहाँ चाहिँ हरेक विद्यार्थी र हरेक अभिभावकले आएर आफ्नो भविष्यको छनौट गर्न सक्नुहुन्छ। मैले मोटामोटी पाएको दिनको इन्फर्मेसन चाहिँ तपाईँले आफ्नो भविष्यको छनौट गर्न सक्नुहुन्छ, खास गरी शैक्षिक उन्नति र प्रगतिका लागि यो 3 दिनको काठमाडौँ भ्रिकुटी मण्डपको उत्सवले नयाँ ऊर्जा जगाइदियोस्, नयाँ सम्भावनाको ढोका खोलिदियोस् र विद्यार्थी संगठन भन्ने बित्तिकै ढुङ्गा हान्ने, आन्दोलन गर्ने, सड़क जाम गर्ने, अब अथवा आज प्रिन्सिपलको ढोकामा के चाबी लाएर भन्ने भने जस्तो समाचार मात्रै सुनिरहेको बेलामा, यसलाई अलिक नलिदिनु होला प्रकाशजी, हाम्रो आजको सोसाइटी कस्तो छ भने नेता भन्ने बित्तिकै बदमास हुन्, सरकारी कर्मचारी भन्ने बित्तिकै ठग हुन्, पत्रकार भनेपछि लुच्चा भन्ने टाइपको एउटा छ नि, अनि कलाकार भनेको नौटङ्की हो भन्ने जुन समाज मलाई कता कता भन्न मिल्थ्यो मिल्थेन, यसरी कुरा गर्न मिल्थ्यो मिल्थेन थाहा छैन, तर एउटा कुरा के छ थाहा छ भने हामीमा पोजिटिभ थट भन्ने कुरा चाहिँ हराउँदै गएको छ, सकारात्मक सोच भन्ने कुरा चाहिँ हामीले गुमाउँदै गएका छौँ। यो देशमा केही पनि हुँदैन, यहाँ पढेर केही पनि हुँदैन, होइन एउटा दुईटा कुरा मात्रै सत्य हो, बुवा आमा सत्य हो, छोराछोरी सत्य हो भन्ने कुरा भन्दा बाहेकमा अरू धेरै कुराहरूमा विश्वास हराइरहेको बेलामा अखिलले जुन कार्यक्रम भ्रिकुटी मण्डप गरेको छ, यो म त भन्छु तपाईँले वार्षिक क्यालेन्डर बनाउनुहोस् है, हरेक जेठको 1 गते 2 गते 3 गते चाहिँ हरेक वर्ष यस्तो एउटा थिमेटिक बनोस्, अझ सक्नुहुन्छ भने हामी काठमाडौँ मात्रै किन, हामी यही कुरा विराटनगरमा किन गर्न नसक्ने, यही कुरा हामी जनकपुरमा किन गर्न नसक्ने, यही कुरा वीरगन्जमा किन गर्न नसक्ने, होइन यही कुरा हामीले चितवनमा गऱ्यौँ भने, पोखरामा गऱ्यौँ भने, बुटौलमा गऱ्यौँ भने, दाङमा गऱ्यौँ भने, नेपालगञ्जमा गऱ्यौँ, सुर्खेतमा गऱ्यौँ, धनगढीमा गऱ्यौँ भने कम्तीमा त्यहाँका विद्यार्थीहरूले पनि आफ्नै घरभित्रको सम्भावना थाहा पाउँथे कि भन्ने थोरै तपाईँको लागि फिडब्याक पनि हो। हामी एक किसिमपछि आउनेछौँ खुल्दो.com को साथमा रहनुहोला।

देशैभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन इट्स अ कुल धुली डट कम ग्याप सोलुसन इट्स अ कुल धुली डट कम

0: attraction.
1: रेडियो अर्पण स्टुडियो कमेडी हाइट रामेश्वर मार्ग बालेश्वरबाट बोलिरहेका छौं. मेरो नाम दिपेन्द्र. खुनमुली.com हो. देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.eradio.com हाम्रो पात्र मोबाइल एपमा पोडकास्टको रूपमा पनि तपाईँले सुन्न सक्नुहुन्छ. हाम्रो पात्रमा लाइभ पनि सुन्न सक्नुहुन्छ. युट्युबमा हामीले संग्रहलाई कपीलाई संग्रह गर्न सहिलो हुन्छ भनेर रेडियो अडियो 106.3 सायद युट्युब च्यानल हो. खुल्मी.com भनेर युट्युबमा खोज्नु भयो भने पनि सम्भवतः फेला पर्छ होला. हेर्नुहोस्, तपाईँका सल्लाह सुझाव प्रतिक्रियाहरू छन् भने हाम्रो वाट्सएप नम्बर 98010 81610 सधैँ खुला छ. थुप्रै साथीहरूको फिडब्याक पाइ पनि रहेको छु मैले. र त्योभन्दा पनि महत्वपूर्ण कुरा, हामी राम्रो कामको तारिफ गर्न सिकौं, असल कामलाई मल्टिप्लाई गर्न सिकौं, नराम्रो कुरा छ भने माइनस गर्न सकियोस्. अनि आज कुल लड्कामा सत्र

0: তাকে দিবেন অনেক মালিক রয়েছে কে অখিল নেপাল রাষ্ট্রীয় স্বতন্ত্র বিদ্যার্থী ইউনিয়নকে সচিবলাই স্টুডেন্ট ল্যাছ ভন্ন কতই পড়াছ ভাই তবক মন তো পড়া রয়েছে মেয়ে ভান কোন বিচারধারাকে অধিক মানে মাত্র জানছ হ্যাঁ তর অখিলে যে কাম করেছে প্রকৃতি মন্ডল এক গতি দুই গতি তিন গতি জিঠ গো তো সাথে রাইট টাইম রাইট টাইম ভাবে অপ্ঠ্যারো টাইম রাইট ডিসিজন মানে লাই मैले फेरि प्रकाशजीलाई रिपिट गर्न चाहे कि सपना बोकेर आउनुहोस् योजना बोकेर आउनुहोस् र केही कुरा लिएर जानुहोस् भनेर भन्न मिल्छ अभिभावक र विद्यार्थीलाई
1: एकदमै यो कार्यक्रम अझै बढी म अनुरोध गर्न चाहन्छु सन्तानहरू अथवा छोराछोरीहरू बुवा आमाहरू सँगै हात समातेर सँगसँगै त्यो कार्यक्रममा चाहिँ आधा जति विद्यार्थीहरू आधा जति अभिभावक देख्न पाउँदा अझै बढी हामी सफल महसुस गर्नेछौँ किनभने यो चीजको आवश्यकता आज हरेक घरमा हरेक परिवारमा हरेक अभिभावकमा हरेक बच्चाहरूमा छ एउटा पारिवारिक मित्रताको एउटा सम्भावनाको सँगै दृश्यावलोकनको त्यसैले यो कार्यक्रम चाहिँ बुवा आमा छोराछोरी जो अहिले इक्जाम भ्याएर हामी धेरै ठाउँमा अहिले धेरै कफी सपमा धेरै चिया पसलहरूमा हामी डुलिरहेका हुन्छौँ हामी उहाँहरूसँग सोधिरहेका हुन्छौँ त्योमध्ये धेरैजना जति अहिले भर्खरै टुवेल्भको इक्जाम दिएको विद्यार्थीहरू हुनुहुँदो रहेछ काठमाडौँका धेरै ठाउँहरूमा हामीले यसरी हाम्रो साथीभाइहरूलाई चाहिँ त्यो सर्वेको लागि पठाछौँ त्यहाँ
0: अलिक जाडोगाडो जस्तो भयो रविन्द्र एसी त्यो बन्द गर्नु
1: भित्र छिर्दा तपाईँले पनि अलि न्यानै भन्नुपर्ने कुरा चाहिँ कुलै भएको छ हाम्रो किनभने प्रोग्राम पनि कुल भएको हिसाबले त्यति हाइपमा गइरहेको छ भित्रको वातावरण र कुराकानी त्यो पनि रह्यो त्यसैले यो कार्यक्रम चाहिँ एउटा पारिवारिक कार्यक्रम हो यसलाई अभिभावक सहित हामी एउटा त्यो डिटेल पनि हामी राख्न चाहन्छौँ किनभने हामी धेरै गम्भीर छौँ यो विषयमा यसलाई चाहिँ एउटा कार्यक्रम शुरूआत भयो एक दिन अन्त्य भयो भन्ने कुराको मात्रै होइन यसले के दिन सक्यो के पाउन सक्नुभयो हामीले अझै के कुरा थप्नुपर्छ तपाईँले अगाडि नै भन्नुभयो यसलाई हामी एउटा नियमित कार्यक्रम किनभने कुनै पनि अपडेटेड भर्सन मात्रै बजारमा सफल छ हामीले कुनै ब्रान्डहरूको कुरा गरौं बजारमा आइरहेका जति पनि ब्रान्डहरू छन् जसले आफूलाई अपडेट गरे ती आज पनि अलाइभ छन् जसले आफूलाई म त सस्तै छु ठिकै छु बजारमा चल्ला किनभने मानिसहरू सस्तो रुचाउँछन् भन्नेहरू चाहिँ समाप्त भएको चरण छ त्यसैले यो कुरालाई पनि हामी मनन गर्छौं र अहिले हामी पूर्ण रूपमा केन्द्रित के छौं भने यसको स्टार्टअपसँगै अत्याधिक अभिभावक र विद्यार्थीको सहभागितासँगै यसको एउटा कन्क्लुजन सहितको एउटा निश्चित कार्यक्रम अवधिको अन्त्य र त्योपछि हामी नयाँ सोचमा चाहिँ अवश्य पनि हामी जानेछौँ तपाईँहरूसँग अभिभावक विद्यार्थीहरूसँग हामीसँग अहिले लाखौंजनाहरू चाहिँ हामीसँग सम्पर्कमा
0: अलिकति मलाई जोड्नु मन लागेको छ यहाँ चाहिँ जस्तो काउन्सिलिङको पाटो भन्नुभयो नि त्यहाँ के टेक्स्टहरू हुन्छ इन्जिनियरिङ पढ्नेका लागि इन्जिनियरिङमा पनि विभिन्न विधा होला जस्तो वनको विषय पढ्ने कि नपढ्ने एग्रिकल्चर पढ्ने कि नपढ्ने होइन ब्याचलर कहाँ पढ्ने अथवा सर्टिफिकेट लेभल कहाँ पढ्ने हुने स्टल हुन्छ कस्तो हुन्छ त खाका
1: करियर काउन्सिलिङको लागि हामीले कस्तो इस्युमा प्रायोरिटी दिएछौँ भने तपाईँले भन्नुभयो जस्तै जति पनि युनिभर्सिटीहरू छ त्यसले आफ्नो त्यहाँको बारेमा जानकारी त गर्नुभएको तर एउटा चाहिँ प्रभावकारी इन्फ्लुएन्सरहरू जो चाहिँ विद्यार्थीहरूको चाहिँ प्रेरणाका स्रोत साँच्चैमा बनिराख्नु भएको छ उहाँहरूको माध्यमबाट सबै अध्ययनको सम्भावना हामीले त आज त म्याक्सिमम यो ब्रेन ड्रेनको समस्या छ मसल ड्रेनको समस्या छ हामीले मानिसहरू अथवा हाम्रो समूह यति धेरै ओरिट पाइराखेका छौँ कि हामीले सुरुवात कहाँबाट गर्ने भन्ने छ त्यसैले यी सबै कुराहरूलाई समेट्ने गरी सेसन सेसनमा हामीहरूले प्रोग्रामहरू बनाएका छौं र जसमा चाहिँ कस्तो खालको मनोविज्ञानले कस्तो पढाइ पढ्ने होइन अब आफ्नो रुचिको विषय के छ पारिवारिक रुचिले मानिसलाई कहाँ पुर्याए ती इक्जाम्पलका कुराहरूदेखि धेरै कुराहरूलाई जोडेर विद्यार्थीहरूले स्टल वाइज प्यानलमा यो छलफलहरूमा सरिक हुनेछ र हाम्रो वेबसाइट छ तपाईँहरूले नोट गर्नुहोला www.studentfest2024.com यसमा चाहिँ जुन जुन प्यानलहरूमा तपाईँहरू सरिक हुन चाहनुभएको छ, जस्तै हामी लाइभ पेन्टिङ प्रोग्राम राखेका छौँ, तपाईँहरू अरू मजा लाइभ पेन्टिङसँग रिलेटेडहरूले चाहिँ त्यो गर्न सक्नुहुन्छ। यी सबै खालका इभेन्टहरू छन्। ब्लड डोनेसनको प्रोग्राम हामीले राखेका छौँ, सेवाभाव कतिपय विद्यार्थीहरूको प्रारम्भ हुनसक्छ, हरेक 18 वर्ष केक काटेर होइन ब्लड डोनेसन गरेर मनाऊ भन्ने खालको कोटेसन पनि त्यति नै हाइपमा छ। यो चाहिँ धेरै खालले चाहिँ एउटा माहौलको प्रोग्राम अथवा आफ्नो निम्ति चाहिँ एउटा मेमोरी चाहिँ क्याच गर्ने चाहिँ अवधि छ। त्यसैले वेबसाइटमा सबै डिटेलहरू छ, तपाईँहरू त्यहाँ जानुहोस्। तपाईँलाई जुनमा इन्ट्रेस्ट लाग्छ, तपाईँलाई भोलिन्टियर भन्नु मन लाग्यो, रोबोटिक्सको म भोलिन्टियर बस्छु भने त्यहाँ फर्म भर्नु मिल्छ, हाम्रो साथीभाइहरू तपाईँलाई रिप्लाई गर्नुहुन्छ। तपाईँलाई प्रोग्राममा म डायलग एन्ड डिबेटहरूमा म सरिक भएर म केही कुरा चाहिँ संवाद गर्न चाहन्छु भन्नुभयो भने तपाईँले ती सबै कुराहरू हामीले फेसिलिटेट गरेका छौँ, त्योमा सरिक भएर गर्न सक्नुहुन्छ।
0: विकृति मण्डलको प्रोग्राम भन्ने बित्तिकै पहिला हामी एक्जिबिसनको कुरा पढिसक्थ्यौँ, किनमेलको कुरा एक्जिबिसन भन्दा पनि, पछि आएर यो जुत्ता मेल त्यहाँ सधैँ चलिरहेको हुन्छ, मोटरसाइकलको एक्सचेन्ज मेला पनि सुन्थ्यौँ। यसपालि त बुद्धिको एक्सचेन्ज हुने भएको छ होइन?
1: बुद्धिको एकदमै, त्यो अनुभवको सपनाहरूको, अनि त्यो त फ्रस्ट्रेसन फ्याँक्ने ठाउँ भन्छु म त्यसलाई, किनकि मानिसहरू हामी साँच्चै ओरिएट भएको छौँ कि, कसैले पनि कसैलाई रोकिएर टाइमै नदिने, डेडिकेटेड नहुने, इस्युहरूमा डिप नजाने हाम्रो पुरानो समस्या भएको छ। तपाईँले अगाडि प्रारम्भमा पनि भन्नुभएको थियो हामी एउटा ट्रेनको शिकार भएको छौँ। धेरै चिजहरूलाई मलाई लाग्छ त्यो दिन सबै कुराको समाधान त नहोला, तर एउटा गुड स्टार्टअप चाहिँ हुन्छ।
0: सुरुवात त सुधे मात्रै हुने हो, कम्तीमा सोचौं के गरौं भन्ने हो, र अभिभावकका लागि विद्यार्थीका लागि जेठको 1 गते 2 गते र 3 गतेको एउटा चुल्यो निम्तो कति बजीबाट शुरू हुन्छ?
1: हामीले त्यसलाई बिहान 10 बजीबाट शुरूआत गर्छौं।
0: 10 बजीबाट शुरू हुन्छ विकृति मण्डलमा। तपाईँले भर्खरै एसई दिनुभएको छ अथवा 12 कक्षाको इक्जाम दिनुभएको छ अथवा पढ्नु भएको छैन, तपाईँले कति पनि पढ्नु भएको छैन, तपाईँको पढाइमा रुचि छैन भने पनि मेरो विचारमा तपाईँ त्यहाँ जानुभयो भने नेपालको अबको शैक्षिक बाटो कस्तो हुनुपर्छ, तपाईँले नपढेर केही पनि भएन, सबै मान्छेले पढ्नै पर्छ भन्ने छैन, होइन त्यो हाम्रो एकाडेमिक क्वालिफिकेसन चाहिन्छ भन्ने पनि छैन, तर तपाईँले बुझ्नुभयो भने एकजना ट्याक्सी चलाइरहनु भएको दाई 21 दिन भिकुटी मण्डल कोही कतै ट्याक्सी अडाउँछु र म त्यहाँ मेला चलिरहेको रहेछ, तपाईँले बुझ्न जानुभयो भने आउनै पर्छ, तपाईँको छोराछोरीले एससी दिँदै हुनुहुन्छ, आउनै पर्छ तपाईँको छोराछोरीले के अरे प्लस टू दिँदै हुनुहुन्छ भने के कतातिर गइरहेको छ समाज भन्ने कुरा तपाईँले बुझ्नुहुन्छ। यो चाहिँ यहाँ ठ्याक्कै विद्यार्थी नै जाने अभिभावकै जाने भन्दा नि विद्यार्थी नभएकाहरू र अभिभावक नभएकाहरूले पनि के भन्दा यो सिकाइले हाम्रो भविष्य कता जाँदो रहेछ भन्ने कुरा तपाईँले थाहा पाउनुहुन्छ। अनि त्यो कुरा तपाईँले थाहा पाउनु भएको कुरा चाहिँ भान्जीलाई भनिदिनु भयो भने, भतिजीलाई भनिदिनु भयो भने, बुहारीलाई भनिदिनु भयो भने, म अस्ति भ्रिकेट मन गएको थिएँ यस्तो यस्तो रहेछ नि त, त्यो मैले सुनेको है, यो त प्रकाशी सुने हो कि होइन, के पूर्व प्रधानमन्त्री केपी ओलीले कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ अरे एमसीको रूपमा।
1: जो हाम्रो पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा उहाँ सबैभन्दा अपडेटेड भर्सन हो, हरेक कुरामा उहाँलाई हामी हेर्न सक्छौँ। जो त्यो एउटा बिग कास्टिङ हुन्छ नि त त्यो दिनको हाम्रो प्रोग्राम चाहिँ त्यो फेममा चाहिँ
0: सूर्य मात्र हो कि थाहा सरप्राइज पनि होला यो, तर त्यो दिनमा चाहिँ सबै प्रमुख अतिथि हुने पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चाहिँ एज अ कार्यक्रम होस्ट भन्दाखेरि होइन मैले त्यो राजा राजनले रेडियोको चाहिँ 1200 गाइजा चलाएको फिल भइरहेछ क्या मलाई होइन
1: यो प्रोग्रामलाई हामीले जस्तै हामीले के बनायौँ भने एउटा कार्यक्रममा सञ्चालक हुन्छ, धेरै ठूला मान्छेहरू सबै अतिथि प्रमुख अतिथि हुन्छन्, पालै पालो बोल्छन्, यो बोल्नु नपाउँदा अर्को मन कुडिन्छ, प्रमुख अतिथि भएको मान्छे अन्त्यमा आउँछ लामो बोल्छ, त्यो होइन। हामीले यो प्रोग्रामलाई चाहिँ एकदमै सरप्राइज एकदमै इन्ट्रेस्टिङ प्रोग्रामहरू चाहिँ एकदमै हामीले घटनाक्रमहरूलाई सामान्य लिनुपर्छ भन्ने हिसाबले हामी प्रयास गर्ने मोडमा छौँ।
0: मैले मोहन तपाईँको केन्द्रीय सदस्य अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सदस्य मोहनले पनि मलाई छोसो कुराकानी गरेको सुनेको थिएँ। सधैँ हामी यस्तो प्रकारहरूमा गर्ने भनौँ न राजनीतिक आस्था बोकेका कलाकारहरू मात्रै त्यो स्टेजमा पढ्थे, यसपालि चाहिँ युवाको आस्था बोकेको, विद्यार्थीको आस्था बोकेको, नयाँ पुस्ताको आस्था बोकेको, रोगको चाहिँ बढी प्रावलता छ र सँगसँगै विचार त अलिअलि आइ नै हाल्छ भन्ने यो चाहिँ मलाई अर्को रमाइलो लागेको छ.
1: किनभने हामीले यसलाई जोड्नु चाहिँ कसरी पर्दो रहेछ भने जस्तै पोलिटिकल पार्टीहरू किन मानिसहरूको त्यो फ्लेभर भन्छ नि त्यो गुड फ्लेभरको एकदम चाहिँ हगिङ फ्रेन्ड बन्न सकेनन् गमाल गर्ने टाइपको साथीहरू किन सिम्बल बन्न सकेनन् भने हामीले सधैँ आफ्नो त्यो थटलाई मात्रै हामी प्रस्तुत गर्न खोज्दो रहेछ. जस्तै त्यही गीतहरूबाट मान्छेहरूले क्रान्ति गरायो भने त गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ होइन यो देशको मुहार फेर्नलाई उठ हातमा कलम हुनेहरू कलम लिएर उठ साथमा केही नहुनेहरू आवाज लिएर उठ बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ बुद्धिजीवीहरूले कलम चलाए श्रमिक मजदुरहरूले श्रम गरिरहेको ठाउँबाट क्रान्तिको निम्ति उभिए यी सधैँ प्रिय छन् तर सँगसँगै हामीले यो प्रोग्राम कुन चरणमा गरिरहेका छौं मन बलिएको बेला मानिसहरूलाई दिक्क लागेको बेला
0: मन आत्तिएको बेला
1: युवा विद्यार्थीहरू ओरिएट भएको बेलामा हावा जस्तै मलाई उड्न मन छ नि जोन चामलिङसँगै गीत गाउँदा होइन कुनै बेला अनुप्रस्थको एकदमै त्यो एकदम हाइप कसो हुन्थ्यो दिन यस्तो पनि रहेछ यो गीतहरूले साँच्चै छुन्छ क्या द एलिमेन्ट्सको गीतहरू पुतली चाहिँ रियल भाइफ छ कि हामीले जोड्न मात्रै खोजा हो कि मैले अगाडि पनि भनेको थिएँ नि एउटा कम्बो आजभोलि रेस्टुरेन्टतिर तपाईँ जानुभयो भने कम्बोमा पाउँछ नि दुईटा डल्ला एउटा के एउटा
0: चाउमिन होइन
1: सारा चाहिँ यो के भने कम्बो प्रोग्राम हो क्या गेटबाट निस्किँदाखेरि नहोस् क्या एकदमै
0: चिलास टाइपको
1: आज चाहिँ मलाई दामी ठाउँमा आए भन्ने परिस्थिति चाहिँ हामी निर्माण गर्न खोजिराखेका छौँ.
0: त्यही कुरा सुनेर आज खुल्लो लटकममा तपाईँलाई बोलाएको हो मलाई चाहिँ यो ढाँट्नु हुँदैन किनकि हाम्रो किरण केसी राईले भन्नुहुन्छ कि मरे जानुपर्छ किन धाँटी भन्नुहुन्थ्यो र यो प्रमोसनल प्रोग्राम नै हो आज नियत बस्ने हामीले अखिलले विद्यार्थी सङ्गठन अखिलले चाहिँ जुन भिकुरी मण्डलमा प्रोग्राम गर्दैछ यो प्रोग्राम नेपाल विद्यार्थी सङ्गठन गरिदियोस् यस्तै प्रोग्राम के अरे अखिल क्रान्तिकारीले पनि गरिदियोस् यस्तै कार्यक्रम राप्रपाको सँग सम्बन्धित पार्टीहरूले पनि गर्छन् केही फरक पर्दैन जसले सोसाइटीलाई राम्रो इम्प्याक्ट पार्छ होइन त यहाँ तपाईँ आस्था बोकेर आउनु पर्दैन र आस्था बोकेर फर्किनु पर्दैन होइन कि पर्छ
1: सपना बोकेर उत्सुकता बोकेर आउने
0: ढुक्क भएर
1: आशावादी बनाऊ अभियान त्यो निराशा भने खतरनाक रोग हो
0: र यो कुरा चाहिँ मलाई लागेको छ यदि कुनै पनि गाउँपालिकाको जिम्मेवार अध्यक्षले उपाध्यक्षले अथवा त गाउँपालिकामा तपाईँ चल्लो पुर्दो पार्टीको नेता हुनुहुन्छ अथवा तपाईँ गाउँपालिकाको चाहिँ चल्लो पुर्दो वडाध्यक्ष हुनुहुन्छ वडा सदस्य हुनुहुन्छ भने यो हेर्नु राम्रो काम जति मल्टिप्लाई गरे पनि केही फरक पर्दैन क्या होइन कसैलाई त्यो क्रेडिट दिइराख्नै पर्छ भन्ने छैन क्या मलाई एउटा कुरा के मलाई एउटा कुरा के विश्वास छ भने थाहा छ भन्दा नि भरतमोहन अधिकारी सायद अर्थमन्त्री हुनुहुन्थ्यो होला मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो होला सायद मानेको 9 महिने कालमा
1: 51
0: सालको कुरा त्यो बेलामा चाहिँ के अरे आफ्नो गाउँ आफै बनाऊ भनेर अभियान सुरु भयो क्या सायद त्यो बेला 300 रुपियाँ दिन्थ्यो 3 लाख रुपियाँ दिन्थ्यो क्या अनि त्यो बेलामा चाहिँ बुढा आमा बुवाको लागि वृद्ध भत्ता भनेर कति थियो
1: 100 रुपियाँ
0: झट्ट त 100 रुपियाँ केही पनि थिएन तर त्यसको मिनिङ आज भएर मेरो बुवा आमा आमा लगभग 74 वर्षको हुनुभयो बुवा 82 वर्षको हुनुभयो बुवा आमाले वृद्ध भत्ता बुझ्नुहुन्छ अनि मलाई एकदम रमाइलो लाग्ने चाहिँ म आमा बुवाको कान्छो छोरा होइन अनि म गाडी चढेर आमालाई भेट्न चाहन्छु होइन अनि गाउँले आमाले मलाई खुसुक्क तँलाई अलिक दुःख छ होला ला आफ्नो पैसा दिनुहुन्छ क्या त्यो पैसा म लिन्छु क्या फेरि मेरो श्रीमतीले आमालाई वृद्ध भत्ता आएको पैसा नि किन लिया भन्छ होइन आमाको यसमा चाहिँ आमाको माया छ क्या आमाको इमोसन छ मैले छोरालाई पैसा दिएँ भन्ने कुरामा क्या होइन कस्तो ठुलो मिनिङ लाग्छ होइन अनि मलाई अनि मैले जोड खोजेको चाहिँ यदि त्यो बेलामा 51 सालमा एउटा सुरुवात नभइदिएको भए अहिले गाउँमा जति पनि टोल टोलमा घर घरमा कम्तीमा नि पल्सर मोटरसाइकल होन्डा मोटरसाइकल यामाको मोटरसाइकल त पुगेको छ नि त काहीँ न काहीँ सुरुवात त्यो शून्यताबाट थियो
1: थियो एउटा मोडेल थियो केही दिन अघि मैले इन्स्टाग्रामको रिलमा एउटा भिडियो देखेँ एकजना बाले पैसा गन्दै हुनुहुन्थ्यो उहाँले ब्याउनु भएन सँगै हिँड्नुभएको अर्को उहाँभन्दा अलिक कम उमेरको व्यक्तिलाई उहाँले दिनुभयो उहाँले पहिला एउटा बुढी औँठामा थुक लगाउनु भयो अर्कोमा लगाएर गन्न सुरु गर्नुभयो त्यहाँ 12,000 थियो मान्छेहरूले कमेन्ट लेखे त्यहाँ अरू केही भनेको थियो बा 3 महिनाको वृद्ध भत्ता बुझ्नुभयो त्यसैले एउटा ट्रेन्ड भनिसक्यो त्यसले त्यसले एउटा अर्को के हो भने एउटा च्यालेन्जले किनभने यो प्रोग्राम कसरी आथ्यो भन्ने कुरामा हामी थोरै फ्ल्यासब्याकमा गयौँ भने एउटा थट बनेको थियो जसले चाहिँ यो कम्युनिस्टको विचारधारालाई एक्सेप्ट गर्छन् ती मानिसहरूले रिलेसन यी मानिसहरू चाहिँ एउटा उमेरमा पुगेपछि यी समाजका बोझ हुन् यिनीहरूलाई चाहिँ
0: 60
1: नागेपछि
0: आज
1: हामीले ठ्याक्कै त्यो टाइमले दिएको एउटा च्यालेन्ज थियो उहाँहरूले कार्यक्रम बनाउनु भयो र त्यो आज एउटा मुलुकको निर्माणको एउटा मोडेल भएको छ त्यस्तै यो इभेन्ट पनि अगाडि सुरुवातमा भन्नु पनि विद्यार्थी मुभमेन्ट धेरै ठाउँहरूमा अहिले हामीलाई चाहिँ धेरैजनाले एप्रिसिएट गरिराख्नुहुन्छ विद्यार्थी मुभमेन्ट भनेको ढुङ्गामुढा मुभमेन्ट हो विद्यार्थी मुभमेन्ट भनेको ड्याङडुङ हो विद्यार्थी मुभमेन्ट भनेको एकदम अराजक मुभमेन्ट हो हामीले योबाट हामीले देखाउन खोज्दैछौँ कि यो मुभमेन्ट स्मार्ट मुभमेन्ट हो यो नेभर इन्ड मुभमेन्ट हो र यो सधैँ जारी रहन्छ भन्ने हिसाबले यो कार्यक्रमको माध्यमबाट हामीले प्रमाणित गर्ने हामी प्रयास गर्नेछौँ र प्रारम्भमै तपाईँले भने जस्तै सुरुवात कसले गर्यो होइन आफूले के गर्यौं भन्ने विषयमा यसलाई अपग्रेड गर्दै लग्दाखेरि
0: अनि एक कुरा जोड्न खोजेको जस्तो संघीय सरकारहरूले गर्न सक्नुहुन्छ अहिले संघीयता भरे नेता पालीमा छ भनेर संघीय सरकार यस्तो कुरा संघीय सरकारले यस्तो कुराहरूमा अप्लाई गरिदियो भने किन यो राम्रो काम हो क्या साथसाथै युथ एजुलेसनलाई अहिलेको विद्यार्थी भाइ बहिनीहरूलाई के अरे हामी त्यसलाई संघीयतामा लग्यौं होइन आफ्नै टोलमा आफ्नै घर अगाडि मुख्यमन्त्री हिँडिरह हुन्छन् मन्त्री हिँडिरह हुनुहुन्छ होइन उहाँले पनि यो मैले भिखुरी बन्दमा पछि हुने प्रकारलाई एउटा ओनरसिप लिइदिनु र आफ्नै टोलमा गरिदिनु भयो भने वीरगंजको विद्यार्थी अथवा गण्डकी प्रदेशको विद्यार्थीले गण्डकी भित्रै सम्भावना देखोस् न सुर्खेत होइन कर्णाली प्रदेशको विद्यार्थीले कर्णाली भित्रै सम्भावना देखोस् न उसले सम्भावना देख्नको लागि फेरि भिखुरी बन्दमा आउनु नपरोस् जस्तो तपाईँको यदि सुर्खेतको विद्यार्थी फेरि सम्भावना देख्न काठमाडौँ आउनुपर्छ भने अहिले सुर्खेतको मुख्यमन्त्रीको झण्डा हाल्न तपाईँले हिँड्नुको कुनै औचित्य छैन मैले चाहिँ एउटा सेम्पल प्रोग्राम भएको हुनाले यो पाइलट प्रोग्राम भएको हुनाले मलाई खासमा तपाईँले मेरो सम्बन्ध मैले जोडिदिनु भएको लोन मोहन यो चाहिँ मेरो रिक्वेस्ट छ यो प्रोग्रामको लागि चाहिँ जसरी हुन्छ सफल बनाउनुपर्छ भन्ने हिसाबले चाहिँ मैले थप कुराकानी गर्न खोजेको रेडियो अडीको स्टुडियो कमेडी हाइट नारायण मार्ग बानेश्वरबाट बोलिरहेको छौँ स्टुडियोमा रविन्द्र अनि मेरो नाम टिपेन्द्र र प्रकाश चाहिँ सँगै हुनुहुन्छ खुल्लु.com को साथमा रहनुहोस्।

0: घरमा सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली. फ्रेन्डसिप र रिलेसनसिप खुल्दुली. जेनरेसन ग्याप थाहै नपाइ हुन्छ ब्रेकअप. ओह नो टेन्सन करियरको कन्फ्युजन एजुकेसनको
1: हामी रेडियो अडियोको स्टुडियो कमेडी हाइट नारेश्वर मार्ग बालेश्वरबाट बोलिरहेका छौँ. स्टुडियोमा प्रकाशजी, प्रकाश पौडेल, एमाले अखिल. एमाले अखिल भन्दा के फरक पर्छ र
2: पर्छ भने
1: एमाले अखिल होइन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी के अरे पाँचौं भन्दै पहिला पहिला
2: गरेको.
1: प्रकाश पौडेल सचिव हुनुहुन्छ तपाईँ. तपाईँ गण्डकीको प्रदेशको प्रमुख पनि हुनुभयो.
2: यो
1: अगाडि तपाईँको घर चाहिँ म्याग्दी
2: म्याग्दी बेनी
1: बेनी. अनि रमाइलो अलिकति इन्फर्मली कुराकानी गरौँ. एक दिन भयो नि तपाईँ रेडियो पहिला नै प्रोग्राम चलाउनु भएको छ.
2: हो, ब्याक टु 13-14 वर्ष अगाडि.
1: हजुर.
2: एक दिन के थियो भने म त्यति बेला रेडियोमै भर्खर म उतातिर म्याग्दीतिर बोलिरहेको थिएँ. हामी एउटा इन्सिडेन्समा चाहिँ 3-4 महिनालाई काठमाडौँमा थियौँ. एउटा कार्यक्रमको क्रममा यस्तै ठाउँमा भेट भयो. मलाई एकदम कल भइराखेको छैन. मलाई कसले सजेस्ट गर्नुभयो म रेडियो अडियोमा पुगेँ. त्यति बेला रेडियो अडियोको बानेश्वरमा त्यहाँ चोकमा थियो रेडियो अडियो. गएको दिनमा प्रोग्राम बनायौँ हामीले, बोल्यौँ रेडियो अडियो. यो त भयङ्करै थियो. तपाईँलाई हामीले धेरै सुनिरहेका थियौँ. अनि कुरा के भयो भने अर्को पनि प्रोग्राम अब आफ्नो प्रोग्राम रेडी गर्ने भन्ने भयो. तर समयक्रमले यहाँको प्रोजेक्ट अथवा जो जो कामको लागि हामी आएको थियौँ त्यो लामो समय रहेन. अनि ब्याक टु होम हुने परिस्थिति बनेर रेडियो अडियोको एक दिनको पाहुना बनेको थिएँ. आज तपाईँसँग बोल्नु पाउँदा यो त धेरै खुसीको कुरा छ मलाई.
1: मलाई चाहिँ एक समय यस्तो थियो, हामी कोभिड पछि अब हाम्रो सोसाइटी कतातिर जान्छ, हामीसँग भएको फ्रस्ट्रेसनले के कुरा जन्माउँछ भन्ने कुरा अझै पनि एउटा निश्चित भएको छैन. होइन, एउटा फेजमै हामी गुज्रिरहेका छौँ. अनि एक समय यस्तो थियो कि भ्याली बाहिर रेडियोमा काम गरेका साथीहरूको लागि पहिलो चोइस, पहिलो रोजाई रेडियो अडियो भन्ने हुन्थ्यो. अनि मलाई अहिले पनि गर्व लाग्छ, धेरै साथीहरू आउनुभयो. मैले तपाईँ म्याग्दीको साथी भन्ने बित्तिकै चाहिँ मैले प्रदीप कार्कीलाई सम्झेँ.
2: हजुर, प्रदीपजी परिवारसहित उहाँलाई कार्यक्रमको माध्यमबाट धेरै सम्झना लाग्छ.
1: मलाई कार्यक्रमबाट भन्दा नि मलाई यो चाहिँ मैले एउटा सृजना गरेको एउटा आधार स्तम्भ मात्रै हो प्रकाशजी. अनि यहाँबाट थुप्रै साथीहरू हुर्किनुभयो, अघि बढ्नुभयो. मलाई यो मेरो सृजनाप्रति गर्व लाग्छ क्या. म्याग्दीबाट प्रदीप काठमाडौँ आए. अनि काठमाडौँ कसरी रिफर गरे अनि म आइपुगेँ. क्लियर लाइन थियो, म जापान जान आएको. जतिन्जेल काम गर्छु, म इमान्दार काम गर्छु, मलाई काम दिनुहोस् भन्नुभयो. के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ हामीलाई रेडियोमा चाहिँ गीत चाहिँ रेन्डमली हाल्नु हुँदैन, सिलेक्सन गरेर हाल्नुपर्छ भन्ने थियो क्या हामीलाई. अनि त्यसमा यो काम गर्नुहुन्छ अनि गर्छु भने खोइ. प्रदीप रेडियोमा काम गरिन्छ, प्रदीपसँग मेरो एकदमै इमोसनल अर्को एट्याचमेन्ट मैले भन्दाखेरि मलाई गर्व लाग्छ. सम्झिनु साथीलाई. फाइनेन्सियल एकदम क्राइसिस थियो त्यो, अहिले भन्दा पनि धेरै क्राइसिस थियो त्यो बेलामा. अनि मैले सुनेको छ प्रदीप त्यहाँको हुने खाने उनको त्यो बेलामा यामा मोटरसाइकलको सोरुम थियो म्याग्दीमा. आई थिङ्क त्यो बेलामा
2: इन्स्टिट्युटहरू
1: के थियो होइन. अनि मैले थाहा थिएँ कि प्रदीपको एकाउन्टमा पैसा थियो. ऊ रेडियो अडियोको जागिरे अनि सापट्टि म भन्दैछु. अनि एकजना भाइलाई गाह्रो भयो अफिसमा. अनि गाह्रो भएपछि अनि पैसा छैन. अनि मैले भने अनि मैले प्रदीपलाई प्रदीप तिम्रो एकाउन्टमा कति छ भने 15-20 हजार होला सर भने. अनि मेरो भाइ जसलाई गाह्रो बजाएको थियो कति भनेको 2000 चाहिन्छ भने होइन 2000 भने 5000 लैजाउँ. प्रदीप जाउँ न 5000 लिएर आऊ भने. ऊ काम गर्दै थिए नजिकै पिपल बोर्डतिर काम गर्दा एटिएमबाट उसले 5000 रुपियाँ लिएर आएँ होइन. उनी एउटा यता अलिक सेन्टिमेन्टल गर्छु टराएको थिएँ कि. अनि मलाई चाहिँ रेडियो अडियो सृजना चाहिँ मैले गरेँ, एउटा एउटा एउटा इनिसिएसन चाहिँ मैले लिएँ. यो मेरो मात्र होइन है, होइन यहाँ आउने धेरैको पसिना छ. अनि त्यो कुरामा चाहिँ प्रदीपबाट मैले त्यसरी सम्झिन्छु.
2: उहाँहरूले उतातिर पनि उहाँहरूको एउटा त्यो जोइन्ट प्रोग्राम थियो. उहाँको मलाई त्यो कमेडी नाम पनि याद छ, तारे. त्यो टाइटलबाट उहाँले गर्नुभएको थियो. धेरै मेरो एकदम मिल्ने साथी. आज धेरै वर्षपछि हामीले तपाईँको माध्यमबाट सम्झिन पाइयो।
1: ए हुन्छ, र यस्ता यी चाहिँ हामीले एउटा साथीका बारेमा कुराकानी गर्यौं। मेरो विचारमा पर्सि एक गते, दुई गते, तीन गते भिकुटी मण्डपमा जुन आयोजना हुँदैछ, विद्यार्थीहरूको लागि आयोजना गर्न लागेको जुन कार्यक्रम छ, यहाँ पनि यस्तै अनुभवहरू, यस्तै भोगाईहरू, होइन यस्तै सपनाका कुराहरू, होइन काहीँ न काहीँ त्यहाँ जोडिन्छन् होला। त्यसैले मैले फेरि पनि मैले प्रकाशजीको अनुविहारमा प्रकाशजीलाई साक्षी राखेर भने तपाईँ आस्था बोकेर नआउनुहोस्, विचार बोकेर नआउनुहोस्, सम्भावना के हुन्छ कि केही सिक्न पाइन्छ कि, अनि खाली दिमाग लिएर आउनुहोस् र केही भरेर जानुहोस् भन्ने कुरा चाहिँ जोड्न चाहिन्छ। के भन्नु,
2: यसलाई
1: अलिकति इलाबोरेट गर्नु नि त, अन्त्यमा अझै छ समय छ।
2: यो हामीहरूले प्रारम्भमा पनि त्यही कुरा गरेका थियौँ, यो चाहिँ एउटा पारिवारिक कार्यक्रम हो, यो एउटा सपना छ भने त्यसलाई पूर्ति गर्ने, अलि निराशा छ भने जाग्ने, र यो यसलाई एउटा चाहिँ के भन्छ एउटा मोटिभेटर अथवा एउटा स्टार्टअप अलि गर्न चाहेकोहरूलाई मोटिभेट गर्ने र नसकेकोहरूलाई चाहिँ एउटा स्टार्टअप गर्ने चाहिँ एउटा सही बिन्दु यो कार्यक्रम बन्न सक्छ। सबै अभिभावकहरू आफ्नै सम्झेर आउनुहोला, वातावरण एकदमै त्यो सुमधुर बन्नेवाला छ।
1: नेपालभित्रै कलेजहरू छन्, नेपालभित्रै राम्रो पढाइ हुन्छ र नेपालमै सम्भावना छ भन्ने कुरा काहीँ न काहीँ तपाईँलाई मोटिभेट गर्छ एउटा प्रकारमै भन्ने लाग्छ हो।
2: एकदमै हामीले त्यही भनिरहेका छौँ, जस्तै हामी निराश किन भयौँ त भन्दाखेरि युनिभर्सिटीहरूले सानो सानो कुरामा यिनीहरू चुकिरहेको छ। त्यसैले हामीले अखिलले क्लियरली हामीले भनिसकेका छौँ कि अब विश्वविद्यालयको कुलपति देशको प्रधानमन्त्री बन्ने होइन, बोर्ड अफ ट्रस्टीको माध्यमबाट खुल्ला प्रतिस्पर्धाबाट चलाउनुपर्छ, एउटा अवधारणा पत्रै निकाल्यौँ हामीले। कहिलेकाहीँ के हुन्छ भने मेनिफेस्टो कमजोर हुँदाखेरि त्यसलाई मान्छेहरूले त्यो हेर्दैनन् क्या, नहेर्दिने काम भएको छ। म तपाईँको कार्यक्रमको यो मार्फतै मैले भन्न चाहन्छु, हाम्रो त्यो एउटा त्यो क्याम्पेनिङ पनि हो, हाम्रो एउटा मोडर्न रेभोल्युसन पनि हो। हामीले निष्कर्ष निकालिसकेका छौँ, एजुकेसनमा जब पर्याप्त बजेट हुँदैन त्योपछि हामीले केही काम गर्न सक्दैनौँ। कम्तीमा शिक्षाको बजेट 20% भन्दा माथि हुनुपर्छ, जसले विश्वविद्यालयलाई बल्ल सही अवस्थामा पुर्याउन सक्छ। त्यहाँ सिग्नेचर क्याम्पेनिङ पनि हुन्छ क्या, देशको एजुकेसन बजेट 20% हुनु पर्यो, अनि बल्ल विश्वविद्यालयमा चाहिँ प्राइभेट प्रोग्राम र अर्को सरकारी प्रोग्राम हुँदैन क्या। बीबीए पनि विद्यार्थीले 10,000 पढ्ने ठाउँ हामी पुर्याउन चाहन्छौँ, वार्षिक निशुल्क पढ्ने ठाउँ हामी पुर्याउन चाहन्छौँ क्या। त्यो भएर यो चाहिँ विश्वविद्यालयहरूको अवस्थालाई सँग लिएर अगाडि देखाउने भन्छ नि सरकारवाला चाहिँ, यति गर्दा पनि अनि अब हामी निराश हुने कि चेन्ज गर्ने भन्ने अप्सन हामी सँगै रहन्छ त्यति बेला।
1: अर्को एउटा अनुरोध चाहिँ सरकारी स्कूलको सुदृढीकरण अथवा शुद्धिकरण, एजुकेसन अहिले कस्तो डरलाग्दो भयो नि त, यसमा चाहिँ तपाईँहरूको यसमा के डिबेटहरू हुन्छ?
2: हामीले योमा हामीले धारणाहरू पनि राख्दै आइरहेका छौँ। यो के हो भने सरकारी शैक्षिक संस्थाहरूलाई सबलीकरण गर्नको निम्ति प्रष्ट रूपमा पहिलो कुरा शिक्षकहरूमाथि हामीले दिइरहेको सेवा सुविधा, हामीले बनाइरहेको नियम कानून, हामीले बनाइरहेको उहाँहरूमाथि लिइरहेको इक्जाममा हामी रेटिङ गर्न आवश्यक छ। यसलाई आकर्षक पेसा बनाउन आवश्यक छ, यसलाई फाइनेन्सियल हिसाबले होस् र प्रतिस्पर्धाको हिसाबले, यसलाई कोटा सिस्टममा ढाल्ने, यसलाई अनेक ठाउँमा प्रपञ्च गर्ने रोक्ने कुराले यो सम्भव हुँदैन। यसलाई एकदमै हरेक विश्वविद्यालयको टप विद्यार्थी चाहिँ टिचर बन्न मन लाग्ने गरी सबै खालका सेवा सुविधा क्लियर गर्नुपर्छ। दोस्रो कुरा, एउटा टाइम अवधिसम्म चाहिँ सरकारी स्कूलको सरकारवाला चाहिँ समाजका प्रतिष्ठित मान्छेहरू अनिवार्य बन्न आवश्यक छ। यसले हामी अधिकारको कोणबाट पनि कतिपयले बहस गरेको पाउँछौ, हाम्रा सरकारी विद्यालयहरू किन गुणस्तरहीन हुने अवस्थामा पुगे भने त्यसको सरकारवालाहरू कमजोर मान्छेहरू थिए, जसलाई एबीसीडी आउँदैन थियो अभिभावकहरू, उहाँका सन्तानहरू त्यहाँ पढ्थे। सरकारवाला कमजोर हुँदाखेरि टिचर अथवा त्यहाँ जसले शिक्षा दिइरहे ती मान्छेलाई जे गर्नुपर्ने छुट भयो अथवा गुणस्तरमा जान प्रयास भएन। त्यसले हामी यो हाम्रो एउटा आह्वान पनि हो, त्यसैले यो पोलिसीमा चाहिँ कम्प्लिट फ्री फाइटको माध्यमबाट पूरा आज भइरहेको सेवा सुविधामा डबल गर्नुपर्छ टिचरहरूको तलब, र जति पनि आज स्कूलहरूमा चाहिँ पुराना शिक्षकहरू हुनुहुन्छ उहाँहरूलाई ससम्मान, उहाँहरूको अनुभूतिलाई सम्मान गर्दै, उहाँहरूको योगदानलाई सम्मान गर्दै, उहाँहरूको भरण पोषण सहितको व्यवस्थापनमा पनि सरकारले ध्यान दिनुपर्छ
1: भन्ने विषयमा पनि छलफल
2: छलफल छलफल अनिवार्य। स्कूल शिक्षा ठिक नहुँदासम्म अनि कसरी हामी विश्वविद्यालयसम्म पुग्दाखेरि हामी ठिक हुन्छ?
1: हुन त यो प्रश्न मैले पहिला सुविधा पनि हुन्थ्यो होला। खास यो फरक किसिमको आइडिया चाहिँ कसरी जरुरी प्रकाश कि
2: यसलाई हामीले अझ हामीले ठ्याक्कै यसलाई कसरी हेर्यौँ भने धेरैले क्वेसन सोध्ने तपाईँलाई अझ एउटा कुरा बताउँ
1: भन्नु न
2: हामीहरू म अरुणाइसनको प्रवक्ता हुँ धेरै पत्रकार मित्रहरूसँग म चिन्जा नै मैले गर्न चाहिन किनभने हाम्रो त्यो लेभलै भएको थिएन बीचमा हामी हराइरहेका थियौँ जबरजस्ती मित्रवत भावनाले कुनै टेलिभिजनमा गएर कुनै अनलाइनमा गएर अन्तर्वार्ता दिने कुराले कुनै तोक राख्दैन थियो त्यसैले हामी एउटा एउटा इभेन्टबाट एउटा कहीँबाट हुन्छ नि त आउँछ नि अब चिसो बतास क्या एकदम अपअप गर्मी भइरहेको बेला चिसो बतास आए जस्तो त्यो बतास बनेर हामी आउन चाहन्थ्यौँ यो हाम्रो कार्यक्रम त्यही हो एउटा सम्भावना एउटा ऊर्जा र एउटा छलफलको विषयवस्तु क्या कम्तीमा आज सामाजिक सरोकार राख्ने जुनसुकै क्षेत्रमा पनि मलाई लाग्छ यो विषयमा बहस भइरहेछ हामीले त्यही कोणबाट परिकल्पना गरेको हामीले भन्यौँ नि अब कति चाहिँ यस्तो होइन त्यस्तो होइन भने कति आफूले आफूलाई दावी गर्नु त केही गरेर देखाउन त हामी सक्दैनौँ त अलिक क्रिएटिभ हौ अलि दुई स्टेप अगाडि गरेर सोचौं कलेजतिर पढिरहेका हाम्रा धेरै साथीभाइहरू आज यो इभेन्टका हरेक कोण कोणमा रहेर काम गर्नुभएको छ टिममा बसेर किनभने सबैभन्दा क्लियर पिक्चर उनीहरूसँग छ नि त त्यसैले हामीले त्यसलाई प्रायोरिटी दिइराखेका छौँ यो कार्यक्रम चाहिँ विद्यार्थीको बीचबाट जन्मेको कार्यक्रम हो जो चाहिँ भर्खरै कलेज पढ्न आए हामीले उनीहरूमा उनीहरूलाई चाहिँ उनीहरूको साथीहरूले फलो गर्ने रिजन देखेनौँ त्योपछि रिजन जरुरी छ भनेर हामीले यो कार्यक्रम परिकल्पना गर्यौँ
1: रविन्द्र अब हामी बिदा माग्दा हुन्छ सबैको संकेत हुन्छ भन्ने पनि छ प्रकाशजीलाई धेरै धेरै धन्यवाद यो समयका लागि र तपाईँको प्रोग्राम साँच्चै सफल रहोस् यो चाहिँ एउटा विद्यार्थी संगठनको मात्रै कार्यक्रमको रूपमा यो चाहिँ भन्दा पनि यो समग्र विद्यार्थीका लागि बनाएको अर्को विद्यार्थीले तयार गरेको कार्यक्रमको रूपमा अहिले यो चाहिँ तपाईँको वार्षिक क्यालेन्डर भइदियोस् रेडियो अडियो खुल्लुली डट कम र खुल्लुली डट कम प्रसारण गर्ने त्यसै भएर लोकप्रिय एफएम स्टेसनको तर्फबाट यो कार्यक्रम सफलताको म कामना दिन्छु तपाईँ गर्छु तपाईँलाई प्रकाश सबैको लागि धन्यवाद तपाईँलाई
2: हजुरलाई पनि धेरै धन्यवाद तपाईँले म धेरै पहिलाबाट सुनिरहन्थे आज तपाईँसँग घन्टौं गफिने अवसर मिल्यो यसको लागि रेडियो अडियो परिवार श्रोताहरू सबैलाई धन्यवाद र अन्तिममा अभिभावक र विद्यार्थीहरू सबैलाई ZH13 काठमाडौँको बिरगुडी मण्डप यहाँ सहभागी हुनेहरू जो चाहिँ भर्चुअली त्यहाँ घरमा हुनुहुन्छ अथवा काठमाडौँबाट बाहिर हुनुहुन्छ हाम्रो अनेरास भ्यूको फेसबुक पेज छ हाम्रो इन्स्टाग्राम छ हाम्रो वेबसाइट छ त्यो सबैमा तपाईँहरू चाहिँ सर्च गर्नु अहिले तत्कालै रेडियो सुन्दै हुनुहुन्छ भने नेपालीमा सर्च गर्नु त्यहाँ हाम्रो पेजहरूमा एभ्रिथिङ अपडेट छ र त्यो कम्प्लिट लाइभ कास्ट चाहिँ हाम्रो त्यहाँ हुनेछ
1: हामी सबैजना मैले मोहनलाई पनि सम्झिनुपर्छ
2: मोहन संग्राम हाम्रो खोटाङ निवासी अखिल हाम्रो केन्द्रीय सदस्य सही कविता बाचा उनीले राष्ट्रिय
1: कविता बोलेपछि प्लान दिइहाल्ने मोहनलाई पनि यसको लागि धन्यवाद भन्दै हामी सबैजना खुल्लु डट कमबाट एकैसाथ बिदा हुन्छौँ नमस्कार शुभरात्री
3: रेडियोमा देशैभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ सुनौ कन्फ्युजन ग्याप सोलुसन कुलधुली .com

0: रेडियो अलीपुरा 105.4
1: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
2: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
4: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
7: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
8: छिटो भनेको वर्ल्ड लिङ्क।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
7: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443432।
3: मूल्य होइन स्वास्थ्य रोजौ।
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 9856055331।
3: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
10: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखिए त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
10: हाम्रा सेवा तथा सुविधाहरू
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
10: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
11: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
12: सम्पर्क फोन नम्बर 0367 41 6024।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
4: सार्वजनिक हितका लागि रेडियो आदिकला।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
6: यस समयको साथमा जितु सुनचादी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
6: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार, तपाईं यति बेला सामुदायिक रेडियो आदिखोला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शनिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 बजेदेखि 7:15 सम्म आदिखोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदिखोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीत,
2: 12 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत,
2: 1 देखि 2 बजेसम्म लोक गीतहरू,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
2: 4 देखि 5 बजेसम्म लोक गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6:30 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदिखोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9:00 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: राति 9:00 देखि 10:00 बजेसम्म आधुनिक गीतहरू,
1: राति 10:00 देखि 11:00 बजेसम्म कार्यक्रम खुलदुली .com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: रेडियो आदिखोला 105.4
1: शनिबार जेठ शुक्ल चतुर्दशी 30 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: अर्थमन्त्री वाग्लेको बजेट मध्यम वर्ग केन्द्रित, गरीबलाई व्यवस्था, नीतिगत सुधारको आँट देखिए पनि कार्यान्वयनमा संशय, शिक्षा र स्वास्थ्यमा नयाँ कर, ऋणको भार बढ़ने लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको सार्वजनिक जग्गा उपयोग हुँदै शीर्षकको शुभ समाचार।
1: बागलुङको तमान खोला गाउँपालिकाले उपयोगविहीन सार्वजनिक जग्गालाई उत्पादनसँग जोड्न थालेको छ। गाउँपालिकाले वडा नम्बर 4 लामेस्थाला स्थित गोरदी र बयली क्षेत्रमा रहेको 24 रोपनी सार्वजनिक जग्गामा व्यावसायिक स्याउ बगैंचा स्थापना गरेर यो अभियानको शुरूआत गरेको हो। उच्च पहाड़ी क्षेत्रमा रहेको सार्वजनिक जग्गा झाड़ीले झाँगिँदै गएपछि त्यसलाई संरक्षण गर्दै आय आर्जनसँग जोड्ने उद्देश्यले गाउँपालिकाले स्याउ खेती शुरू गरेको जानकारी दिएको छ। गाउँपालिकाले जग्गा व्यवस्थापन, तारबार, थोपा सिंचाई प्रणाली जडान तथा विरूवा संरक्षण सहित 1400 स्याउका विरूवा रोपेको जानकारी दिएको छ। गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले उत्पादनमुखी कार्यक्रम अन्तर्गत सार्वजनिक जग्गालाई सदुपयोग गर्ने नीति अनुसार स्याउ खेती विस्तार गरिएको बताउनुभयो। उहाँका अनुसार मुस्ताङबाट ल्याइएका गाला र गोल्डेन जातका स्याउका बिरूवा एक वर्ष अघि रोपिएको हो। अध्यक्ष बुढाले भन्नुभयो, सार्वजनिक जग्गा खेर जाने अवस्था थियो, त्यसलाई संरक्षण गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले स्याउ बगैंचा स्थापना गरेका हौं। 4 देखि 5 वर्षभित्र उत्पादन शुरू हुने अपेक्षा गरेका छौं। उत्पादन दिन थालेपछि कार्यविधि बनाएर स्थानीय समुदायलाई नै हस्तान्तरण गरिने योजना रहेको छ। उहाँले गाउँपालिकाले कृषिलाई रोजगारी र आय आर्जनसँग जोड्ने गरी दीर्घकालीन योजना बनाइएको दावी पनि गर्नुभयो। उत्पादन सफल भएमा आगामी वर्ष थप क्षेत्रमा स्याउ खेती विस्तार गर्ने तयारी समेत गरिएको उहाँको भनाइ छ।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: शर्मा क्रॉम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन में क्रॉम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र भाईपुक सब सहज ईएमआई मार्फत खरीद करना सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। स्रोतको चापमा मध्यम वर्ग रिसाउने बजेट शीर्षकमा नागरिक दैनिकमा खबर छ। सरकारी कर्मचारी मध्यम वर्गलाई खुशी पार्ने गरी सरकारले राजस्वको स्रोत बिना ऋण बढ़ने गरी ठूलो आकारको बजेट ल्याएको छ। कर्मचारीको तलब वृद्धि मध्यम आमदानी भएकाहरूको आयकर कटौती निजी क्षेत्र तथा लगानीकर्तालाई प्रोत्साहन गर्ने गरी आगामी आर्थिक वर्ष 83-84का लागि बजेट ल्याएको छ। मध्यम वर्गलाई राहत दिए पनि भूमान्छे अर्थात न्यून आय भएका श्रमिक वर्गलाई बजेटले सम्बोधन गर्न नसकेको जनाइएको छ। यद्यपि बजेटले प्रशासनिक सुधार कर प्रणाली लगायतका क्षेत्रमा नीतिगत परिवर्तन भने गरेको छ। करिब दुई तिहाई जनमतको सरकारका अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले राजस्व स्रोतमा महत्वाकांक्षी लक्ष्य

0: को भार भने बढ्ने गरी बजेट आएको छ। बजेटले निजी क्षेत्र भने उत्साहित छ। आगामी आर्थिक वर्षका लागि चालुतर्फ 12,70,58,000,00,000 अर्थात कुल विनियोजनको 59.8% विनियोजन गरिएको बजेटमा प्रशासनिक खर्चलाई पनि जोड़िएको छ। विकास खर्चका रूपमा प्रयोग हुने पूँजीगत खर्चतर्फ 4,31,10,00,000,00 अर्थात 20.3% विनियोजन गरिएको छ। विकास खर्चका लागि बजेटको अंश विगतमा जस्तै देखिएको छ। त्यस्तै बजेटमा वित्तीय व्यवस्थातर्फ 4,22,64,00,000,00 अर्थात 19.9% विनियोजन गरिएको छ। त्यस्तै चालू आर्थिक वर्षका लागि पूर्ववर्ती सरकारले 19,64,11,00,000,00 बजेट ल्याएको थियो। चालू आर्थिक वर्षको भन्दा बजेटको आकार 1,60,23,00,00,000 ठूलो रहेको छ। तर मध्यावधि समीक्षामा बजेटको आकार घटाइन्छ। आगामी आर्थिक वर्षको बजेटका लागि खर्च बिहोर्ने स्रोत मध्ये राजस्वबाट 14,05,31,00,00,000 र वैदेशिक अनुदानबाट 61,74,00,00,000 बिहोर्ने गरी बजेट ल्याइएको छ।
1: कान्तिपुर दैनिकमा गृहको आधा बजेट घट्यो रक्षाको बढ़्यो शीर्षकमा समाचार छापिएको छ। गृह मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट झण्डै आधाले कटौती भएको छ। चालू आर्थिक वर्षमा 2,08,62,44,00,000 रूपियाँ बजेट भएकामा यसपालि झण्डै आधा घटाएर 1,08,32,93,00,000 रूपियाँ विनियोजन गरिएको छ। तत्कालीन गृहमन्त्री सुधन गुरूङले 9 वैशाखमा राजीनामा दिएपछि हाल मन्त्रालयको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहले नै गरिरहेका छन्। चालू आर्थिक वर्ष 2082-83 तुलनामा आगामी आर्थिक वर्षमा रक्षा मन्त्रालयको बजेट वृद्धि भएर 64,96,75,00,000 पुगेको छ। चालू आर्थिक वर्षमा रक्षा मन्त्रालयको बजेट 62,01,21,00,000 रूपियाँ रहेको छ। सुरक्षाविदहरूले सरकारले सुरक्षा निकायको आधुनिकीकरणका विषयलाई बोलचालमा प्राथमिकता दिने बताए पनि बजेटले त्यसलाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन्। नेपाल प्रहरीका पूर्व नायब महारेक्षक डीआईजी हेमन्त मल्ल ठकुरी प्रहरीलाई आधुनिक प्रविधिले सुसज्जित गर्ने नारा पटक पटक अगाडि सारिए पनि व्यवहारमा नदेखिनु दुःखद भएको बताउँछन्। जेएनजी आन्दोलनको सूचना संकलन र प्रविधिमा लगानी नहुँदा कस्तो परिस्थिति भोग्नुपर्छ भन्ने देखाइसकेको छ। त्यो सबैले बुझेका थिए। उनले भने त्यसलाई सुधार्न जसरी अंक नै टोकेर बजेट वक्तव्यमा प्रष्ट भनाई आउनुपर्थ्यो त्यो देखिएन। यद्यपि संसदमा बजेट वक्तव्य प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगलाई जोड़ दिइने बताएका थिए। विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ उनले भनेका छन्। डीआईजी मल्ल पुरानो बजेटमा समेत कटौती भएका बेला ती लक्ष्य कसरी पूरा हुन्छन् भन्ने कुरामा शंका लागेको बताएका छन्। कान्तिपुर दैनिकमा छापिएको छ।
0: आर्थिक वर्ष 2083-84 बजेटमाथि राजनीतिक दल निजी क्षेत्र र आर्थिक विश्लेषकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। बजेटले आत्मसात गरेको प्रशासनिक सुधार र डिजिटल अर्थतन्त्रको सोचलाई धेरैले सकारात्मक ठानेका छन्। बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनको पक्षमा भने आशंका व्यक्त गरिएको छ। सत्तापक्षका समर्थकले बजेटलाई अर्थतन्त्रको बोल्ड रूपान्तरणकारी कदमका रूपमा व्याख्या गरेका छन्। 31 अनावश्यक सरकारी संरचना खारेज गर्ने, मन्त्रालय संख्या घटाएर 18 बनाउने, सूचना प्रविधि र एआई क्षेत्रलाई प्राथमिकता, सनसेट ल मार्फत पुराना कानून सच्याउने घोषणा सकारात्मक भएको र यसले प्रशासनिक चुस्तता ल्याउने सत्तापक्षको दावी छ। कर्मचारीको तलब वृद्धि र सामाजिक सुरक्षामा नयाँ नाराले बजारलाई चलायमान बनाउने तर्क उनीहरूको छ। त्यस्तै प्रतिपक्षी दलहरूले भने बजेटलाई वित्तीय अनुशासनहीनताको संज्ञा दिँदै कड़ा आलोचना गरेका छन्। राष्ट्रिय योजना आयोगले तोकेको 18,90,00,000,00,000 सिलिङ नाघेर 21,24,00,00,000,00,000 बजेट ल्याउनु सस्तो लोकप्रियता कमाउने खेलमात्र भएको प्रतिपक्षी दलको आरोप छ। अर्थतन्त्र दबावमा रहेका बेला 60% हिस्सा चालू खर्चमा राखेर विकास बजेटलाई 20% खुम्च्याउनु र ऋणमा आश्रित ठूलो बजेट ल्याउनुले देशलाई थप ऋणको पासोमा पार्ने चेतावनी प्रतिपक्षी सांसदहरूले दिएका छन्। पूर्व अर्थमन्त्री महेश आचार्यका अनुसार नीतिगत र कानूनी सुधारलाई बजेटले समेट्ने प्रयास गरे जस्तो देखे तापनि बजेट कार्यान्वयन र निजी क्षेत्रको आत्मविश्वास बढ़ाउने कुरा सरकारको काममा भर पर्ने बताएका छन्।

0: त्यस्तै एफएनसीसीआईका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले समग्रमा बजेट सुन्दा उत्साहित भएको र बजेटले धेरै जस्तो समस्या सम्बोधन गर्न खोजेको जस्तो देखिने बताउँदै करका दर घटाउन खोजेको जस्तो देखिने प्रतिक्रिया दिनुभएको छ। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर घिउ खाने जस्तो गरी बजेट आएको बताउँदै बजेट वितरणमुखी देखिएकाले स्रोत ऋण भनिएको जनाउँदै बजेटको आकार पनि वास्तविकतामा आधारित नरहेको प्रतिक्रिया दिनुभएको छ।
1: यसैबीच बजेटमा यस्ता छन् कानूनी शासन र राष्ट्रिय सुरक्षाका दश बुदा शीर्षकमा अन्नपूर्णमा छापिएको छ। अन्नपूर्ण पोस्टमा सरकारले बजेटमा कानूनी शासन र राष्ट्रिय सुरक्षाका दश बुदा समावेश गरेको छ। अर्थमन्त्री डाक्टर सुवर्णिम वाग्लेले बजेट कानूनी शासन र राष्ट्रिय सुरक्षाका दश विषय समावेश गरिएको जानकारी दिएका छन्। कानूनी शासन र राष्ट्रिय सुरक्षा मध्ये पहिलो कुरा छ न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने, विपन्न तथा दूर दराज क्षेत्रका नागरिकका लागि निशुल्क कानूनी सहायता सञ्चालन गर्ने, त्यसैगरी शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याउने, राष्ट्रिय सुरक्षा नीति 2075 को पुनरावलोकन गर्ने, नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै 2 अर्ब रूपियाँ विनियोजन गरिएको छ, ऐतिहासिक गढ़ी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्ने, नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड़ दिने, विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्ति भरण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्ने, सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक कोषका रूपमा विकास गर्ने, कारागारको सुदृढीकरण क्षमता विकास तथा विस्तार र खुल्ला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लैजाने, विपद कार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्ने, विपद पश्चातको क्षतिपूर्ति राहत र पुनर्स्थापनाका लागि बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्ने भनेर अन्नपूर्ण पोस्टमा छापिएको छ। बजेटमा समावेश भएका कानूनी शासन र राष्ट्रिय सुरक्षाका 10 बुदा भनेर
0: सरकारले आउँदो आर्थिक वर्षमा 7% आर्थिक वृद्धि दर हासिल हुने अनुमान गरेको छ। आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले विश्वास व्यक्त गर्नुभएको हो। उहाँले बजेट कार्यान्वयनका लागि सघाउ पुर्याउने गरी मौद्रिक नीति जारी हुने पनि बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर 6% सीमित राख्ने पनि बताउनु भएको छ। त्यस्तै सरकारले निजामती कर्मचारीको तलब पनि बढ़ाएको छ, जस अनुसार अब कर्मचारीको न्यूनतम 38,401 रूपियाँ हुनेछ भने अधिकतम तलब 98,425 रूपियाँ हाराहारीमा हुनेछ। निजामती कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्य सचिव हो। अब मुख्य सचिवको तलब ग्रेड समेत जोड्दा 1,00,000 रूपियाँ हाराहारीमा पुग्नेछ। यसै गरी सबैभन्दा तल्लो तहको कर्मचारीको तलब ग्रेड सहितको रकम जोड्दा 40,000 हाराहारीमा हुनेछ। पहिलादेखि नै प्राप्त हुँदै आएको 5,000 रूपियाँ महँगी भत्ता भने कायमै राखिएको छ। यसपटकदेखि पद र तह अनुसार प्रोत्साहन रकम दिने व्यवस्था गरिएको छ। प्रोत्साहन भत्ता सबैभन्दा तल्लो तहमा 3,037 रूपियाँ र सबैभन्दा माथिल्लो तहमा 8,493 रूपियाँ रहेको छ। नयाँ तलबमान स्केल आगामी साउन 1 लागू हुने बताइएको छ। अहिले बढ़ेको तलबमान अनुसार मुख्य सचिवको तलब 98,425 रूपियाँ हुनेछ। यसमा ग्रेड जोड्ने हो भने 1,00,000 रूपियाँको हाराहारीमा पुग्नेछ। त्यसै गरी कार्यालय सहयोगीको तलब 38,401 रूपियाँ हुनेछ भने ग्रेड समेत जोड्दा 40,000 रूपियाँ हाराहारीमा हुने जनाइएको छ।
1: दलहरूलाई कसरी अनुदान दिने शीर्षकमा कान्तिपुरमा समाचार छापिएको छ। सरकारले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई कसरी सरकारी अनुदान दिने भन्ने बारेमा नीति बनाएको छ। यसका लागि वृहत राजनैतिक बहस गराउने अर्थमन्त्री सोडिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरेका छन्। अनुदान दिने विषय टुंगो लागे राष्ट्रिय मान्यता प्राप्त दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा श्रम संस्कृति पार्टी